0: तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
2: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
1: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
2: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
1: पाठेघरमा मासु पलाउने,
2: निसन्तान महिलाको चेक जाँच,
1: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
3: बिरामी जाँचाउने मिति यही असोज 30 गते शुक्रबार।
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
5: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: अन्य सेवाहरू:
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
9: उपचार हुने रोगहरू:
11: पायल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
9: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
11: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
9: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
11: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
9: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
11: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
12: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
14: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
15: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
16: विस्तृत आँखा परीक्षण उपचार,
17: बाल दृष्टि रोग निदान उपचार,
18: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
19: सुक्खा आँखा परीक्षण तथा उपचार,
20: न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
21: कन्ट्याक्ट लेन्स सेवा,
22: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
23: कृत्रिम आँखा फिटिङ गरिन्छ,
24: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
25: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू।
26: अल्छी आँखा उपचार,
27: डेढो आँखा उपचार,
28: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
29: डबल भिजन उपचार,
30: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
31: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
32: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
33: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
12: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
22: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73।
34: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
35: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
34: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
35: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
36: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
36: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
22: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक
10: लायन डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917694, मोबाइल नम्बर 9822877994।
0: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
1: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
1: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँचको व्यवस्था,
0: मुटुका बिरामीहरूका लागि पोर्टेबल इको तथा ईसीजी सेवा,
1: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
0: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
2: बिरामी जाँच हुने मिति यही असोज 24 गते शनिबार।
0: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 0982560652।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 19 गते सोमबार सन् 2026 अक्टोबर 5 तारीख असोज कृष्ण पक्षको दशमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रिय मुद्दामा सहकार्य गर्ने शीर्ष नेताहरूको प्रतिबद्धता, कांग्रेस सभापतिको राजनैतिक प्रतिवेदनमा चुनाव पूर्व गठबन्धन नगर्ने प्रस्ताव, 15 महाधिवेशनबाट गगन थापा नै सभापतिमा निश्चित प्राय।
0: ग्यास अभावका कारण उपभोक्ताले विद्युतीय चुलो रोज्न थाले, माग बढेसँगै मूल्य पनि बढ्यो।
1: अलैंचीको मूल्य एक हप्तामै प्रति मन 8,000 रूपियाँले बढ्यो, किसानमा उत्साहसँगै स्थानीय मजदूरलाई रोजगारी।
0: ट्रम्पको आर्थिक सहायता कार्यक्रममा विपक्षी दलहरूको विरोध, चुनावलाई प्रभावित गर्ने उद्देश्य राखेको आरोप।
1: र विश्व एसियाली खेलकुद सम्पन्न, नेपाल दुई कास्य पदकमै सीमित, आईसीसी क्रिकेट विश्वकप लीग टू खेल्न नेपाली टोली ओमान प्रस्थान।

यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा

0: काया कैरनमा अब खबरको सिलसिला। नेपाली राजनीतिमा जय नेपाल शब्दावली प्राय कांग्रेस नेताहरूले मात्र प्रयोग गरिरहेका हुन्छन्। हिजो कांग्रेसको 15 महाधिवेशन उद्घाटन समारोहमा भने कांग्रेस नेताहरूले मात्र होइन अरू दलका नेताले पनि शुभकामना दिने क्रममा जय नेपाल भन्दै सम्बोधन टुंग्याए। उनीहरूले लोकतन्त्र, राष्ट्रियता, संविधानदेखि जलवायु परिवर्तनका असरका मुद्दामा एक ठाउँ उभिनुपर्ने समान संकल्प पनि गरेका छन्। विभिन्न राजनीतिक दलका नेताले संविधान र त्यसका उपलब्धिको रक्षाका लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन्। विपक्षी दलका नेताहरूले सरकारका कारण पछिल्लो समय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा आएको भन्दै चिन्ता व्यक्त गरेपछि सत्तारूढ राष्ट्रपाका नेताले लोकतन्त्रप्रतिको प्रतिबद्धता नडगमगिने र त्यसमा सहकारी हुने अभिव्यक्ति दिएका छन्। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रिय मुद्दामा सत्ता पक्ष प्रतिपक्षको घेराभन्दा माथि उठेर सहकार्य गर्न सकिने प्रतिबद्धता जनाएका हुन्। लोकतन्त्र, संविधान, राष्ट्रियता र आर्थिक रूपान्तरणमा राजनीतिक दलबीच संवाद र सहकार्य अपरिहार्य रहेको नेताहरूको भनाई छ। सत्तारूढ़ दल राष्ट्रपाका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, श्रम संस्कृति पार्टीका महासचिव आर्यन राई, जसपा नेपालका नेता शरद सिंह भण्डारी लगायतले राष्ट्रिय मुद्दामा सहकार्य गर्नुपर्नेमा जोड़ दिए। राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दलका नेताहरूले व्यवस्था, संविधान, लोकतन्त्र र राष्ट्रियमाथि खतरा औल्याएका छन्। राष्ट्रपाले लोकतन्त्रमा खतरा परे नागरिकले रक्षा गर्ने बताएको छ।
1: यसैबीच कांग्रेसको 15 महाधिवेशनको पहिलो दिन हिजोसम्मको स्थितिमा सभापतिमा गगन थापा नै निश्चित प्राय देखिनु भएको छ, तर अन्य पदाधिकारीमा भने उम्मेद्वार घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ। सभापतिका लागि थापासँग नेवी संघका पूर्व अध्यक्ष समेत रहनुभएका तत्कालीन सहमहामन्त्री किशोर सिंह राठौरले प्रतिस्पर्धा गर्ने घोषणा केही दिन अघि नै गरे पनि उहाँ हिजो बेलुकीसम्म पनि बर्दियाबाट क्षेत्रीय प्रतिनिधि भएर काठमाडौँ आउन सक्नु भएको छैन। स्थानीय विवादका कारण बर्दियाका दुवै निर्वाचन क्षेत्रको महाधिवेशन प्रतिनिधिको चुनाव हुन सकेको छैन। विवाद बिलाउन केन्द्रबाटै प्रतिनिधि तोकेर छलफल चलिरहेको छ। सभापति बाहेकका अन्य पदाधिकारीमा संख्या बढ़ाउन खोजिए पनि प्रतिस्पर्धी झनै बढ़ेका छन्। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान मस्यौदा समितिले उपसभापतिमा एउटा वरिष्ठ र अर्को महिला मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी दुई उपसभापति पद थप गर्ने सिफारिश गरेको छ। अब वरिष्ठ सहित उपसभापतिको संख्या 4 पुग्नेछ। महिलाका लागि महामन्त्रीमा पनि आरक्षण गर्न खोजिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ। यस्तै कांग्रेस सभापति गगन थापाले पार्टीलाई सत्ता, पद, गुट र पहुँच केन्द्रित राजनीतिबाट नभई राजनैतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपमा पुनर्संरचना गर्ने प्रस्ताव अघि सार्नु भएको छ। नेतृत्व परिवर्तनबाट मात्रै कांग्रेस रूपान्तरण नहुने थापाको निष्कर्ष छ। पार्टीको 15 महाधिवेशनमा प्रस्तुत गर्न तयार पारिएको राजनैतिक प्रतिवेदनमा सभापति थापाले राजनैतिक संस्कार, संगठन, अर्थतन्त्र, रोजगारी, निजी क्षेत्र, युवा प्रविधि, सामाजिक सुरक्षा, संघीयता र सुशासनमा एकैपटक परिवर्तन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। निर्वाचन पूर्व अन्य दलसँग गठबन्धन नगर्ने र उम्मेद्वार छनौटमा प्राथमिक निर्वाचन, प्राइमेरी वा पार्टी सदस्यको प्रत्यक्ष मतदानको व्यवस्था गर्नेसम्मका प्रस्ताव प्रतिवेदनमा राखिएको छ। कांग्रेसको मीडिया सेन्टरले सार्वजनिक गरेको प्रस्तावित राजनैतिक प्रतिवेदनमा सभापति थापाले कांग्रेस र नागरिक बीच पछिल्ला दुई दशकमा बढ़ेको दूरीलाई पार्टीको प्रमुख राजनैतिक कमजोरीका रूपमा औल्याउनु भएको छ। गएको फागुन 21 चुनावी नतिजालाई त्यस्तोको परिणामका रूपमा आत्मसमीक्षा गर्नुपर्ने उहाँको धारणा छ। सत्ता, पद, गुट र पहुँच केन्द्रमा पार्टी राजनीतिका कारण कांग्रेसले नागरिकको भरोसा गुमाउँदै गएको थापाको स्वीकारोक्ति छ। उहाँले कांग्रेसको वैचारिक आधारलाई 21 शताब्दी अनुकूल पुनर्व्याख्या गर्नुपर्ने प्रस्ताव समेत अघि सार्नुभयो। राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई बदलिदो विश्व परिस्थिति र नेपाली समाजको आवश्यकता अनुरूप नयाँ ढंगले परिभाषित गर्नुपर्ने उहाँको प्रस्ताव छ। राष्ट्रियतालाई भूगोल र सीमाको सुरक्षामा मात्र सीमित नगरी ऊर्जा, खाद्य, प्रविधि, वित्त र ज्ञान उत्पादन गर्ने क्षमतासँग जोड्नुपर्नेमा थापाले जोड़ दिनुभएको छ। लोकतन्त्रलाई 5 वर्षमा एकपटक मतदान गर्ने प्रक्रियामा सीमित नगरी नागरिकको निरन्तर सहभागिता र सार्वजनिक निर्णय प्रक्रियामा पहुँच सुनिश्चित गर्नुपर्ने प्रस्ताव थापाको छ। प्रविधि र कृत्रिम बुद्धिमत्ता अर्थात एआईले रोजगारी, शिक्षा र ज्ञान उत्पादनमा ल्याइरहेको परिवर्तन अनुसार शिक्षा र सिप प्रणाली पुनर्संरचना गर्नुपर्ने प्रस्ताव पनि प्रतिवेदनमा रहेको छ।
0: पछिल्लो समय ग्यासको आपूर्ति अनियमित हुँदै अभाव बढ़ेपछि उपभोक्ताको आकर्षण विद्युतीय चूलो

0: महत्व बढ़ेको छ। माग बढ़ेसँगै बजारमा विद्युतीय चुलोको मूल्य समेत बढ़न थालेको छ। ग्यास पाइने नपाइने अनिश्चितताका कारण उपभोक्ताले खाना पकाउने वैकल्पिक माध्यमका रूपमा विद्युतीय चुलो रोज्न थालेको व्यवसायी बताउँछन्। भन्सार विभागको 2083-84 पहिलो दुई महिना साउन र भदौमा मात्रै खाना पकाउने विद्युतीय उपकरण इण्डक्सन चुलो इन्फ्रारेडदेखि राइस कुकरको आयात बढ़ेको देखिन्छ। चालू आर्थिक वर्षको दुई महिनामा 4,37,80,000 रूपियाँ बराबरको इण्डक्सन चुलो आयात भएको विभागको तथ्याङ्क छ। बजारमा इण्डक्सन तथा विद्युतीय चुलोको माग बढ़ेपछि व्यवसायले आयात बढ़ाउन थालेका छन्। माग बढ़ेसँगै पहिलेको तुलनामा ठूलो परिमाणमा विद्युतीयको चुलोको आयात हुन थालेको व्यवसायको भनाई छ। पछिल्ला वर्षमा सरकारले पनि विद्युतीय चुलो प्रवर्धनमा प्राथमिकता दिएको छ। अहिले बजारमा इण्डक्सन र इन्फ्रारेड चुलोको मूल्य ब्राण्ड वाट र मोडल अनुसार फरक छ। बजारमा एकमुखे चुलो दुईमुखे चुलोदेखि एउटैमा इण्डक्सन र इन्फ्रारेड दुवै भएका चुलो पनि बिक्री भइरहेका छन्। कान्तिपुरमा खबर छ। काया कैरनमा अल्जाइमरको उपचार र सरकारी सुविधा बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत, सो व्हाट नेक्स्ट?

0: आइपिस आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एशिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
1: थप जानकारीको लागि 9851314531 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 मा सम्पर्क गर्नुहोस्।
0: एनआईसी एशिया क्यापिटल।
2: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भिन्नताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
3: थोरै बचत धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रिय मुद्दामा सहकार्य गर्ने शीर्ष नेताहरूको प्रतिबद्धता, कांग्रेस सभापतिको राजनैतिक प्रतिवेदनमा चुनाव पूर्व गठबन्धन नगर्ने प्रस्ताव, 15 महाधिवेशनबाट गगन थापा नै सभापतिमा निश्चित प्राय, ग्यास अभावका कारण उपभोक्ताले विद्युतीय चुलो रोज्न थाले लगायतका खबर प्रस्तुत गरे।
5: अब बाँकी खबर। अलैचीको भाव एक हप्तामै प्रतिमन 40 केजीमा 8000 रूपियाँले बढ़ेको छ। अघिल्लो हप्ता प्रतिमन 80000ले कारोबार भएको अलैचीको मूल्य हिजो आइतबार बढ़ेर 88000 पुगेको छ। अलैची व्यवसायी कमल बरालले हिजो ताप्लेजुङमा प्रतिमन 88000 रूपियाँमा अलैची किनबेच भएको बताउनुभयो। गएको हप्ता 80000मा मात्र कारोबार भएको अलैचीको मूल्य 88000मा कारोबार भएको उहाँको भनाई छ। मूल्य बढ़दै गएपछि किसानमा उत्साह थपिएको छ, तर किसानलाई मूल्यभन्दा पनि अलैची घर भित्र्याउने चटारो बढ़िरहेको छ। ताप्लेजुङ बेसीदेखि लेकाली क्षेत्रसम्मका किसान बिहानदेखि बेलुकासम्म बगानमै अलैची टिप्न, छोडाउन र भट्टीमा सुकाउन व्यस्त छन्। फुङलिङ नगरपालिका वडा नम्बर 6 का किसान शिव प्रसाद पोखरेलले अलैची टिप्ने मुख्य समयमा नटिपे वर्षभरिको मेहनतमा असर पर्ने भएकाले चाडपर्वमा समेत बगानमै बिताउने गर्नुभएको छ। जिल्लाका धेरै किसान आफ्नो बगान हेरी एक महिनासम्म बगानमा नै बिताउने गरेका छन्। अलैची खेतीले किसानसँगै स्थानीय मजदूरलाई समेत रोजगारी दिएको छ। बगानमा टिप्ने, बोक्ने, छोडाउने र भट्टीमा सुकाउने काममा संलग्न मजदूरले दैनिक 500 देखि 800 रूपियाँसम्म ज्याला पाउने गरेका छन्। त्यसमा पनि अझ अलैची टिप्न महिलाहरूलाई समेत रोजगारी भएको छ। धेरै महिला अलैची बगान जाने, अलैची टिप्ने, बोक्ने तथा छोडाउने काम गरेकाले पनि उनीहरूलाई राम्रो आमदानी हुने गरेको महिला मजदूरहरूको भनाई छ। आजको नयाँ पत्रिकामा खबर छ।
4: दशैं तिहार छठ लगायतका चाडपर्व मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रु लक्षित सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ यही हप्ता खुल्ने भएको छ। यातायात व्यवस्था विभागले आज सरकारवालाहरूसँग अग्रिम टिकट खुलाउने विषयमा बैठक राखेको छ। अग्रिम टिकट बुकिङबारे सम्भवतः आज नै निर्णय हुन सक्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताउनु भएको छ। चाडपर्वका लागि गाड़ीको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्ला गर्ने भन्ने विषयमा बैठक केन्द्रित हुनेछ। बैठकबाट टिकट बुकिङको मितिबारे औपचारिक निर्णय हुने अपेक्षा गरिएको आजको कारोबार दैनिकले लेखेको छ। आसन्न चाड पर्वमा यात्रुहरूको सुरक्षित र सहज यात्राका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तयारी थालिसकेको छ। त्यसको लागि काठमाडौँ उपत्यका मुख्य 8 ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यस्तै दशैंको मुख्य दिनका लागि हवाई टिकट बुकिङ पूरै भइसकेको वायुसेवा कम्पनीहरूले जनाएका छन्। दशैं आउन अब करिब केही एक महिना बाँकी रहँदै सबै टिकट बिक्री भइसकेको उनीहरूको भनाई छ। कम्पनीहरूका अनुसार यस वर्ष विपदको समय भएकाले दशैंको मुख्य दिनमा समेत सामान्य भाड़ा कायम गरिएको छ। चाडपर्वको समयमा सामान्यतया भाड़ा बढ़ने गरे पनि यसपटक त्यसो नगरिएको उनीहरूले बताएका छन्।
5: ज्येष्ठ नागरिकको उमेर बढ्दै गएसँगै दीर्घकालीन रोगहरू पनि देखा पर्दै जान्छन्। तिनै मध्ये एक हो अल्जाइमर। अल्जाइमर र डिमेन्सिया बुढ्यौलीमा देखा पर्ने रोग हो। बिर्सिने रोग अर्थात विस्मृति रोगलाई अल्जाइमर रोग भनिन्छ। डिमेन्सियाका प्रकार मध्ये अल्जाइमर सबैभन्दा धेरै देखा पर्ने रोग हो। नेपालमा 3,00,000 मानिसमा अल्जाइमर अर्थात बिर्सिने रोग हुन सक्ने अनुमान छ। अल्जाइमरको उपचार र सरकारी सुविधाबारे साथी सम्झना महर्जनले वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर अनन्त अर्यालसँग कुराकानी गर्नुभएको छ।
6: झट्ट हेर्दाखेरि कस्तो हुन्छ नि, अहिले भर्खरै भएका कुरा चाहिँ बिर्सिनुहुन्छ, तर पुराना कुराहरू चाहिँ अल्जाइमर्समा शुरूआती अवस्थामा चाहिँ सम्झिराख्ने भएको हुनाले धेरैजना झुकिनुहुन्छ पनि।
7: डिमेन्सिया र अल्जाइमर एउटै हो?
6: डिमेन्सियाको प्रमुख कारक अथवा प्रमुख प्रकार चाहिँ अल्जाइमर्स रोग हो। जस्तै डिमेन्सियालाई कसरी बुझ्न सकिन्छ भने, फलफूल भनेर भन्दाखेरि फलफूल चाहिँ भनी शब्द चाहिँ डिमेन्सिया जस्तो भयो। त्यसको एउटा प्रकार जस्तै स्याउ, अनार, केरा चाहिँ फलफूलका प्रकार हुन् नि त, होइन? हो, त्यो प्रकार चाहिँ तपाईँको के भयो, अल्जाइमर्स रोग भयो। डिमेन्सियाको प्रमुख कारण मध्ये लगभग 60-70% चाहिँ अल्जाइमर्स रोग हुने भएको हुनाले हामीले प्राय जसो डिमेन्सिया र अल्जाइमर्सलाई उस्तै नै हो भनेर हामी बुझ्छौं।
7: सरकारले कस्तो खालको व्यवस्थाहरू गरिरहेको छ?
6: सरकारको तर्फबाट कोशिश त भइराखेको छ, पर्याप्त चाहिँ छैन तर कोशिश भइराखेको छ। जस्तै अहिले हाम्रो राष्ट्रिय बीमा बोर्डले नै 70 वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ। भनेको मतलब कोही बुवामा 70 वर्ष भन्दा माथिको हुनुहुन्छ भने उहाँहरूले 1 रुपियाँ पनि नतिरिकन निशुल्क रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन सक्नुहुन्छ। त्यसपछि गर्ने सम्पूर्ण टेस्टहरू बीमा अन्तर्गतै हुन्छ। त्यो स्वास्थ्य बीमा ज्येष्ठ नागरिकको लागि मात्रै हजुरको 1,00,000 रुपियाँ बराबरको स्वास्थ्य बीमा सेवा उपलब्ध छ। र अल्जाइमर्स डिमेन्सिया भएका व्यक्तिलाई, अझ कानूनमा त अल्जाइमर्स मात्रै भन्ने शब्द छ, अल्जाइमर्स भएका व्यक्तिलाई अर्को 1,00,000 रुपियाँ बराबरको सुविधा पनि उपलब्ध छ। सरकारले गरेका चीजलाई पनि हामी आम नागरिकले त्यसलाई चाहिँ अपनत्व नै गरेको छैन,
7: सरकारले दिएको सेवा सुविधा पनि
6: प्रयोग गरिएको छैन। र हामी त ज्येष्ठ नागरिक हेरिराख्दाखेरि हामी प्रत्येक अर्को ज्येष्ठ बिरामी आउँदाखेरि हामी के भन्नु पर्दैन, तपाईँले किन अहिलेसम्म बिमा गर्नुभएको छैन, बिमा गर्नुहोस् न, बिमा गर्यो भने त छुट हुन्छ नि। र यदि 5 जना परिवारभित्रमा ज्येष्ठ नागरिक पर्नु भएको छ भने यताबाट 5 जना परिवारभित्रको 1,00,000 रुपियाँ पनि उहाँले प्रयोग गर्न पाउनुहुन्छ, यतापट्टि ज्येष्ठ नागरिकको छुट्टै 1,00,000 पनि प्रयोग गर्न पाउनुहुन्छ। भनेपछि उहाँहरूले त 2,00,000 बराबरको सुविधा पाउनुहुन्छ। भनेपछि सरकारले सुविधा त दिएको छ, अब त्यो सुविधा नै हामीले प्रयोग गर्दैनौ भने नियमित प्रेसरको, सुगरको, दमको औषधि खानुपर्छ भने त त्यहाँ खर्च त आउँछ नि त। महिनेवारी खाने औषधिहरू पर्न सक्छन्, तर त्यही चिज हामीले बिमाबाट प्राप्त गर्न सक्यो भने त त्यो औषधिको त सुनिश्चितता त भयो त,
7: त्यो औषधि पनि फेरि सरकारबाट
6: प्राप्त हुन्छ। त्यही भएको हुनाले सरकारले दिएको सुविधाहरू हामीले एउटा प्रयोग गर्नु पर्यो।
7: यहाँले सुझाव दिनुपर्दा चाहिँ परिवारले चाहिँ ती डिमेन्सिया अल्जाइमर भएकोहरूलाई चाहिँ कसरी हेरचाह गर्ने?
6: अल्जाइमर्सको पनि उपचार हुन्छ है, त्यो मिसकन्सेप्सन चाहिँ हामीले हटाउनु पर्यो कि उपचारै छैन, निकै हुँदैन भन्ने चिज चाहिँ हटाउनु पर्यो। हजुरको निको त सुगर पनि निको हुँदैन नि, प्रेसर पनि त निको हुँदैन नि, तर हामीले औषधि खाइराख्यो भने त कन्ट्रोलमा राखिन्छ, त्यसको जटिलताबाट हामीले बचाउन सक्छौ नि। हो, त्यसरी नै अल्जाइमर्स नै पत्ता लाग्यो भने पनि त्यसलाई हामीले शुरूआती अवस्थामै छ भने औषधि प्रयोग गरेर र हामीले कग्निटिभ थेरापी भन्छौ, हजुरको मेमोरी एक्सर्साइजेसहरू र उहाँहरूको चाहिँ स्मरण शक्तिलाई बलियो बनाइराख्ने चिजहरू, क्रियाकलापहरू त्यो हामी गराउन सकिन्छ।
4: वीर अस्पतालका ज्येष्ठ नागरिक रोग तथा डिमेन्सिया विशेषज्ञ डाक्टर अनन्त अर्यालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
9: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
8: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
9: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
8: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
10: नारायणी टेलर्स, सैद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दाङ।
11: सम्पर्क मोबाइल नम्बर 9822964264।
12: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
13: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
14: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
15: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
14: उपलब्ध। शल्यक्रियाहरू
15: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
14: बालबालिकाको न्यूरो सर्जरी,
15: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
14: पुनश्च हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
15: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
14: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
5: बीचमा अनुगमन गरेकामा उपत्यका डेरी, खाद्य मिठाई, पुष्टकारी, गुतबाग मिठाई, त्यसै गरी बिस्कुट, चियापत्ती उद्योगको अनुगमनमा म्याद नागेका र गुणस्तरहीन वस्तु बिक्री भएको पाइएको हो। व्यापारीले पैसा कमाउने होडमा किरा परेका, म्याद सकिएका, कुहिएका वस्तु प्रयोग गर्दै खुलियाम बेचिरहेको पाइएको छ। उपभोक्ताको ज्यानमाथि खेलवाड़ गर्नेलाई नयाँ खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 कड़ा कार्यवाहीको व्यवस्था गरिएको छ। ऐनमा अखाद्य वस्तु मिसाएर उत्पादन तथा बिक्री गर्ने व्यापारीलाई 1 वर्षसम्मको जेल सजाय, 4,00,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने स्पष्ट कानूनी प्रावधान छ। समग्रमा एसएनले कसुरको गम्भीरता हेरी 50,000 जरिवानादेखि अधिकतम 3 वर्षसम्म कैद वा 5,00,000 रूपियाँसम्म जरिवाना तिराउन सक्ने अधिकार दिएको छ। नेपालीलाई चाडपर्वले गाँजेको छ, तर बजारमा त्यसका लागि चाहिने घिउ र नौनीको अभाव छ। घिउको उत्पादन घट्दा बजारमा अभाव भएको हो, गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रभावित गर्ने उद्देश्यले आर्थिक सहायता कार्यक्रम ल्याएको भन्दै विपक्षी दलहरूले विरोध गरेका छन्। अमेरिकामा एक महिनापछि हुने मध्यावधि चुनावको पूर्व सन्ध्यामा ट्रम्पले मेडी केयरमा आबद्ध 2 करोड़ भन्दा बढ़ी ज्येष्ठ नागरिकलाई प्रिमियम खर्च घटाउन एकमुष्ट $90 सहयोग दिने घोषणा गर्नुभएको हो। ट्रम्पको घोषणाले चुनावलाई प्रभावित गर्ने उद्देश्य राखेको विपक्षीहरूको आरोप छ। उनीहरूले चुनावको मुखमा गरिएको यस्तो आर्थिक सहायता घोषणा राजनीतिक लाभ लिन खोजिएको प्रयास भएको दावी गरेका रोइटर्सले जनाएको छ। ट्रम्पले यो रकम मेडिकेयर सुधार कोष मार्फत उपलब्ध गराउने बताउनु भएको छ। व्हाइट हाउसले आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको विवरण अनुसार अधिकांश योग्य ज्येष्ठ नागरिकले अक्टोबरको शुरूआतमै $90 सोझै आफ्नो बैंक खातामा प्राप्त गर्नेछन्। इन्धनको मूल्य वृद्धि र न्यून जनसमर्थनको सामना गरिरहेका ट्रम्पले यसअघि पनि स्वास्थ्य बीमा शुल्क फिर्ता गर्ने तथा वयस्क नागरिकलाई $5,000 दिने यस्ता आर्थिक सहायता कार्यक्रम घोषणा गरिसक्नु भएको छ।
5: अब के खेल खबर। जापानमा आयोजित विश्व एसियाली खेलकुद हिजो सम्पन्न भएको छ। नागोयाको मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको भव्य समापन समारोहसँगै 16 दिन चलेको एसियाड औपचारिक रूपमा सकिएको हो। समापन समारोहमा एसियाली खेलकुद परिषदको झण्डा आउँदो आयोजक कतारलाई हस्तान्तरण गरियो। आइची नागोया एसियाडमा एसियाका 45 देशका 10,000 भन्दा बढ़ी खेलाड़ीले 43 खेलका 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए। खेलाड़ी प्रशिक्षक तथा अफिसियल गरी 17,000 भन्दा धेरै सहभागी रहेको आयोजकले जनाएको छ। पदक तालिकामा चीन शीर्ष स्थानमा रह्यो। चीनले 169 स्वर्ण, 89 रजत र 83 काँस्य सहित कुल 341 पदक जितेको छ। आयोजक जापान 83 स्वर्ण सहित दोस्रो तथा दक्षिण कोरिया 39 स्वर्ण सहित तेस्रो स्थानमा रहे। भारत 21 स्वर्ण सहित चौथो स्थानमा रह्यो। नेपालले भने विश्व एसियाडमा 2 काँस्य पदक जितेको छ। कराटेका तेन्जिङ शेर्पाले नेपाललाई व्यक्तिगततर्फ काँस्य पदक दिलाए भने नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो एसियाडमा काँस्य पदक जितेको छ। नेपालले यसपटक 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको थियो। अब 21 एसियाली खेलकुद सन् 2030 कतारको राजधानी दुहामा हुनेछ। खेलकै अर्को प्रसंगमा आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत ओमान, क्यानाडा र नेपाल बीचको त्रिकोणात्मक श्रृंखला खेल्न नेपाली टोली गैराती त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीलाई विदाई गर्यो। क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले खेलाड़ीलाई शुभकामना दिँदै विदाई गरेका छन्। ओमान पुगेपछि नेपाली टोलीले तयारीसँग एउटा अभ्यास खेल समेत खेल्नेछ। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानाडाको सामना गर्नेछ। यो श्रृंखला अन्तर्गत नेपालले यही असोज 25 गते क्यानाडासँग, असोज 27 गते ओमानसँग, असोज 31 गते क्यानाडासँग तथा कार्तिक 2 गते फेरि ओमानसँग खेल्नेछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रंगैमा 63 मिलिमिटर पानी परेको छ। कोशी प्रदेशका थोरै ठाउँमा तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाल र पहाड़का थोरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली एक दुई ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाड़का थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मध्य प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
5: स्थानीय अवरोध, न्याय निरूपणमा भएको ढिलाइ, वन क्षेत्र प्रयोगको अनुमति प्राप्ति लगायतका कारण 12 वर्षसम्म निर्माणाधीनकै हैसियतमा अल्झिएको हेटौँडा ढल्केभर 400 केवी प्रसारण लाइन अब भने निर्माण सम्पन्नको अवस्थामा पुग्ने देखिएको छ। पत्रले खबर छापेको छ।
4: कारागार व्यवस्थापन विभागले नक्कु कारागारमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चो सरुवा गरेको छ।
5: जनमत पार्टीको अध्यक्षमा फेरि डाक्टर चन्द्रकान्त सीके राउत निर्विरोध निर्वाचित हुनुभएको छ। पार्टीको वीरगंजमा सम्पन्न दोस्रो महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष डाक्टर राउतको एकल उम्मेद्वारी परेको थियो।
4: सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई नियामक र सेवा प्रदाय गरी दुई संस्थामा विभाजन गर्ने गरी दुईवटा विधेयक संसदमा दर्ता गराएको छ। यो सँगै सरकारले क्यान टुक्र्याउने विधेयक तेस्रो पटक संसदमा लगेको हो।
5: नेपाल बीमा प्राधिकरणले भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित बीमितलाई राहत दिँदै बीमा शुल्क वा बीमाले कर्जाको नियमित किस्ता तिर्न नसक्ने अवस्थामा 6 महिनासम्म ब्याज नलाग्ने गरी अवधि थपको सुविधा दिएको छ।
4: र निषेधित क्षेत्रको पार्किङ र अनधिकृत रूपमा सड़कमा राखिएको माल सामानका कारण सड़क दुर्घटना भएमा पार्किङ गर्ने र सामान राख्ने व्यक्तिबाट क्षतिपूर्ति भराउने गरी सरकारले नयाँ कानून प्रस्ताव गरेको छ। काया कैरनमा अब पालो उखानको।
5: दुःख भोग्नेलाई मात्रै थाहा हुन्छ।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: राष्ट्रिय मुद्दामा सहकार्य गर्ने शीर्ष नेताहरूको प्रतिबद्धता, कांग्रेस सभापतिको राजनैतिक प्रतिवेदनमा चुनाव पूर्व गठबन्धन नगर्ने प्रस्ताव, 15 महाधिवेशनबाट गगन थापा नै सभापतिमा निश्चित प्राय,
4: ग्यास अभावका कारण उपभोक्ताले विद्युतीय चूलो रोज्न थाले, माग बढेसँगै मूल्य पनि बढ़्यो,
5: अलैचीको मूल्य एक हप्तामै प्रति मन 8,000 रूपियाँले बढ़्यो, किसानमा उत्साहसँगै स्थानीय मजदूरलाई रोजगारी,
4: ट्रम्पको आर्थिक सहायता कार्यक्रममा विपक्षी दलहरूको विरोध, चुनावलाई प्रभावित गर्ने उद्देश्य राखेको आरोप,
5: र विश्व एसियाली खेलकुद सम्पन्न, नेपाल 2 काँसे पदकमै सीमित, आईसीसी क्रिकेट विश्वकप लीग टू खेल्न नेपाली टोली ओमान प्रस्थान।
4: र अन्त्यमा आजको कार्टुन, आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। कांग्रेसको देउबालाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ देउबा र प्रकाश रण महत जस्तै देखिने मान्छे छन् जो चाहिँ हिजो शुरू भएको पार्टीको महाधिवेशनमा सहभागी भएका छैनन्। उनीहरू छुट्टै महाधिवेशनको तयारीमा छन्। हातमा मनको लड्डु लेखिएको कचौरा बोकेका प्रकाश रण जस्तै देखिने मान्छे भन्दैछन्, गगनतिर गएकाहरू हामीतिरै आउँछन्, अनि हातमा चम्चा लिएर मनको लड्डु थाप्दै गरेका देउबा जस्तै मान्छे भन्दैछन्, बाबु प्रकाश घिउ कति थपौं। आजको काया कैरन सकिएको छ।
16: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
17: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
18: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती, आयुर्वेदिक तेल मात्र रु 50 मा।
19: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराही दान फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
22: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
23: सञ्चालक नरेश कुमार श्रेष्ठ।
18: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली, गढ़वामा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 MHz पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioamp.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न मुख्यमन्त्री आचार्यको निर्देशन, वृहत स्वास्थ्य परीक्षणमा 100 बढ़ीले लिए सेवा।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू, राष्ट्रिय लोकतन्त्र र जलवायु समस्यामा एकजुट हुन जोड़।
1: र औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक रहेकोमा जोड़।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसूति, रेडियोलोजी,

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक। यी सबैजसो पत्रिकाहरूले हिजोदेखि शुरू भएको नेपाली कांग्रेसको 15 महाधिवेशनको प्रसंगलाई उठाएका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: नेपाली कांग्रेसको 15 महाधिवेशन आइतबारदेखि काठमाण्डुमा शुरू भएको छ। परम्पराको सम्मान र परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प भन्ने नारासहित राजधानीमा महाधिवेशन उद्घाटन गरिएको छ। असोज 22 गतेसम्म चल्ने अधिवेशनका लागि देशभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाण्डु पुगेका छन्। उद्घाटन सत्रमा बोल्दै विभिन्न राजनैतिक दलका नेताहरूले राष्ट्रियता, लोकतन्त्रको रक्षा र जलवायु परिवर्तनले सृजित समस्याको न्यूनीकरणमा सबै राजनैतिक दल एक ठाउँमा उभिनु पर्नेमा जोड़ दिएका छन्। नेपाली कांग्रेसको महाधिवेशन सफलताको शुभकामना दिँदै उनीहरूले राजनैतिक लाभ वा हानि भन्दा पनि देशले अहिले भोगिरहेको जलवायु समस्या र त्यसबाट सृजित क्षतिको सामना गर्न एकताबद्ध प्रयास जरूरी रहेको बताएका हुन्। सो अवसरमा उनीहरूले राजनैतिक गतिविधिलाई समय सुहाउँदो र जनताको माग अनुसार सञ्चालन गर्न दलहरूका कार्यशैलीलाई परिमार्जन गर्न आवश्यक रहेकोमा समेत जोड़ दिए। सो अवसरमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले दलहरूले थुप्रै राम्रा काम गरे पनि केही नराम्रा कार्यशैलीले यो अवस्था सिर्जना गरेको भन्दै नागरिकको प्रश्न, असहमति र विचारका लागि खुला मञ्च आवश्यक रहेको बताउनुभयो। सभापति थापाले जनताका जिज्ञासा र प्रश्नको छलफलका लागि मुलुकलाई खुला मञ्च आवश्यक रहेको बताउनुभयो। 10 वर्षपछि खुला मञ्च खुलेको छ। यो काठमाण्डुको एउटा चोर मात्रै होइन, नेपाली राजनीतिक आन्दोलनमा खुला मञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अगाडि बढ़ाएका छन्। सभापति थापाले भन्नुभयो, उहाँले जननायक बीपी कोइराला, गणेश पान सिंह र गिरिजा प्रसाद कोइराला समेतले यही खुला मञ्चबाट ऐतिहासिक राजनीतिक घटना सम्बन्धी भाषण गरेको स्मरण गर्दै खुला मञ्चले फरक विचार तथा मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको बताउनु भएको छ। नागरिक राष्ट्रिय दैनिकबाट खबर लिएका हुँ।
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजित भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। संघीय सरकारबाट प्राप्त सशर्त अनुदानको रकम खर्च हुन नसके फिर्ता जाने अवस्थाको अन्त्य गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। आइतबार राप्ती उपत्यका देउखरीमा भएको आर्थिक वर्ष 2082-83 सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। प्रदेशको कुल बजेटको करिब 15% स्वास्थ्य क्षेत्रमा विनियोजित गराएको उहाँले जानकारी दिनुभयो। स्वास्थ्य क्षेत्रमा बजेटको प्रभाव अभाव हुन नदिएका छैनौं, तर संघीय सशर्तको बजेट कार्यान्वयनमा विशेष ध्यान दिन जरूरी छ, उहाँले भन्नुभयो। गत वर्ष संघीय सशर्तको बजेट फिर्ता भएको देखियो। संघबाट आएको बजेट खर्च गर्न सकेनौ भने उतै फर्किएर जाने हो। संघबाट प्राप्त हुने बजेट कर्मश घट्दै गइरहेको अवस्थामा उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्नुपर्ने उहाँको भनाई थियो। प्रदेश र स्थानीय तहबीच समन्वय गरेर स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा पनि उहाँले जोड़ दिनुभयो। मुख्यमन्त्री आचार्यले कुपोषण न्यूनीकरणका लागि प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। स्थानीय तहसँग समन्वय गरी कुपोषण बढ़ी देखिएका तराईका दक्षिणी क्षेत्रमा कार्यक्रम केन्द्रित गर्नुपर्ने उहाँको भनाइ थियो। अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न आग्रह आजको गोरक्षेत्र दैनिकमा खबर छ।
2: कोराही उपमहानगरपालिकाका 19 ओडामा सञ्चालन गर्न लागेको विशेषज्ञ चिकित्सक सहितको वृहत स्वास्थ्य परीक्षण अभियान कोरा 1 सिमलताराबाट शुरू भएको छ। कोराही बनाउ अभियानको आयोजना तथा संजीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा आइतबार सिमलतारामा निशुल्क स्वास्थ्य स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा करिब 100 जना बालबालिका महिला वृद्ध तथा स्थानीय नागरिकले स्वास्थ्य परीक्षण तथा परामर्श लिएका छन्। राम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं स्थानीय समाजसेवी गोकर्ण डाङ्गीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला परीक्षण शिविरको प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेले उद्घाटन गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले नागरिक स्वस्थ भए मात्रै समृद्ध र व्यवस्थित नगर निर्माण गर्न सकिने बताउनुभयो। उहाँले स्वास्थ्यलाई विकासको आधारका रूपमा लिएर स्थानीय स्तरमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने अभियान सकारात्मक र आवश्यक रहेको बताउनुभयो। ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई घर आँगनमै स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासले स्वास्थ्य सेवामा पहुँच बढ़ाउनुका साथै समयमै रोग पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठले नागरिकको स्वास्थ्य र सुरक्षालाई एक अर्काका परिपूरक पक्षका रूपमा लिनुपर्ने बताउनु भएको थियो। आजका पत्र पत्रिकामा खबर छ,
1: बढ्दो खानेपानीको संकट समाधान गर्न नारायणपुर खानेपानी आयोजनाले बबई लिफ्टिङ योजना अघि बढ़ाउने भएको छ। हाल घोराही उपमहानगरपालिकाका 5 ओडाका 4,200 उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको नारायणपुर खानेपानीले दीर्घकालीन रूपमा पानीको समस्या समाधान गर्न झण्डै 50 करोड़को आयोजनामा अघि बढ़ाउन लागेको नारायणपुर खानेपानीका अध्यक्ष कुलप्रसाद रजौरे शर्वणले जानकारी दिनुभयो। बबई लिफ्टिङ आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको र 95% नेपाल सरकारको लगानी र 5% उपभोक्ता समितिले बेहोर्ने गरी 49,98,521.35 रूपियाँ को लागतमा बन्ने आयोजनाको ठेक्का सम्झौताको अन्तिम तयारी रहेको इन्जिनियर विष्णु कुमाईले जानकारी दिनुभएको छ। इन्जिनियर कुमाईका अनुसार अब बन्ने आयोजना अन्तर्गत 4,50,000 लिटर क्षमताको ओभरहेड ट्याङ्की, 3,00,000 लिटर क्षमताको अण्डरग्राउण्ड ट्याङ्की निर्माण गरिनेछ भने पानी शुद्धिकरणका लागि प्रति सेकेण्ड 25 लिटर क्षमताको पानी छान्ने 2 फिल्टर र 4 प्रेसर फिल्टर जडान हुनेछन्। आयोजनाले 12.5 किलोमिटर प्रसारण पाइपलाइन र 105 किलोमिटर खाने पानीको वितरण पाइप लाइन गर्नेछ भने ठेक्का सम्झौता भएको मितिले 2 वर्षभित्र सम्पन्न हुने आयोजनाबाट 2,500 नयाँ तथा 4,200 पुराना ग्राहकलाई 24 घण्टा पानी वितरण गर्नेछ। केशव पाण्डे संस्थापक अध्यक्ष रही 2058 सालमा खोलाको पानीलाई स्रोत मानेर स्थापना भएको नारायणपुर खानेपानी आयोजनाले हाल घोराई उपमहानगरपालिकाको उडान नम्बर 10 केन्द्रमा राखेर उडान नम्बर 8, 9, 11 र 12 4,50,000 लिटर क्षमताको ओभरहेड ट्याङ्की र 2,25,000 लिटर क्षमताको रिजर्भ वायर ट्याङ्कीबाट हरेक उपभोक्तालाई 200 रूपियाँमा 12,000 लिटर पानी प्रति महिना वितरण गर्दै आएको छ। बढ़दो शहरीकरण र बसाईसराईका कारण नारायणपुर खानेपानी आयोजनामा हरेक वर्ष 2-300 नयाँ उपभोक्ता थपिने गरेका छन्। यसै सन्दर्भमा रहेर हामीले नारायणपुर खानेपानी आयोजनाले उपभोक्तालाई के कसरी पानी वितरण गरिरहेको छ र अब बन्दै गरेको बबई लिफ्टिङ आयोजना कसरी अगाडि बढ्छ भनेर नारायणपुर खानेपानीका अध्यक्ष कुलप्रसाद रजौरे श्रवणसँग कुराकानी गरेका छौं।
3: म 2077 साल असोज 5 गतेबाट समितिको अध्यक्ष भइसकेपछि जिम्मेवारी सम्हाल्दै आजका नीति सम्बन्ध मैले जिम्मेवारी सम्हालिरहेको छु र मेरो जिम्मेवारी सम्हाल्दै गर्दा म यस खानेपानीमा आउँदै गर्दा अध्यक्षमा आउँदै गर्दा हामी कतै पनि हामीले आयोजना रातो बुकमा हामीले भेटिन्न र मेरो प्रयत्न सबैभन्दा पहिले आयोजनालाई कसरी रातो बुकमा लेख्न सकिन्छ भन्ने विषयमै लागेर त्यही विषयमा सबै कार्य समितिहरूले साथ पनि दिनुभयो। त्यो बेला तत्काल त्यो अवस्थामा सबै राति दल सबैको दिदीदेवी समाजसेवी सबैको तर्फबाट सहयोग पनि रह्यो र आजसम्म हामीले आयोजनालाई अगाडि बढायौं र ठूल्ठूला आयोजनाहरू पनि सम्पन्न गर्यौं। हामी सह लगानी आयोजना गर्यौं, त्यसपछि केन्द्रीय आयोजना पनि हामी निर्माण गर्यौं र अहिलेको
4: यो अवस्था चाहिँ के छ? अहिले चाहिँ कति उपभोक्ता हुनुहुन्छ? अहिलेको तपाईँहरूको अवस्था के हो? कसरी पानी खुवाइराख्नु भएको छ?
3: नानको खानपानीको अहिलेको अवस्था हजुरको हाम्रो 4123 धारा हामीसँग वितरण भएका छन् र 4123 उपभोक्ता हामीसँग जोडिनु भएको छ र बाँकी उपभोक्ताहरूलाई हामीले जोड्न सकेका छैनौँ। माग अत्याधिक रूपमा हामीलाई मागहरू आएको छ र त्यो मागहरू पूरा गर्नका लागि हामीले अहिले केन्द्रीय आयोजनाका रूपमा फेरि नेपाल सरकारको 95% लगानी र नारायणको के अरे खानपानीको पाटोमा चाहिँ संस्थाको पाटोमा चाहिँ 5% रकम उठाउने गरी आयोजना हाम्रो अगाडि बढेको छ र भर्खरै आयोजना हाम्रो 49 करोड 88 लाखको प्रोजेक्ट हाम्रो आयोजना अगाडि बढेको छ र केही समयपछि यो आयोजना टेन्डर हुने प्रक्रियामा पनि छ र यो टेन्डर भइसके पछाडि हामीले करिब करिब 3,000-3500 घर दुरीलाई नयाँ लाइनबाट पानी वितरण गर्न सक्ने र उपभोक्ताहरूलाई अझ जोड्न सक्ने गरी हामी अगाडि बढिराखेका छौँ।
4: अहिलेको अवस्था, तपाईँहरूको मौजुदा अवस्था जे छ त्यो पर्याप्त छ कि छैन? उपभोक्ताहरूबाट कतिको गुनासो सुन्नुपर्छ? उपभोक्ताले कति महसुलमा कति रुपियाँ तिरेर कति हजार लिटर पानी पाइराख्नु भएको छ त्यसको बारेमा भन्नुहोस् न।
3: उपभोक्ताज्यूहरूको गुनासो अब गर्मी दिनमा अलिकति बढी आउने गर्छ किनभने गर्मी दिनमा पानीको स्रोत नै घट्दै गइरहेको अवस्था हुन्छ। त्यसकारणले गर्मी दिनमा हामीलाई अलिकति पानीको कमी भयो अथवा पानी आएन भन्ने उपभोक्ताहरूको गुनासो आउने स्वाभाविक पनि छ किनभने हामीसँग स्रोतकै कारणले गर्दाखेरि आज हामी बबईको आयोजनातर्फ जानु पर्यो। बबईतर्फ हामी गएर बबईबाट पानी पर्याप्त रूपमा ल्याएर करिब करिब उपभोक्तालाई हामीले 24 घण्टा पानी दिन सक्ने गरी हामी अगाडि बढेका छौँ र उपभोक्ताहरूलाई अहिले हामीले 12,000 लिटरले 200 रुपियाँमा 12,000 लिटर हामीले पानी पाइराखेका छौँ र उपभोक्ताहरूको महँगो भन्ने गुनासो त छैन तर हामीलाई पानी आएन भन्ने गुनासो चाहिँ हामीले सुनेका छौँ।
4: भनेको त्यो पहिले भएका हाम्रा आयोजनाहरूमा पानीको स्रोत कमी हुँदै गयो अथवा चाहिँ हाम्रा संरचनाहरूले काम गरेनन्, ती प्राविधिक चिजहरूले चाहिँ काम गरेनन्, के भयो त्यसमा?
3: यो बोरिङहरूमा पानीको सतह त एकदमै कम हुँदै गयो जुन हिसाबले हामीले पर सेकेन्ड हाम्रो नानपुरमा 7-8 लिटर पानी फाल्दै आइराखेका बोरिङहरूले पर सेकेन्ड त्यो थियो भने अहिलेको पर सेकेन्ड तपाईँको 3-4 बढीमा 5 भन्दा माथि पानी फाल्ने अवस्थामा छैन किन भूमिगत पानी मात्रै छ, हामीसँग मुहानको पानीहरू स्रोतहरू छैन। त्यसकारणले भूमिगत पानी सुकेको अवस्थाले गर्दा पानी पर्याप्त रूपमा बोरिङबाट नफालेको हुँदाखेरि संरचनामा हामीले जति हाम्रा संरचनाहरू छ त्यो संरचनामा पानी नै भर्न सकिराखेका छैनौँ। यदि संरचनामा हाम्रो पानी राम्रोसँग भरियो भनेपछि उपभोक्ताका धारामा पनि राम्रोसँग पानी जान्छ र यदि संरचनामा पानी भर्न सकेन त्यस कारणले गर्दाखेरि उपभोक्ताहरूको स्वाभाविक रूपमा पानी कम आयो भने गुनासो आउनु स्वाभाविक छ।
4: अघि पनि प्रसङ्ग जोड्नुभयो घोराई र तुलसीपुरमा बबई लिफ्टिङको कुराहरू अगाडि बढिसकेपछि घोराईमा त सम्पन्न भइ पनि सकेको छ र अब यो बबई लिफ्टिङको कुरा चाहिँ कसरी अगाडि बढ्छ, कति उपभोक्तालाई समेट्दै हुनुहुन्छ, घोराई उपमहानगरपालिकाका कतिवटा वडामा चाहिँ यो चिज विस्तार हुँदैछ त्यसका बारेमा भन्दैछु।
3: घोराई उपमहानगरपालिका वार्ड नम्बर 10 केन्द्रबिन्दु छ र 10 हामी धेरै उपभोक्ताहरू 10 जोडिन्छ भने बाँकी 11, 12, 8, 9 उपभोक्ताहरू पनि यस खानेपानीसँग जोडिन्छ। सबै भेग समेट्न नसके पनि केही भेगहरू चाहिँ सबै आयोजनाहरूलाई वडाहरूलाई समेटेर अगाडि बढेको छ। जसै गरी तपाईँको बबई लिफ्टिङ आयोजनाबाट हामीले कम्तीमा पनि पर सेकेन्ड 110 लिटर पानी ल्याउने गरिकन हामी आयोजना अगाडि बढाएका छौँ। पर सेकेन्ड 110 लिटर पानी ल्याउने र उपभोक्ताहरूको हाम्रो संरचनाहरूमा त्यो पानी पुर्याउन सकिन्छ र हाम्रो झारबेरा ट्याङ्कीमा पर सेकेन्ड 34 लिटरका दरले पानी सप्लाई गर्ने र अनि माथि बरुवा गाउँको ट्याङ्कीमा चाहिँ पर सेकेन्ड 29 लिटरका दरले पानी हामीले व्यवस्थापन गर्ने गरी हामी अगाडि बढेका छौँ र बाँकी संरचनाको हिसाबमा चाहिँ अब बबई लिफ्टिङबाट पानीको स्रोतलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अहिले हामीले तत्कालको संस्थाले आफ्नो जग्गा पनि लिइसकेको छ जुन संरचनाहरू निर्माण गर्ने विषयमा जग्गा पनि हामीले प्राप्त गरिसकेका छौँ र बाँकी संरचनाहरू निर्माण गर्ने क्रममा अब हामीलाई आवश्यकता महसुस भयो भने कहीँ थप गर्नु पर्यो भने फेरि हामीले आयोजनामा त्यस्तो देखिन सक्छ त्यस्तो देखियो भने फेरि हामीले 10% भ्यूको रूपमा हामीले राखेका छौँ र कहीँ त्यस्ता आयोजनाहरू थप गर्नु पर्यो भने फेरि पनि अगाडि बढ्नेछ।
4: अब यो हामीले बबई लिफ्टिङ आयोजना सञ्चालन गर्दै गर्दाखेरि यो सम्पन्न भयो भने 2 वर्षमा सम्पन्न गर्ने भनिएको छ सम्झौता भएको मितिले, यो सम्पन्न भयो भने यो भेगलाई चाहिँ कति वर्षसम्म चाहिँ पानीको संकट नपर्ला भनेर हामी अनुमान गर्न सक्छौँ?
3: अब अहिले हामीले त भन्दाखेरि कार्यालयको तथ्याङ्कको आधारमा भन्ने हो भने 15 वर्षलाई भनेको छ उसले चाहिँ तथ्याङ्क के गरेको छ भने पच्चिस के अरे पन्ध्र वर्षलाई चौबिसै घण्टा पानी उपलब्ध गराउने गरेर डाटा कलेक्सन गरेको छ। तर भोलिका दिनमा हामीले बिहान बेलुका मात्र पानी गर्यो भने अझ त्यसको समय बढ्न पनि सक्छ, पन्ध्रका ठाउँमा बिस पच्चिस पनि हुन सक्छ। र प्रकृतिको स्रोत नै हो, अब कसरी रहन सक्छ, अब प्रकृतिको स्रोतसँग हामी कसरी पनि सक्दैनौँ। सबभन्दा जलवायु परिवर्तनले हाम्रो स्रोतहरू एकदमै कम हुँदै गइराखेका छन् भनेर त्यसपछि तपाईँको जुन हाम्रो आयोजनामा अगाडि बढ्ने विषयका कुराहरूमा चाहिँ के अरे हामीले 2500 घरदुरी भनेका छौँ, 3035 घरदुरी थप नयाँ थपिन्छ र हामीले कम्तीमा पनि नानको खानेपानीमा 12,000-15,000 उपभोक्ताहरूलाई प्रत्यक्ष रूपमा जोड्न सक्छौ जस्तो हामीलाई यो आयोजनाबाट लागेको छ।
5: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
6: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
5: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
7: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
5: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
7: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
5: र मुखको स्वास्थ्यको सुधार।
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाँत। फोन नम्बर 082-5363-218।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: साथै इसिजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको
13: इन्डोस्कोपी सेवा,
9: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
14: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
2: अब अन्य खबर प्रसंग, विश्व फार्मासिस्ट दिवस 2026 अवसरमा नेपाल फार्मेसी संघ दाङले विभिन्न सचेतनामूलक र सामाजिक गतिविधि सहित सप्ताहव्यापी कार्यक्रम गरेर मनाएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित प्रयोग र स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिका बारे नागरिक स्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी मनाइएको हो। नेपाल फार्मेसी संघ दाङ शाखाका अध्यक्ष श्याम कुमार गिरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं कोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रमको समापन गरिएको थियो।
1: पत्रकार तथा कवि पूरण शर्माको जनयुद्धकालीन कविता संग्रह बारूदी यामका कविता संग्रहको आज घोराईमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ। प्रगतिशील लेखक संघ दाङ र सर्वोदय पुस्तकालय तथा वाचनालयको आयोजनामा घोराईमा आयोजित कार्यक्रममा प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय अध्यक्ष डाक्टर अमर गिरीले कृतिको विमोचन गर्नुभएको हो। कार्यक्रममा प्रमुख अतिथि गिरीले जनयुद्ध नेपाली राजनीतिको ऐतिहासिक परिघटना भएको बताउँदै त्यसकै जगमा गणतन्त्र स्थापना सम्भव भएको उल्लेख गर्नुभयो। नेपालमा ठूलो राजनीतिक दलहरूको कमजोरीका कारण लोकप्रियतावादको उदय भएको भन्दै उहाँले दलहरूले अझै पनि आत्मसमीक्षा र सुधारको प्रयास नगर्नु दुःखद भएको बताउनुभयो। कविता संग्रहको समीक्षा गर्दै समीक्षक डाक्टर टीकाराम उदासीले कविता साहित्यको उच्च कलात्मक विधा भएको बताउँदै संग्रहले जनयुद्धकालीन काव्यिक चेतना बोकेको उल्लेख गर्नुभयो। संग्रह सामाजिक न्यायको उद्घोषका रूपमा आएको बताउँदै उहाँले आगामी दिनमा अझ कलात्मक अभिव्यक्तिलाई तीव्र बनाउँदै अघि बढ़न पनि कवि शर्मालाई सुझाव दिनुभयो। जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष भीम कुमाखीले बारूदी यामका कवितालाई युगको आवाजका रूपमा चित्रण गर्दै बारूदी यामलाई क्रान्ति र आतंकका रूपमा हेर्ने विभिन्न पक्ष अहिले एउटै साहित्यिक यात्रामा रहेकाले नयाँ दृष्टिकोणका साथ अघि बढ़नुपर्ने बताउनुभयो। कविता संग्रहका सर्जक कवि पूरण शर्माले आफूले देखे भोगेका विषयलाई कवितामा उतारेको बताउँदै शहीदहरूको समर्पण आफ्नो लेखनको स्रोत रहेको उल्लेख गर्नुभयो। सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार रामप्रसाद जैशी, राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष पुरूषोत्तम खनाल, अहिलेका अध्यक्ष कमलमणि देवकोटा, प्रगतिशील लेखक संघ दाङका अध्यक्ष चन्द्रबहादुर थापा, बीएन पुस्तक संसारका सूर्य विसी, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सर्वोदय पुस्तकालयका सचिव सुशीला आचार्यले गर्नुभएको थियो। पत्र पत्रिकामा खबर छ।
2: दाङको कोराई 16 स्थानीय अम्बापुर स्थित राप्ती इन्जिनियरिङ कलेजले नव आगन्तुक विद्यार्थीको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कलेजका अध्यक्ष तथा कार्यकारी निर्देशक डाक्टर शैलेन्द्र गिरीको अध्यक्षतामा कार्यक्रम भएको हो। कलेजमा संचालित बी सिभिल, बी कम्प्यूटर, बीबीए र बीसीएमा भर्ना भएका विद्यार्थीलाई योग अभ्याससहित सम्बन्धित विषय, शैक्षिक कार्यक्रम, परीक्षा प्रणाली तथा अध्ययनका अवसरबारे जानकारी दिएको थियो। कार्यकारी निर्देशक डाक्टर गिरीले शिक्षा, प्रविधि, उद्यमशीलता र रोजगारी बीचको सम्बन्धलाई जोड़ दिँदै बदलिदो श्रम बजार अनुसार विद्यार्थीले व्यावहारिक ज्ञान, प्राविधिक सिप र डिजिटल दक्षता हासिल गर्नुपर्ने बताउनुभयो। प्रविधिको तीव्र विकास, कृत्रिम बुद्धिमत्ता र डिजिटल अर्थतन्त्रले रोजगारीका परम्परागत स्वरूपमा परिवर्तन ल्याइरहेको भन्दै उहाँले युवालाई रोजगारी खोज्ने भन्दा रोजगारी सृजना गर्ने सोच विकास गर्न आग्रह गर्नुभयो। गोरक्षी राष्ट्रिय दैनिकमा खबर छ।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं वार्षिक उत्सवका अवसरमा 7 किलोमिटर म्याराथन दौड़ आयोजना गरिएको छ। दौड़मा प्रतिष्ठानका चिकित्सक, नर्स, शिक्षक तथा कर्मचारी गरी करिब 200 जनाको सहभागिता रहेको थियो। दौड़ प्रतियोगिताको उद्घाटन प्रतिष्ठानका शिक्षा अध्यक्ष प्राध्यापक डाक्टर राम नारायण मण्डलले गर्नुभएको थियो। कार्यक्रममा प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्साल, डिन प्राध्यापक डाक्टर कृष्ण कुमार झा र अस्पतालका निर्देशक सह प्राध्यापक डाक्टर सुरेश रसाईली, विभिन्न विभागका प्रमुख लगायतको उपस्थिति रहेको थियो। आजको गणतन्त्र दैनिकमा खबर छ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा सत्ताको नशाले निम्त्याएको दुर्दशा, नारायण प्रसाद पौडेलको विचार छापिएको छ भने डेंगू संक्रमण दोहोरिदा झनै जटिल बन्दै डाक्टर प्रकाश बुढाथुकीको विचार छापिएको छ भने आजको नयाँ युगबोध राष्ट्रिय दैनिकले दलहरूमा लोकतान्त्रिकरण र रूपान्तरण अनिवार्य भनेर सम्पादकीय लेखेको छ।
2: यसै गरी आजको गोरक्षे राष्ट्रिय दैनिकमा राष्ट्रिय पर्वमा भोटेको सिको आतंक, भूपेन्द्र सुवेदीको विचार छ, संयुक्त राष्ट्र संघ र नेपाल अच्युत प्रसाद पौडेलको विचार छ, डीएनएमा विपद पीड़ित पहिचान, सन्देश कुमार पोखरेलको सामग्री छ भने स्क्रब टाइपसमा उच्च असावधानी अप्नाउ गोरक्षेले सम्पादकीय छापेको छ।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकमा स्वस्थ नागरिक समृद्ध घोराई 19 वडाबाट विकासको अभियान वन्दना बस्नेतको यो विचार छापिएको छ भने स्वस्थ नागरिक समृद्ध घोराई शीर्षकमा आजको गणतन्त्र दैनिकमा सम्पादकीय छापिएको छ।
2: र आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकमा व्यवसायको सशक्तिकरणका लागि उपासंघ शरद अधिकारीको विचार छापिएको छ, डीएनएमा विपद पीड़ित पहिचान, सन्देश कुमार पोखरेलको विचार छ, भ्रष्टाचार रोक्ने कुरा सम्पादकीय राप्ती पोस्टले प्रकाशित गरेको छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 पुनः उपस्थित हुनेछौ। आजका लागि भनी म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।
13: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
15: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
13: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
15: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
13: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
15: एकपटक दंगालीबाट किनेर हेर न।
13: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
16: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
15: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
7: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
17: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
15: प्रोप्राइटर सोमराज रैदास।
18: सम्पर्क फोन नम्बर 0825367775।
15: सम्पर्क नम्बर 98478726873।
19: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
20: थालिने लोकतन्त्रको सुदृढीकरण र मुलुकको आर्थिक समृद्धिका लागि पार्टी राजनीतिबाट दलहरू माथि उठ्नुपर्नेमा शीर्ष नेताहरूको जोड। कर्णाली राजमार्गमा सम्झौता अनुसार काम नगर्ने 6 निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा कालो सूचीमा। विगत एक सातादेखि रूसको लगातारको आक्रमणका कारण युक्रेनको राजधानी कीवको जनजीवन अस्तव्यस्त। र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा गर्ने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको प्रतिबद्धता।
21: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
22: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
20: सम्बोधन गर्नुहुँदै कांग्रेस सभापति गगन थापाले संसददेखि राजनैतिक दलसम्म जनताका प्रश्न, असहमति र विचारका लागि पर्याप्त खुलापन नभएकाले देशलाई खुल्ला मञ्च आवश्यक रहेको बताउनुभयो। सभापति थापाले खुल्ला मञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएकोले अब यस्ता खुल्ला मञ्च सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै आवश्यक रहेको बताउनुभयो।
23: नेपाली कंग्रेसको महाधिवेशनको स्थल खुला मञ्च बनाएर कांग्रेसले लिन दिन खोजेको सन्देश र गर्न खोजेको संकल्प यो हो। आज नेपालमा यस्ता खुला मञ्चहरू धेरै ठाउँमा चाहिएको छ। पहिलो खुला मञ्च संसदभित्र चाहिएको छ। संसद खुल्ला छैन, संसद बन्द छ, किनकि संसद जुन संसदले जसलाई प्रधानमन्त्री बनाउनु भएको छ, प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसदका निम्ति पनि, आफूलाई नबनाउने सांसदका निम्ति पनि, त्यो संसदको गरिमाका लागि, यो व्यवस्थाका लागि, जनताको सम्मानका लागि, जुन दिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन त्यो दिनसम्म संसद खुला भएको हुँदैन। समुदायको बीचमा खुला मञ्च चाहिएको छ, जहाँ पहाड़का मानिसले मधेससँग संवाद गरोस्, अनि एउटा पुस्ताले अर्को पुस्ताको बारेमा फैसला सुनाउने होइन, एउटा पुस्ताले अर्को पुस्ताकोसँग संवाद गरोस्, त्यो खुला मञ्च चाहिएको छ। राज्य र नागरिकका बीचमा खुला मञ्च चाहिएको छ। त्यस्तै खुला मञ्च डिजिटल प्रणाली, त्यो प्लेटफर्ममा पनि चाहिएको छ, जहाँ केवल प्रतिक्रिया मात्र होइन, जहाँ तथ्य र तर्क पनि टिक्न सकोस्, त्यहाँ पनि खुला मञ्च चाहिएको छ। खुला मञ्च पार्टीभित्र पनि चाहिएको छ, जहाँ आफ्नो नेतालाई प्रश्न गर्दै गर्दा सदस्यताबाट त्यो मानिस ननिकालियोस्, त्यस्तो खुला मञ्च पार्टीभित्र पनि चाहिएको छ।
20: सभापति थापाले नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशभर बनाउनु पर्नेमा जोड़ दिँदै पार्टीभित्र पनि यही संस्कार विकास गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले वर्तमान समयमा सरकार र लोकतन्त्रप्रति विभिन्न शंका उपशंका उत्पन्न गरिएको भन्दै

0: दिएर जिताएको निर्वाचनलाई अन्यथा भन्ने, अपमानित गर्ने र सार्वभौम नेपाली जनतालाई अपमानित हुने गरी यो चुनावै गलत गरिएको, चुनावै सुरक्षा तैनाती गरेर गरिएको, अझ नेपाली सेनालाई समेत आरोप लगाउने गरी, अनि विदेशी चलखेल समेत भनेर जुन भन्दै आइएको छ, म तपाईँहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु यस्ता विषयहरूमा, यस्ता हल्का रूपमा यस्ता विषयहरूलाई टिप्पणी गर्न बन्द गर्नुहोला।
1: समारोहमा नेपालीका कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश लोकतन्त्र र संविधान अप्ठ्यारोमा रहेकोले देशलाई अझ सुदृढ बनाउन कांग्रेसको नेतृत्वलाई साथ दिन आफूहरू तयार रहेको बताउनुभयो।
2: हामीले शान्ति सम्झौता मार्फत समावेशी लोकतन्त्र यो देशका महिलाहरूको लागि, दलितहरूको लागि, आदिवासीहरू, जनजातिको लागि, मधेसीको लागि, मुस्लिमको लागि, थारूको लागि जुन पहिचान र अधिकारको स्थापना गरेका थियौं त्यसलाई अझ सुदृढ गर्ने काममा तपाईँको नेतृत्व अगाडि बढ्नेछ। शान्ति सम्झौतालाई सम्पूर्ण रूपले एउटा सफल स्टोरीमा बदलेर नेपालको नाम विश्वमा फेरि एकचोटि शान्ति र लोकतन्त्रमा नयाँ इतिहास रच्ने देशको रूपमा गगन थापाजी तपाईँको नेतृत्वमा यो कुरा हुनेछ म विश्वास दिलाउन चाहन्छु। र मलाई विश्वास छ आउने दिनमा हामी सबैले एउटा समझदारीका साथ साँच्चै एउटा समृद्ध नेपाल निर्माण गर्नेछौ।
1: मुलुकको समृद्धि र विकासका लागि सबै राजनैतिक शक्ति मिलेर अघि बढ्नुपर्ने भन्दै संयोजक प्रचण्डले नयाँ नेतृत्वले देशलाई समृद्धिको दिशामा अघि बढ़ाउने विश्वास व्यक्त गर्नुभयो। उद्घाटन समारोहमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने बताउनुभयो। उपसभापति शर्माले जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनले उठाएका सवाल तथा जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीहरू मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभयो।
2: लोकतन्त्रको भविष्यमाथि पनि चिन्ता उत्पन्न भएको छ। जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैले चुनेको संसदीय दललाई चिन्नुहुन्न, संसदलाई सुन्नुहुन्न, जनताका कुरा सुन्नुहुन्न। त्यो अवस्थामा लोकतन्त्रको भविष्यतर्फ हामी हिँड्दैछौ कि स्वेच्छाचारी शासनतर्फ हामी हिँड्दैछौ, अधिनायकवादतर्फ हामी हिँड्दैछौ भन्ने प्रश्न उपस्थित भइरहेका बेलामा लोकतन्त्रका लागि लडेको नेपाली कांग्रेस लोकतन्त्रको रक्षाको प्रश्नमा अब कसरी अगाडि बढ्दछ भन्ने प्रश्न महत्वपूर्ण प्रश्न बन्द पुगेको छ। त्यसै गरी हामीले लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु।
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशलाई नयाँ दिशा दिन एक नवीन राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनैतिक दलहरूबीच त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। जनता समाजवादी पार्टी नेपालका नेता शरद सिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा नियन्त्रित लोकतन्त्र स्वीकार्य नहुने भन्दै वर्तमान संविधानलाई आवश्यकता र समय अनुसार संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अझ बलियो र प्रभावकारी बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो। नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले गणतन्त्र स्थापनाका लागि संघर्ष गरेको कांग्रेसले अब देश निर्माणका लागि पनि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपानेले महाधिवेशनबाट कांग्रेसको आन्तरिक जीवनमा मात्र नभई मुलुकको लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। यस्तै नेपाली कांग्रेसको 15 महाधिवेशनलाई विभिन्न देशका राजनैतिक दल तथा नेताहरूले शुभकामना दिनुभएको छ। महाधिवेशन उद्घाटन समारोहमा 2007 चैत 26 गते 18 वर्षको उमेरमा तत्कालीन पार्टी सभापति मातृका प्रसाद कोइरालाको हातबाट सदस्यता लिनुभएका नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिनुभएका गुल्मीको तमघासका

0: 94 वर्षीय प्रजातन्त्र सेनानी मथुरा प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो। महाधिवेशनको बन्द सत्र र अन्य कार्यक्रमहरू आज र भोलि र निर्वाचन कार्यक्रम असोज 21 र 22 गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बिहान महाधिवेशन स्थल खुल्ला मंचमा बस्दैछ। कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको 15 महाधिवेशन अन्तर्गत बन्द सत्रमा पेश गर्ने प्रतिवेदन उप छलफल गर्नका लागि केन्द्रीय कार्य समितिको बैठक आह्वान गरिएको जानकारी दिनुभयो। केही दिन अघिको अविरल वर्षापछि आएको बाढ़ी पहिरोबाट पर्वतका 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घरमा पूर्ण क्षति भएको छ भने 131 घरमा आंशिक क्षति भएको छ। यता जुम्ला हुँदै मनाङ मुस्ताङसम्म जोड्ने सड़क सहित कर्णाली राजमार्ग र नागम गमगढ़ी सड़कको स्तरोन्नति तथा निर्माणको सम्झौता अनुसार काम नगर्ने 6 निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। सड़क डिभिजनसँग उक्त राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष 2075 2080 सालसम्म सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्ने 6 निर्माण कम्पनी कालो सूचीमा परेको सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले जानकारी दिनुभयो। तनहुका 2548 किशोरीले पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप लगाइएको छ। गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका 10 पालिकाका विद्यालयमा दिनरत कक्षा 6 2542 र विद्यालय बाहिर रहेका 10 वर्ष उमेरका 6 किशोरीलाई खोप लगाइएको हो। बाराको देवताल गाउँपालिका 6 जबाका स्थित माछा पोखरीमा डुबेर 2 किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका 6 र उहाँकी 14 वर्षीय निशा पटेल र सोही ठाउँकै 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन हेटौडा ढल्केवर 400 केबी प्रसारण लाइनका 2 मल्टी सर्किट टावरको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। हेटौडा ढल्केवर 400 केबी सब स्टेशनको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा 7,32,000 भन्दा बढ़ी नागरिक स्वास्थ्य बीमा प्रणालीमा आबद्ध भएका छन्। स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म 7,32,752 जना बीमा प्रणालीमा जोड़िएका छन्। नेपाली हास्य व्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अरियालको स्मृतिमा स्थापित 3 पुरस्कार हिजो समर्पण गरिएको छ। भैरव पुरस्कार गुठीले प्रदान गर्दै आएको भैरव पुरस्कार, भैरव बाङ्बय पुरस्कार र भैरव प्रतिभा पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले जोरपाटीमा आयोजित कार्यक्रममा समर्पण गर्नुभयो। वरिष्ठ हास्य व्यङ्ग्यकार आर सी रिजाललाई 1,11,111 रूपियाँ राशिको भैरव पुरस्कार र त्यति नै राशिको भैरव बाङ्मय पुरस्कार वरिष्ठ चित्रकार वीर मुखियालाई प्रदान गरिएको छ। त्यसै गरी हास्य व्यङ्ग्यकार देवी प्रसाद चापागाईलाई 51,111 रूपियाँ राशिको भैरव प्रतिभा पुरस्कार प्रदान गरिएको छ। गत भदौ 10 विनाशकारी बाढ़ीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 जना विद्यार्थी अझै सम्पर्कविहीन छन्। शिक्षा तथा समन्वय इकाई धनचेका प्रमुख दुर्गा प्रसाद सिलवालका अनुसार बाढ़ीका कारण जिल्लाका 4 विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। दशैं तिहार लगायतका प्रमुख चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुमा हुन सक्ने कृत्रिम अभाव तथा कालो बजारी नियन्त्रणका लागि बागलुङका सरकारवालाले सक्रियता बढ़ाएका छन्। आम उपभोक्ताको अधिकार हनन हुने गरी गुणस्तरहीन सामग्रीको बिक्री वितरण तथा कृत्रिम अभाव सृजना गरी उपभोक्तालाई बढ़ी मूल्य तिर्न बाध्य पार्ने लगायतका अवैध कार्य रोक्न बागलुङका सरकारवालाले अनुगमनलाई तीव्र बनाएका हुन्। संवाददाता कोपिला कणेलको रिपोर्ट।
1: नजिकिँदै जाँदा आम उपभोक्ताको अधिकार हनन हुने गरी गुणस्तरहीन सामग्रीको बिक्री वितरण तथा कृत्रिम अभाव सृजना गरी उपभोक्तालाई चर्को मूल्य तिर्न बाध्य पार्ने तथा गुणस्तरहीन सामग्रीको बिक्री वितरण गर्ने लगायतका अवैध कार्य रोक्न बागलुङका सरकारवालाले सक्रियता बढ़ाएका छन्। चाड़ पर्वका अवसरमा खाद्य वस्तु मात्र नभई यातायात इन्धन, खाना पकाउने एलपी ग्यास लगायतमा कालो बजारी हुने गर्दछ। सर्वसाधारणको सुविधालाई मध्यनजर गरी दैनिक उपभोग्य वस्तुसँगै यातायात का साधनको पनि अनुगमन शुरू गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य बताउनुहुन्छ।
2: विक्रेताले मूल्य सूची राख्नलाई अनुरोध गरेका छौँ। मूल्य सूची राखेर यदि त्यो मूल्य सूची भन्दा बढीमा सामान उपलब्ध गराउनु भयो भने कालो बजारी अन्तर्गत उपभोक्ता संरक्षण ऐन अन्तर्गत कारवाही, यसबाट चाहिँ कोही पनि बस्ने अवस्था रहँदैन। उपभोक्ता जनप्रतिनिधिहरूलाई राखेर बढी भाडा नलिने र सवारी साधनमा बढी यात्रीहरू नचढाउने सन्दर्भमा जिल्ला स्तरमा एउटा समन्वय बैठक गरेर
1: बाग्लुङ नगरपालिकाले चाडपर्वको अवसरमा हुने अखाद्य वस्तुको मिसावट रोकी खाद्य वस्तुलाई सहज र सर्वसुलभ मूल्यमा उपभोक्ताको घर आँगनसम्म पुर्याउनका लागि सबै सरकारवालासँग सहकार्य गरी अनुगमनमा सक्रियता बढ़ाएको छ। नगर उप प्रमुख राजु खड्का
3: चाडपर्वहरूलाई लक्षित गरेर बाग्लुङ नगरपालिकाले उपभोक्ता मैत्री केही कानूनहरू पनि तर्जुमा गरिरहेको छ भने यो बजार अनुगमनलाई पनि प्रभावकारी बनाइरहेको छ। चिनी चामलहरू तेलहरूलाई कम मूल्यमा उपभोक्ताहरूकै घर आँगनमा पुग्ने गरेर सहकारीहरू मार्फत वडा कार्यहरू मार्फत समन्वय गरेर सहज दरमा सुपथ मूल्य पसलहरू राख्ने काम पनि बाग्लुङ नगरपालिकासँग छ। सरकारी गैर सरकारी निकायहरू छन्, वडा कार्यहरू छन्, उहाँसँग पनि समन्वय गरेर
1: अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्रीलाई जफत गरी नष्ट गर्ने गरिएको छ। पहिलो पटक व्यवसायीलाई सचेत गराउने र पटक पटक कमी कमजोरी भेटिएमा कानून बमोजिमको कार्यवाही हुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ बताउनुहुन्छ।
4: अखाद्य वस्तुहरू थुप्रै मारिएको छ अहिले, ती सामानहरू हामीले बराबर लिएर नष्ट गर्ने काम भइरहेको छ र अर्को पटक प्रक्रिया जारी भएको खण्डमा कानूनको प्रयोजना रहेर हामी कार्यवाही अगाडि बढाउनु त हो।
1: चाडपर्वको अवसरमा विशेष गरी चामल, चिनी, तेल लगायतका खाद्य वस्तु, ग्यास, इन्धन सहित यातायातका साधनमा कृत्रिम अभाव सृजना गरी उपभोक्तालाई ठग्ने प्रवृत्ति बढ्दै गइरहेको छ। यसतर्फ सबै सचेत बन्नु पर्ने देखिन्छ। कुपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
0: अब अन्तर्राष्ट्रिय समाचार। रूसले विगत एक सातादेखि लगातार आक्रमण गर्दा युक्रेनको राजधानी किबमा जनजीवन अस्तव्यस्त भएको छ। किबमा रहेका ऊर्जा, दूरसंचार, सड़क तथा रेलमार्गका पूर्वाधारहरू रूसी ड्रोन तथा मिसाइलको निशानामा परेका छन्। रूस विरूद्धको युद्धमा ऐक्यबद्धता प्रकट गर्न जर्मनीका चान्सलर फ्रेडरिक मर्ज कुनै सार्वजनिक घोषणा बिना नै अचानक किब पुग्नु भएको थियो। उहाँ किब ओर्लिएको छोटो समयमै रूसले डिन्प्रो नदीमाथिको नर्दन ब्रिजमा आक्रमण गरेको छ। यस पुलमा यसअघि शनिबार पनि ड्रोन आक्रमण भएको थियो। श्रीलंकामा भारी वर्षाका कारण चारजनाको मृत्यु भएको छ। वर्षाजन्य घटनाका कारण एकजना बेपत्ता भइरहेको र दर्जनौ घाइते भएका जनाइएको छ। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: उत्तरी नाकाबाट हुने आयात सड़क अवरोधका कारण प्रभावित भएपछि भारत तर्फबाट सामान भित्राउने क्रम बढ्दा रूपन्देहीको भैरव भन्सार नाकामा मालवाहक सवारीको चाप निकै बढ़ेको छ। बाढ़ी पहिरो र डुबानका कारण देशका विभिन्न सड़क समेत प्रभावित भएपछि भैरव नाकामा आइपुगेका मालवाहक सवारी गन्तव्यतर्फ पठाउन समेत समस्या भएको भैरव भन्सार कार्यालयले जनाएको छ। चीनसँग जोड़िएका रसुवागढ़ी, तातोपानी र कोरोला नाकाबाट नियमित रूपमा सामान आयात गर्न कठिन भएपछि व्यवसायीले भारततर्फको मार्ग प्रयोग गर्न थालेका हुन्। त्यससँगै वर्षाका कारण देशभित्रकै सड़क तथा राजमार्ग अवरूद्ध हुँदा भारतबाट आएका सामान समेत समयमै गन्तव्यमा पुग्न नसक्दा भैरव नाकामा सवारीको चाप बढ़ेको हो।
7: के तपाई दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगार्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हिराले खाएको दाँत निकाल्ने,
9: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
8: खाली ठाउँमा दाँत राख्ने,
9: दाँतको जरैदेखि उपचार गर्ने,
8: भएको दाँत मात्र राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
9: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
10: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
11: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
12: मम्मी मम्मी दाँत दुख्यो।
13: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
14: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
15: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
13: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
15: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
7: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
11: सावधान उस्ता उस्तै नामबाट नजुकिनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
12: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
15: सम्पर्क फोन नम्बर 0825902022।
13: रोड टुटी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
16: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
17: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
16: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
18: शुद्ध महका लागि कहाँ जाने त?
19: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
18: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
20: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
21: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
20: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
22: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
22: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047 0825908047।
23: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
24: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
23: उपलब्ध। शल्यक्रियाहरू
24: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
23: बालबालिकाको न्यूरो सर्जरी,
24: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
23: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
24: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
23: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 9709065255।
25: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
26: के हुनु नि?
25: बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
26: के कुरा गर्छिनिमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
25: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
27: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
24: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
27: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
28: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा
0: निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
1: छाती, दम, निमोनिया, खोकी, छेरो,
0: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
1: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
1: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गना हुने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
18: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
3: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50 कार्टुन पुरस्कार जित्नुहोस् लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो त मजा
4: सञ्चालक नरेश कुमार श्रेष्ठ

0: वाया नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाया नेट अब सब कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा
3: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
3: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच व्यवस्था
2: मुटुका बिरामीहरूका लागि प्रोटेबल इको तथा ईसीजी सेवा
3: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था
2: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा
4: बिरामी जाँच हुने मिति यही असोज 24 गते शनिबार।
2: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ फोन नम्बर 082 560 652।

0: नमस्कार। कार्यक्रम महिला सरोकारबाट सहकर्मी रंजिता शर्मा सँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौ।
3: यसै गरी यो साता हामीले दूध संकलन केन्द्रले फेरियो किसानको दैनिकी सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गर्नेछौ। त्यसै गरी स्वर्गदारी नगरपालिका 4 गोठीबाङ प्युठान निवासी सीता सुनारसँग विशेष कुराकानी गरेछौ। उहाँ राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको कोषाध्यक्ष हुनुहुन्छ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौ फूल खेतीबाट मनग्य आमदानी गर्दै महिला सम्बन्धी सफलताको कथा। सर्वप्रथम यहाँहरूको माझ हामीले राख्दैछौ दूध संकलन केन्द्रले फेरियो किसानको दैनिकी सम्बन्धी खोजमूलक समाचार।
4: दाङको राप्तीपारी पर्ने राजपुर गाउँपालिकामा भैँसी पालन यहाँका किसानको मुख्य आमदानीको स्रोत बनेको छ। घरबारीमा भैँसी पाल्ने, बिहान बेलुका दूध धुनेर नजिकैको संकलन केन्द्रमा बिक्री गर्ने यहाँका किसानको दैनिकी रहेको छ। विगतमा उत्पादित दूध बिक्रीका लागि लमैमा पुग्नुपर्ने र समयमा खरिदकर्ता नपाउने समस्या किसानले बोक्दै आएका थिए। दूध बिक्री भए पनि आफूले चाहे जस्तो मूल्य नपाउने समस्या थियो। गाउँमै दूध संकलन केन्द्र स्थापना भएपछि भने किसानलाई दूध बिक्री गर्न सहज भएको छ। राजपुर गाउँपालिका 3 प्रतापपुरका भूप यादवले वर्षौंदेखि आफ्नो परिवारले भैँसी पालन गर्दै आएको बताउनुभयो। पहिला दूध बेच्न राप्ती तरेर लमै पुग्नु पर्थ्यो। गाउँमै खरिदकर्ता आए पनि भनेको जस्तो मूल्य पाइँदैनथ्यो। उहाँले भन्नुभयो, अहिले घर नजिकै दुग्ध संकलन केन्द्र भएपछि धेरै सहज भएको छ। उहाँका अनुसार अहिले घरमा 10 भैँसी छन्। दैनिक 15 लिटरसम्म दूध बिक्री गर्दै आएको उहाँले बताउनुभयो। दूधको मूल्य अनुसार प्रति लिटर 90 देखि 130 रुपियाँसम्म पाउने गरेको उहाँको भनाइ छ। राजपुर गाउँपालिका 5 चंगुवाका मंगल प्रसाद यादव पनि दैनिक करिब 15 लिटर दूध संकलन केन्द्रमा बिक्री गर्नुहुन्छ। 1 वर्ष अघि दूध बेच्न धेरै दुःख थियो, उहाँले भन्नुभयो। अहिले घरकै छेउमा संकलन केन्द्र भएपछि सजिलो भएको छ। उहाँका अनुसार चंगुवा गाउँमा करिब 30 किसानले भैँसी पाल्दै आएका छन्। ग्रामीण महिला उत्थान केन्द्रद्वारा संचालित भिटा परियोजना र राजपुर गाउँपालिकाको सहयोगमा बेला राजपुर सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले राजपुर 3 प्रतापपुरमा दुग्ध संकलन केन्द्र स्थापना गरेको हो। केन्द्र संचालनमा आएपछि किसानलाई दूध बिक्रीको सुनिश्चितता हुनुका साथै नियमित नगद आमदानीको बाटो खुलेको छ। दुग्ध संकलन केन्द्रका व्यवस्थापक सन्तोष यादवका अनुसार केन्द्रमा वार्षिक 3,73,129 लिटर दूध संकलन हुने गरेको छ। यसबाट 1 वर्षमा 3,11,53,988 रूपियाँ बराबरको कारोबार भएको उहाँले बताउनुभयो। दैनिक 1,000 लिटरसम्म दूध संकलन हुन्छ। अहिलेसम्म 580 किसानले केन्द्रमा दूध ल्याउने गरेका छन्, उहाँले भन्नुभयो। नियमित रूपमा करिब 300 किसानले दूध बिक्री गर्नुहुन्छ। संकलित दूधमध्ये दैनिक करिब 200 लिटर स्थानीय बजारमा बिक्री हुने गरेको उहाँले बताउनुभयो। करिब 700 लिटर दूध बुटोल पठाउने गरिएको व्यवस्थापक यादवले बताउनुभयो। किसानले संकलन केन्द्रमा दूध ल्याएर बिक्री गरेपछि तत्कालै नगद भुक्तानी पाउने गरेका छन्। दूध बिक्रीको बजार सुनिश्चित भएपछि किसान भैँसी पालन विस्तारतर्फ समेत आकर्षित भएका छन्। घरबारीमा पालिएका भैँसीबाट उत्पादन हुने दूधले किसानको दैनिक आमदानी बढाउनुका साथै स्थानीय स्तरमै आर्थिक गतिविधि समेत बढाउनमा सहयोग पुगेको छ।
3: यो खोजमूलक समाचारसँगै अब हाम्रो पालो छ कुराकानी। कुराकानीको लागि यो साता हामीले अतिथि निम्ताएका छौ स्वर्गदारी नगरपालिका 4 गोठीबाङ निवासी राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठान जिल्लाकी कोषाध्यक्ष सीता सुनार।
5: सर्वप्रथम सीताजीलाई हाम्रो रेडियो मध्यपश्चिम कार्यक्रम महिला सरकारमा हार्दिक स्वागत छ।
6: नमस्कार, मेरो नाम सीता सुनार, स्वर्गदारी नगरपालिका 4 गोठीबाङ
3: के छ सन्चै हुनुहुन्छ सीताजी?
6: हजुर सन्चै छु हजुर।
3: हामी ठिकै छौ। अब हजुर त एउटा प्युठान जिल्लामै अपाङ्ग सेवा संघमा राष्ट्रिय अपाङ्ग सेवा संघ भनेर त्यसको कोषाध्यक्ष पनि हुनुभएको छ। यो संस्थाको जन्म कसरी भयो, कहिले भयो र यो यसमा काम गर्न थालेको, तपाईँले गर्न थालेको कति भयो?
6: मैले काम गर्न लागेको अहिले दुई वर्ष जति भयो। हालै विद्यार्थी भएर त्यसमा आबद्ध भएर ब्याचलर पढिरहेको थिएँ। अनि त्यसपछि पढ्दा पढ्दै सरहरूले नि सदस्य हो सुरुमा, अनि त्यसपछि केही कुरा सिकिन्छ, सुरुदेखि सिक्दै जाने भने पछि पनि तिमीले काम लाग्छ भन्नुभयो। अनि त्यसपछि आबद्ध भए, अनि त्यसपछि अहिले 2059 सालदेखि संस्था होस्टेलकै अलि आर्थिक रूपमा अवस्था कमजोर छ हुन्छ नि। गाउँ गाउँमा त विकट ठाउँहरू हुन्छन्, विद्यालय टाढा टाढा हुन्छन्, अनि तिनीहरूलाई सहज होला कि भनेर नि आर्थिक अवस्था कम भएका विद्यार्थीहरूलाई राखेर होस्टेल सञ्चालन गरिरहेका छौँ।
3: अहिले होस्टल नै नियमित आवासीय होस्टल, होस्टल भनेपछि आवासीय हुने नै रह्यो, त्यस्तै खालको कुन ठाउँमा सञ्चालनमा छ यो?
6: अहिले मलगान गाउँपालिका 4 खलङ्गामा आबद्ध रहेको छ।
3: त्यहाँ होस्टलमा हिसाबले चलाउँदाखेरि त्यहाँ महिला पुरुष दुवै त्यहाँ त्यसरी बस्नुहुन्छ, अपाङ्गहरू मात्रै बस्नुहुन्छ?
6: हजुर, अपाङ्गहरू महिला पुरुषहरू बस्नुहुन्छ। अनि कोठा छुट्टै छ, पढ्न जाने अलिकति 10 मिनट लाग्छ, नजिकै छ।
3: हजुर, त्यहाँहरूलाई यसरी सेवा गर्न पाउँदा आफूलाई खुसी लाग्यो होला?
6: हजुर, खुसी लाग्छ। अब सँगै बस्दा झन् रमाइलो लाग्छ। अनि कति साथीहरू पढ्दा अन्त जानु भइसक्यो, अब कहिले सँगै भेटौँ भन्छौँ फोन गरेर, रमाइलो लाग्छ।
3: हजुर, अब वास्तवमा नेपालमा अपाङ्गहरूको अवस्था कस्तो देख्नुहुन्छ अहिले?
6: नेपालमा अपाङ्गहरूको अवस्था वास्तविक कमजोर छ। अपाङ्ग भनेपछि अलि बाहिर अलि हेर्ने दृष्टिकोण नै फरक छ कि हेर्न। अनि हामी यताउता यातायातमा हिँड्दाखेरि नि गाडी नरोक्ने हेर्नु, सिट छैन भन्ने, अनि अपाङ्ग 50% छुट छ भन्ने, छुट छैन भन्नुहुन्छ। कति ठुला गाडीले नि छैन, अनि साना गाडीले नि छैन भन्नुहुन्छ।
3: गाह्रो
6: छ।
3: शारीरिक अपाङ्गहरूको त यस्तो अवस्था छ, अब अपाङ्गहरू त धेरै प्रकारका हुनुहुन्छ होइन, तपाईँले पनि त्यस्ता खालका समस्याहरू भोगिरहनु भएको छ?
6: हजुर, भोगिरहेछु मैले पनि।
3: तपाईँ अब जुन शारीरिक अपाङ्ग देखिनुहुन्छ हेर्दाखेरि होइन, यसले आफूलाई अप्ठ्यारो पारेको भन्दा पनि अरूले आफूलाई अप्ठ्यारो देखाइरहेको जस्तो महसुस गर्नुहुन्छ तपाईँ होइन?
6: हजुर, देख्छु यस्तो छ विचार भन्ने मन लाग्छ, आफ्नो आफ्नो आफ्नो स्थिति पनि त्यस्तै छ, अनि गाह्रो लाग्छ अरूले देख्दा लाग्छ।
3: तपाईँलाई अरूले अब यो कमजोर छ सक्दैन कि भनेर व्यवहार गरेको जस्तो मान्नुहुन्छ कि मान्नुहुन्न?
6: नै अहिलेसम्म साथीहरूले त्यस्तो व्यवहार कहिले गर्नु भएन। क्याम्प जाँदाखेरि कहिले काहीँ अलि सन्चो नभएपछि हिँड्दाखेरि धेरै गाह्रो हुन्छ मलाई, अनि सन्च छैन म जान्न भन्दै साथीहरूले बोकेर बानी लग्नुहुन्थ्यो कि, त्यही खुसी लाग्छ हेर्नु। बोकेर नै लग्नुहुन्थ्यो।
3: हजुर, तपाईँ पढ्ने अवसर कति पाउनुभयो, कहाँ पढ्नुभयो, कस्तो भयो बाल्यकाल, कस्तो रह्यो, कस्तो भयो
6: बाल्यकाल? त अहिले राम्रै भइरहेको थियो, अनि पढाइ पनि राम्रो, अहिलेसम्म राम्रै भइरहेको छ। घरमा मम्मी बाबाले नि सपोर्ट गर्नुहुन्छ, दिदीहरूले नि।
3: कतिमा पढ्नु?
6: ब्याचलर क्लियर भइसक्यो।
3: ब्याचलर क्लियर गर्नुभयो। सानामा यो शारीरिक रूपमा कमजोर छ, यसले पढ्ने सक्दैन भन्ने खालको परिवारले त्यस्तो व्यवहार गर्नु भएन कहिल्यै पनि? होइन,
6: कहिल्यै गर्नु भएन। घरमा त बरु बाहिरको मान्छेलाई, कहिले काहीँ नगरपालिका मैले उपाध्यक्ष सचिवको भएर काम गरिरहेको थिएँ, हिँड्दाखेरि तालीमा यो त कति हिँडेर पैसा पाइन्छ कि भन्थे। अब पैसाको पाउनु, पैसाको लागि को धाउँछ र होइन, केही पाउनलाई केही गुमाउनु पर्छ हेर्नु, त्यही भन्थे क्या छिमेकीहरूले, यता यसको त पैसा आइरहेको छ क्या भन्थे। अब कहिले काहीँ पैसा आउँछ, कहिले आउन्न, त्यस यो पैसा आउँछ भन्दैमा हिँड्न छोड्ने भएन।
3: समाज सेवा हो नि त, होइन,
6: समाज सेवा,
3: आफू जस्तै दुःख परेकाहरूको सेवा गर्नु त ठुलो धर्म हो, होइन?
6: हजुर, अनि कार्यक्रममा जाँदाखेरि यता हिँडिरहेको थियो, कति हिँडिरहेको थियो भन्थ्यो। अब राम्रो काममा त हिँड्न परेन त, अब कहिले आफन्तसँग हिँड्छ, कहिले सरहरूसँग हिँडिन्छ, हिँड्दै नराम्रो हुँदैन, त्यही भन्छु।
3: त्यस्तो खालको व्यवहार मान्छेहरू जुन गर्छ त्यसमा दुःख लाग्छ, होइन सीताजी? अब यहाँले विशेष गरेर अपाङ्गहरूको अवस्था यस्तो छ, त्यो मध्ये पनि अब महिला अपाङ्ग जो शारीरिक रूपमा अब कोहीमा शारीरिक अपाङ्ग त धेरै किसिमका हुनुहुन्छ होइन, त्यो मध्ये पनि महिला अपाङ्गहरूले त झन् यो समाजमा महिलाहरूप्रति, छोरीहरूप्रति जुन अलिकति भए पनि दोस्रो दर्जाको नागरिक सर मानिन्छ होइन, समाजले त्यस्तो खालको अझै पनि स्वीकार्न गाह्रो भइरहेछ, त्यस्तो खालको व्यवहार अझ बढी अवहेला सहनु पर्छ कि कस्तो छ महिलाहरूले?
6: महिलाहरू धेरै नै सहनु पर्छ हेर्न अहिलेको अवस्थामा। अब केही गर्न सक्दैन, महिला हो के गर्ने भन्नुहुन्छ, अनि नसक्ने भइसक्यो। घर परिवार त पढाउनु पर्छ, सक्दैन भन्नुहुन्छ कति घरपरिवारले अलि बुझ्नुहुन्न नि त त्यही भएर पढ्नु न यस्तो अपाङ्ग छ के गर्छ यसले गर्नै सक्छ र भन्नुहुन्छ अपाङ्ग भयो भने गर्ने क्षमता हुन्छ बसेर गर्ने कामहरू गर्न सकिन्छ हेर्नु अनि हातको काम धेरै गर्न सकिन्छ अपाङ्ग भन्दैमा यसले त केही गर्न सक्दैन यसले केही नसिकाम भन्ने हुन्छ नि त कतिको धारणा हेर्नु तिनीहरूको अब लेख्न सक्दैन अनि मुखले भन्दा अब कसैले लेखिदिन सक्नुहुन्छ नि त्यस्तो पनि क्षमता छ अपाङ्गको धेरै क्षमता छ हेर्नु अपाङ्गहरूलाई अलि ननामा हेर्ने दृष्टिकोण फरक छ
5: हेर्ने दृष्टिकोणले फरक पार्यो अपाङ्गहरूले गर्न नसक्ने भन्ने कुरा केही छैन है
6: हजुर केही छैन क्षमता धेरै छ अपाङ्गहरूको
5: तपाईँ यस क्षेत्रमा काम गर्नलाई चाहिँ एकदम खुसी भएको क्षेत्रहरू होला नि कहिले एकदम खुसी लाग्यो होला कहिले काहीँ किन लाए यो क्षेत्रमा राष्ट्रिय अपाङ्ग सेवा सङ्घमा किन लाए भन्ने खालको मनमा आउँदो होला यस्तो खालको एकदम खुसी लागेको क्षेत्र सम्झिन चाहनुहुन्छ यति बेला
6: यति बेला त अब संस्थामा आबद्ध भइसक्यो धेरै सरहरूसँग चिन्जान भयो हेर्नु अनि अपाङ्ग साथीहरूसँग बस्दा नि रमाइलो छुट्टै रमाइलो हुन्छ क्या आफूलाई म जस्तै हो दुःख बुझ्ने कि आफ्नो त्यही भएर त्यति नै रमाइलो लाग्छ
5: दुःख बुझ्ने हो त अनि आफ्नै समस्याहरू साझा भन्छन् है त्यही बेला त्यही गरेर रमाइलो लाग्छ
6: हजुर
5: घरमा कतिजना हुन्छ माइतमा विवाह गर्नुभयो हजुर
6: हजुर भर्खरै बैशाखमा विवाह
5: ए विवाह गर्नु माघी विवाह भयो कि रोजी विवाह भयो
6: दुइटै रोजी घरबाट दिनुभयो
5: घरबाट दिनुभयो तर तपाईँहरूको मन परेर विवाह गर्नुभयो कहाँ गर्नुभयो त बिहे
6: यता सुर्खुदरी नगरपालिका सात तापकोट
5: ए तापकोटमा विवाह हजुरको श्रीमान अहिले कहाँ हुनुहुन्छ
6: अहिले केरला हुनुहुन्छ
5: विदेश जानुभएको छ अब अहिले यसरी नेपालमा दिनदिनै विदेशीहरूको संख्या असाध्यै धेरै छ यहाँको श्रीमान पनि बाहिर हुनुहुँदो रहेछ तर नेपालमा पनि केही गरेर केही उत्पादन गरेर केही रोजगार पाएपछि हामी केही गर्न सक्छौँ भन्ने मन चाहिँ आहोला नि मनमा होइन
6: हजुर अहिले केही सिप सिकेर केही रोजगार गरौँ अनि भन्ने सोच छ अहिलेका उही वर्षको लागि
5: श्रीमान अब आउनुहुन्छ
6: हजुर अहिले त आउनुहुन्न अलि बैशाखतिर आउनुहुन्छ
5: ए बैशाखतिर आइसकेपछि फेरि पनि अब फेरि विदेशीको भूमिमा जानुभन्दा पनि यही भूमिमा बरु थोरै खाने यही भूमिमा रमाउने होइन आफ्नो श्रीमान श्रीमती सँगै बस्ने त्यस्तो खालको मनमा भावना आएछ कि तपाईँ जस्तो एउटा राष्ट्रिय स्तरको नेतृत्व गर्ने महिलाले यस्तो खालको सोच्नु होला अवश्य होइन
6: हजुर हामी सँगै बसेर केही गर्ने सानोतिनो भए पनि देख्यो
5: सानोतिनो व्यवसाय अथवा अरू सिपमूलक कामहरू सिक्नु भयो होला अहिले तपाईँ सिपमूलक काम सिक्दै हुनुहुन्छ कि अध्ययन गर्दै हुनुहुन्छ
6: अहिले अध्ययन गर्दैछ
5: कहाँ पढ्नुहुन्छ
6: यता पाठशाला
5: पाठशालामा पढ्दै हुनुहुन्छ अहिले घरै आएर पाठशालामा पढ्नुहुन्छ होइन
6: हजुर
5: ए त्यो ब्याचलर कहाँबाट पढ्नुभयो
6: पिरुङ क्याम्पस खलङ्गा
5: खलङ्गाबाट पढ्नुभयो यो कुन विषयबाट पढ्नुभयो र अहिले यहाँले रोजगारीको लागि केही कतै दिनुभएको छ कि दिनुभएको छैन अहिले नेपालमा शैक्षिक बेरोजगारी असाध्यै धेरै छ होइन यहाँ अपाङ्ग क्षेत्रबाट पनि पाउने अवसरहरू छन् केही गर्नुभएको छ कि नै प्रयासहरू
6: प्रयास त गरिरहेको छु पढ्दैछु
5: हजुर
6: तालिमहरू पनि लिएछ तालिम लिएस् अनि दलहरू बनाउँथे मैले अब दल बिक्री गर्दा महँगो भयो भन्नुहुन्छ अनि ल्याएर त्यत्तिकै राख्नु भन्दा हेर्नु अहिलेको छोडिया छ बनाउन
5: दल बनाउनुहुन्छ
6: हजुर दल कुसनहरू बनाउँछ बिक्री गर्दा महँगो भयो भन्नुहुन्छ अनि बजारमै कपडा किन्न महँगो पर्दैन आफूले उत्पादन गर्ने छैन अनि बजारकै हो
5: आफै बनाउनु एक्लै बनाउन सक्नुहुन्छ
6: हजुर सक्छ
5: बिक्री हुँदैन बजार पाइएन होइन त्यसो भए
6: महँगो भन्नुहुन्छ कि
5: बजारमा पाएर छोड्नु भयो
6: हजुर त्यसै लगे पनि अब गर्नुहुन्छ खुसी भएर लग्नुहुन्छ कि आफ्नो त पैसा आएको छ नि बजारबाट किन्दाखेरि सामानहरूको
5: हो त पैसा
6: मेहनतको पैसा लाग्यो भने कपडाहरूको फाइबरहरूको कपडा पैसा लागिहाल्छ नि
5: त्यसलाई अलिकति यसो टिम बनाएर एउटा व्यवसाय त्यसको सञ्चालन गर्न सकिहाला नि सीताजी
6: हजुर सकिन्छ अब सबै मिलेपछि सकिन्छ
5: टिम मिलाएर होइन महँगो मान्नेहरूलाई पनि अब अलिकति कन्भिन्स गर्न पर्यो काउन्सिलिङ गर्न पर्यो वास्तवमा उत्पादन आफ्नै हातले बनाएको घरेलु उत्पादन महँगो हुन्छ नि त त्यो त बुझ्नु पनि त पर्यो होइन र श्रोता यति बेला हामीले कुराकानी गरिरहेका छौँ सुर्खदारी नगरपालिका चार गोठीबाङ प्युठान निवासी सीता सुनार उहाँ राष्ट्रिय अपाङ्ग सेवा सङ्घ प्युठानको कोषाध्यक्ष पनि हुनुहुन्छ सीताजी विशेष त यति बेला प्रविधिमा साथ दिनुहुन्छ प्राविधिक साथी शालिग्राम चौधरी र साथमा म सुशीला छु विशेष त सीताजी अब यहाँले यसरी आफू शारीरिक रूपमा कमजोर भए पनि यसको कुनै प्रवाह गर्नुभएको छैन पढाइमा त्यस्तै गर्नुभएको छ उसमा के अरे अन्य व्यवहारको हिसाबले सिपमूलक सिपहरू सिकिरहनु भएको छ होइन आफू जस्तै यसरी जस्तै तपाईँ त त्यस्तो उत्पीडन भोग्नु परेन तर तपाईँ जस्तै अपाङ्ग भएका दिदीबहिनीहरू
3: अहिले पनि चार दिवालहरू त सीमित छन्। ती दिदी बहिनीहरूलाई त्यहाँको अभिभावकलाई के भन्न चाहनुहुन्छ, उहाँहरूलाई बाहिर आउनलाई उहाँहरूले पनि गर्न सक्नुहुन्छ भन्नलाई के भन्न चाहनुहुन्छ?
6: अब घरमा अपाङ्ग छ भनेर त्यहाँहरूलाई हेला गर्नु भएन, समाजको लागि अगाडि बढ्नु पर्छ। मेरो छोराछोरी यस्तो छ, म बाहिर देखाउन एउटा कोठामा कसैले थाहा छिमेकीले थाहा नहोस् भनेर एउटा बन्द कोठामा अपाङ्ग भनेर बन्द कोठामा राख्न भएन कि, खुल्ला आकाशमा छोडिदिनु पर्छ अपाङ्ग भनेपछि। हाम्रो समाजमा कसैको अपाङ्ग बच्चा जन्मे यो त कुन जन्मको पाप रहेछ, त्यही भएर यस्तो जन्म बच्चा जन्मै भन्ने सोच आउँछ क्या।
3: त्यस्तो खालको अहिले पनि बन्द कोठामा राख्ने छ नि, गरिन्छ
6: भित्र त बन्द कोठामा राख्ने चलन राख्छन् कतिले,
3: बाहिर देखाउनै नचाहने
6: देखाउनै नचाहने गाउँमा पनि भित्र
3: त्यो त नराम्रो हो नि त, होइन?
6: हजुर, नराम्रो।
3: ऊ पनि यो आजाद भएर यो उसमा केही गर्न सक्छ नि त स्वतन्त्र रूपले, होइन र?
6: हजुर, अनि समाजले हेर्ने दृष्टिकोण नै अपाङ्ग छ भनेर अलि त्यो घर परिवारलाई हेर्ने दृष्टिकोण नै फरक हुँदैछ क्या।
3: त्यस्तो महसुस गर्नुभयो तपाईँले?
6: हजुर, त्यस्तो हुन्छ।
3: तपाईँको बुवा आमाहरूले त्यस्तो महसुस गर्नु भएको छ?
6: नै त्यस्तो अहिले म हाम्रो घरमा त्यस्तो खासै गर्दैनन्, अनि उता अलिक टाढा हेर्छु क्या हेर्दाखेरि।
3: तपाईँहरूको यो संगठनको हिसाबले त्यस्तो भित्र त्यहाँ अपाङ्ग हुनुहुन्छ, त्यहाँबाट त्यहाँहरूलाई एउटा कोठाभित्र थुनिएर राखेको छ अथवा पर्खालदेखि बाहिर आउन दिइएको छैन भने थाहा पाएपछि तपाईँहरू त्यहाँ जानुहुन्छ?
6: हजुर, जानुहुन्छ, सरहरू जानुहुन्छ, आफ्नो घर पाइ पर्छ नि त्यतातिर जानुहुन्छ सरहरू,
3: गएर कतिपय
6: सुझावहरू
3: दिने, त्यहाँबाट बाहिर निकाल्ने काम भएको छ।
6: हजुर,
3: त्यो राम्रा प्रयासहरू भेटिया छन् नि, थुनिएका मान्छेहरू बाहिर निस्किन पाएछन्।
6: हजुर, अब कोठाभित्र कोही अब पीडा लुकाएर रुनुहुन्छ कि कति, हेर्नु यस्तो गर्नु यस्तो भएको छ भनेर पीडा लुकाएर रुनुहुन्छ, अनि पछि अब एक कोठामा गएर कुरा गर्दाखेरि यस्तो समस्या छ भनेर रुनुहुन्छ कि, हेर्नु धेरै गाह्रो छ।
3: भित्र रुनुहुन्छ, बाहिर परिवारले समेत बुझ्दैन उहाँहरूको कुरा, होइन?
6: हजुर, बाहिर खुलेर रुन सकिन्न, हेर्नु भित्र मन रुन्छ, बाहिर खुलेर रुन सकिन्न, आफू जस्तै बुझ्ने मान्छे आएपछि पीडा पोख्न मन लाग्छ।
3: आफू जस्तै मान्छे आएपछि पीडा पोख्न मन लाग्छ, त्यो ठिकै हो। यहाँहरूले जुन संस्थागत रूपमा अपाङ्गहरूको बारेमा सोचिरहनु भएको छ, त्यसले राष्ट्रले के गर्नुपर्छ अपाङ्गको बारेमा जस्तो लाग्छ तपाईँलाई?
6: अपाङ्ग मैत्री बनाउनु पर्छ सुरुमा,
3: संरचनाहरू।
6: हजुर, अब केही काम परेर केही प्रशासन जानु पर्यो, मालपत जानु पर्यो, हाकिम सरहरू माथि फलाइनु बस्नुहुन्छ के, अनि त्यसमा समस्या हुन्छ, अनि बुझ्दै भएर बोलाउँदाखेरि आउनुहुन्न, उस्तै बुझ्ने हाकिम सरहरू आउनुहुन्छ, नै कोही सकेसम्म हाकिम सरहरू मुनिको फ्लाइटमा बस्ने ठिक हुन्छ,
3: तल्लो फ्लाइटमा हो। हाकिमहरू माथिल्लो फ्लाइटमा बस्नाले अपाङ्गहरूलाई माथि पुग्न धेरै गाह्रो भयो, होइन?
6: हजुर,
3: त्यो व्यवस्था यहाँहरूले त्यसको लागि यसो डेलिगेसन जाने गर्ने गर्नु भएको छैन राष्ट्रिय स्तरमा अथवा प्युठान जिल्लामा?
6: गइरहेछौँ।
3: त्यसको प्रभाव के परेको छ तपाईँहरू गइसकेपछि, तल्लो सार्नु भएको छ कसैले?
6: तल्लो त सार्नु भएको छैन, आएपछि आफै स्वयं
3: तल भेट्न आउनुहुन्छ, यहाँ उहाँहरूलाई माथि आउन गाह्रो हुन्छ भनेर। हाम्रा संरचना भौतिक संरचनाहरू छन् त, तर ठुल्ठुला भवनहरू बनेछन्, तर अपाङ्ग मैत्री छैनन्, होइन? जहाँ यहाँहरूको टिम पुग्नै सक्दैन हो कि होइन भन्नुहोस् त, यसलाई वास्तवमा राज्यले अपाङ्गको बारेमा जुन अहिले भत्ता पनि दिने गरेका छ, यो भत्ता कस्तो लाग्छ, पुग्दो छ कि अपाङ्गहरूलाई पुगिरहेको छैन कि के छ सामाजिक सुरक्षा भत्ताको बारेमा?
6: कति अब यसो अपाङ्ग हेरी हेरी दिनुहुन्छ, कोहीले फेरि आफ्नो मान्छे हेरी हेरी कार्ड बनाउनुहुन्छ के, यसो सोच्दाखेरि, अनि त्यस कार्ड अनुसार कर खलाई दिनुहुन्छ, गरखलाई दिनुहुन्न, कोही कार्ड बनाउनु जाँदाखेरि गर्दै गरिदिनुहुन्न के, मैले मेरो खबर गरिदिनुहोस् भने कति, अँ तपाईँ त यत्तिकै हिँड्न सक्नुहुन्छ, पढा यति पढ्नु भएको छ जागिर पाइहाल्नुहुन्छ, भन्दा बित्तिकै जागिर मिल्दैन नि त,
3: अनि
6: त्यही भन्नुहुन्छ। अनि म फेरि सामान्य त्यही ग वर्ग नै परिचय पत्र छ मेरो चाहिँ, अब गाउँ घर भन्नुहुन्छ अरू म सब कति सक्नेको कस्तो छ भत्ता खाइरहेको छ त एउटा खानेस् भन्थे, नै मिल्दैन त म के गरौँ त भनिदिन्छु, जबरजस्ती गर्दैन भएन।
3: त्यो जुन मापदण्ड सरकारले तोकेको छ क ख ग भनेर, त्यसमा पारदर्शिता भएन तपाईँको विचारमा, होइन? कसैलाई आफ्ना मान्छे भएकाहरूले अलिकति पाएर कार्ड बनाउने भए होइन प्रथमे पर्ने भयो अब नभएकाहरू अब कमजोर हुँदाहुँदै पनि नपर्ने भयो त्यही त होला
6: हजुर त्यही
3: हो त्यस्तो खालको देखिन्छ है अहिले पनि
6: देखिन्छ हजुर
3: त्यसलाई अलिकति यहाँले प्रशासन कार्यालयमा कुरा गरेपछि त्यसको अलिकति निराकरण गर्न सकिन्थ्यो कि
6: प्रशासनमा भने हुँदैन खै वास्तै गर्नु न
3: वास्तै हुँदैन है सीताजी यहाँलाई असाध्यै भन्न मन लागेको के छ त मलाई सुन्न मन लाग्यो
6: अब अर्बाङ्ग भएपछि धेरै पीडाहरू भोग्नु पर्ने रहेछ बाटोमा हिँड्दाखेरि कसै साथीहरूले कति साथीहरू त सहयोगी भावना गर्नुहुन्छ कति अलि नस्ता गर्नुहुन्न के
3: व्यवहार राम्रो गर्दैन होइन अलि एक्लै नपरेको महसुस हुन्छ
6: हजुर
3: त्यस्तो खालको केही मान्नु पर्दैन किनभने आफ्नो ठाउँमा आफै हो तपाईँहरू त अझ शारीरिक पनि अझ बोलिए नभए पनि अलि अलिकति आफूलाई गाह्रो भए पनि हिँड्न डुल्न थोरै समस्या भए पनि मानसिक रूपमा त वास्तवमा तपाईँहरू त बोलियो हुनुहुन्छ अरूहरू त मानसिक रूपमा कमजोर छन् देखिने मानसिक रोगी पनि त छन् मान्छेहरू है त्यसरी सोच्नु पर्ने हुन्छ होइन यहाँलाई त्यस्तो यहाँको परिवारबाट यहाँको विवाह भए पश्चात घरमा कस्तो खालको व्यवहार भयो त
6: घरमा त अहिले सासू ससुरा हुनुहुन्न जेठानी दिदी हुनुहुन्छ राम्रै गर्नुहुन्छ अहिले सम्म त
3: राम्रै छ राम्रो गर्नुहुन्छ त्यसो भएर त्यस्तो समस्या केही छैन
6: हजुर अहिले समस्या छैन
3: सीताजी यहाँ आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो तर हामीले यहाँलाई स्टुडियोसम्म निम्ता गर्यौँ यहाँले आफ्ना मनमा लागेका भावनाहरू सेयर गर्नुभयो व्यक्त गर्नुभयो यहाँलाई धेरै धेरै धन्यवाद छ यहाँ जसरी राष्ट्रिय अपाङ्ग संघ सेवा संघ प्युठानको कोषाध्यक्ष भएर काम गरिरहनु भएको छ आफूलाई समाजमा एउटा स्थापित गरेर लगाउनु भएको छ यहाँको पढाइ लेखाइ सबै राम्रो हुँदै जाओस् हाम्रो कार्यक्रमको तर्फबाट धेरै धेरै धन्यवाद छ
6: आमालाई यति भन्न चाहन्छु अनि यस स्टेजमा केही शब्दहरू राख्नको लागि अवसर दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु फेरि केही बोल्न चाहेमा फेरिसम्म समय मिलाइदिनु न अनुरोध गर्दछु
3: हस्त सीताजी यहाँको समय व्यस्तताको बावजुद हामीले यहाँलाई निम्ता गर्यौँ यहाँलाई धेरै धेरै धन्यवाद यहाँको समाज सेवा गर्ने जुन रहर हुटुटी छ अझै अब्बल अझै राम्रो हुँदै जाओस् हाम्रो पनि तर्फबाट धेरै धेरै शुभकामना उहाँ हुनुहुन्थ्यो स्वर्गदारी नगरपालिका चार गोठीबाङ प्युठान निवासी सीता सुनार
0: यो विशेष कुराकानी सँगै हामी तेस्रो श्रृंखलामा प्रवेश गरेका छौं तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौं फूल खेतीबाट मनग्य आमदानी गर्दै महिला सम्बन्धी सफलताको कथा
7: धनगढ़ी उपमहानगरपालिका छ मट्यारीकी सुशीला विष्टले विगत 3 वर्षदेखि व्यावसायिक रूपमा फूल खेती गर्दै आउनु भएको छ धनगढ़ी उपमहानगरपालिकाद्वारा दिइएको फूल खेती तालिमबाटै सिकेर उहाँले फूल खेती शुरू गर्नुभएको हो न्यू बन्डोली नर्सरी कन्सन थम मार्फत फूल खेती गर्दै आउनुभएकी सुशीला हाल फूल खेतीबाट आत्मनिर्भर बन्नुको साथै आमदानी समेत गर्दै आउनु भएको छ 5 लाख लगानीबाट शुरू गर्नुभएकी सुशीलाको फूल खेती व्यवसाय अहिले 50 लाख लगानीमा पुगेको छ 2 बिघा क्षेत्रफल जमीन लीजमा लिई व्यावसायिक रूपमा फूल खेती गर्दै आउनुभएकी सुशीलाले वार्षिक रूपमा रू 50 लाखको कारोबार गर्दै आएको जानकारी दिनुभयो फूलका बिरूवा हुर्काउने गोडमेल गर्नेदेखि लिएर हेरचाहको लागि 11 जना स्थानीयलाई समेत रोजगार दिनुभएको छ मासिक रूपमा उनीहरूलाई 1,80,000 दिने गर्नुभएको छ जसबाट सबै खर्च कटाएर रू 20 लाख बचत हुने गरेको उहाँको भनाइ छ 10 जना परिवारको सम्पूर्ण खर्च यसै व्यवसायबाट धान्दै आएको छु उहाँले भन्नुभयो फूल खेतीबाट आमदानी राम्रो हुन थालेपछि अहिले आर्थिक अवस्था सुधारसँगै आत्मनिर्भर भएकी छु प्रति किलोग्राम रू 400 फूल बिक्री गर्दै आएकी सुशीलाले कैलाली कञ्चनपुर सहित प्रदेशका 9 वटा जिल्लामा फूल बिक्री गर्दै आएको बताउनुभयो उहाँले कहिले काहीँ माग अनुसार बिक्रीको लागि काठमाडौँ समेत पठाउने गर्नुभएको छ उहाँले हाल धनगढ़ी उपमहानगरपालिकाको परिसरमा फूल खेती फूल बिक्री केन्द्र राखेर फूलको माला बुके गुच्छा सहित फूलका सामग्री बिक्री गर्दै आउनु भएको छ सुशीलाको फूल खेतीमा हाल सयपत्री गोदावरी गुलाब रजनीगन्धा जिप्सुफिला लगायतका विभिन्न जातका फूलहरू रहेका छन् उहाँले फूल बिक्रीसँगै फूलका बेर्ना समेत उत्पादन गरी बिक्री गर्दै आएको बताउनुभयो पछिल्लो समय धनगढ़ीमा फूल तथा सजावटका सामग्रीको माग बढ्दै गएको छ उहाँले उत्पादन गरेको फूल विवाह व्रतबन्ध विभिन्न औपचारिक कार्यक्रम धार्मिक तथा सांस्कृतिक पर्व विद्यालयमा हुने गरेका विभिन्न कार्यक्रम र अन्य शुभ कार्यमा प्रयोग हुने गरेको उहाँले बताउनुभयो। उहाँले शुरू गर्नुभएको फूल खेतीले स्थानीय स्तरमै कृषि उद्यम गर्न चाहने अन्य व्यक्तिलाई समेत प्रेरणा दिएको छ।
3: यो सफलताको कथा सँगै
0: हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौ। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
2: कार्यक्रम महिला सरोकार, रेडियो मध्यपश्चिम 91.4 MHz, सहित उमेश मार, घोराईदाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
0: हस्त, अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै एतिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै
3: प्राविधिक साथी शालिकराम चौधरीलाई
0: धेरै धेरै धन्यवाद दिँदै म सुशीला आचार्य,
2: म रञ्जिता शर्मा
0: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
2: हस्त, नमस्कार।
8: यो दाँत दुखेर मर्नु भयो।
9: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
9: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
9: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
10: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
11: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
10: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
10: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
11: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
10: 98-41-68-47-46।
11: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
13: होइन, के भयो दाइ, किन झोक्राएर बस्नु भएको?
14: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
13: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
14: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
13: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
14: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-9-10।
13: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
13: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-5-78-45-226।
16: मध्यपश्चिम जाङ च्याक यति बेला बिहानको आठ बजेको छ।

बिहान 8 बजेको मध्य पश्चिम खबरमा सुशीला ओलीको नमस्कार। रूकुम पश्चिमका स्थानीय तहको संयुक्त लगानीमा बाँफीकोट गाउँपालिका 3 मा निर्माण भएको स्यार्पो हाइड्रोको परीक्षण उत्पादन शुरू भएको छ। स्यार्पो पावर कम्पनी प्रवर्धक रहेको स्यार्पो जलविद्युत आयोजना 3.3 मेगावाट क्षमताको छ। आयोजना निर्माण सम्पन्न भई उत्पादन शुरू भएपछि गत शुक्रबारबाट आयोजनाको परीक्षण शुरू गरिएको स्यार्पो पावर कम्पनीका अध्यक्ष धनवीर ओलीले जानकारी दिनुभएको छ। उहाँका अनुसार आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको छ। परीक्षण उत्पादन सफल भएपछि नेपाल विद्युत परीक्षणका रूपमा प्राधिकरणको अनुमतिमा व्यावसायिक उत्पादन शुरू गर्ने तयारी रहेको जानकारी दिनुभएको छ। का क्रममा कुनै खराबी नआए अबको 15 दिनभित्र आयोजनाको राष्ट्रिय ग्रिडमा रूकुमको स्यार्पोताल हुँदै बग्ने तिल्चा खोलाको पानी उपयोग गरेर उत्पादित हुने बिजुली राष्ट्रिय ऊर्जा प्रणालीमा जोड़िनेछ। यस आयोजनाको कुल लागत करिब 62 करोड़ रूपियाँ पुगेको छ। स्थानीय तहले सामूहिक रूपमा जल विद्युतमा लगानी गरेका कारण स्यार्पो हाइड्रो रूकुम पश्चिमका लागि नयाँ वित्तीय अभ्यासका रूपमा समेत हेरिएको छ। स्यार्पो जल विद्युत आयोजनाको प्रक्रिया 2078 सालदेखि शुरू भएको थियो भने 2080 मंगसिर 25 मा पूर्व मन्त्री जनार्दन शर्माले शिलान्यास गर्नुभएको थियो। गत 10 भदौको विनाशकारी बाढ़ीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्। शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलवालका अनुसार बाढ़ीका कारण जिल्लाका 4 वटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। बाढ़ीले पूर्ण क्षति पुर्याएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरी, मालिका देवी आधारभूत विद्यालय, पैरे बेसी चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इंग्लिश बोर्डिङ स्कूल रहेका छन्। सम्पर्कविहीन विद्यार्थी मध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरीका 25, मालिका देवीन आधारभूत विद्यालयका 11, मोडर्न ट्रिनिटीका 8 र चिप्लेटी आधारभूत विद्यालयका 1 जना रहेको इकाई प्रमुख सिलवालले बताउनु भएको छ। बाढ़ीबाट प्रभावित भएका अन्य विद्यार्थीको पठन पाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको छ। पछिल्लो 24 घण्टामा देशभर 19 वटा विपदका घटना भएका छन्। ती घटनामा परि 12 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज 17 गते बिहान 10 बजेदेखि आजसम्म सर्पदंश आगलागी बाढ़ी पहिरो तथा जनावर आक्रमणका घटना भएका हुन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार झापा, मोरङ, सिराहा, काठमाण्डु, चितौन, नवलपरासी पूर्व, कपिलवस्तु, पाल्पा, कैलाली र डोटीमा आगलागेका घटना भएका छन्। यस्तै तेह्रथुम, भोजपुर, नवलपरासी पूर्व, बाँके र कञ्चनपुरमा सर्पदंशका घटना भएका छन्। त्यसै गरी ललितपुरमा पहिरो तथा कास्की र रूपन्देहीमा जनावर आक्रमणका घटना भएको प्राधिकरणले बताएको छ। विपदका घटनामा परि घाइते भएकाको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक विवरण अनुसार विपदका घटनाबाट करिब 28,20,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। प्राधिकरणले विपदका घटनाबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन तथा विपदका समयमा स्थानीय प्रशासन सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ। नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत आज बन्द सत्रसँगै नयाँ केन्द्रीय कार्य समिति चयनका लागि चुनावी प्रक्रिया

बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन, 5 बजेदेखि 36 बजेसम्म मतदाता नामावली प्रकाशन उपर दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। यस्तै भोलि बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन, दिउँसो 4:30 बजे अन्तिम नामावली प्रकाशन, 4:30 बजेदेखि 5:30 सम्म उम्मेद्वारी दरखास्तमा दावी विरोध, बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। यसैगरी पर्सी 21 गते बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने, बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, दिनभर प्रचार प्रसार गर्न पाइने र 22 गते बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ। बढ़दो खानेपानीको संकट समाधान गर्न नारायणपुर खानेपानी आयोजनाले बबई लिफ्टिङ आयोजना योजना अघि बढ़ाउने भएको छ। हाल गोरहै उपमहानगरपालिका 5 वडाका 4,200 उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको नारायणपुर खानेपानीले दीर्घकालीन रूपमा पानीको समस्या समाधान गर्न झण्डै 50 करोड़को आयोजना अघि बढ़ाउन लागेको नारायणपुर खानेपानीका अध्यक्ष कुलप्रसाद रजौरी शर्मनले जानकारी दिनुभएको छ। बबई लिफ्टिङ आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको र 95% नेपाल सरकारको लगानी र 5% उपभोक्ता समितिले बेहोर्ने गरी 49,09,521.35 रूपियाँ को लागतमा बन्ने आयोजनाको ठेक्का सम्झौताको अन्तिम तयारी रहेको इन्जिनियर विष्णु कुमाईले जानकारी दिनुभएको छ। इन्जिनियर कुमाईका अनुसार अब बन्ने आयोजना अन्तर्गत 4,50,000 लिटर क्षमताको ओभरहेड ट्याङ्की, 3,00,000 लिटर क्षमताको अण्डरग्राउण्ड ट्याङ्की निर्माण गरिनेछ भने पानी शुद्धिकरणका लागि प्रत्येक सेकेण्ड 25 लिटर क्षमताको पानी छान्ने 2 फिल्टर र 4 प्रेसर फिल्टर जडान हुनेछन्। आयोजनाले 12.5 किलोमिटर प्रसारण पाइपलाइन र 105 किलोमिटर खानेपानीको पाइपलाई वितरण गर्नेछ भने ठेक्का सम्झौता भएको मितिले 2 वर्षभित्र सम्पन्न हुने, आयोजनाबाट 2,500 नयाँ तथा 4,200 पुराना ग्राहकलाई 2400 घण्टा पानी वितरण गर्नेछ। गोराही उपमहानगरपालिका 19 वटै ओडामा सञ्चालन गर्न लागेको विशेषज्ञ चिकित्सक सहितको वृहत स्वास्थ्य परीक्षण अभियानको हिजो गोराही 1 सिमलताराबाट शुरू गरिएको छ। संजीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोग तथा गोराही बनाऊ अभियानको समन्वयमा शुरू भएको आयोजना विशेषज्ञ चिकित्सक सहितको वृहत स्वास्थ्य परीक्षण अभियानको हिजो शुभारम्भ गरिएको हो। गोराही 1 सिमलतारामा हिजो आयोजना गरिएको शिविरमा 100 बढ़ी बालबालिका, महिला, वृद्ध तथा स्थानीय नागरिकले निशुल्क स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श लिएका छन्। स्थानीय राम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी गोकर्ण डाङ्गीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी परीक्षक दीपक श्रेष्ठ विशिष्ट अतिथि रहनु भएको थियो। अवस्थ बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।

0: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
2: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
3: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
3: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
4: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
3: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
4: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइराइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
3: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच हुने मिति यही असोज 21 गते बुधबार।
4: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: एफएक्स सिनेमाज घोराइदस चौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र चमेलीको पुइ पेन्सन पट्टा
2: तपाईँको छलमाय नाम त यहाँ रेकर्ड फाइलमा त छैन त
1: चङ्गुल
3: विदेश नजानुहोस् न है मलाई छोडेर नजानु बाबा
1: आचार्य
4: जब अन्यायले सीमा नाच
1: बा एक एउटा
4: छोरी पनि ठुली भयो है अस्ति जस्तो मात्र लाग्छ
1: साथै हिन्दी कथानाक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ
5: तू गोवाका सबसे बडा हार्ड वर्किङ कैमरालाई
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
6: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
7: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
6: हुलासले बनाउँदैछ परिवार एक साथ
1: खुशीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653-23
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
11: हाम्रा सेवाहरू
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
11: छाती दम निमोनिया खोकी छेरो
10: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
11: मधुमेह सुगर मृगौला रोग पिसाब
10: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
1: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
11: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
10: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
10: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
11: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
10: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
11: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
12: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
13: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
14: अवस्था चाहिँ हामीले देखेका छौँ,
15: विशेष गरेर यसको पहिचानमा ढिलाइ भएर नै धेरैजना ढिला अस्पताल पुग्ने उपचारमा जाने क्रम चाहिँ बढेको छ। भनेको शुरूआती चरणमा यो रोगको उपचार हुनको लागि चाहिँ कहाँ चाहिँ अलिकति सचेत हुनु जरुरी देख्नुहुन्छ?
14: हो, जस्तै बुवा आमाहरूले दैनिकी गएको कार्य गरिराख्दाखेरि होइन, युजुअल एक्टिभिटिजहरू गरिराख्दाखेरि कुनै नयाँ लक्षणहरू देखियो, नयाँ समस्याहरू देखियो र त्यो समस्या चाहिँ बार बार दुगेरी राख्यो भने त्यस्तो अवस्थामा चाहिँ ज्येष्ठ नागरिकको उपचारको लागि जानुपर्छ। जस्तै एउटा उदाहरण, हजुरको बच्चा एउटा बच्चाले खोक्यो भने ओहो के भइहाल्यो कि भनेर हामी जति चाँडो हस्पिटल लिएर जान्छौँ त्यति चाँडो ज्येष्ठ नागरिकहरू आइपुग्नुहुन्न। हामीले कति भेट्छौँ भने कसैलाई ल अल्जाइमसका लक्षण डिमेन्सियाका लक्षण त छोडिदिउँ, खोकी लागेरै पनि कोही ज्येष्ठ नागरिकहरू छ महिना एक वर्ष खोकी लागेपछि बल्ल आइपुग्नुहुन्छ हाम्रोमा। खोकीले होइन, एक वर्ष खोकी लाग्यो अब अरू समस्या देखिन थाले, खानै छोड्नु भयो हो अथवा दुप्लाउँदै जानुभयो, मुखबाट एक अन्न नै हाल्नु भएन भने बल्ल चाहिँ उहाँहरू भनेको अझै पनि ज्येष्ठ नारीको स्वास्थ्यमा चाहिँ हजुरको हेलचाक राई धेरै हामीले देख्छौँ, अथवा परिवारले जति ध्यान दिनुपर्ने हो अथवा जति संवेदनशील हुनुपर्ने हो त्यति नभएको पाइन्छ। र अघि जस्तै भने जस्तै हजुरको खोकी दुई तीन हप्तासम्म पनि ठिक भएन भने त दुई हप्ताभन्दा लामो खोकी त हजुर टिभीको लक्षण पनि हुनसक्छ, ओके होइन, धमको लक्षण पनि हुनसक्छ अथवा क्यान्सरै पनि हुनसक्छ। जो बुवा आमा एक वर्षपछि आउनुभयो र हामीले एक्सरे गर्दाखेरि क्यान्सर र क्यान्सर फैलिएको देख्यौँ भने त हजुरको क्यान्सर फैलिसकेपछि त गर्न सक्ने चिज धेरै हुँदैन नि त, प्यालेटिभ ट्रिटमेन्ट मात्रै होला अथवा उहाँलाई सजिलो बनाउने मात्रै होला। तर त्यही क्यान्सर हजुरको एक दुई हप्ताभन्दा बढी खोकी लाग्यो, ओहो बुवाको त खोकी ठिक भएन लामो भयो भनेर आएर हजुरको एउटा एक्सरे गरेर हामीले समयमै त्यो क्यान्सरलाई पहिलो अघिल्लो अवस्थामै अथवा शुरूआती अवस्थामै भेटाइयो भने त त्यसको उपचारमा जान सकिन्छ नि त, यो त एउटा उदाहरण भयो। यस्तै अरू रोगमा पनि लागू हुन्छ, हामी जति हेलचक्राई गर्यौं रोग बल्झिन्छ, जटिलतामा जान्छ र हामीलाई उपचार गर्नलाई गाह्रो हुन्छ।
15: जस्तो यो कम प्राथमिकतामा पढ्ने बित्तिकै चाहिँ अब यो रोगले अल्जाइमर होस् अथवा डिमेन्सिया होस् यसले बिरामी र परिवार दुईटैलाई दुवैको दैनिकीमा चाहिँ कस्तो प्रभाव पर्छ त?
14: एकदमै फरक पर्छ, किन भन्दाखेरि यो हामीले भन्यौँ मस्तिष्कको रोग हो र हाम्रो मस्तिष्कले नै सबै कार्यहरू गर्ने हो, होइन? तपाईँले जस्तै बिर्सिन थाल्नुभयो अथवा अल्जाइमर्सै लाग्न थाल्यो भने उहाँहरूले जुन दैनिक कार्यहरू गर्दै हुनुहुन्थ्यो गर्न सक्नुहुन्न, पकाइराख्नु भएको आमाले अब बिस्तारै पकाउन सक्नुहुन्न, उहाँलाई पकाउनलाई अल्म लिन थाल्नुहुन्छ, ग्यास चुलो बन्द गर्न बिर्सिनुहोला त्यसले एक्सिडेन्ट हुन सक्छ, अथवा पसलमा बस्ने बुवा आमा हुनुहुन्छ अल्जाइमर्स लागेको छ भने हिसाब किताबमा गडबड हुन्छ, हानि हुन थाल्छ, फाइनेन्सियल लस हुन थाल्छ, पैसा कसैलाई अब ज्येष्ठ नागरिकसँग त पैसा हुन्छ हेर्नुहोस् होइन, अब पैसा हुन्छ उहाँहरूसित कसैले आग्यो माग्यो उहाँले पैसा दिनुहुन्छ लोन दिनुहुन्छ होइन, अब सबैले लिखित त गरिँदैन हेर्नुहोस् व्यापारिक उसमा पैसा दिनुहुन्छ, कोसँग पैसा लिनु थियो कति पैसा दिएको थिएँ भन्ने कुरै बिर्सिनु भयो भने त्यो त परिवारलाई पनि घाटा भयो नि। र यो रोग बढ्दै जाँदाखेरि कस्तो हुन्छ भन्नुहुन्छ भने जस्तै एकदमै हामीले देखिराख्ने कुरा, अब बुहारीले खाना खुवाउनुहुन्छ भर्खरै आमाले खाना खानु भएको हुन्छ तर आमाले त्यो खाएँ भन्ने कुरै बिर्सिनुहुन्छ, इष्टमित्र आउनुभयो अथवा मानव छोरी नै आउनुभयो भने आमा खाना खानुभयो भनेर सोद्धाखेरि मैले त खानै दिएको छैन खाएकै छैन भनिदिनु भयो भने अब सोच्नुहोस् त त्यहाँ के हुन्छ? बुहारीले सकि नसकि दुःख गरेर होइन कति सबै चिज मिलाएर काम गरिराखेको हुन्छ, खाना दिइसक्यो मैले त मलाई त खानै दिएको छैन भनेर भनिदियो भने त्यो बुहारीलाई कस्तो फिल हुन्छ होला?
15: यो चाहिँ आम धेरै ज्येष्ठ नागरिक स्याहार गर्ने परिवारमा देखेको कुरा चाहिँ तपाईँले भन्नुभयो होइन, जस्तो ज्येष्ठ नागरिकहरूमा चाहिँ यो बिर्सिने रोग हुँदै गयो, परिवारले त्यो पहिचान गर्न नसक्दाखेरि फेरि परिवारलाई नै असर गरिरहेको छ
14: एकदम। र यो बढ्दै जाँदा कति हुन्छ भन्नुहुन्छ भने यो रोग जटिल हुँदै जाँदाखेरि त भने नि हजुरको आफ्नै परिवारका मान्छेलाई चिन्दैनन्। एकजना मेरो बिरामी हुनुहुन्छ, उहाँको चाहिँ उहाँ आफ्नै घरमा हुनुहुन्छ हेर्नुहोस्, छोरा बुहारीसँगै सँगै हुनुहुन्छ, छोरा बुहारीले एकदमै माया गर्नुहुन्छ, छोरा बुहारीले एकदम राम्रो टेक केयर गर्नुभएको छ, तर आमाको एउटा समस्या के छ भने अरू तमाम समस्या सँगसँगै उहाँको बेसिने कारणले गर्दाखेरि उहाँ आफ्नै घरमा भएर पनि म मेरो घरमा छु भन्ने नै छैन कि उहाँलाई, र जब साँझ पर्दै जान्छ उहाँले के भन्नुहुन्छ मलाई मेरो घर लैजाऊ भन्नुहुन्छ, आमा घरमै हुनुहुन्छ। अब सोच्नुहोस् त त्यो छोरा बुहारीलाई आमा घरमै हुनुहुन्छ होइन र आमालाई होइन हजुर घरमै हुनुहुन्छ कहाँ जाने भनेर मान्नुहुन्न, झगडा गर्न थाल्नुहुन्छ हो, अब कति तनाव हुन्छ होला छोरा बुहारीलाई, यो त एउटा उदाहरण भयो। यसरी नै यो बढ्दै जाँदाखेरि पछि कस्तो हुन्छ भने हजुरको खाना पनि बिर्सिने सम्भावना हुन्छ, मुखमा खाना राखिदियो त्यो निल्ने हो कि के गर्ने हो थाहा छैन फुर्र गरेर फालिदिनुहुन्छ, हो दिशा पिसाब जता उहाँलाई दिशा पिसाब आकै थाहा हुँदैन जता पाए त्यही दिशा हुन सक्छ दिशा नै खेलाउने होइन कोही देख्नु भएन दिशा गर्नुहुन्छ त्यही दिशा खेलाउनुहुन्छ दिशा मुखमा हाल्नुहुन्छ अब सोच्नुहोस् त इमेजिन गर्नुहोस् त कस्तो भयावह स्थिति हो
15: यस्तो कडा प्रकृतिको समस्याहरू देखिएको बेला चाहिँ परिवारमै राखेर उपचार सम्भव छ कि उहाँको लागि विशेष अझ हेरचाह चाहिँ जरुरी छ
14: हो अब यसमा चाहिँ कस्तो छ भने सकभर म एउटा ज्येष्ठ नागरिक रोग विशेषज्ञको हिसाबले म के भन्छु भने सकभर ज्येष्ठ नागरिकहरूको उपचारमा त जानु पर्यो डाक्टरको परामर्शमा जानु पर्यो अस्पतालमा गर्नुपर्ने चिज त गर्नु पर्यो तर उहाँहरूलाई सकभर चाहिँ हामीले घरमै म्यानेज गर्न सक्नुपर्छ हो सकेसम्म हामीले घरमै म्यानेज गर्ने सकेसम्म उहाँकै वातावरणमा हुँदाखेरि उहाँहरू बसिराखेकै वातावरणमा हुँदाखेरि उहाँहरू पनि खुसी हुनुहुन्छ र त्यो गर्नु पर्यो सकभर घरमै म्यानेज गर्ने घरमा यदि छोरा बुहारी अथवा जसले टेक केयर गरिराख्नु भएको छ उहाँहरूले टेक केयर गर्न सक्नु भएन स्याहार गर्न सक्नु भएन भने त्यस्तो अवस्थामा चाहिँ केयर गिभरहरू अथवा केयर टेकर स्याहारकर्ताहरू राख्न सकिन्छ जस्तै छोरा बुहारी दुवैजना चाहिँ अफिस जानुहुन्छ हो आमा घरमा एक्लै हुनुहुन्छ र आमाको डिमेन्सिया बढ्दैछ भने उहाँलाई त खानाको लागि पनि टोयलेट जानको लागि पनि हेल्प चाहिन्छ त्यस्तो अवस्थामा चाहिँ घरमै केयर गिभर राख्न सकिन्छ स्याहारकर्ता राख्न सकिन्छ र सकभर त्यस्तो स्याहारकर्ता चाहिँ डिमेन्सिया अल्जाइमर्स अथवा ज्येष्ठ नागरिक सम्बन्धी चाहिँ ट्रेनिङ प्राप्त गरेको होइन तालिम प्राप्त गरेको हुनुभयो भने उहाँको स्याहार राम्रो हुन्छ र त्यसमा पनि सकिएन घरमै हामीले म्यानेज गर्न सकिएन भने अहिले विभिन्न केयर होमहरू पनि होइन सञ्चालनमा आएका छन् केयर होममा जहाँ चाहिँ ज्येष्ठ नागरिक र डिमेन्सियाको चाहिँ अल्जाइमर्सको राम्रोसँग सेवा गर्न सकिन्छ सेवा गर्ने होइन नर्सेसहरू हुनुहुन्छ जहाँ चाहिँ डाक्टर्सको रेगुलर भिजिट हुन्छ त्यस्तो संस्थाहरूमा पनि राख्न सकिन्छ तर यसको अर्थ के हो भने मैले भनिराख्दाखेरि सर्वप्रथम चाहिँ घरमा नै म्यानेज गर्ने कोसिस गर्नुपर्छ यदि घरका परिवारले सकेन भने स्याहारकर्ता राख्नु पर्यो स्याहारकर्ताले पनि गर्न सकेन भने इन्स्टिट्युसनलाइज गरेर होइन अथवा उहाँको चाहिँ क्वालिटी अफ लाइफ मेन्टेन होस् र प्रपरली केयर होस् भन्नको लागि केयर होमहरू लङ टर्म केयर होमहरू पनि राख्न सकिन्छ
15: अब यो सबै कुराहरू चाहिँ फेरि जोडिन्छ आर्थिक अवस्थासँग होइन आर्थिक अवस्था कस्तो छ अब उसले घर परिवारमा चाहिँ ज्येष्ठ नागरिकको लागि विशेष हेरचाह चाहिँ गर्न नसकेको अवस्था पनि हुन सक्छ होइन हामी यसबारे फेरि पनि जोड्छौं अलिकति मैले यहाँ जोड्न के खोजे भने चाहिँ अघि यहाँले भन्नुभयो नि एकदमै जटिल प्रकृतिको समस्याहरू बढ्दै गएको छ भने परिवार आफै मानसिक स्वास्थ्य समस्याहरूमा चाहिँ गुज्रिरहेको पनि हुन सक्छ होइन भनेपछि यस्तो अवस्थालाई चाहिँ मिलाउने कसरी परिवार ज्येष्ठ नागरिक पनि हेर्नु छ परिवार उसलाई जुन मानसिक स्वास्थ्य समस्या पनि बढ्दैछ है
14: हो अब ज्येष्ठ नागरिकहरू जब अरूमा होइन परिवारका सदस्य अथवा स्याहारकर्तामा निर्भर हुँदै जानुहुन्छ डिपेन्डेन्ट हुँदै जानुहुन्छ त्यसपछि स्याहारकर्तालाई पनि गाह्रो हुन्छ र अझ हामीले डिमेन्सिया अल्जाइमर्सको पनि कुरा गरिरहेको हुँदाखेरि डिमेन्सिया अल्जाइमर्सको बिरामीको स्याहार गर्नु त एकदमै गाह्रो हुन्छ र हामी के भन्छौँ भने केयर गिभर बर्डन स्याहारकर्तालाई पनि हजुरको बर्डन भएर तनाव भएर उहाँहरू नै आफै डिप्रेसनमा एन्जाइटी डिप्रेसनमा जानेसम्मको समस्या यस्तो अवस्थामा चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि जस्तै परिवारका सदस्यले एक्लै अर्कालाई सहयोग गर्नु पर्यो कुनै पनि घरमा ज्येष्ठ नागरिक बुवामा बिरामी हुनुभयो भने त्यसको जिम्मा स्याहार गर्ने जिम्मा चाहिँ बुहारीलाई आउने होइन र बुहारीले यता घर पनि खाना पनि पकाउनु पर्यो छोराछोरी पनि हेर्नु पर्यो होइन श्रीमान पनि हेर्नु पर्यो र ज्येष्ठ नागरिक बुवा आमालाई पनि स्याहार गर्नु पर्दाखेरि एउटा व्यक्तिले सबैतिर होइन सम्भव हुँदैन त्यस्तो अवस्थामा चाहिँ के गर्नुपर्छ नि परिवारका अन्य सदस्यले पनि त्यो स्याहारकर्ताको जसले ज्येष्ठ नागरिकलाई स्याहार गरिरहेछ उहाँको कार्यलाई चाहिँ विभाजन गरिदिनुपर्छ अथवा त्यसमा सहयोग गरिदिनुपर्छ अहिले मानव बुहारीले हेरिराख्नु भएको छ भने छोराहरूले छोराले केही कुरामा सहयोग गरिदिने हो कि अथवा नाति नातिना अलिकति ठूला भएछन् भने नाति नातिनाले सहयोग गरिदिने हो कि अथवा छोरीहरू हुनुहुन्छ भने केही दिन छोरीहरूले आएर चाहिँ हेरिदिने हो कि होइन किन भन्दाखेरि यदि परिवारका सबै सदस्यले मिलेर कार्य गरिएन भने त हजुरको भोलि केयर गिभर राख्नु पर्यो अथवा कुनै केयर होममा लडेर राख्नु पर्यो लङ टर्म केयर होममा लडेर राख्नु पर्यो भने त आर्थिक होइन खर्च त बढ्नेवाला छ त्यो भएको हुनाले परिवारकै सबै सदस्यहरूले मिलेर चाहिँ ज्येष्ठ नागरिकको सेवा गरियो भने हजुरको सजिलो हुन्छ र एकजनालाई मात्रै त्यो भार चाहिँ दिनु उचित हुँदैन
15: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा अल्जाइमर र डिमेन्सियाको पहिचान न्यूनीकरणका लागि परिवारको भूमिका र सरकारी व्यवस्थाका बारेमा कुराकानी गरिरहेका छौं वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर अनन्त अर्यालसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
16: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक।
17: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-591-7994, मोबाइल नम्बर 98-22-87-74-94।

0: Angau Ribis, Meru Everest.
1: स्वर्गदारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र चमेलीको पुई बा एक योद्धा पेन्सन पट्टा।

0: साथै हिन्दी कथानक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
1: तू गोवा का सबसे बड़ा हार्ड वर्किंग क्रिमिनल है।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन नजाने?
3: जान्न।
2: फ्रिज डीप फ्रिज किन जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कूलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि।
3: पाइनि भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्ते भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कूलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
0: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
2: फोन नम्बर
3: 082-562-452
2: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
5: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराहीदाङ। फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई
1: एकदम नजिकसँग काम गरिराख्दाखेरि सरकारको तर्फबाट कोसिस त भइराखेको छ, पर्याप्त चाहिँ छैन तर कोसिस भइराखेको छ। जस्तै अहिले हाम्रो बीमा बोर्डले नै होइन राष्ट्रिय बीमा बोर्डले नै 70 वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ। भनेको मतलब कोही बुवामा 70 वर्ष भन्दा माथिको हुनुहुन्छ भने उहाँहरूले 1 रुपियाँ पनि नतिरिकन निशुल्क रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन सक्नुहुन्छ। त्यसपछि गर्ने सम्पूर्ण टेस्टहरू बीमा अन्तर्गतै हुन्छ। त्यो स्वास्थ्य बीमा ज्येष्ठ नागरिकको लागि मात्रै हजुरको 1 लाख रुपियाँ बराबरको स्वास्थ्य बीमा सेवा उपलब्ध छ। र अल्जाइमर्स डिमेन्सिया भएका व्यक्तिलाई अझ कानूनमा त अल्जाइमर्स मात्रै भन्ने शब्द छ, अल्जाइमर्स भएका व्यक्तिलाई अर्को 1 लाख रुपियाँ बराबरको सुविधा पनि उपलब्ध छ। यहाँ त अहिले म वीर हस्पिटलमा कार्य गरिरहँदाखेरि म अचम्म मान्छु कि 75-80 वर्षको बुवामा हुनुहुन्छ, आर्थिक अवस्था एकदमै कमजोर हुन्छ, अनि त्यसपछि हामीले उपचारको लागि अब केही जाँचहरू गर्नुपर्ने हुन्छ अथवा औषधि लेख्नुपर्ने हुन्छ, अरू उहाँहरू भन्नुहुन्छ डाक्टर साहब यो त गर्नै सकिन्न, सरकारी हस्पिटलमा आएर पनि उहाँहरूले गर्न सकिन्न भन्ने अवस्था आएको छ। हुन त त्यहीँ 70 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हस्पिटलले नै केही छुटको व्यवस्था गरेको छ, तर उहाँहरूले बीमा गरेको भए त त्यो सम्पूर्ण कुरा त बीमाबाटै कभर हुन्थ्यो नि त। भनेपछि यहाँ समस्या कहाँ छ भने सरकारले गरेका चीजलाई पनि हामी आम नागरिकले त्यसलाई चाहिँ अपनत्व नै गरेको छैन,
2: भनेको सरकारले दिएको सेवा सुविधा पनि
1: प्रयोग गरिएको छैन। र हामी त ज्येष्ठ नागरिक हेरिराख्दाखेरि हामी प्रत्येक अर्को ज्येष्ठ बिरामी आउँदाखेरि हामी के भन्नु पर्छ, तपाईँले किन अहिलेसम्म बिमा गर्नुभएको छैन, बिमा गर्नुहोस् न, बिमा गर्यो भने त छुट हुन्छ नि,
2: ज्येष्ठ नागरिकलाई त निशुल्क
1: छ, बिमा नै निशुल्क छ, 1 रुपियाँ पनि तिर्नु पर्दैन। र यदि 5 जना परिवारभित्रमा ज्येष्ठ नागरिक पर्नु भएको छ भने यताबाट 5 जना परिवारभित्रको 1 लाख रुपियाँ पनि उहाँले प्रयोग गर्न पाउनुहुन्छ, यतापट्टि ज्येष्ठ नागरिकको छुट्टै 1 लाख पनि प्रयोग गर्न पाउनुहुन्छ। भनेपछि उहाँहरूले त 2 लाख बराबरको सुविधा पाउनुहुन्छ। भनेपछि सरकारले सुविधा त दिएको छ, अब त्यो सुविधा नै हामीले प्रयोग गर्दैनौँ भने, अब जस्तै भन्नुहोस् नियमित प्रेसरको सुगरको दमको औषधि खानुपर्छ भने त त्यहाँ खर्च त आउँछ नि त, 3000, 4000, 5000 होइन 10000सम्मका महिनेवारी खाने औषधिहरू पर्न सक्छन्। तर त्यही चिज हामीले बिमाबाट प्राप्त गर्न सकियो भने त त्यो औषधिको त सुनिश्चितता त भयो त,
2: त्यो औषधि पनि फेरि सरकारबाट
1: प्राप्त हुन्छ। त्यही भएको हुनाले सरकारले दिएको सुविधाहरू हामीले एउटा प्रयोग गर्नु पर्यो। दोस्रो सरकारले के गरेको छ भने हजुरको अहिलेसम्म 68 वटा भन्दा बढी सरकारी हस्पिटलहरूमा चाहिँ ज्येष्ठ नागरिक स्वास्थ्य सेवा चाहिँ पुर्याएको छ। सबैतिर ज्येष्ठ हामी जस्तो ज्येष्ठ नागरिक रोग विशेषज्ञ त हुनुहुन्न, तर त्यो सेवा पुगेको छ र कति हस्पिटलमा छुट्टै जेरियाट्रिक वार्ड पनि छ, नभए पनि जेरियाट्रिक स्वास्थ्यको लागि अथवा ज्येष्ठ नागरिकको स्वास्थ्यको लागि भनेर सरकारले बजेट चाहिँ विनियोजन गर्नुभएको छ। त्यो पर्याप्त त छैन तर सरकारबाट कोसिस चाहिँ भइरहेको छ। र अहिले केन्द्रीय सरकारबाट मात्रै नभइकन स्थानीय सरकारले पनि ज्येष्ठ नागरिकको लागि चाहिँ विभिन्न कार्यक्रमहरू गर्नुभएको छ। र जस्तै म अहिले अघिल्लो वर्ष हजुरको काठमाडौँ महानगरपालिकाले पनि 70 वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूको लागि घर दैलो कार्यक्रम उहाँहरूले शुरूआत गर्नुभयो र अहिले यो दोस्रो वर्ष अझ त्यसलाई अलिकति फैलाएर चाहिँ त्यो कार्यक्रम हुँदैछ। जो ज्येष्ठ नागरिकहरू सहरी स्वास्थ्य प्रबन्धन केन्द्रसम्म आइपुग्नुहुन्न अथवा जो चाहिँ हस्पिटल जान सक्नुहुन्न, जो चाहिँ घरमै हुनुहुन्छ, ओछ्यान पर्नु भएको छ, उहाँहरूको पनि नछुटुन्, उहाँहरू नछुट्नुहोस् भनेर पनि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकको लागि घर दैलो कार्यक्रम गरेको छ। त्यस्तै गरेर हजुरको यता ललितपुरमा पनि विभिन्न कार्यक्रमहरू छन् र अहिले विभिन्न हजुरको स्थानीय तहले पनि विभिन्न कार्यक्रमहरू राख्नु भएको छ, तर सबै स्थानीय तहका कार्यक्रमहरूमा चाहिँ अझ व्यवस्थित कार्यक्रमहरू चाहिँ आइसकेका छैनन्। अहिले यसपालिको हाम्रो अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक जुन दिवस हामीले मनायौं त्यसको यसपालिको थिम नै के छ भन्दाखेरि दीर्घायुको युग शुरू भयो। अब हामीले किनकि हाम्रो ज्येष्ठ नागरिकहरू त धेरै बाँच्नु भएको छ, धेरै बाँच्नु भएको हुनाले अब हाम्रो जुन प्रणाली छ, सिस्टम छ, त्यसलाई नै हामीले रिथिङ्क अथवा पुनर्विचार गर्नुपर्ने बेला आइसकेको छ। त्यही भएर अब हामीले चाहिँ ज्येष्ठ नागरिकको लागि केवल भत्ता मात्रै, सरकारले त ज्येष्ठ नागरिकको लागि 4000 रुपियाँ त भत्ता दिँदै आएको छ, त्यो भत्ताले मात्रै पर्याप्त हुँदैन अथवा निशुल्क कार्यक्रम मात्रै राखेर हुँदैन। अब हामीले चाहिँ ज्येष्ठ नागरिक अघि हजुरले उठाएको प्रश्नहरू जस्तै ज्येष्ठ नागरिकको घरमा हुनुहुन्छ, परिवारका सबै सदस्यहरू काममा जानुहुन्छ भने त्यो ज्येष्ठ नागरिकलाई कसरी हेरविचार गर्ने त, ताकि त्यो परिवारका सदस्यहरू क्रियाशील भइराख्नुहोस्, उहाँहरू आफ्नो कार्य गर्न सकिराख्नुहोस्, जबमा जान सक्नुहोस्, ताकि जसले गर्दाखेरि घरको आर्थिक अवस्था राम्रो होस् र ज्येष्ठ नागरिकहरूको पनि स्वास्थ्य चाहिँ सुनिश्चित होस् भन्नको लागि विभिन्न ज्येष्ठ नागरिक चौतारी अथवा ज्येष्ठ नागरिकको चाहिँ डे केयर सेन्टरहरू को अवधारणाहरु पनि आइराखेको छ। सबैतिर यो इफेक्टिभली चाहिँ चलेको छैन, तर अब यस्ता चीजहरुलाई चाहिँ हामीले लागू गर्न चाहिँ जरुरी छ।
2: परिवार सबै काममा लाग्नु पर्ने छ, दिनभरि ज्येष्ठ नागरिक चाहिँ एक्लै बस्नु पर्ने बाध्यता छ। त्यो एक्लै बस्ने ज्येष्ठ नागरिकको लागि पालिकाले के गर्न सक्छ त?
1: हो, पालिकाले चाहिँ हजुरको ज्येष्ठ नागरिकहरुको लागि भनेर डे केयर सेन्टरहरुको व्यवस्था गर्न सकिन्छ, जहाँ चाहिँ ज्येष्ठ नागरिकहरु आउनुहुन्छ, जो आउन सक्नुहुन्छ उहाँहरु आउनुहुन्छ, अथवा जो आउन सक्नुहुन्न उहाँहरुलाई ओडाले नै अथवा पालिकाले नै हजुरको गाडीको व्यवस्था गरिदिन सक्छ। गाडी जान्छ, घर घरमा जान्छ, उहाँहरुलाई लिएर आउनुहुन्छ, एकै ठाउँमा राख्नुहुन्छ, अनि त्यसपछि ज्येष्ठ नागरिकको अवस्था अनुसारले उहाँहरुले जे गर्न सक्नुहुन्छ त्यहाँ क्रिएटिभ कामहरु पनि सृजनात्मक कार्यहरु पनि गराउन सकियो, उहाँहरुलाई मनोरञ्जनको कार्यहरु पनि गर्न सकियो, भजन कीर्तनहरु पनि गराउन सकियो, र उहाँहरुलाई यदि दिनभर बस्ने हुनुहुन्छ र दिउँसोको खाजाको व्यवस्था गर्न सकियो, ताकि ज्येष्ठ नागरिकहरू घरमा एक्लै बस्न नपरोस्, र जसलाई टेक केयर चाहिन्छ त्यहाँ हामीले नर्सेस अथवा केही केयर गिभरहरू पनि त्यो डे केयर सेन्टरमा राख्यौं भने उहाँहरूले टेक केयर पनि गर्नुहुन्छ, र यदि सम्भव भएछ भने त्यहाँ फिजियोथेरापीको सर्भिसहरू पनि भयो भने फिजियोथेरापी जसलाई आवश्यकता हुन्छ उहाँहरूलाई फिजियोथेरापी गराउन सकिन्छ। समय समयमा त्यहाँ चेक जाँचहरू होइन डाक्टरहरूको भिजिट गराएर परामर्शहरू गराउने त्यो चिज पनि गर्न सकिन्छ। र कुन ज्येष्ठ नागरिकको अवस्था के छ, हामीले कार्यक्रमको सुरुवातीमै भन्यौं ज्येष्ठ नागरिक तीन किसिमको हुनुहुन्छ, जो पूर्ण रूपमा इन्डिपेन्डेन्ट हुनुहुन्छ सबै कार्यमा, दोस्रो जो केही कार्यमा चाहिँ अरूमा निर्भर हुनुहुन्छ केही चाहिँ आफै गर्न सक्नुहुन्छ, अर्को जो सम्पूर्ण रूपमा निर्भर हुनुहुन्छ, यो तीनटै क्याटेगोरीलाई हुने गरेर चाहिँ उहाँहरूले त्यहाँ कार्यक्रम सञ्चालन गर्न सक्नुहुन्छ। र अब अहिले हामीले ठ्याक्कै कसरी विचार गर्नु पर्यो भने यो तीनटै किसिमका ज्येष्ठ नागरिकलाई कसरी हुन सक्छ, एउटा जो एकदमै एक्टिभ हुनुहुन्छ उहाँहरूले त कन्ट्रिब्युटै गर्न सक्नुहुन्छ नि, उहाँहरूले त त्यो ज्येष्ठ नागरिक केन्द्रलाई नै भनौँ न सञ्चालन गर्न सक्नुहुन्छ, अथवा त्यही ठाउँमा हामीले इन्टर जेनेरेसनल कार्यक्रमहरू होइन अन्तर पुस्ताका कार्यक्रमहरू पनि गर्न सकिन्छ, जस्तै विद्यालयका विद्यार्थीहरूलाई त्यहाँ आउने लिएर आउन सकियो, त्यसपछि गएर जो ज्येष्ठ नागरिकहरूले पहिला राम्रो अनुभव होइन जसको अनुभवहरू छ आफ्नो अनुभव सेयर गर्न सक्नुहुन्छ, कुनै नयाँ सिप छ भने ती सानसाना केटाकेटीलाई त्यो सिप सिकाउन सक्नुहुन्छ। यसरी हामीले अन्तर पुस्ताको कार्यक्रमहरू पनि त्यो मिलन केन्द्र अथवा त्यो डे केयर सेन्टरमा हामीले गर्न सक्छौ। त्यही भएर अब राज्यले अघि हामीले भन्यो नि अब प्रणालीहरूको हामीले पुनर्विचार गर्नुपर्छ। ज्येष्ठ नागरिक भन्ने बित्तिकै ओछ्यान परेको मात्रै सोच्नु भएन, ज्येष्ठ नागरिक भन्ने बित्तिकै उहाँहरू केही गर्न सक्नुहुन्न अथवा उहाँहरू निर्भर हुनुहुन्छ भनी सोच्नु भएन। सरकारले त के गर्न सक्छ भने जो अझै पनि क्रियाशील हुनुहुन्छ, जो एकदमै विद्वान हुनुहुन्छ, विद्वत वर्गको हुनुहुन्छ, उहाँहरूलाई त अझै पनि स्थानीय तहले ल उहाँहरू रिटायर हुनुभयो होला तर स्थानीय तहले अझै पनि उहाँहरूलाई त प्रयोगमा लिएर आउन त सक्छ नि त,
2: उहाँहरूबाट उहाँहरूले सिकेका सिपहरू नयाँ पुस्तालाई चाहिँ हस्तान्तरण गराउने तरिकाहरू चाहिँ त्यो खालको मिलन केन्द्रहरू चाहिँ हुनु पर्यो एउटा होइन। भनेपछि यहाँ सरकारले दिने मात्र होइन लिने पनि जान्नु पर्यो र त्यो तरिकाहरू पनि अप्नाउनु पर्यो। त्यसै पालिकाले त्यो चाहिँ अलि कतिपय पालिकाले तपाईँले भने जस्तै सुरु गरेका छन् तर कति पालिका चाहिँ उदासीनै देखिन्छ। अहिले चाहिँ ती पालिकाहरू चाहिँ अलि सक्रिय हुनुपर्ने चाहिँ त्यहाँ देखियो होइन। अब अर्को पाटो भनेको चाहिँ अलिकति परिवारको कुरा होइन, यहाँले सुझाव दिनुपर्दा चाहिँ परिवारले चाहिँ ती डिमेन्सिया अल्जाइमर भएकोहरूलाई चाहिँ कसरी हेरचाह गर्ने?
1: अब यसलाई चाहिँ सर्वप्रथम त त्यो लक्षणहरू डिमेन्सियाका अथवा अल्जाइमर्सका हुन् होइनन् होइन अथवा कुनै अरू रोग हुन् कि अथवा डिमेन्सियाको चाहिँ अघि हामीले भने जस्तै भिटामिनको बी12 को कमी मात्रै अथवा रगत मात्रै जमेको पानी मात्रै जमेका ती चीजहरू हुन् कि जुन परिवर्तन गर्न सकिन्छ त्यो पहिला त डायग्नोसिस हुनु पर्यो, निदान हुनु पर्यो हजुरको। त्यो त्यसपछि निदान भइसकेपछि बी12 को मात्रै कमीले गर्दा बिछुनी रोग लागेको छ भने डिमेन्सियाका लक्षण देखेका छन् भने बिटेन बी12 हामीले सप्लिमेन्ट गर्यो भने उहाँ नर्मलमा हुनुहुन्छ। त्यही भएर सर्वप्रथम त हामी उपचारमा जानु पर्यो, उपचारमा गइसकेपछि डायग्नोसिस भइसकेपछि हामीले डायग्नोसिस गरिसकेपछि त्यसपछि चाहिँ कुन अवस्था छ त, सर्वप्रथम त शुरूआती अवस्थामै डाक्टर भट्टा गइयो भने हामीले अल्जाइमर्स नै रहेछ भने पनि अल्जाइमर्सका पनि औषधि छन्, अल्जाइमर्सको पनि उपचार हुन्छ है। त्यो मिसकन्सेप्सन चाहिँ हामीले हटाउनु पर्यो कि उपचारै छैन निकै हुँदैन भन्ने चिज चाहिँ हटाउनु पर्यो। हजुरको निको त सुगर पनि निको हुँदैन नि, प्रेसर पनि त निको हुँदैन नि, तर हामीले औषधि खाइराख्यो भने त कन्ट्रोलमा राखिन्छ, त्यसको जटिलताबाट हामीले बचाउन सक्छौ नि। हो त्यसरी नै अल्जाइमर्स नै डायग्नोज भयो भने पनि पत्ता लाग्यो भने पनि त्यसलाई हामीले शुरूआती अवस्थामै छ भने औषधि प्रयोग गरेर र हामीले कग्निटिभ थेरापी भन्छौ होइन विभिन्न होइन हजुरको मेमोरी एक्सर्साइजेसहरू र उहाँहरूको चाहिँ स्मरण शक्तिलाई बलियो बनाइराख्ने चीजहरू क्रियाकलापहरू त्यो हामी गराउन सकिन्छ। जस्तै कोही पढे लेखेको हुनुहुन्छ भने उहाँले निरन्तर पढिराख्नुभयो भने मस्तिष्क सक्रिय हुन्छ, त्यसले पनि यो लक्षणहरू बिर्सिने समस्यालाई बढ्नबाट रोक्छ। अर्को भनेको घरमा डिमेन्सियाको अथवा अल्जाइमर्स डिजिजको बुवामा हुनुहुन्छ भने उहाँहरूले केही काम गर्न सक्नुहुन्छ भने काम गर्न दिने, उहाँसँग काम लिन खोजेको होइन कि उहाँहरूलाई एक्टिभ बनाउनको लागि, क्रियाशील बनाउनको लागि चाहिँ हामीले उहाँहरूलाई केही न केही काम गराउन सकिन्छ। जस्तै हिँडुले गर्न सक्नुहुन्न, टेबलमा बसेर भत्रै कुर्चीमा बस्न सक्नुहुन्छ भने कुर्चीमा हामी तरकारीहरू राखिदिउँ, त्यो तरकारी केलाउन लाए पनि उहाँहरूको हातहरू चल्यो र तरकारी केलाउँदाखेरि पनि त दिमाग मस्तिष्क पनि त चल्छ नि, त्यति मात्रै गर्यो भने पनि उहाँहरूको लागि मेमोरी एक्सर्साइज हुन्छ।
2: तर यहाँ कति परिवारको मानसिकता के छ भने अब जति कन्ट्रिब्युट गर्नुपर्ने हो त्यो त गरिसक्यो नि, अब त उहाँहरूको उमेर त आराम गर्ने उमेर हो भनेर अलि अगाडि 60-70 नै हामी कामबाट वञ्चित गराउँछौ नि, यो त
1: होइन। त्यो साँच्चै म एकदमै त्यो चाहिँ म मान्दिनँ, किन भन्दाखेरि ज्येष्ठ नागरिकहरू जति एक्टिभ भइराख्नुहुन्छ त्यति उहाँहरूको शरीरको लागि, स्वास्थ्यको लागि, शारीरिक र मानसिक दुइटै स्वास्थ्यको लागि चाहिँ राम्रो हो। तपाईँ हड्डी ज्येष्ठ नागरिकको हड्डी बलियो होस् भन्ने चाहनुहुन्छ भने तपाईँले उहाँहरूलाई हिँडुल गराउनै पर्छ, उहाँहरूलाई सुताएर राखेर उहाँको हड्डी र मांसपेशी बलियो हुँदैन कि उल्टो हड्डी र मांसपेशी खिँदै जान्छ। त्यो भएको हुनाले म त के भन्छु भने मेरो कार्यक्रमहरूमा पनि म भन्ने गर्छु, यदि हजुर बलियो हुन चाहनुहुन्छ होइन स्वस्थ भइराख्न चाहनुहुन्छ भने तपाईँले दैनिक रूपमा आफूले सकेको काम चाहिँ गर्नुपर्छ। उहाँहरूबाट हामीले काम लिन खोजेको होइन, तर उहाँहरूकै स्वास्थ्य राम्रो होस् भन्नको लागि हामीले उहाँहरूले सकेको काम गराउने। जस्तै कोही खाना पकाउन सक्नुहुन्छ भने खाना पकाउन दिनुहोस्, त्यसलाई केही फरक पर्दैन एकछिन, र हजुरले सँगसँगै साथ सहयोग गरिदिनुहोस् होइन। अथवा कसैले खाना पकाउन सक्नुहुन्न, उहाँले चाहिँ तरकारी मात्रै केलाउन सक्नुहुन्छ भने बसेर तरकारी मात्रै केलाइदिए पनि पुग्यो हो, गाह्रो काम गर्नु परेन। जस्तै बढार्नलाई अजिलो हुन्छ, निहुरेर काम गर्नुपर्छ, ढाड दुख्ने समस्या छ त्यो गर्नु परेन, उहाँहरूलाई कम्फर्टमा सजिलोसँग राखेर अब जस्तै गार्डनिङ गरियो होइन, फुलहरूका चाहिँ पत्ताहरू टिपिदियो अथवा गोडमेल गर्यो मात्रै भने पनि त्यसले पनि त उहाँको मस्तिष्क त सक्रिय हुन्छ नि, हात गोडा त चल्छ नि, हात गोडा र मस्तिष्क हामीले जति चलायो त्यो त्यति राम्रो हुन्छ, यसलाई निष्क्रिय बनाएर छोडियो भने त झन् कमजोर हुन्छ। त्यही भएर म के भन्छु नि ज्येष्ठ नागरिक बुवामालाई त हजुरहरू सासू ससुरा पल्टिएर नबस्नुहोस् है हो, हजुरले सासू ससुराको सम्मान चाहिँ पाउनुपर्छ होइन, सबैले सम्मान त पाउनु पर्यो, अझ हामीले ज्येष्ठ नागरिकलाई त हामीले सम्मान गर्नै पर्छ, उहाँहरूले सम्मान पाउनै पर्छ हो, तर उहाँहरूले काम गर्दाखेरि त्यो सम्मान गर्दैन। काम गर्नुभयो घरैसी काम गर्नुभयो सकेको काम, फेरि मरिमरी काम गर्नु भने होइन,
2: दुईतिर फाइदा भयो काम गर्दा, एकतिर आफ्नो स्वास्थ्य, अर्कोतिर परिवारको राम्रो माया पनि पायो।
1: एकदम एकदम, अब उहाँहरूले कामै गर्न नसके पनि हामी त उहाँहरूलाई माया त अवश्य गर्छौ नि, तर सक्नुहुन्छ भने काम गर्नको लागि काम गर्ने होइन कि म स्वस्थ हुनको लागि मैले हात गोडा चलाउनु पर्छ है भनेर चाहिँ उहाँहरूले काम गर्नुभयो भने यसले उहाँहरूलाई नै फाइदा हुन्छ। तर त्यसको अर्थ यो होइन कि जस्तै कति हाम्रो गाउँघरबाट बुवा आमा आउनुहुन्छ, एकदमै हुन्छ नि गाह्रो भइसकेको छ, तै पनि अझै पनि घाँस दाउरा गर्न जानुभयो भने होइन, सकि नसकी घाँस दाउरा गर्न जरुरी छैन हो, तर सक्नुहुन्छ भने घाँस दाउरा गर्दा फरक पर्दैन,
2: सकेको काम चाहिँ नछोडौं, नसकेको काम चाहिँ छोडौं।
1: एकदम,
2: अहिले पछिल्लो समयमा चाहिँ अध्ययनहरूले पनि देखाइरहेछ, भारत चाइनामा पनि 40 नागेकाहरूलाई पनि अल्जाइमर देखिन थालेको छ, डिमेन्सियाहरू देखिन थाल्यो भन्ने आशा होइन, भनेपछि हामीले अलिकति क्रियाशील र सक्रिय र डिमेन्सिया अल्जाइमरबाट चाहिँ टाढा रहनको लागि भनौ न 40 कटेकाहरूलाई सुझाव दिनुपर्दा चाहिँ के दिनुहुन्छ?
1: हजुर, एकदमै महत्वपूर्ण कुरा गर्नुभयो हजुरले। प्राय अल्जाइमर्स रोग चाहिँ हजुरको 65 भन्दा माथिकालाई नै ज्यादा देखिने गर्छ, र डिमेन्सियाका अरू प्रकार हामीले भन्यौं, जस्तै फ्रन्टो टेम्पोरल डिमेन्सिया चाहिँ कहिलेकाहीँ 50 पनि देखिन्छ, र हालसाले मैले एकजना बिरामी मैले देखेको थिएँ, उहाँ चाहिँ लगभग 38 उहाँलाई डिमेन्सिया रोग लाग्यो, तर त्यो त्यति कमन चाहिँ होइन, त्यो अलिकति अनकमन रेयर कुरै हो। तर हामीले 60-65 हामीलाई अल्जाइमर्स लाग्नेवाला छ भने यसको त रिस्क फ्याक्टरहरू, जोखिमका कारकहरू त हामीले पत्ता लगाइसकेका छौं हो, ती कारक तत्व त हजुरको 30-40 बटै शुरू भइसकेका हुन्छन्। त्यही भएर हामी 40 भएका मानिसले के गर्नु पर्यो भने यसका डिमेन्सियाका जोखिमका कारकहरूलाई हटाउनु पर्यो। त्यसमा के पर्छ भन्दाखेरि सर्वप्रथम त हजुरको स्मोकिङ, अल्कोहल, यी जोखिमका कारक हुन्, यिनीहरूबाट हामी टाढा रहनु पर्यो। र अर्को भनेको एक्सर्साइज गर्नु पर्यो, नियमित एक्सर्साइज गर्नु पर्यो, आइसोलेसनमा बस्नु भएन, एक्लै बस्नु भएन। र हजुरको यदि प्रेसर, सुगर, कोलेस्ट्रोल छ भने यसलाई कन्ट्रोलमा राख्नु पर्यो, किनकि हजुरको यो प्रेसर सुगर भएका व्यक्ति र जसको एलडीएल कोलेस्ट्रोल हाई भएका व्यक्तिलाई पनि भोलि गएर डिमेन्सिया हुन सक्ने जोखिम बढ्छ। त्यही भएर हामीले यो प्रेसर सुगर कोलेस्ट्रोल त हजुर यो त लाइफस्टाइलको डिजिज हो, त्यही भएर हामीले अहिलेदेखि नै लाइफस्टाइल परिवर्तन गर्नु पर्यो। र अहिले मैले अनि अर्को यदि कसैको चाहिँ आँखाको समस्या छ, कानको समस्या छ भने त्यसलाई पनि उपचारमा जानु पर्यो, किनकि त्यो पनि डिमेन्सियाको रिस्क फ्याक्टर हो। त्यस्तै गरेर हजुरको यदि कसैलाई मानसिक समस्या छ, एङ्जाइटी छ, डिप्रेसन छ भने त्यसको पनि उपचारमा जानु पर्यो, किनकि त्यसले पनि डिमेन्सियाको जोखिमलाई बढाउँछ। त्यही भएर यी सबै रोगहरू हाम्रो केले फरक पारिरहेछ, लाइफस्टाइलले फरक पारिरहेछ। त्यही भएर अहिलेको जुन हाम्रो अहिले सबलाई तनाव नभएको व्यक्ति कोही छैन होला, स्ट्रेस नभएको व्यक्ति कोही छैन होला, त्यही भएर स्ट्रेस म्यानेजमेन्ट हुनु पर्यो। स्ट्रेस म्यानेजमेन्टको लागि हामीले के गर्न सकिन्छ भन्दाखेरि एक त हाम्रो लाइफस्टाइल चेन्ज गर्नु पर्यो, दोस्रो भनेको हामीले एक्सर्साइज नियमित गर्न सक्छौ, योग ध्यानहरू गर्न सक्छौ। योग ध्यान भनेको बुढेसकाललाई गर्ने चिज होइन, हेर्नुहोस् भनेको बुढेसकालसम्म पर्खिनु पर्दैन भन्न खोजेको के मैले, यो ध्यान गर्नलाई आजै सुरु गरौं। त्यही भएर यसपालिको नारा पनि थिम पनि के छ भने रिथिङ्किङ द सिस्टम भनेको छ नि, प्रणालीलाई पुनर्विचार। अब सोच्नु भएन कि यो काम चाहिँ म बुढेसकाललाई गर्छु भनेर थाती राख्नु भएन, योग ध्यान गर्नलाई बुढेसकाल कुर्नु पर्दैन हो। कोही ज्येष्ठ नागरिक हुनुहुन्छ गर्न सक्नुहुन्छ, अझ हामी पछिको उमेरमा योगा गर्छौं भन्यो भने त मैले जति सक्छु 80 वर्षको बुवाले घुँडाको समस्या रहेछ अन्त गर्न नसक्नु होला नि, हो कि होइन? त्यही भएर हामीले स्वस्थ जीवनशैली चाहिँ अप्नाउनु पर्यो। र अहिले स्वस्थ जीवनशैलीमा सबैभन्दा ठूलो एउटा बाधक चाहिँ के पनि देखिएको छ भने अहिलेको मोबाइल स्क्रिन टाइम भन्छौ नि हामी, होइन? अहिले हामीले झट्टै याद गर्यौं भने पनि अहिले मोबाइल र रिल्सहरू हामी यति स्क्रिन हजुरको स्क्रोल गर्छौं कि हाम्रो एटेन्सन कन्सन्ट्रेसन नै हजुरको कम भइसकेको छ कि।
2: पहिला 3 घण्टाको फिल्म हेर्न सकिन्थ्यो परिवार बसेर, होइन? अब त्यो 5 मिनट 1 मिनटको रिल पनि हेर्ने धैर्य छैन।
1: त्यही भएर अहिले हाम्रो यो इन्टरभ्यूलाई पनि होइन हामीले 1 घण्टालाई ब्रेक गर्दै गयौं भने त सायद कोही हुनुहुन्छ होला 1 घण्टा पुरै सुन्नलाई अथवा पुरै हेर्नलाई, अब हामीसँग त्यो धैर्यता नै नभएको छ। र मलाई त के लाग्छ भने यो स्क्रिन टाइम हाम्रो कम स्क्रिन टाइम बढ्दै गयो भने यसले हाम्रो मानसिक स्वास्थ्यलाई पनि असर गर्छ, स्मरण शक्तिलाई पनि असर गर्छ। अब आगामी होइन उहरू ठूला स्टडीहरूले यो केही वर्षमा त यो देखाउनेवाला नै छ। त्यही भएर मेरो अनुरोध चाहिँ सबैजनालाई के छ भने हामी स्क्रिन टाइमलाई घटाउँ, स्क्रोलिङमा धेरै नलागौं र क्रिएटिभ काममा लागौं, स्वस्थ जीवनशैली अपनाऊ। त्यो भयो भने डिमेन्सिया र अल्जाइमर्सका रिस्क फ्याक्टर्सलाई हामीले घटाउन सक्छौ, जोखिम कारकलाई घटाउन सक्छौ, त्यो नै बुद्धिमत्ता हुन्छ।
2: हजुर, अब जोसँग जसको परिवारमा डिमेन्सिया अल्जाइमर भएका आमा बुवाहरू सँगै हुनुहुन्छ होइन, उहाँहरूलाई चाहिँ सुझाव दिनुपर्दा चाहिँ भनौँ न, एक त मानसिक तनाव, अघि यहाँले भन्नुभयो नि मानसिक तनाव त पक्कै बेहोरेकै हुन्छ उहाँहरूले, होइन? अब आमा बुवालाई पनि सहज हुने गरी अनि उहाँहरू छोरा बुहारीहरूलाई पनि सहज हुने गरी दुवैले चाहिँ कस्तो खालको जीवनशैली अप्नाउने, तनाव मुक्त जीवनशैली?
1: त्यसको लागि चाहिँ पहिलो कुरा त हामीले के गर्नुपर्छ नि, जसको घरमा डिमेन्सियाको बुवामा हुनुहुन्छ सर्वप्रथम त हामीले स्वीकार्नुपर्छ कि यो रोग छ भनेर स्वीकार्नुपर्छ। मेरो केही बिरामीहरू हुनुहुन्छ, डिमेन्सियाको बिरामीहरू र उहाँको परिवारहरू हुनुहुन्छ जसले अझै पनि कोही कोहीले स्वीकार नै सक्नु भएको छैन। उहाँको श्रीमानलाई डिमेन्सिया छ होइन, र श्रीमतीले लामो समयसम्म पनि यसलाई स्वीकार्न सक्नु भएन कि। त्यो स्वीकार्न नसक्दाखेरि जो डिमेन्सिया बढ्दै जाँदाखेरि विभिन्न लक्षणहरू देखिन्छ नि, त्यो लक्षणले उहाँहरू विचलित हुनुहुन्छ। त्यही भएर पहिलो काम चाहिँ के हो भने यदि रोग छ भने त्यो रोगलाई स्वीकारौं। दोस्रो भनेको त्यो रोगले विभिन्न समस्याहरू लिएर आउन सक्छ। त्यही भएर विभिन्न स्टेज, अघि हामीले भन्यौं नि शुरूआती अवस्थामा धेरै गाह्रो नहोला, उहाँहरूले आफ्नो काम आफै गर्न सक्नुहुन्छ, मध्यम अवस्थामा अरूमा अलिअलि निर्भर पर्ला, पछि गएर एडभान्स अथवा जटिल अवस्थामा पूर्ण रूपमा परिवारको हेल्प चाहिन सक्छ। त्यो भएको हुनाले हामीले के गर्नु पर्यो भने सकभर अघिल्लो अवस्थामै हामीले उपचार शुरू गर्यौं भने यसलाई लम्बाउन सक्छौं। र मानव कसैको अलिअलि जटिल अवस्थामा पुग्नु भयो भने हामीले चाहिँ के गर्नु पर्यो भने त्यस्तो अवस्थामा उहाँहरूको अवस्था अनुसारका विभिन्न गतिविधिहरू हामीले गराउन सक्छौं, उहाँहरूलाई एक्टिभ राख्ने गर्न सक्छौं, हो ती चीजहरू गर्नु पर्यो। र यदि हजुरको चाहिँ आफूलाई उहाँहरूको स्याहार गर्दा गर्दै मानसिक एकदमै तनाव भएको महसुस भएको छ भने त्यस्तो अवस्थामा चाहिँ अरूको हेल्प पनि माग्नु पर्यो, अरू परिवारको हेल्प पनि माग्नु पर्यो। जस्तै कान्छो छोरासँग बसिराख्नु भएको छ, कान्छो छोरा बुहारी नै थाकिसक्नुभयो भने त्यति बेला सायद माइलोसँग सल्लाह के अरे हेल्प माग्ने हो कि जेठोसँग हेल्प माग्ने हो त्यो गर्नु पर्यो। होइन भने यदि हजुर केयर गिभर बर्डनमा हुनुहुन्छ, तनावमा हुनुहुन्छ भने हजुरले त ज्येष्ठ नागरिक बुवाआमाको आफ्नो पनि ख्याल राख्न सक्नुहुन्न र ज्येष्ठ नागरिक बुवाआमाको पनि जो डिमेन्सिया छ उहाँको पनि सही होइन स्याहार हुन सक्दैन, त्यस्तो अवस्थामा चाहिँ अरू परिवारका अरू साथीभाइको अरू परिवारका सदस्यको हेल्प माग्नु पर्यो। यदि त्यो सम्भव छैन भने केयर गिभर राख्नु पर्यो, यदि त्यो पनि सम्भव छैन भने केही समयको लागि केयर होमहरूमा राखेर होइन उहाँहरूले राम्रो सुविधा पाउने ठाउँमा राख्नु पर्यो, आफू रिफ्रेस हुनु पर्यो। त्यसलाई हामी रेस्पाइट केयर पनि भन्छौँ होइन, केयर गिभरको लागि रेस्पाइट केयरमा जान सकिन्छ। अनि जब उहाँहरू फेरि नर्मलमा आउनुहुन्छ अथवा फ्री रिफ्रेस हुनुहुन्छ अनि फेरि सकिन्छ भने बुवा आमालाई आफ्नै घरमा लिएर आएर फेरि त्यो केयर गर्न सकिन्छ।
2: हजुर, अब डिमेन्सिया र अल्जाइमर यो सँगसँगै हामीलाई आफ्नो जीवनलाई अगाडि बढाउनु छ होइन, परिवारको जोसुकैलाई पनि हुन सक्छ र परिवारमा सबैसँगै बस्नु नै छ होइन। अब बुदागत रूपमा सुझाव दिनु पर्दाखेरि चाहिँ डिमेन्सिया सँगसँगै बाँचौं र बसौं खुशी साथ रहौं भन्नको लागि चाहिँ बुदागत रूपमा सुझाव के दिनुहुन्छ?
1: सर्वप्रथम त हामीले सकभर डिमेन्सियाका अल्जाइमर्सका रिस्क फ्याक्टर जोखिम कारकहरूलाई हटाऊ आफ्नो जीवनबाट। पहिलो त म यही सुझाव दिन्छु, किन भन्दाखेरि रोग लाग्न नदिनु नै बुद्धिमानी हो, किनकि रोग लागिसकेपछि त्यसको जटिलतामा जान्छ। र दोस्रो, समयमै यदि लक्षण देखिएको छ भने समयमै परामर्शमा जाउँ, डायग्नोसिसमा जाउँ, कारण के रहेछ पत्ता लगाउँ र त्यसको उपचारमा जाउँ। तेस्रो, रोग लागिसकेपछि त्यसलाई स्वीकार गरौं र स्वीकार गरिसकेपछि अवस्था कुन अवस्थाको छ त्यो अनुसारले स्याहार गरौं। चौथो, सबै चीज मैले एक्लैले गर्नुपर्छ भन्ने नसोचौं, अरूको पनि साथ सहयोग मागौं हो। र पाँचौंमा चाहिँ म के भन्छु भने यदि घरमा सकभर घरमै म्यानेज गर्ने कोसिस गरौं, औषधि समयमा दिउँ, डाक्टरको परामर्श बिना औषधिहरू नछोडौं हो, र यदि घरमा म्यानेज गर्न सकिँदैन भने अरू संयन्त्रहरूको पनि हामीले हेल्प लिनुपर्ने हुन्छ, त्यो हामी अप्नाउन सक्छौं। र अर्को के गर्न सकिन्छ भने सरकारले दिएका सेवा सुविधाहरूको पनि प्रयोग गर्यौं। सरकारले हेरेन हेरेन मात्रै नभनौं, सरकारी सेवा सुविधा के छन् त्यो सेवा सुविधाको पनि हामीले सेवा लिउं। र अर्को चाहिँ सरकारले पनि सरकारी हिसाबमा अहिले एउटा मात्रै वृद्धाश्रम छ हेर्नुहोस् त्यहाँ।
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5625-707।
5: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
5: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
8: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जाउलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू
8: सुगर रोग सम्बन्धी उपचार,
9: हर्मोन सम्बन्धी समस्याको उपचार,
8: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
9: फोनबाट पनि नाम दर्ता गर्न
10: बिरामी जाँच हुने मिति यही असोज 24 गते शनिवार।
11: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98-4-78-28-913 र 98-095-12-871।
12: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
14: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ?
15: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
14: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
16: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
17: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
16: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
18: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
17: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
18: उपलब्ध। शल्यक्रियाहरू,
17: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
18: बालबालिकाको न्युरो सर्जरी,
17: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
18: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
17: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
18: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911101 र मोबाइल नम्बर 9709065255।
19: मध्यपश्चिम ट्याङ्क, यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङको बिजौरीदेखि कोठरीसम्मको सड़क स्तर उन्नतिको काम धमाधम भइरहेको छ। हाल सड़कको ड्रेन निर्माण तथा सबवेश राख्ने काम अन्तिम चरणमा पुगेको छ। 44,87,00,000 लागतमा 15.58 किलोमिटर सड़क कालोपत्रे हुन लागेको लुम्बिनी प्रदेश सरकार अन्तर्गत संचालित ग्रामीण सम्पर्क सुधार परियोजना अन्तर्गत उक्त सड़क बिजौरी बसरपारा जमुनी लक्ष्मीपुर दक्षिण कुरोरिया कन्जवार हुँदै कोठरीसम्म निर्माण हुनेछ। अब छिट्टै कालोपत्रेका काम शुरू हुने निर्माण कम्पनी एमसीएनएसबीजीजेबी काठमाण्डुको प्रतिनिधि सिलन बुरालले बताउनु भएको छ। उहाँका अनुसार निर्माण कार्यलाई छिटो सम्पन्न गर्न तुलसीपुर उपमहानगरपालिकामा सूचीकृत व्यवसायी तथा निर्माण सामग्री आपूर्तिकर्ता र रेन्टल सेवा प्रदायकसँग सहकारी गरिएको उहाँको भनाइ छ। उहाँका अनुसार स्थानीय निर्माण व्यवसायी संघको समन्वयमा आवश्यक निर्माण उपकरण सामग्री र जनशक्ति परिचालन गरिएकाले काम सहज भएको हो। अस्फाल्ट प्रविधिबाट उक्त सड़क कालोपत्री हुनेछ। त्यसका लागि आवश्यक प्लान्ट लगायतका उपकरण जडान भइसकेका छन्। दशयज्ञ बेस तथा सबवेशको काम सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनु भएको छ। रूकुम पश्चिमका स्थानीय तहको संयुक्त लगानीमा बाँफीकोट गाउँपालिका तीनमा निर्माण भएको स्यार्पू हाइड्रोको परीक्षण उत्पादन शुरू भएको छ। स्यार्पू पावर कम्पनी प्रवर्धक रहेको स्यार्पू जलविद्युत आयोजना 3.3 मेगावाट क्षमताको छ। आयोजना निर्माण सम्पन्न भई उत्पादन शुरू भएपछि गत शुक्रबारबाट आयोजनाको परीक्षण शुरू गरेको स्यार्पू पावर कम्पनीका अध्यक्ष धनवीर ओलीले बताउनुभयो। उहाँका अनुसार आयोजनाबाट उत्पादित वस्तु राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको छ। परीक्षण उत्पादन सफल भएपछि नेपाल विद्युत परीक्षणका रूपमा प्राधिकरणको अनुमतिमा व्यावसायिक उत्पादन शुरू गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो। परीक्षणका क्रममा कुनै खराबी नआए अबको 15 दिनभित्र आयोजनाले राष्ट्रिय ग्रिडमा रूकुमको स्यारपोताल हुँदै बग्ने तिल्चा खोलाको पानी उपयोग गरेर उत्पादित हुने बिजुली राष्ट्रिय ऊर्जा प्रणालीमा जोड़िने भएको छ। गत 10 भदौको विनाशकारी बाढ़ीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्। शिक्षा तथा समन्वय इकाइ धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलवालका अनुसार बाढ़ीका कारण जिल्लाका 4 विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। बाढ़ीले पूर्ण क्षति पुर्याएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरी, मालिका देवी आधारभूत विद्यालय पैरेवेशी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इंग्लिश बोर्डिङ स्कूल रहेका छन्। सम्पर्कविहीन विद्यार्थी मध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका 25, मालिका देवीन आधारभूत विद्यालयका 11, मोडर्न ट्रिनिटीका 8 र चिप्लेटी आधारभूत विद्यालयका 1 जना रहेको इकाई प्रमुख सिलवालले जानकारी दिनुभएको छ। बाढ़ीबाट प्रभावित भएका अन्य विद्यार्थीको पठन पाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको छ। र पछिल्लो 24 घण्टामा देशभर 19 विपदका घटना भएका छन्। ती घटनामा परि 12 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज 17 गते बिहान 10 बजेदेखि आजसम्म सर्पदंश आगलागी, बाढ़ी पहिरो तथा जनावर आक्रमणका घटना भएका हुन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार झापा, मोरङ, सिराहा, काठमाण्डु, चितौन, नवलपरासी पूर्व, कपिलवस्तु, पाल्पा, कैलाली र डोटीमा आगलागीका घटना भएका छन्। त्यस्तै 13 भोजपुर, नवलपरासी पूर्व, बाँकी र कञ्चनपुरमा सर्पदंशका घटना भएका छन्। त्यसै गरी ललितपुरमा पहिरो तथा कास्की र रूपन्देहीमा जनावर आक्रमणका घटना भएको प्राधिकरणले बताएको छ। विपदका घटनामा परि घाइते भएकाको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक विवरण अनुसार विपदका घटनाबाट करिब 28,50,000 बराबरको आर्थिक क्षति भएको छ। प्राधिकरणले विपदका घटनाबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अप्नाउन तथा विपदका समयमा स्थानीय प्रशासन सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ। अवस्था बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: को उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटी को
0: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
2: साथै हामी कहाँ अत्याधुनिक मेसिन को प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टी का साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई फाइव एन फोर इंटरेस्ट रेट प्राली जीबीस रोड खोराहीदाङ
3: फोन 562-5121
1: संपर्क मोबाइल
2: 9858-32-819 र 9858-32-223।
4: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
5: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु, बजारतिर नि
6: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
7: साइकल चालेर
8: के गर्ने बाबु,
7: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
8: फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
7: लौ हेर, किन नहुनु चाहिँ हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
8: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
9: सम्पर्क मोबाइल 9847-27-977
0: र 9858-30-689।
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
10: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
11: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
10: हुलासले बनाउँदैछ परिवार एक साथ।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
14: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ, सम्पर्क फोन नम्बर 082-5590-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
15: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराही दाङमा।
16: उपचार हुने रोगहरू
15: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
16: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
15: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
16: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
15: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
16: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
15: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
12: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिट चोक दाङ, सम्पर्क फोन नम्बर 98-686-61-694।
17: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
17: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान।

0: तल्लो घरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
4: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
2: दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578 45226।

0: सड़कै सड़क हुम्ला सदरमुकाम सिमकोट जाँदै गर्दा सर्किगाड भन्ने सानो बजार पुगिन्छ। सर्किगाडबाट एक घण्टा अझै अगाडि लागेपछि कर्णाली पारी झुरुप्प परेको गाउँ देखिन्छ। गाउँको नाउँ हो रिप। खडेरीले लखेटेका रिपका केही गाउँलेहरू कर्णाली वारी सड़क छेउ ससाना टिनको छाप्रो हालेर बसेका छन्। दीपिका कार्कीका आमा बुबा बिर्ख र कमला पनि छाप्रे होटल थापेर सड़क छेउ झरेका छन्। बिहानको 9 बजिसकेको छ। दीपिकाको स्कूल जाने बेला भयो। स्कूल चाहिँ कर्णाली पारी।
1: दीपिका कतिमा पढ्ने? एकमा पढ्ने। तिम्रो स्कूलको नाम के हो? मैले त बुझिन। श्री प्राथमिक विद्यालय रिपा हुम्ला। अनि स्कुल चाहिँ कहाँ छ त तिम्रो? कता छ? यता माथि छ। साइज चाहिँ कति कक्षा पुगेपछि लाउन पाइन्छ? 6 कक्षामा। अनि दिदीका कहिले 6 कक्षामा पुग्ने त?
2: फागुनमा।
1: चिनाउ त को को हो यहाँ?
2: बिमला।
1: बिमला
3: नमस्कार, मेरो
2: नाम दीपिका कार्की बिमला देउरूपा।
1: देउरूपा कुन हो? यो दिदी हो। अनि अर्को दिदीको नाम? सुनिता। अनि यो दादाको नाम?
2: राजेश।
1: अब सबैजना सँगै जाने हो? आज मलाई पनि लग ल तिम्रो स्कुल
4: हुन्छ।
1: दीपिका मलाई पनि लग न सँगै, मलाई नछोड न, म त कुद्न सक्दिन नि।
0: वारीबाट पारी पढ्न जानेका फूलमा दीपिका पनि मिसिएकी छिन्। कर्णालीमा पुल छैन। दीपिका सधैँ ट्विन तरेर स्कूल जान्छिन्।
1: दीपिका मलाई त कस्तो डर लाग्यो नि त, कसरी चढ्ने हो? दुइटै साना छोरा त तिम्रो हात यता राख त, सक्छौ तिमी? त्यहाँबाट उसको खुट्टा छिर्छ कि क्या हो? दीपिकाको त छिर्दैन खुट्टा। राम्रोसँग राख दीपिका, डर लागिरहेछ मलाई त। दीपिका ठिक छ?
5: अमिताभ

0: Zum zum. Zum zum.
1: तिन तर्दाखेरि चाहिँ मर्छु कि बाँच्छु भन्ने चाहिँ त्यसमा कन्फ्युजन छु।
2: अनि त्यो हात तान्दाखेरि त कस्तो गाह्रो हुन्छ होला है?
1: धेरै गाह्रो हुन्छ यी हाम्रो हजुर न त छाला हुन्छ नि छाला गइदिन्छ।
2: सानो नानीलाई देखेर त हामी छक्कै पर्यौँ, कस्तो नडराइ आउँदो रहेछ ऊ त झन् दीपिका।
1: उसले डर मान्ने थाहा छैन नि त। हो
2: बर्खामा चाहिँ
1: अब कनाइल चाहिँ माथिसम्म आउँछ, प्रायः जस्तो साथीहरू चाहिँ स्कुल जानु डरले नि, तिनको डरले नि स्कुल आउँदैनन्। हाम्रो बहिनीहरू हुनुहुन्छ नि, बहिनीहरू चाहिँ डर मान्छ आउनुहुन्न कि।
3: स्थानीय बोलीचालीको भाषामा रुब्लिङ भनिने तुइनमा झुन्डिएर कर्णाली तरेपछि ठूला कक्षामा पढ्नेहरू लालीगुराँस स्कुलतिर लागे। दीपिकाको स्कुल चाहिँ डाँडामाथि छ। सुर्खेत, नेपालगंज र काठमाडौँ पढ्न जाने छोराछोरीलाई विदाई गर्न एकाबिहानै रिप गाउँका आमा बुबाहरू तुइन तरेर सड़क छेउ आइपुगेका थिए। तुइनको शास्ती त सकियो, तर बस कतिखेर आउने हो टुङ्गो छैन।
4: अब हामी अब छोराछोरीलाई पिर्याउन आया पारिवारिक
5: चुनावमा त नेताहरू कति तरेको हो भन्ने उनीहरूलाई फेरि माथि बाजा घाजा गरे सिद्धि यो काम पञ्चायत कालमै सुरु गर्ने भनेको होइन। त्यो पुल पश्चिमकोटमै एकता सामान हरायो, पहल कति गर्यो कति गर्यो, सरकार बदलिन्छ पुल पनि बदलिन्छ।
6: यहाँबाट पुलमा जाने झुलुङ्गे पुलतिर जाने बाटो चाहिँ कति टाढा पर्छ?
7: लगभग एक डेढ घन्टा लाग्छ होला। उता चाहिँ अगाडि छ नि, अगाडि
8: कि त दुई घन्टा लागेर भारी बोकेर माथि पुल तर्नु पर्यो कि तल सेन्चुरी पुल तर्नु पर्यो।

0: हामी दीपिका सँगै उकालो लाग्यौं।
1: तिमीलाई कति बेर लाग्छ स्कुल जान? कति बेर लाग्छ बिमला? तिम्रो हालखबर के छ? यो के हो? यो के गर्छ? यसले
2: चिल्छ।
1: अनि दीपिका र बिमलालाई चिलेको छ कि छैन त?
2: छ।
1: अनि दीपिकालाई के आउँछ? एबिसिडी आउँछ कि आउँदैन? मलाई सुनाऊ त। सबै आउँदो रहेछ। अनि बिमलालाई
2: चाहिँ
1: अनि तिमीलाई के मन पर्छ नि खानेकुरा सबैभन्दा धेरै? भात, दाल, मासु, केरा,
2: रोटी, स्याउ।
1: स्याउ?
2: फलफुलले पनि दिमाग आउँछ।
1: के दिमाग आउँछ नि? के गर्ने दिमाग आउँछ? पढ्ने,
2: डुम्ना भन्ने।
1: के भन्ने? दुना। मेरो हातमा छुन्ने हो अब। धन्यवाद बिमला। तिमी चाहिँ कहाँसम्म गएको छौ? सरिसल्लासम्म। ए, सिमीकोट गएको छौ?
3: छैन
1: छैन। तिमी गएको छौ? कोसँग गएको थियो सुर्खेत?
2: मामी बुवा।
1: अनि सुर्खेतमा के रमाइलो लाग्यो?
2: पढ्ने।
1: तिम्रो ब्याग गराउँछ? मैले बोक्दिन। हुन्छ ल। अब त स्कुल आउन लाग्यो जस्तो छ। थाक्यौ? म त थाकेँ। अनि तिमीलाई सुर्खेत रमाइलो कि यता रमाइलो? त सुर्खेतमा पनि रमाइलो, यता पनि रमाइलो। अनि सुर्खेतमा के देख्यौ त?
2: अटो, बस, ट्रेन, हेलिकप्टर, बाइक।
1: बाइक पनि?
2: साइकल, खाने चिज, फलफुल।
1: सानो मान्छे। बिमलाको घरमा चाहिँ को को छ?
3: मम्मी, बुबा, दाई, भाइ, अनि म बाजे, बच्चु बितिसकिन् बाजा मात्रै छन्। अङ्कल, आन्टी, ठुलाबा, ठुली मम्मी।
1: तिमीलाई चाहिँ भाइ छ कि छैन? बहिनी छ कि छैन?
3: एउटा मात्रै हो।
1: एउटा मात्रै हो? तिम्रो भाइ बहिनी दिदी दादा कोही छ कि छैन?
2: मामीले पाउनु लागेछ।
1: ए, बहिनी आउँछ कि भाइ आउँछ त अब?
2: भाइ।
1: भाइ आउँछ? अनि भाइको नाम के राख्ने नि?
2: निखिल।
1: निखिल। बहिनी भयो भने?
2: पार्वती।
1: पार्वती राख्ने? तिम्रो मिल्ने साथी चाहिँ को हो नि?
2: मेरो
1: कति धेरै बिमलाको साथीहरू चाहिँ?
3: सन्जिता, गिरिश्मा, आइसरी, बिमली।
1: दीपिकालाई स्कुलमा आएर के गर्न मनपर्छ?
2: खेल्न, पढ्न। यिनीहरू चुट्टु चुट्टु खेल्दा हामीहरू कुनै खेल्दा अरू सब बल खेल्दा
1: अरू सब बल खेल्दा छन्। तिमी चाहिँ बल खेल्दिनौ? अनि कुन विषय तिमीलाई रमाइलो लाग्छ?
2: एउटा गीत आयो।
1: एउटा गीत आयो? कुन गीत आयो?
2: गमलामा फुल छ तिम्रो हुँदैन, स्कुल जाने बेलामा रुनु हुँदैन, कचौरा आमा छ चाटी चाटी खाऊ, स्कुल जाने बेलामा हँसी हँसी जाऊ।
1: अनि तिमी स्कुल जाने बेलामा हँसी हँसी जान्छौ कि जाँदैनौ?
2: जान्छौ।
1: जान्छौ?
2: कहिले रुन्दिनौ?
1: तिम्रो कुन हो कक्षा कोठा?
4: तिन्देखाको तिमी हो

0: सानो
1: भोलि
0: के सक्छ जसरी प्लेन आकाश उठ्छ नि टी उठ्छ नि त्यस्तै गरी जस्तै फर इक्जाम्पल हामीहरू त ट्विन छ नि ट्विन छ देखा छौ सबै जन्म के अरे चढ्या छ फेरि चढ्दाखेरि हाम्रा हामी हातहरू दुखेका छन् यदि बाहिर उए हामी बोर भइरह भए पारी किनाराबाट वारी किनारा के गर्थ्यौँ तर हामी बोर होइनौ हामी एनिमल होइनौ हामी के हो मानिस हुमानु हुमानु है त त्यो स्कुलमा पढ्न आउँदा तिनीहरूलाई कति गाह्रो छ है हाम्रो पिरियड 45 मिनटको छ तर नानी आधा घन्टापछि नानी प्रवेश गरिन् किनभने चरा भइदिएको भए उडेर आउँथिन् तर मानिसहरू हिँड्नु पर्छ
2: धेरै मान्छेहरू छोरा छोरीलाई बस चढाउन पारी गएकाले रिप गाउँ सुनसान छ गाउँमा भेटिन् सीता परियार
3: गाउँ घरको अब के गर्ने त अब यस्तै खडेरी छ बाली नाली सुकिसक्यो मुख्य तर्ने पुल छैन खेतबारी छैन के गरेर खाने अब त्यतिकै बस्ने बाटो नभए तुन तन्नै पर्यो कहिले सामानहरू पनि धेरै बगिहाल्यो हामीहरूको त त्यो तर्दा तर्दै दुई कट्टा चामल एक कट्टा तेल तिन डोखा बग्यो अब अस्ति कति 30 वटा टी नै बग्यो एकदम लास्ट छ अवस्था

0: एक माल से बंद हल्ला कोई भी हाल्दन कूड़ा मत करने काम न करने पार्टी बी पार्टी न बनेर हम सब जनता सब को पार्टी बनने यहाँ माओवादी भाई कांग्रेस भाई एमएलए भाई बालन शाह भैदे हम कलिक सुख सुविधा दलित गरीब महिला जनजाति हिड़ने मानी भाई ते ठूल ते पार्टी हम विचार ए पार्टी बनी आपने भूड़ी भरी आपने स्वार्थ लुटी घर का लाटा गाड़ा ले देखिए नहीं बुझिए नुन पुनी अब दुई पटक पंगड़ा बिगड़ी गए अब हिड़ने बाटो छैन कहाँ बाट जाने तै बाट नजाने हुने छैन सरकार जाने हामीलाई पुल छैन सिम कोड आवाज गर्नको लागि पनि पुल छैन यताबाट जाउने कि बाढी पहिरोले बाटै छैन यताबाट जाउने कि कन्नालीले यता घिचिसकिया छ जाने बाटै छैन त कहाँबाट जाने त्यहीबाट नजानु नि बाध्यताले अब बिरामी अस्ति नै दुईटा बिरामी लिँदा अब यो चारजनाले तान्नै नसकेर अब त्यो बीच बीचमा बसेर एक दिनमा त्यतिकै त्यहाँ बास बसेर पछिल्लो दिनमा सिमकोड उपचार गर्न गयो बिरामको कस्तो हतार भयो त्यो दिनमा नुपिराउनु भाइ दिएले बिरामी धन्नु बाल्नै थिएन उसले सामान ल्याएर सुनमा त्यो रातिमा अब तर्नै नसकेर फ्याट पारी लडो पुरो घिचियो घिचिँदाखेरि सुनको बीचमै पुरो बसे बस्दा वारी तान्ने पनि असजिलो पारी तान्ने पनि असजिलो भोलिपट्टि अनि जानुभयो क्या यहाँ गाउँका अनि तिन चारजना जानुभयो र अनि बेसारी त्यो ज्यौडो गाँसेर अनि मान्छे वारिपारी गरेर अनि भर्खर आयौँ त्यो रातिभरि भएपछि बेलुकापट्टि यहाँ पुग्यौँ त्यस्तो अवस्था छ सुनमै बस्यो त त्यो बिचमा लडाइँ छैन अब कोही ल्याइदिने अब गाउँलेका सबका ऊ ज्यौडाहरू लम्लाहरू जम्मा गरे गाँस्या अनि ऊ हिजोको दिनमा अहिले बसी अनि बिहानपट्टि यहाँ खाना खाने बेला यहाँ पुगी
1: डर लाग्यो राति
0: डर लाग्यो पनि के गर्नु कि आउँदै ऊ कर्णालीमा हामी फाले मर्नु पर्यो कि आउँदै चिसो भए ज्वरो आए लास्टै अवस्था भयो त के गर्ने त समस्या त्यस्तै छ अलिकति पुल भइदिएले त्यस्तो समस्या त हुँदैन त फेरि तर एक मु हाल्छु भने कहिले हाल्ने अन्न त सबै धिप गाउँलेका जुन तारहरू सब मरे पै हाल्ने अन्न त कुनै हाम्रो गाउँमा त कुनै अध्यक्ष पनि नभए जस्तो अवस्था छ कुनै पालिका वडा नभएको जस्तो अवस्था पनि छ कुरा गर्ने मान्छे पनि नभए जस्तो अवस्था पनि मानिरहेछ अब यिनीहरूको पावर लाग्दैन कि अब बाहिर मान्छेको पावर लाग्दैन कि अलिकति त पुलको त जिम्मेवारी हुनु पर्यो त एक नभए एक पनि हामी पनि जनता हौ हाम्रा पनि बोर्ड हुन् हामी पनि कुनै दिन हामी पनि केही न केही गराउँला भन्ने सोच होला तर त्यही सोच मात्रै छ विचार मात्रै छ हामी किन तर हिँड्ने मुख्य हिँड्ने बाटो छैन हामी किन गाँस कबास फेर्नको लागि पनि हामीलाई पनि कुनै केही अवसर पाउनु पर्यो त हामी त केही पनि छैन अन्धका अन्धै छौँ अब त्यतिकै गोडमा हुने बाख्रा गोरु जस्तो अवस्था आइरहेको छ।

0: morning, class 5.
1: Good morning, God.
0: Sit down.
1: Thank you, God.
0: आज हामी एउटा निबन्ध लेख्यौ है जुन तिमीहरू यो तुइन तयार छौ किन तिमीहरू यस्तो आगमा तिमीहरूले त्यो तुइन तर्दाखेरि तिमीहरूलाई कस्तो अनुभव भयो त्यो हाम्रो अनुभव चाहिँ के गर्ने त लेख्ने है
2: वर्षौं अघि कर्णालीवारी र पारीका दुई गाउँबीच सरीचरण र जडीबुटीको विवादले पुल नबनेको कुरा स्कूलका हेड सरले सुनाए तर अहिले त्यो झगडा मिलिसकेको रहेछ
3: यस्तै छ यहाँको भौगोलिक विकटता यस्तै छ सरकारले पनि सुनिया छैन कतिपटक पहल भयो अब नेता आफ्नो नेता नहुँदासम्म हुँदो रहेन चाहिँ त्यसमा रुन मन लाग्छ के गर्नु बिग्रिन्छ बाटो राम्रो छैन सोइन्छ अब अहिले बालेन सरकारले पनि सुनेन खासै कारण पहिला यहाँ दुईवटा तिनवटा पुलहरू यहाँ लाग्ने थिए यो पारीको विवाद र हाम्रो यो विवादले चाहिँ रोकी हेर्नुहोस् यता हाम्रोतिर जडीबुटी हामीलाई जडीबुटी कोर्न दिए मात्र हामी सम्झौता गर्छौँ उताको मान्छे भने त्यही कुरामा विवाद भयो पहिला त्यो भयो त्यो पहिल्यैको कुरा हो त्यो सङ्कटकालको कुरा हो पुलको कुरा अहिले होइन
4: अब चाहिँ गाउँ गाउँको कुरा मिल्छ
5: मलाई पहिला खुसी लाग्यो र त्यसपछि चिन्ता अड्किँदै रहेछ त्यसपछि मलाई गाह्रो भयो त्यसपछि हामीलाई कोही पनि नभएर मलाई गाह्रो भयो हाम्रो रिपो गाउँमा कसैका मोबाइलहरू पनि कर्णाली नदीमा परेका छन् पुल नभएर हामीलाई बाध्यता परेको छ हाम्रा बुढा पाखाले पनि पुलको लागि नेता पत्रकारसँग कुरा गर्दा पनि हामीलाई पुल हालेका छैनन् वडा नम्बर 2 रिपोमा पुल छैन किन मेरो नाम कुमेर खडेरा म कक्षा 5 पढ्छु मेरो विद्यालयको नाम त्रिकोट आधारभूत विद्यालय हो हामी निबन्धमा सुखी छ आफै थाहा पाउनु होला
6: हाम्रो गाउँमा केही सामान ल्याउन आफ्नो ज्यानको बाजी लगाएर पनि किन गर्नुपर्छ नेपाल सरकारले हाम्रो गाउँलाई हेरेको छैन तपाईँहरू लाई तुइन गर्दा केही गाह्रो अनुभव भयो होला तपाईँहरूले हाम्रो गाउँको दुःख पीडा नेपाल सरकारलाई भनिदिन आग्रह गर्दछु मेरो नाम भितु बजुवा
7: हामीलाई झोलङ्गे पुल भए आउन जान सजिलो हुन्थ्यो हाम्रो गाउँ ठाउँलाई सरकारले हेर्दै हेरेन हामीलाई पुल नभई नआउनेछ मेरो नाम रमेश चुक हो
8: म तुइन गर्दा गाह्रो भयो म कुखुरा र अन्डा ल्याउन गए अनि त्यस बेला पनि गाह्रो भयो अनि एउटा गाईले तुइन सार्दाखेरि गाईको खुट्टामा अल्झेर चप्पल खोलामा कसेर तपाईँलाई यस दुःख देखेर कस्तो भयो र अहिलेका नेतालाई पनि फुलको लागि भन्नु पर्यो

खाजा खाने बेला भयो। विद्यालयले दिने दिवा खाजामा आज सुक्खा चिउरा।

0: स्कूल छुट्टी भयो। दीपिका साथीहरूसँग ओरालो झर्न थालिन्।
1: आरतै भ्याल कफल पाके उए उइसल पाके छिय
2: क
1: पाट्याउँदै
2: त्यो
1: त औरी औरी धाडा पनि छिय ओए ओए मुन अघि कि म्याडमले अनि मुन सोचे भन्ने हुने नदिन
2: त्यो भविष्यमा के भन्ने
1: म पहिला
2: म दिदी भविष्यमा चाहिँ के भन्ने
1: जीविका के भन्ने
3: एक कथामा

0: ना पढ़ते बात समझ मेरा भैसा बात समझ तेते
1: रमेश माते स्कूल में वहाँ देख रहा हूँ यार छा गए लेखा देख रहा
0: कहाँ देख रहा
1: ये गाड़ा देखते ही नहीं था
0: मैं तो उड़ा आना ही
1: मैं तो उड़ा क्या
0: तो मुझे ते गाड़ा
1: आई ना
0: यहाँ अपन लोग यहाँ की त्यागन तो अभी पढ़ रहा
1: ये कौन पढ़ रहा था ये तो क्या है
0: तो अंगाम पढ़ा लिखना
1: गाड़ा चोड़ा
0: ते बटे तो रब देव पनी लिखा है नंबर पढ़ा
1: गाड़ा चोड़ा ते ये
0: गाड़ा चोड़ा त्यागन तो लो पोरी हो
2: चलो
1: जा देखे पास गाल के धान न देखे सीखे गए थे
2: ए
1: बस महान नहीं
2: दिखे महान महान
1: अब जाऊँ
3: क्या बड़ा जाऊँ कार भी नहीं मंजर ठंडी खाई नंदी
4: पारी सड़कमा अझै बस आएको छैन कुर्नेहरू थाकिसके हिमानी र मनिषा यसपालि एसईई सकेर पढ्नका लागि काठमाडौँ जाँदैछन् उनीहरू अहिलेसम्म नजिकैको सर्कीगाड बजार भन्दा टाढा गएका छैनन्
5: अनि पढ्न पाउँछु भन्ने डर लाग्यो अनि यहाँ अब बाबु आमासँग छुट्टिएको अलिक दुःख लाग्यो
6: अनि एघार बाह्र पढ्ने सुविधा छैन आफ्नो गाउँतिर
5: गाउँतिर छैन माथि सिमकोटतिर छ सकियातिर छ अनि गाउँतिर चाहिँ छैन
6: अनि किन काठमाडौँ नै जान मन लागेको नि पढ्न
5: यहाँ भन्दा धेरै राम्रो त्यहाँ हुन्छ नि त यहाँ त्यति पढाइ हुँदैन
6: अनि अब के बन्ने सपना छ नि भविष्यमा के गर्ने सपना छ तपाईँहरूको
5: डाक्टर
6: भन्ने तपाईँको चाहिँ शिक्षक भन्ने हिमानीको मम्मी बुवा चाहिँ पारी गइसक्नुभयो किन यहाँ नखोज्नु भएको त
5: काम छ अनि गोरु छन् गोरु त्यो जाने मान्छे छैन अनि त्यही भएर पुर्याउनु भयो अनि गइहाल्नुभयो
6: अनि अब गाउँ कहिले फर्केर आउने तपाईँ फर्केर आउँदा गाउँमा पुल बन्छ होला कि बन्दैन होला त
5: मेरो सोचमा बन्दैन होला अब कति धेरै ऊ गरिसके यहाँ पढ्दै पढ्दैन म त बन्दैन लाग्छ मलाई त सपना त अब पुल तर्ने थियो तर त्यही नै अब चुन्ने तर्नुपर्छ जस्तो लाग्यो यहाँको जनताको सपना पुरा नहोला जस्तो छ
7: तिमी भन्छौ लोकतन्त्र कैदमा छ तिमी भन्छौ लोकतन्त्र कैदमा छ तर हामी भन्छौ मानवता कैदमा छ तर हामी भन्छौ मानवता कैदमा छ सानो तर हाम्रो ठुलो माग छ सानो तर हाम्रो ठुलो माग छ एक थान झोलुङ्गे पुल देऊ प्रत्यक्ष कार्यकारी तिमी आफै राख प्रत्यक्ष कार्यकारी तिमी आफै राख हामीलाई झुन्डिएर कर्णाली तर्न मन छैन
8: संघीयता खारेज गर या राख जे गर्छौ गर संघीयता खारेज गर या राख जे गर्छौ गर तर हाम्रो तुइनलाई खारेज गर तर हाम्रो तुइनलाई खारेज गर
6: के रोटी भन्छ यसलाई
1: च्याउका
9: धानको
6: मिठो रहेछ नि च्याउका कहिले बनाएको
1: हजुरले
6: प्रधान कार्यालय सुर्खेत
9: पैसा दिनु पर्यो
6: कति भाडा लाग्छ यहाँबाट
9: कति धेरै
10: 45
6: कहाँको
10: नेपालगञ्जको
6: टिकट
10: नेपालगञ्जको टिकट आएको छ
11: हामी हिँड्न लाग्यौँ
6: ल शोभायात्रा
10: हामी ल फोन यो तिनमा जाउँ कि चारमा सँगै पनि तिनमा जाउँ ल
6: सब लोकल हुन्
10: लोकल
6: मान्छे
10: मैले काटिरहेको छु त ज्याजी लेखिया त हो थाहै थाहा अहिले उठाउँछ कि अब यसले बसाउँछ
12: हाम्रो
13: पढ्ने ठाउँमा पढ्ने हो नि
12: सँगसँगै बस्छ तलमा
13: कारबाट मुम्बई निकै गरी हातै जाए है एक दिन पनि नछुटिकन है
4: सहर जाने बसको झ्यालबाट मनिषाले उदास आँखाले अन्तिम पटक ट्विन पारीको आफ्नो गाउँ हेरिन् आमालाई हेरिन् आमा छोरीका आँसु कर्णालीमा बग्यो कर्णालीले आँसु मात्रै बगाउँछ आँसुका कारण बगाउँदैन

0: बस ओझेल पर्यो। आमाहरू तुइन तर्न कर्णाली छेउ झरे।
1: यहाँ स्कुलदेखि यता घर नपुग्दासम्म र घरबाट स्कुल नपुग्दासम्म अलिक स्थिरै हुन्छ।
2: Pero voy a entrar en la...

0: 아버지
1: 언니 한테 보내게. 야, 우리 오빠 좀 자. 나와. 됐어? 됐어?
0: 응. 너 전에 있나?
1: 보이니 누라오 러야라 감사해 나였어. 엄마와 수마세 대응 반응 하고 있어.
2: नेताहरूले आमा होमलेगीलाई हेरिदिने छैनन्। कस्तो गरे यो गङ्गामा तर्ने हो कि यस्तो पत्रकार आएर पनि धोइबासी गरेर पनि हाम्रो सुख दुख देखिदिनु पर्यो। यस्तो पीडा देखेर मात्र आँसु छोडिया हुन्छ। यस्तो के दुखै छ, दुखैमा हामी त दुखैमा मरिजाने। यिनीहरू अब बिस्तारै बिस्तारै सुख पाउँछन्, हामी दुखैमा जान्छौँ।
1: ल हाम्रो दुःख दिनु है।
3: भुल्न जान्दैन
4: दिदी पनि मै चलाउँछु नि।
3: भन्न

0: घर पुगेर दीपिका खेल्न थालिन्।
1: तल कर्णालीमा सुइन तर्नेहरूको लाइन अझै सकिएको थिएन।

0: हुम्लाको रिप गाउँमा कर्णाली तर्ने पुल त ढिलो चाँडो बन्ला, तर गरिबी र असमानताको खाडल तर्ने पुल चाहिँ कहिले बन्दन खै।
1: मह सेवन दीर्घ जीवन। दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबूत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, घोराही, दाङमा।
8: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
9: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पाइल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
7: अन्य विशेषज्ञ सेवाहरू:
10: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
7: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
12: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई, दाङ। फोन नम्बर 0825 63 218।
5: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर, खुराही, दाङमा।
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
5: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन, दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
14: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
5: फोन नम्बर 0825 63 479,
14: मोबाइल नम्बर 9894 67 487।

0: वाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: महाचार महापहार
2: Xiaomi वा Redmi को फोन किन्दा
1: उपहार नै उपहार
2: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
3: Xiaomi किन्दा उपहार एभ्रीडे
4: मध्य पश्चिम ट्याङ च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपालमा आगामी एक सातासम्म वर्षाको क्रम जारी रहने भएको छ। मौसमविद विनोद पोखरेलका अनुसार आज असोज 19 गतेदेखि वर्षेसम्म वर्षा अझ बढ़ने सम्भावना रहेको बताउनु भएको छ। उहाँले घटस्थापनाको अघिल्लो दिनसम्म देशका धेरै स्थानमा भारी पानी पर्ने देखिएको बताउनुभयो। पोखरेलका अनुसार पछिल्लो रात पनि कोशी प्रदेशका अधिकांश स्थान सहित बागमती गण्डकी लुम्बिनी हुँदै सुदूरपश्चिमसम्मका विभिन्न क्षेत्रमा वर्षा भएको छ। दक्षिणी नेपालका विभिन्न स्थानमा चट्याङ सहितको मेघगर्जनको गतिविधि पनि देखिएको उहाँले बताउनुभयो। हाल कोशी बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले बताएको छ। महाशाखाले वर्षाको अवस्थालाई निरन्तर अनुगमन गरिरहेको जनाएको छ। दाङको बिजौरीदेखि कोठरीसम्मको सड़क स्तर उन्नतिको काम धमाधम भइरहेको छ। हाल सड़कको ड्रेन निर्माण तथा सब बेस राख्ने काम अन्तिम चरणमा पुगेको छ। 44,87,00,000 लागतमा 15.58 किलोमिटर सड़क कालोपत्री हुन लागेको हो। लुम्बिनी प्रदेश सरकार अन्तर्गत संचालित ग्रामीण सम्पर्क सुधार परियोजना अन्तर्गत उक्त सड़क बिजौरी बस दबारा जमुनी लक्ष्मीपुर दक्षिण कुररिया कञ्ज वार हुँदै कोठरीसम्म निर्माण हुनेछ। अब छिट्टै कालोपत्रीको काम शुरू हुने निर्माण कम्पनी एमसीएएनएसबीजीजेबी काठमाण्डुका प्रतिनिधि सिलन बरालले बताउनु भएको छ। उहाँका अनुसार निर्माण कार्यलाई छिटो सम्पन्न गर्न तुलसीपुर उपमहानगरपालिकामा सूचीकृत व्यवसाय तथा निर्माण सामग्री आपूर्तिकर्ता र रेन्टल सेवा प्रदायकसँग सहकारी गरिएको उहाँको भनाइ छ। उहाँका अनुसार स्थानीय निर्माण व्यवसाय संघको समन्वयमा आवश्यक निर्माण उपकरण सामग्री र जनशक्ति परिचालन गरिएकाले काम सहज भएको बताइएको छ। रूकुम पश्चिमका स्थानीय तहको संयुक्त लगानीमा बाँफीकोट गाउँपालिका तीनमा निर्माण भएको स्यार्पो हाइड्रोको परीक्षण उत्पादन शुरू भएको छ। स्यार्पो पावर कम्पनी प्रवर्धक रहेको स्यार्पो जलविद्युत आयोजना 3.3 मेगावाट क्षमताको छ। आयोजना निर्माण सम्पन्न भई उत्पादन शुरू भएपछि गत शुक्रबारबाट आयोजनाको परीक्षण शुरू गरिएको स्यार्पो पावर कम्पनीका अध्यक्ष धनवीर ओलीले जानकारी दिनुभएको छ। उहाँका अनुसार आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको छ। परीक्षण उत्पादन सफल भएपछि नेपाल विद्युत परीक्षणका रूपमा प्राधिकरणको अनुमतिमा व्यावसायिक उत्पादन शुरू गर्ने तयारी रहेको जानकारी दिनुभएको छ। परीक्षणका क्रममा कुनै खराबी नआई अबको 15 दिनभित्र आयोजनाले राष्ट्रिय ग्रिडमा रूकुमको स्यार्पोताल हुँदै बग्ने तिल्चा खोलाको पानी उपयोग गरेर उत्पादित हुने बिजुली राष्ट्रिय ऊर्जा प्रणालीमा जोड़िनेछ। यस आयोजनाको कुल लागत करिब 62 करोड़ रूपियाँ पुगेको छ। स्थानीय तहले सामूहिक रूपमा जल विद्युतमा लगानी गरेका कारण स्यार्पो हाइड्रो रूकुम पश्चिमका लागि नयाँ वित्तीय अभ्यासका रूपमा समेत हेरिएको छ। र नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्रसँगै नयाँ केन्द्रीय कार्य समितिका चयनका लागि चुनावी प्रक्रिया पनि शुरू भएको छ। काठमाण्डुको खुल्ला मञ्चमा हिजो महाधिवेशन उद्घाटन भएपछि आज बिहान 9 बजेदेखि बन्द सत्र शुरू भएको हो। बन्द सत्र पनि खुल्ला मञ्चमै कार्यक्रम भएको छ। बन्द सत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। यसैबीच कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्य समिति चयनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। अनुसार आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन, 5 बजेदेखि 36 बजेसम्म मतदाता नामावली प्रकाशन उपर दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। यस्तै भोलि बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन, दिउँसो 4:30 बजे अन्तिम नामावली प्रकाशन, 4:30 बजेदेखि 5:30 बजेसम्म उम्मेद्वारी दरखास्तमा दावी विरोध, बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। यसै गरी पर्सि 21 गते बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने, बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, दिनभर प्रचार प्रसार गर्न पाइने र 22 गते बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ।
अवस्थ बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।

0: सम्पर्क भट्टराय आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराय सम्पर्क मोबाइल नम्बर 9841793944 9841793944
1: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
1: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
2: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
1: हुल्लासले बनाउँदैछ परिवार एक साथ
3: खुशीको खबर
4: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
5: होइन भाइला लखर लखर कहाँ हिँडिस्
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला चाहिँ बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
6: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
6: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ साथमा 3 पटक खाना तथा बस्न फ्री 45 वर्षसम्मका मानिस जान मिल्ने 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578-45226
6: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
7: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध शल्यक्रियाहरू
7: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
6: बालबालिकाको न्युरो सर्जरी
7: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
6: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
6: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255 होइन के भयो दाई किन झोक्राएर बस्नु भएको
7: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
6: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
7: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
6: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
6: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ
7: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराई दाङमा डाक्टर द्वारा दिइने सेवाहरू
6: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार
7: एपेन्डिसाइटिस हाइड्रोसिल हर्नियाको चिरफार
6: पुरुषको लिंग सम्बन्धी समस्या
7: पिसाब पोल्ने समस्या

0: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
1: पाइल्स, फिस्टुला, होमोराइड, साइनसको समस्याको चिरफार तथा उपचार,
0: शरीरको कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार,
1: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: डाक्टर भेट्ने समय
1: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
0: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
1: साँझ 5 बजेदेखि 8 बजेसम्म।
2: सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, घोराही दाल, फोन नम्बर 082-5860-2978-1718-617 र 98-78-35-643।
3: गजबको अफर आयो। कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, शेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
4: सञ्चालक नरेश कुमार श्रेष्ठ।

नयाँ पुराना दशैंका गीतहरू सुनाउँछौ, किनकि दशैं नजिकै आइसकेको छ। दशैंका भाकाहरू अब सुनेन भने दशैं आए जस्तो महसुस हुँदैन। त्यसैले जहाँ भए पनि यो घण्टा हामी सँगै रहन्छौ भन्ने विश्वास सहित प्रविधि कक्षमा काठमाडौँबाट ईशा धमलाको न्यानो साथ छ भने देशभरका तमाम रेडियोहरूबाट हामीलाई माया गर्ने हाम्रा प्रिय मनहरूको साथ छ। सबैप्रति आभार प्रकट गर्दछु र मनदेखि यहाँलाई धन्यवाद दिन चाहन्छु। शुरूमा एउटा गीत प्रस्तुत गर्दैछौ, यो गीत चाहिँ खेन सेन्चुरी र विष्णु माझीको छ। ऋषि खड्काको लय शब्द सिर्जनामा तयार भएको, योभन्दा केही वर्ष अगाडि ऋषि खड्का र विष्णु माझीको स्वरमा बजारमा आएको थियो। त्यो बेला पनि उत्तिकै चर्चा बटुलेको थियो। नयाँ स्वर पछिल्लो समय नेपाली श्रोता दर्शकहरूले उत्तिकै माया गर्नुभएको एउटा बुलन्द आवाज, खेन सेन्चुरीको र विष्णु माझीको स्वरलाई उत्तिकै मन पराउनु भएको छ। सामाजिक सञ्जाल डिजिटल बजारमा अहिले भाइरल भइरहेको छ। वास्तवमा यो गीत आएपछि हामी सबैलाई दशैं आए जस्तो आभास गराउँछ। हामी सबैले एकपटक सुनाऊ।

फेम सेन्चुरी र विष्णु माझीको समुद्र स्वरसँगै यो कार्यक्रमको प्रारम्भ गरेका छौं। काठमाडौँबाट ईशा धमलाको साथ छ। देशभरिबाट हामीलाई साथ दिने सबैजना मनहरूलाई फेरि पनि स्वागत गर्छु। आज नयाँ पुराना दशैंका गीतहरू सुनाउँछौ। सामाजिक सञ्जाल मार्फत यहाँहरूले लेख्नुभएका कमेन्टहरू पढ्छौं। यहाँहरूले गर्नुभएको मायालाई मनभरि राखेर मनभरि संगालेर हामी तपाईँको गाउँ तपाईँको बस्तीसम्म सुख दुःख सार्दै सुख दुःख बाँड्दै हामीले आफ्नोपनको आवाज लिइरहेका छौं र दिइरहेका छौं। यति बेला अर्को एउटा गीत प्रस्तुत गर्छौं। कमेन्ट त केक्षणमा पढौंला। यो बेला राम थापा शिशिरको प्रस्तुतिमा यस पटक 2083लाई लक्षित गरी नयाँ गीत आएको छ पासपोर्ट झोलामा। विशेषत हरेक नेपालीहरूको वास्तविक कथा र जीवनसँग मेल खान्छ। हरेक नेपालीहरू कोही चाडपर्व आउँदा विदेशिन्छन् त कोही स्वदेश फर्किन्छन्, कोही खुशी लिएर आउँछन् त कोही खुशी दिएर जान्छन् अथवा कोही दुखी भएर जान्छन्। यस्तै यस्तै कथाको एउटा गीत विश्वरी देवी राम थापा शिशिरको लय स्वरमा राम थापा शिशिरको लय शब्द सिर्जनामा भर्खरै अडियो बजारमा आएको छ। भिडियो सायद आज या भोलिबाट बजारमा आउनेछ। यही गीत हामी तपाईँलाई सुनाउँछौं।

पासपोर्ट झोलामा शीर्षकको गीत पश्चात पुनः स्वागत छ। राम थापा स्थित विश्वरी देवीको सुमधुर स्वर थियो यो। स्वरसँगै पुनः स्वागत छ। यो बेला धेरै मित्रहरूको कमेन्ट रहेको छ, हामी कमेन्टहरू पढ्नतर्फ अगाडि बढ्छौं। ढकाल धर्मराजले, म ढकाल धर्मराज नमस्कार, दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई शान्तिश्री परियारको फर्क ए परदेशी बुलको गीत बजाइदिनुहोस् भन्नुभएको छ। आज रोजाइका गीत बज्ने होइन, आज नयाँ पुराना गीत बज्ने हो। तपाईँले लेख्नुभएका कमेन्टहरू हामी सम्मान प्रस्तुत गर्छौं, वाचन गर्छौं है। जन्मदिन मनाउने मेरो साली नानी गरिमा अधिकारी र इटहरीको साथी अस्मिता कटुवाल, नवलपुरका मीडिया प्रेमी भाइ आशिष बराल मगर, काठमाण्डुकी साथी अफसना खानलाई जन्मदिनको शुभकामना भन्दै लेख्नु भएको छ। अनि अर्को कमेन्ट के छ भने विश्वासी जनक आरएमले लेख्नु भएको छ, परिवर्तन सम्भव छ, नमस्कार, कार्यक्रम मार्फत सबैमा मिठो सम्झना। नवीन मगरले लेख्नु भएको छ, नमस्ते दाई, म सुन्दैछु काली कैलालीबाट, सबैमा सम्झना, मिठो माया भन्नुभएको छ। पदमबहादुर खातीले, नमस्कार हजुर, म पदमबहादुर खाती, कार्यक्रम सुन्दैछु, आराम हुनुहुन्छ भने लेख्नु भएको छ। मौसम कस्तो छ त्यतातिरको, रेडियो काठमाडौँ 92.1 मेगाहर्जको खबर के छ? सबै राम्रो छ, अहिले भारतको महाराष्ट्रबाट कार्यक्रम सुन्दैछु भन्दै अब बज्ने गीत मार्फत साथीहरूलाई सम्झना गर्नुभएको छ। धीरू छेत्रीले लेख्नु भएको छ, नमस्ते दाई, म पनि सुन्दैछु कार्यक्रम भन्नुभएको छ। सुरेन्द्र बानियाले, गुड मर्निङ, नमस्कार, म पनि हेर्दै सुन्दैछु कार्यक्रम, सबैमा मिठो सम्झना, भरतपुर चितवनको मिलन चोकदेखि है भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद। अनि कामदेव पन्तले, नमस्ते, गुड मर्निङ, मेरो घर चाहिँ डडेलधुरा हो, अहिले चाहिँ म भारतको मुम्बईबाट कार्यक्रम सुन्दैछु भन्दै लेख्नु भएको छ। कविता राईले, नमस्कार दाजु, म पनि सुन्दैछु कार्यक्रम, म कविता राई, मेरो घर चाहिँ चरम्बी भोजपुर हो तर अहिले मोरङबाट सुन्दैछु सबैको लोकप्रिय कार्यक्रम इन्द्रणी, यो कार्यक्रम मार्फत सबैलाई मिठो सम्झना, मिठो माया भन्नुभएको छ। पूर्ण राउतले, गुड मर्निङ, नमस्कार, सबैमा सम्झना, सुन्दैछु संखुवा सभा चैनपुरबाट, सबैलाई सम्झे भन्नुभएको छ। कल्पना भट्टराईले, लहै हजुर, म पनि सुन्दैछु भन्नुभएको छ। हरिशरण कार्कीले, परिवर्तन सम्भव छ, इन्द्रिणी भक्तपुरको सिपाडोलबाट लाइभ हेर्दैछु, आउँदै गरेको दशैंको शुभकामना सरोजी भन्नुभएको छ, धन्यवाद। सिम्पल सरिनाले, नमस्ते, मोरङ कानीपोखरीबाट कार्यक्रम सुन्दैछु। सिम्पल सरिना गुरूङ, ह्याप्पी बर्थडे टु यु अञ्जना तुलुङ, जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ। हाम्रो तर्फबाट पनि यहाँलाई धेरै धेरै शुभकामना। ईश्वर भूषालले, हाई, गुड मर्निङ, नमस्ते, कार्यक्रम सुन्दैछु भन्नुभएको छ। सुरेश कतानीले, नमस्ते, कार्यक्रम सुन्दैछु म पनि भनेर लेख्नु भएको छ। सुरेश कतानी, हेर्दैछु, सुन्दैछु लाइभबाट, राम्रो लाग्छ भन्नुभएको छ, धन्यवाद। पूर्णबहादुर मगरले, गुड मर्निङ, नमस्ते, घर मेरो रोल्पा हो, हाल भने मलेसियाबाट कार्यक्रम सुन्दै हेर्दैछु, सम्झिनु पर्दा मेरो घर परिवार सबै आई भन्नुभएको छ। अनि अर्को रहेको छ विमला भुजेलको, लोक सांगीतिक अभिवादन, सरोज भाइमा पनि सुन्दैछु है, वनस्थलीबाट मिठो सम्झना, मिठो मायाको साथमा भन्दै लेख्नु भएको छ, धेरै धन्यवाद। पूनम सुनवारले, मिठो सम्झना सबैलाई। अनि लालु धामीले, गुड मर्निङ, नमस्ते, सबैलाई सुन्दैछु म पनि इण्डियाबाट ल भन्नुभएको छ। राइनी राजकलाले, नमस्ते, म पनि सुन्दैछु संखुवा सभा, हाल सोलुखुम्बुबाट मलाई रेडियो गाउँबेसी भन्ने गीत, रोयो गाउँबेसी भन्ने गीत बजाइदिनु होला भन्नुभएको छ। यो गीत चाहिँ सम्झिनु पर्दा सबैलाई सुनाउन चाहन्छु भन्नुभएको छ। नरेश बोहराले, नमस्ते, नमस्कार, बझाङको बुङ्गलबाट रेडियो सेरिफेरो 90.2 मेगाहर्ज प्राविधिकमा बसेर सुन्दैछु अनि प्रविधि सम्हाल्दैछु भन्नुभएको छ, धेरै धन्यवाद। लक्ष्मी पन्थले, हजुर दाई नमस्कार, गुड मर्निङ, डडेलधुरा जिल्ला, अझै मेरो गाउँपालिका अझै मरू होला, न्याउली छ घर भई, हाल चाहिँ अतरियाबाट कार्यक्रम सुन्दैछु, सबैमा सम्झना भन्नुभएको छ। जनक रजाली मगरले, गुड मर्निङ, नमस्ते, मिठो सम्झना। कमला मुखियाले, गुड मर्निङ, नमस्ते, सबैमा सम्झना। शीला शर्माले पनि, नमस्ते सबैलाई, अब बज्ने भाका सुनाउन चाहन्छु भन्नुभएको छ। जीवन थापा जलनले, नमस्कार दाजु, म पनि सुन्दैछु डोटी गाजरी घर भई प्रवासबाट, सबैलाई सम्झना भन्नुभएको छ। दिपु धामीले, नमस्ते, सम्झना सबैलाई, बझाङ बुङ्गलबाट देव धामी हो, म कार्यक्रम सुन्दैछु भन्नुभएको छ। दिलीप परिरी, नमस्ते सरोज दाई, हामी पनि सुन्दै हेर्दैछौ काठमाडौँको माछा पोखरीबाट भन्नुभएको छ, धन्यवाद। अब एउटा गीत सुनौ अनि फेरि कमेन्टहरू पढौंला। फटाफट कमेन्ट पठाइरहनु भएको छ, हामी दशैंको आवाज गराउँदैछौ, केही नयाँ त केही पुराना गीतहरू राख्ने क्रममा रेशम थापा र साथीहरूको स्वरलाई अब सुनौं।

रेशम थापा र साथीहरूको स्वरमा रूमालाई छचिनु शीर्षकको गीत प्रस्तुत गर्यौं। यो अलि पुरानो गीत हो। यो गीतसँगै तपाईँलाई फेरि स्वागत छ। हामीलाई धेरै मित्रहरूले मिठो मिठो कमेन्ट गरिरहनु भएको छ। स्वदेश विदेशमा बसेर हेर्दै हुनुहुन्छ। जहाँ जहाँ भए पनि तपाईँ हामीसँगै हुनुहुन्छ। दिलीप पहरीले नमस्ते सरोदाई सुन्दै र हेर्दैछु काठमाडौँबाट भन्दै गर्दा ईश्वरी नेङहाङ राईले लेख्नु भएको छ, सुन्दैछु भोजपुरदेखि अरूण एफएम मार्फत सबैलाई सम्झना मिठो माया भन्नुभएको छ। पूर्वेली सन्देशले आजकै दिनमा जन्मदिन मनाउनु हुने भान्जी सपना तामाङलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्नुभएको छ। लक्ष्मण बहादुर सुनारले नमस्कार, भारतको मुम्बईदेखि लाइभ हेर्दैछु, नेपाल घर जोशीपुर कैलाली हो, सबैमा मिठो सम्झना र समर्पण भनेर लेख्नु भएको छ। भने होमो मुगरले लेख्नु भएको छ, ह्याप्पी दशैं भनेर दशैंको शुभकामना दिने बेला हुँदैछ। मानबहादुरले नमस्कार दाई, म पनि सुन्दैछु, मानबहादुर गुल्मीको तमगासदेखि सम्झना सबै सबैमा मिठो सम्झनाको साथमा माया भन्नुभएको छ। अब फेरि एउटा गीत सुनाउँछौ, रोयो गाम्बेसी अब त फर्केर आऊ है परदेशी। विष्णु माझी र सुन्दरमणि अधिकारीको स्वर, सुन्दरमणि अधिकारीको लय शब्द सिर्जना। अलि पुरानो गीत हो यो गीत, आज पनि उत्तिकै मिठो छ। यही गीत सुन्छौं।

रोयल गान्धेशी अब त फर्केर आउहे परदेशी सुन्दरमणि अधिकारी र विष्णु माझीको समुद्र स्वरसँगै फेरि स्वागत छ कार्यक्रम इन्द्रणी सुन्दै हेर्दै हुनुहुन्छ। हामीले तपाईँका मायारूपी कमेन्टहरू पढ़िरहेका छौं। दशैं जब आउँछ हिजोका दिनमा दशैं आउन लाग्दाखेरि घरमा रातो माटोले लिप्ने अनि सेतो कमेरो छ्याप्ने अनि आफ्नै घरमा धान भिजाएर चिउरा कुटेर ल्याउने अनि घर अगाडि कतै खाँबो गाडेर अथवा नजिकका सजिला रूखहरूमा बादियो काटेर बाटेर पिङ हाल्ने अनि नयाँ कपड़ा लगाउने साथीभाइ जम्का भेट हुने पिङ खेल्ने अनि मिठो मिठो खानेकुरा खाने अनि घर वरिपरि धान लह लह झुलेको हुन्छ कोदो त्यतिकै हरियो परियो बारीभरि बोडी फर्सी अनि त्यो खालको माहौल त्यो खालको परिवार त्यो खालको आत्मीयता त्यो खालको साथी संगीको जमघटले दशैं आए जस्तो महसुस हुन्छ। धेरै नेपाली परदेशिएका छन् धेरै बाध्यताले छन् त केही सुखले पनि होलान् त केही रहरले पनि होलान् जो जो जहाँ जहाँ भए पनि जब चाडपर्व आउँछ तब आफ्नो घरको सम्झना आउँछ साथी संगीको सम्झना आउँछ बाबुआमाको सम्झना आउँछ दाजुभाइ दिदी बहिनीको सम्झना आउँछ अनि त्यस पछाडि बाल्यकालका यादहरू आउँछन् आफूले गरेको दुःख संघर्षको याद आउँछ आफू हुर्किएको घरको आगनीको याद आउँछ अनि आफ्ना खेलेका सँगै सहयात्रा गरेका दुःख सुख बाँडेका साथी संगीहरूको याद आउँछ अनि बल्ल त्यो बेला महसुस हुन्छ जब परदेश पुगिसकेपछि त्यो यो आवाज त्यति बेला हुन्छ जब हामी नेपालमा बसेर त्यो कुराको हामी कुनै महसुस गर्न सक्दैनौ जब हामी आफ्नो देशबाट बिरानो मुलुकमा जान्छौं जब आफैले त्यो कुराहरू भोग्छौं मनन गर्छौं अनि मात्र यो कुराहरू अभाव खड्किरहन्छन्। वास्तवमा त्यो कुरा त्यो व्यथा त्यो कथा परदेशिएका हरेक नेपालीलाई मात्रै थाहा हुन्छ जहाँ अहिले नेपालमा संघर्ष गरिरहनु भएको छ। सबै नेपाली मन नेपालीपनहरूलाई म फेरि सम्झिन्छु यहाँहरू दुःख संघर्ष गर्दै हुनुहुन्छ आफ्नो भविष्यका लागि परदेशी भूमिमा पसिना बगाउँदै हुनुहुन्छ अवश्य तपाईँले सुनौलो भविष्यको कल्पना गर्नुभएको छ त्यो पूरा होस् म तपाईँको प्रार्थना गर्छु। अब अर्को एउटा गीत सुनाउने क्रममा राजेश ढकाल र साथीहरूलाई सम्झेका छौं यो पनि दशैंको गीत हो एक वर्ष अगाडि बजारमा आएको जस्तो लाग्छ हामी सबैले एकपटक फेरि यो गीत सुनौं गीत सुनिसकेपछि फेरि अन्य गीतहरू हामीसँग छन् यस्तै यस्तै गीत लिएर आउँदै गरौंला।

आयो आयो दशैं आयो रे, सबको मनमा खुशीको बहार छायो रे। राजेशका कालदासहरू गौतमको स्वर प्रस्तुत गर्यौं। स्वागत छ फेरि। केही कमेन्टहरू म पढौं कि जस्तो लागेको छ। केही नयाँ, केही पुराना, केही रमाइला त केही भावनात्मक गीतहरू प्रस्तुत गरिरहेका छौं। अब कमेन्ट थोरै पढौं है त। वीरेन्द्र साङ्गो लामा वीरेन्द्रले परिवर्तन सम्भव छ, गुड मर्निङ सर छ, सुन्दैछु काठमाडौँको बौद्धबाट। वीरेन्द्र साङ्गो लामा, सबै साथीहरूमा मिठो सम्झना मिठो माया भन्नुभएको छ। सागरले गुड मर्निङ नमस्ते, सबैलाई सम्झना मिठो माया। मिलन घायलले गुड मर्निङ नमस्ते, सबैजनालाई बज्ने भाका सुनाउँछु भनेर लेख्नु भएको छ। गणेश जात्रीले नमस्कार, म पनि सुन्दैछु बझाङको बुङ्गल नगरपालिका दुईबाट रेडियो सेरुफेरु भनेर लेख्नु भएको छ। 90.2 MHz सुनिबसेका सबैलाई बज्ने भाका सुनाउँछु ल भन्नुभएको छ। लक्ष्मी पन्तले फेरि पनि नमस्कार भन्नुभएको छ, मेरो पनि नमस्कार तपाईँलाई है। कर्णप्रिय केसी संगीतले लेख्नुभएको छ, प्रवासी भूमिबाट हजुर लगायत मेरो नामसँग परिचित अपरिचित सम्पूर्णमा मिठो सम्झना, घर चाहिँ मेरो सुन्दर उपत्यका दाङ हो भन्नुभएको छ। हिमा अहिले चाहिँ तुलसीपुर, हाल भारतको हिमाचलबाट कार्यक्रम सुन्दैछु, सबैलाई सम्झेको छु भन्नुभएको छ। अस्मि सोताङले मिठो सम्झना कार्यक्रम मार्फत भन्नुभएको छ भने, दुर्गा सापकोटाले परिवर्तन सम्भव छ तर हामी सबै आफ्नो ठाउँबाट लाग्न सकिन्छ। हजुर म चन्द्रमणि गौतम मामा भान्जा सर र नयाँ सुरुङ मार्गबाट शुभयात्रा भन्दै लेख्नु भएको छ। धेरै धेरै धन्यवाद हामीलाई सम्झिनु भएकोमा। अनि लाग्न सकिन्छ, हजुर म चन्द्रमणि गौतम मामा भान्जा सर र नयाँ सुरुङ मार्गबाट शुभयात्रा भन्दै लेख्नु भएको छ। धेरै धेरै धन्यवाद हामीलाई सम्झिनु भएकोमा। अनि अर्को देखि प्रकट गर्दछु, होमुम गर्ले गु ओल्ड दशैं सङ बजाउनुहोस् न भन्नुभएको छ। धेरै धेरै धन्यवाद। हामीले केही पुराना केही नयाँ दशैंका गीतहरू सुनाइरहेका थियौं। अब एउटा दशैंभन्दा अर्को गीत, एउटा फरक गीत सुनाउन चाहन्छौ, जुन गीत रहेको छ कर्कलाको पानी, संगम थापा र साथीहरूको स्वरमा। यो चाहिँ हामीले पहिलो पटक नै सुन्न लागेको हो र सुनाउन लागेको हो, हामी सबैले सुन्छौ है त।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जीव दुखे को आदि सबैका लागि एकमात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक ती मात्र रु 50 मा
1: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक गुराहीदानमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61694
5: होइन माइला
6: लखर लखर कहाँ हिनिस
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
7: ल ल काका गइहाले म
8: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
9: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
8: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ
10: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
8: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ साथमा 3 पटक खाना तथा बस्न फ्री 45 वर्षसम्मका मानिस जान मिल्ने 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महान अनुभवले तुरन्त सम्पर्क गर्नुहोला घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578-45226

0: गंगा उदय देश मेरू एवरेस्ट महाचार महापहाड़ शाओमी व रेडमी को फोन किन्दा उपहार नहीं उपहार यो दस तिहार मा शाओमी व रेडमी को लेटेस्ट फोन किनी MI स्पेस IMEI नंबर टाइप करी व्हाट्सएप मार्फत पठाउनु होस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिव अनि बम्पर मा 4 जना विजेतालाई थाईल्यान्ड हॉलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डीलर मा सम्पर्क गर्नुहोस्
1: शाओमी किन्दा उपहार एभ्रीडे
2: मध्य पश्चिम ट्याङ च्याक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। हिन्दूको महान पर्व दशैं तिहार नजिकैसँगै रोजगारीका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठूलो संख्यामा स्वदेश फर्किन थालेका छन्। नेपाल भारत नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाले पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपाली अहिले ठूलो संख्यामा स्वदेश फर्किरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय जमुनाका प्रहरी निरीक्षक राजन भट्टराईले चाडपर्व नजिकैसँगै भारत गएका नेपाली स्वदेश फर्किने क्रम बढ़ेको बताउनुभयो। उहाँका अनुसार अहिले यो नाकाबाट दैनिक हजार भन्दा बढ़ीको संख्यामा नेपाली स्वदेश फर्किरहेका छन्। स्वदेश फर्किनेको संख्या दिनदिनै बढ़दै गएको छ। दशैं तिहार मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि नेपाल प्रहरीले आवागमनलाई जमुना नाकामा सहज बनाएको छ। इलाका प्रहरी कार्यालय जमुनाले रिक्सा, ई रिक्सा, बस र होटल व्यवसायबाट स्वदेश फर्किने नेपाली वर्षिनी ठगिने र लुटिने हुँदा सो सम्भावनालाई हेरेर नेपाल प्रहरीले कड़ा निगरानी गरिरहेको जनाएको छ। अहिले चाडपर्वका लागि स्वदेश फर्किन थालेका नेपालीको संख्या बढ़दै गएपछि सीमा पारी रूपड़ियाको प्रहरीसँग समन्वय गरेर फर्किनेको सुरक्षा र व्यवस्थापनका लागि अनुरोध गरेको जमुना प्रहरीले बताएको छ। दाङको बिजौरीदेखि कोठरीसम्मको सड़क स्तरोन्नतिको काम धमाधम भइरहेको छ। हाल सड़कको ड्रेन निर्माण तथा सबवेश राख्ने काम अन्तिम चरणमा पुगेको छ। 44,87,00,000 लागतमा 15.58 किलोमिटर सड़क कालोपत्रे हुन लागेको हो। लुम्बिनी प्रदेश सरकार अन्तर्गत संचालित ग्रामीण सम्पर्क सुधार परियोजना अन्तर्गत उक्त सड़क बिजौरी बसतबारा जमुनी लक्ष्मीपुर दक्षिण कुरोरिया कन्जवार हुँदै कोठरीसम्म निर्माण हुनेछ। बस अब छिट्टै कालोपत्रका काम शुरू हुने निर्माण कम्पनी एमसीएएनएसबीजीजेबी काठमाण्डु संघका काठमाण्डुका प्रतिनिधि सिलन बरालले बताउनु भएको छ। उहाँका अनुसार निर्माण कार्यलाई छिटो सम्पन्न गर्न तुलसीपुर उपमहानगरपालिकामा सूचीकृत व्यवसायी तथा निर्माण सामग्री आपूर्तिकर्ता र रेन्टल सेवा प्रदायकसँग सहकारी गरिएको उहाँको भनाइ छ। उहाँका अनुसार स्थानीय निर्माण व्यवसायी संघको समन्वयमा आवश्यक निर्माण उपकरण सामग्री र जनशक्ति परिचालन गरिएकाले काम सहज भएको बताइएको छ। रूकुम पश्चिमका स्थानीय तहको संयुक्त लगानीमा बाँफीकोट गाउँपालिका तीनमा निर्माण भएको स्यार्पो हाइड्रोको परीक्षण उत्पादन शुरू भएको छ। स्यार्पो पावर कम्पनी प्रवर्धक रहेको स्यार्पो जलविद्युत आयोजना 3.3 मेगावाट क्षमताको छ। आयोजना निर्माण सम्पन्न भई उत्पादन शुरू भएपछि गत शुक्रबारबाट आयोजनाको परीक्षण शुरू गरिएको स्यार्पो पावर कम्पनीका अध्यक्ष धनवीर ओलीले जानकारी दिनुभएको छ। उहाँका अनुसार आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको छ। परीक्षण उत्पादन सफल भएपछि नेपाल विद्युत परीक्षणका रूपमा प्राधिकरणको अनुमतिमा व्यावसायिक उत्पादन शुरू गर्ने तयारी रहेको जानकारी दिनुभएको छ। परीक्षणका क्रममा कुनै खराबी नआए अबको 15 दिनभित्र आयोजनाले राष्ट्रिय ग्रिडमा रूकुमको स्यार्पु ताल हुँदै बग्ने तिल्चा खोलाको पानी उपयोग गरेर उत्पादित हुने बिजुली राष्ट्रिय ऊर्जा प्रणालीमा जोड़िने भएको छ। र पछिल्लो 24 घण्टामा देशभर 19 विपदका घटना भएका छन्। ती घटनामा परि 12 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज 17 गते बिहान 10 बजेदेखि आजसम्म सर्पदंश, आगलागी, बाढ़ी पहिरो तथा जनावर आक्रमणका घटना भएका हुन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार झापा, मोरङ, सिराहा, काठमाण्डु, चितवन, नवलपरासी पूर्व, कपिलवस्तु, पाल्पा, कैलाली र डोटीमा आगलागीका घटना भएका छन्। त्यस्तै तेह्रथुम, भोजपुर, नवलपरासी पूर्व, बाँके र कञ्चनपुरमा सर्पदंशका घटना भएका छन्। त्यस्तै गरी ललितपुरमा पहिरो तथा कास्की र रूपन्देहीमा जनावर आक्रमणका घटना भएको प्राधिकरणले बताएको छ। विपदका घटनामा परि घाइते भएकाको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक विवरण अनुसार विपदका घटनाबाट करिब 28,50,000 बराबरको आर्थिक क्षति भएको छ। अवस्थ बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रति घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेडिन दंगाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न
1: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
2: सम्पर्क नम्बर 98478726373
7: हजुर

0: उपलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
1: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
0: थाइराइड घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
1: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
2: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति यही असोज 24 गते शनिबार,
0: समय बिहान 10 बजेदेखि।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
1: सम्पर्क अभिषेक मेडिकल स्टोर, घुराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684।
6: यो दाँत दुखेर मर्नु भयो।
7: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
6: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
7: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
6: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
7: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
8: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
9: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
10: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
12: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
9: सम्पर्क फोन नम्बर 082-583-0027,
12: 98-41-68-46-46।
9: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
13: सीता, के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
14: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
13: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
15: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
0: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
16: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

0: वातावरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
1: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गोटिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक,
2: प्राइम डेन्टल क्लिनिक, नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917494, मोबाइल नम्बर 9822877494।

0: अंगाउ रेडिस मेरो एभरेस्ट
1: श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
3: विस्तृत आँखा परीक्षण उपचार
4: बाल दृष्टि रोग निदान उपचार
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
3: सुक्खा आँखा परीक्षण तथा उपचार न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
2: कन्ट्याक्ट लेन्स सेवा
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
2: कृत्रिम आँखा फिटिङ गरिन्छ
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
2: दाङ जिल्लाकै पहिलो र एकमात्र
4: भिजन थेरापी सेवाहरू
2: अल्छी आँखा उपचार
1: डेढो आँखा उपचार
2: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
3: डबल भिजन उपचार
2: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
3: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
2: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेयरमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
3: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ
1: फोन नम्बर 9899-84602 र 9864-84873
5: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा
6: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
5: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
6: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच व्यवस्था
5: मुटुका बिरामीहरूका लागि प्रोटेबल इको तथा ईसीजी सेवा
6: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था
5: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा
2: बिरामी जाँच हुने मिति यही असोज 24 गते शनिबार
5: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ फोन नम्बर 0825606052

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिचमा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ सम्पर्क फोन नम्बर 082-563-684 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: वायरनेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायरनेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-6994 सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-649-44
7: होइन भाइला लखर लखर कहाँ हिँडिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
10: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमान्ड आएको छ साथमा 3 खाना तथा बस्न फ्री 45 वर्षसम्मका मानिस जान मिल्ने 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98-578-45-226
11: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
9: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
11: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
9: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
11: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-578-34-910
11: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
12: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
11: हाम्रा सेवाहरू
12: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
11: छाती दम निमोनिया खोकी छेरो
12: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
11: मधुमेह सुगर मृगौला रोग पिसाब
12: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
12: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
11: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
12: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
12: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
12: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
11: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
12: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
13: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।
2: नमस्कार, म विद्या रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। महाधिवेशन बन्द सत्रको एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू। बेलुकी 5 बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने। बागलुङमा माटोको ढिस्कोमा पुगेर दुईजनाको ज्यान गयो, एकजना घाइते। भक्तपुरको जगाधीमा प्लास्टिक दाना कारखानामा आग लागि। मौसम खुलेपछि अन्नपूर्ण यात्रामा पर्यटकको चाप बढ़्यो, दैनिक झण्डै 300 पर्यटक आधार शिविर पुग्दै। फ्लाई दुबईका सहचालकको अस्ट्रेलिया सम्बन्धबारे पनि अनुसन्धान हुँदै। अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अधिवादी वेबसाइटमा पहुँच राखेको आरोप। र नेशन्स लीगमा नर्वेमाथि पोर्चुगलको जीत। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया शुरू भएको छ। हिजो काठमाण्डको खुला मंचमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्द सत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ़न लागेको हो। खुला मंचमा केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ। पार्टीको 15 महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेश गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्यसमितिले पारित गरेपछि मात्र बन्द सत्र हुने हो। बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ। बन्द सत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढ़नेछ। महाधिवेशन निर्वाचन समितिले आज बेलुकी 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतदाता नामावली प्रकाशन भएपछि त्यसउपर दावी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ़नेछ। प्राप्त दावी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउन आवश्यक तयारी अघि बढ़ाएको छ। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएका 3 जना श्रमिक मध्ये 2 जनाको ज्यान गएको छ। 1 जना गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान झण्डी 7 बजे काप्रा बोहरा गाउँ छापाखाने प्युठान सड़क खण्ड स्तर उन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खसेर श्रमिकहरू पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपेक्षक फडेन्द्र परसाईका अनुसार दुर्घटनामा सल्यानका 28 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको ज्यान गएको छ। पुरिएका रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिवाङ लगेको निसीखोला गाउँपालिका 3 का वडाध्यक्ष रमेश विक्रम शाहीले बताउनुभयो। जेसीबीले सड़क स्तरोन्नतिको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर उनीहरू पुरिएका प्रहरीले जनाएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका 8 कफली चोकमा रहेको प्लास्टिक दाना बनाउने कारखानामा आग लागि भएको छ। बिहान लागेको आगो दमकल र स्थानीयको सहायताले नियन्त्रणमा आएको छ। आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ जलेर पूर्ण रूपमा क्षति भएका छन्। कारखानासँगै रहेको यूपीभीसीबाट बनेको एक घरमा समेत क्षति पुगेको छ। आगलागीबाट झण्डै 50 लाख रूपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ। मौसममा सुधार आएसँगै विश्व प्रसिद्ध कास्कीको अन्नपूर्ण आधार शिविर एबीसी पदयात्रामा जाने पर्यटकको संख्या बढ़ेको छ। अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क तथा पदमार्ग सञ्चालनमा आएपछि पछिल्लो केही दिन यता अन्नपूर्णमा जाने विदेशी तथा सार्क राष्ट्रका पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ़ेको पर्यटन व्यवसायीले बताएका छन्। छेप्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङका अनुसार अहिले दैनिक झण्डै 300 भन्दा बढ़ी पर्यटक अन्नपूर्ण आधार शिविर पुग्ने गरेका छन्। अन्नपूर्णमा 6 वटा होटल तथा लज सञ्चालनमा छन्। ती होटलमा एकपटकमा झण्डै 350 पर्यटकलाई राख्न सक्ने क्षमता छ। निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनका साथै मनाङ र मनसनास्लु क्षेत्रका केही पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य अन्नपूर्णतर्फ मोडिएको छ। यसअघि वर्षा तथा बाढ़ी पहिरोका कारण अन्नपूर्ण क्षेत्रका सड़क र पदमार्ग प्रभावित हुँदा पर्यटन व्यवसायमा समेत असर परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाउ सामान्य घट्दा चाँदीको बढ्यो, न्यायपालिकाको पहुँच र सुरक्षाका लागि इन्टरनेटमा लचिलोपन अनिवार्य रहेको प्रधान न्यायाधीश शर्माको भनाई लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले बन्द सत्रको एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू। बागलुङमा माटोको डिस्कोमा पुगेर दुईजनाको ज्यान गयो, एकजना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनचाँदीको भावमा आज सामान्य घटबड भएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुनको भाव तोलामा 400 रूपियाँले घटेर आज 2,91,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो भने सुनको भाव 2,900 रूपियाँले घटेर तोलाको 2,91,900 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो 60 रूपियाँले घटेर तोलाको 4,390 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,430 रूपियाँ रहेको महासंघले जनाएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा

प्रतिआतंकवाद टोलीले ओमानी नागरिक हमाम अल हमामीको अस्ट्रेलिया सम्बन्धबारे अनुसन्धान गरेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। अल हमामीले झण्डै एक दशक अघि मेलबर्नको आरएमआईटी विश्वविद्यालयमा अध्ययन गरेका थिए। उनले अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अतिवादी वेबसाइटमा पहुँच राखेको समेत आरोप छ। यद्यपि यी आरोपबारे अस्ट्रेलियाली अधिकारीहरूले औपचारिक रूपमा विवरण भने सार्वजनिक गरेका छैनन्। अल हमामीले गएको बुधबार दुबईबाट इजरायलका लागि उडेको फ्लाई दुबईको FZ-1073 उडानमा ककपिटभित्र कप्तानमाथि बनचोरले आक्रमण गरी विमान नियन्त्रणमा लिने प्रयास गरेका थिए। अब खेल खबर। गोन्कालो रोमोसको निर्णायक गोलको मदतमा पोर्चुगलले यूईएफ नेशन्स लीगमा नर्वेलाई 2-1 गोलले पराजित गरेको छ। घरेलु मैदान स्टाडियो डु ड्रागाओमा गैरादी भएको खेलमा पोर्चुगलले 1 गोलले पछि परेको अवस्था उल्टाउँदै जित हात पारेको हो। खेलको 36 मिनटमा क्रिस्टोफर आयरले गोल गर्दै नर्वेलाई शुरूआती अग्रता दिलाएका थिए, तर नर्वेको अग्रता धेरै बेर टिक्न सकेन। त्यसको 2 मिनटमा नै जो आओ कान्सेलोले पोर्चुगलका लागि बराबरी गोल गरे। उनले नुनो मन्डेसको थ्रो इनलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रको किनाराबाट पहिलो टचमै गोल गरेका थिए। खेलको 79 मिनटमा पोर्चुगलले निर्णायक गोल गर्न सफल भयो। खेलको अन्त्यतिर फ्रान्सिस्कोले रातो कार्ड पाएर मैदान छाडे पनि पोर्चुगलले अग्रता जोगाउँदै महत्वपूर्ण 3 अंक हात पारेको छ। यो जितसँगै पोर्चुगलले नेशन्स लीगको समूह ए 4 आफ्नो विजय यात्रा कायम राखेको छ। रोनाल्डो टोलीमा नरहेको अवस्थामा गोन्कालो रोमोसको लगातार प्रभावशाली प्रदर्शन सहित पोर्चुगलको अग्रपंक्तिमा आफ्नो दावेदारी बलियो देखिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बन्द सत्रको एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू। बेलुकी 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने। बागलुङमा माटोको ढिस्कोमा पुगेर 2 ज्यान गयो, 1 घाइते। भक्तपुरको जगातीमा प्लास्टिक दाना कारखानामा आग लागि। मौसम खुलेपछि अन्नपूर्ण यात्रामा पर्यटकको चाप बढ़्यो, दैनिक झण्डै 300 पर्यटक आधार शिविर पुग्दै। फ्लाई दुबईका सहचालकको अस्ट्रेलिया सम्बन्धबारे पनि अनुसन्धान हुँदै। अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अतिवादी वेबसाइटमा पहुँच राखेको आरोप। र नेशन्स लीगमा नर्वेमाथि पोर्चुगलको जीत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु, प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-85-63-218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाड जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग।

0: विशेषज्ञ डाक्टर अजय रेग्मी,
1: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिखानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
3: इन्डोस्कोपी सेवा,
2: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
4: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
5: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
5: सुगर रोग सम्बन्धी उपचार,
6: हर्मोन सम्बन्धी समस्याको उपचार।
5: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: बिरामी जाँचो निमिति यही असोज 24 गते शनिबार
8: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
11: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-065-23।
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
13: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684।
1: वरिष्ठ मुटु, बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
14: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु, बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
14: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
1: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
14: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
1: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
14: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
7: बिरामी जाँच हुने मिति यही असोज 21 गते बुधबार।
1: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 5193 र 98189 0 28।
3: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi

0: 会。
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-568-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: लाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तिनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562-7707।
6: हेलो पिङ्की,
7: बोल्दिन।
6: एलईडी टिभी किन्न नजाने?
7: जान्न।
6: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: साथै भन्दिनौ।
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
8: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
6: फोन नम्बर
7: 082562-4552
6: 082562-4552। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।

0: रंगा मेरो एवरेस्ट
1: मध्य पश्चिम जान चेक यति बेला दिउँसोको एक बजेको छ।

दिवसो 1 बजे को मध्य पश्चिम हाईलाइट्स देवाल को नमस्कार। शनिबार मात्रै दाङको घोराहीमा थारो समुदायका परम्परागत परिकारहरू उपलब्ध गराउने उद्देश्यले ढिक्री घर सञ्चालनमा ल्याइएको छ। थारू समुदाय संस्कार संस्कृति खानपान रहन सहनका हिसाबले धनी समुदाय भए पनि पछिल्लो समय लोप हुँदै गएको भन्दै त्यसलाई संरक्षण गर्नका लागि ढिक्री घर खोलिएको सञ्चालक रोशन रदगैयाले बताउनुभयो। बजारमा विभिन्न समुदायका सांस्कृतिक खानपान र रेस्टुरेन्टहरूको बाक्लो उपस्थिति भए पनि थारू संस्कृतिको खानपान भने व्यावसायिक रूपमा अझै पछाडि र कमजोर रहेको भन्दै सञ्चालनमा ल्याएको उहाँको भनाइ रहेको छ। विशेष गरी चामलको पिठोबाट बनाइने ढिक्री र तराईको मौलिक तथा लोकप्रिय स्वाद घोंगी अनदीको भात भक्का थारू समुदायको पहिचानका रूपमा रहेका सबै परिकारहरू उपलब्ध हुने उहाँले बताउनु भएको छ। थारू समुदायको पहिचानका रूपमा जुन जुन खाना छन् ती सबै खानाका परिकारहरूलाई बजारीकरण गरेर आमदानीको स्रोत बनाउन थालिएको बताउनु भएको छ। विद्युतको सुरक्षित प्रयोग सम्बन्धी चेतना विद्यार्थी मार्फत घर परिवार र समुदायसम्म पुर्याउने उद्देश्यले नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले विद्यालय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख रमेश अवस्थीले विद्युतसँग सम्बन्धित जोखिमबारे विद्यालय तहदेखि नै विद्यार्थीलाई सचेत गराउन सके त्यसको प्रभाव घर परिवार हुँदै समुदायसम्म पुग्ने भएकाले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशालयको कार्यक्रम अनुसार असोजको पहिलो सातादेखि नै शुरू भएको कार्यक्रमलाई निरन्तरता दिइरहेको छ। कोहलपुरका विभिन्न विद्यालयमा सचेतना अभियान सञ्चालन गरिरहेको वितरण केन्द्रले कोहलपुर 10 स्थित त्रिभुवन माध्यमिक विद्यालयमा पनि कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा कक्षा 9 मा अध्ययनरत करिब 90 जना विद्यार्थीहरूलाई विद्युतको सुरक्षित प्रयोग विद्युत चोरी नियन्त्रण तथा चुहावट बारे हुने जोखिमबारे जानकारी दिएको थियो। विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख सहितको टोलीले विद्यार्थीलाई विद्युत प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी विद्युतीय दुर्घटनाबाट बस्ने उपाय प्राविधिक तथा गैर प्राविधिक विद्युत चुहावट नियन्त्रण र अनलाइन मार्फत विद्युत महसुल भुक्तानीका विषयमा पनि जानकारी दिएको थियो। विद्युतको असुरक्षित प्रयोगबाट करेन्ट लाग्ने आगलागी हुने तथा मानवीय क्षति हुन सक्ने जोखिम रहेकाले सामान्य सावधानी अपनाएर यस्ता घटना न्यूनीकरण गर्न सकिनेमा कार्यक्रममा जोड़ दिएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको बैठक शुरू भएको छ। कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीको 15 महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेश गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्य समितिले पारित गरेपछि मात्र बन्द सत्र शुरू हुने कार्यक्रम रहेको छ। उहाँका अनुसार बन्द सत्रमा सभापति गगन कुमार थापाको राजनैतिक प्रतिवेदन महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। बन्द सत्रमा पार्टीका राजनैतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ। बन्द सत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्य समिति चयनको निर्वाचन प्रक्रिया अघि बढ़ाइनेछ। महाधिवेशन निर्वाचन समितिले साँझ 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली पनि प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतदाता नामावली प्रकाशन भएपछि त्यस उपर दावी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ़ाइनेछ। प्राप्त दावी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक तयारी पनि अघि बढ़ाएको छ। निर्वाचन कार्यतालिका अनुसार मंगलबार उम्मेद्वारी मनोनयन दर्ताको पनि प्रक्रिया अघि बढ़ाइनेछ। कांग्रेसको नयाँ केन्द्रीय कार्य समितिका लागि सभापति उपसभापति महामन्त्री सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दर्ता हुनेछ।
र हिन्दूको महान पर्व दशैं तिहार नजिकैसँगै रोजगारीका लागि भारत गएका नेपालीहरू चाडपर्व मनाउन ठूलो संख्यामा स्वदेश फर्किन थालेका छन्। नेपाल भारत नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाले पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपाली अहिले ठूलो संख्यामा स्वदेश फर्किरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक राजन भट्टराईले चाडपर्व नजिकैसँगै भारत गएका नेपाली स्वदेश फर्किने क्रम बढ़ेको बताउनुभयो। उहाँका अनुसार अहिले यो नाकाबाट दैनिक हजार भन्दा बढ़ीको संख्यामा नेपाली स्वदेश फर्किरहेका छन्। स्वदेश फर्किनेको संख्या दिनदिनै बढ़दै गएको छ। दशैं तिहार मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि नेपाल प्रहरीले आवागमनलाई जमुनाहा नाकामा सहज बनाएको छ। इलाका प्रहरी कार्यालय जमुनाहाले रिक्सा, ई रिक्सा, बस र होटल व्यवसायबाट स्वदेश फर्किने नेपाली वर्षेनी ठगिने र लुटिने हुँदा सो सम्भावनालाई हेरेर नेपाल प्रहरीले कडा निगरानी गरिरहेको बताएको छ। अहिले चाडपर्वका लागि स्वदेश फर्किन थालेका नेपालीको संख्या बढ़दै गएपछि सीमापारी रूपडियाको प्रहरीसँग समन्वय गरेर फर्किनेको सुरक्षा र व्यवस्थापनका लागि अनुरोध गरिएको जमुनाहा प्रहरीले जनाएको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भर पर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।

0: हजुर बुटोल अमरपथ हाट बजार लाइन में रहेको विगत 50 वर्ष देखि तपाईहरुको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
1: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944।

0: मेरो एभरेस्ट।
1: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
2: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
2: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
2: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
2: सम्पर्क नम्बर 082-560-023।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
3: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
4: सञ्चालक नरेश कुमार श्रेष्ठ।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494667487।
3: एफएक्स सिनेमाज घोराई 10 चौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र चमेलीको पुई पेन्सन पट्टा
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
3: चङ्गुल
5: विदेश नजानुहोस् न है, मलाई छोडेर नजानु न बाबा।
3: आचार्य
6: जब अन्यायले सीमा नाच्छ
3: बा एक एउटा
6: छोरी पनि ठुली भयो है, अस्ति जस्तो मात्र लाग्छ सानो बच्चा हातमा खेलाएको।
3: साथै हिन्दी कथानाक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ।
7: तू गोवा का सबसे बड़ा हार्ड वर्किंग कैमरा है।
3: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pashupatiicare.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू
2: स्वर्गदारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र चमेलीको पोइ बा एक योद्धा पेन्सन पट्टा

0: साथै हिन्दी कथानाक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
1: तू गोवा का सबसे बड़ा हार्ड वर्किंग कैमरा है।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका? यसो चौतारो तिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पास को लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
6: मध्य पश्चिम ट्रान ज्याक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले दाङको विकासका लागि टरीगाउँ विमानस्थल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल संस्कृत विश्वविद्यालयको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ। आज घोराईमा पत्रकार संघको भेटघाटमा दाङ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य समेत रहनुभएका महामन्त्री आचार्यले भरपर्दो हवाई तथा स्वास्थ्य सेवा नहुँदासम्म दाङको विकासले गति लिन नसक्ने भन्दै जिल्लाको विकासका लागि यी क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो। 5 वर्ष कार्यकालमा टरीगाउँ विमानस्थल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास गरी जिल्लामै गुणस्तरीय सेवा उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको उहाँको भनाइ रहेको थियो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासका लागि बजेट विनियोजन भइसकेको र भवन निर्माणको प्रक्रिया पनि छिट्टै अघि बढ़ने उहाँले बताउनु भएको छ। यसैबीच महामन्त्री आचार्यले संसदहरूलाई कानून निर्माणको वास्तविक थलोका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ। अहिले महामन्त्रालयबाट कानूनको मस्यौदा तयार गरी संसदमा पठाउने अभ्यास भइरहेको भन्दै उहाँले कानून निर्माणको सम्पूर्ण जिम्मेवारी संसदले लिनुपर्ने बताउनुभयो। संसदमा सरकारका कमी कमजोरी बारे उठाइने प्रश्न सरकारलाई कमजोर बनाउन नभई अझ जनताप्रति जवाबदेही बनाउनका लागि हुने उहाँको भनाई रहेको थियो। राप्ती राजमार्ग अन्तर्गत कपुरकोट तुलसीपुर सड़क खण्डमा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि सवारी आवागमन अवरूद्ध भएको छ। कपुरकोट गाउँपालिका 3 चोरखोला नजिक बिहान करिब 11:30 बजे 81 सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको हो। पहिरोका कारण ठूलो संख्यामा साना तथा ठूला सवारी साधन सड़कमा रोकिएका छन्। सल्यान प्रहरीले चोरखोला नजिक करिब 80 मिटर सड़क क्षेत्रमा पहिरो खसेर सड़क पूर्ण रूपमा अवरूद्ध भएको जनाएको छ। पहिरो पछ्याउने काम शुरू गरिएको छ। सड़कमा खसेको पहिरोको मात्रा र सड़कको अवस्थाका कारण आवागमन नियमित हुन अझै 4-5 घण्टासम्म लाग्न सक्ने प्रहरी चौकी कपुरकोटले जनाएको छ। सड़क अवरूद्ध भएपछि कपुरकोट हुँदै तुलसीपुरतर्फ तथा तुलसीपुरबाट सल्यानतर्फ जाने सवारी साधन बीच बाटोमै रोकिएका छन्। राप्ती राजमार्ग सल्यानलाई दाङ, तुलसीपुर तथा अन्य जिल्लासँग जोड्ने प्रमुख सड़क पहिरोका कारण यातायात प्रभावित भएको हो। वर्षातको समय सकिए पनि राजमार्गका विभिन्न क्षेत्रमा सुक्खा पहिरो तथा ढुङ्गा खस्ने जोखिम कायमै रहेकाले यात्रुहरूलाई सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। शनिबार मात्रै दाङको घोराहीमा थारू समुदायमा परम्परागत परिकारहरू उपलब्ध गराउने उद्देश्यले ढिक्री घर सञ्चालनमा ल्याइएको छ। थारू समुदाय संस्कार, संस्कृति, खानपान, रहनसहनका हिसाबले धनी समुदाय भए पनि पछिल्लो समय लोप हुँदै गएको भन्दै त्यसलाई संरक्षण गर्नका लागि ढिक्री घर खोलिएको सञ्चालक रोशन रत्गैयाले बताउनुभयो। बजारमा विभिन्न समुदायका सांस्कृतिक खानपान र रेस्टुरेन्टहरूको बाक्लो उपस्थिति भए पनि थारू समुदायको सांस्कृतिक खानपान भने व्यावसायिक रूपमा अझै पछाडि र कमजोर रहेको भन्दै सञ्चालनमा ल्याइएको उहाँको भनाइरहेको छ। थारू समुदायको पहिचानका रूपमा जुन जुन खाना छन् ती सबै खानाका परिकारहरूलाई बजारीकरण गरेर आमदानीको स्रोत बनाउन थालिएको बताउनु भएको छ। र विद्युतको सुरक्षित प्रयोग सम्बन्धी चेतना विद्यार्थी मार्फत घर परिवार र समुदायसम्म पुर्याउने उद्देश्यले नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले विद्यालय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख रमेश अवस्थीले विद्युतसँग सम्बन्धित जोखिमबारे विद्यालय तहदेखि नै विद्यार्थीलाई सचेत गराउन सके त्यसको प्रभाव घर परिवार हुँदै समुदायसम्म पुग्ने भएकाले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयको कार्यक्रम अनुसार असोजको पहिलो सातादेखि नै शुरू भएको कार्यक्रमलाई निरन्तरता दिइरहेको छ। कोहलपुरका विभिन्न विद्यालयमा सचेतना अभियान सञ्चालन गरिएको वितरण केन्द्रले कोहलपुर 10 स्थित त्रिभुवन माध्यमिक विद्यालयमा पनि कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा कक्षा 9 अध्ययनरत करिब 90 विद्यार्थीहरूलाई विद्युतको सुरक्षित प्रयोग, विद्युत चोरी नियन्त्रण तथा चुहावटबाट हुने जोखिमबारे जानकारी दिएको थियो।
विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख सहितको टोलीले विद्यार्थीलाई विद्युत प्रयोग गर्दा अप्नाउन पर्ने सावधानी, विद्युतीय दुर्घटनाबाट बस्ने उपाय, प्राविधिक तथा गैर प्राविधिक विद्युत फावट नियन्त्रण र अनलाइन मार्फत विद्युत महसुल भुक्तानीका विषयमा जानकारी दिएको थियो। दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिम पाइप वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, कोराहीदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।

0: रेट छ कत्र नो इट लाइक प्रो राशिता पाउ फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
2: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ
1: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
3: शुद्ध महका लागि कहाँ जाने त
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
3: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
6: सम्पर्क मोबाइल नम्बर 98578 31840 र 98478 20440
5: 100% शुद्ध

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनि भएर त जान लाग्या नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जार इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जार इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: वाय नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
5: सम्पर्क मोबाइल नम्बर 9822964
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुसीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
8: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
8: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
8: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिटी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
12: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
13: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
12: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
13: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
5: फेसबुक फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857845226।
18: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल ल ल, गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
19: सञ्चालक नरेश कुमार श्रेष्ठ।
20: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
21: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
21: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँचको व्यवस्था,
20: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
21: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
20: मुटु, छाती, पेट, लिभर, दम, थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
22: बिरामी जाँच हुने मिति यही असोज 24 गते शनिबार।
20: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड, घोराई दाङ। फोन नम्बर 0982560052।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।
2: राजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेपछि बाढ़ीपछिको खोज तथा उद्धार चरण स्थगित। पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्ब भन्दा बढ़ीको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश। कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू। सभापति थापाको राजनीतिक लगायतका प्रतिवेदन पेश। आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन गर्ने। स्वास्थ्य बीमाका लागि पुष 1 गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य। बीमित परिवारले बोर्डको ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधि गर्नुपर्ने। अमेरिकाले बेलायती हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमान फिर्ता लगियो। विमान फिर्ता लैजानुको आधिकारिक कारण खुल्न बाँकी। र रोनाल्डोले चाहेमा राष्ट्रिय टोलीमा फर्कन सक्ने पोर्चुगलका प्रशिक्षकको भनाई। नेपाल खबरमा अब पूरा खबर। सरकारले भोटेपछि त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 औं बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बैठकले पुनर्निर्माण र पुनर्स्थापनाको काम तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। यसैगरी बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना र कार्यक्रमका लागि 5,59,17,72,27,00,000 रूपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ। यसैगरी लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र पालिकाको समन्वयमा भइरहेको र अब पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि त्यसै गरी हुने बताउनुभयो। नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरू भएको छ। केन्द्रीय कार्य समितिको बैठकले एजेण्डा पारित गरेसँगै प्रतिनिधिलाई 3 छुट्टा क्लस्टरमा विभाजन गरेर छलफल थालिएको छ। बन्द सत्रमा सभापति गगन कुमार थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नति शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ। प्रतिवेदनमा विगतका कमी कमजोरीको निर्मम आत्मसमीक्षा गर्दै चुनाव पूर्व गरिने अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने र आफ्नै विचारका आधारमा जनविश्वास र जनविश्वास आर्जन गर्ने प्रतिबद्धता जनाइएको छ। यसै गरी आर्थिक क्षेत्रमा परम्परागत ढाँचा त्याग्दै उत्पादनमुखी र सामाजिक न्याय केन्द्रित अर्थतन्त्रको प्रस्ताव गरेको छ भने भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति लिएको छ। बन्द सत्रमा महामन्त्रीले पेश गरेको विधान र उपसभापतिले पेश गरेको समसामयिक प्रस्तावमाथि पनि अहिले हलहरूमा छलफल भइरहेको छ। त्यसैबीच कांग्रेसको निर्वाचन समितिले चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। यस अनुसार आज बेलुका 5 बजे मतदाता नामावली प्रकाशन, 5 बजेदेखि 6:30 बजेसम्म मतदाता नामावलीमाथि दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। भोलि उम्मेद्वारी मनोनयन, उम्मेद्वारी दरखास्तमा दावी विरोध सहित उम्मेद्वारको नामावली प्रकाशन हुनेछ। पछि 21 गते उम्मेद्वारको नामावली फिर्ता लिने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, प्रचार प्रसार गर्ने र 22 गते बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ। स्वास्थ्य बीमा बोर्डले आउँदो पुष 1 गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। बोर्डले सूचना निकालेर पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको हो। बोर्डको बैठकले सेवा प्रवाहमा डिजिटल सुधार गर्न यो निर्णय गरेको सूचनामा भनिएको छ। बोर्डले सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधि गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय समेत गरेको छ। यसबाट दोहोरो आबद्धता नियन्त्रण हुने र दावी व्यवस्थापन थप विश्वसनीय बन्ने बोर्डको विश्वास छ। त्यस्तै स्वास्थ्य बीमाको भुक्तानी प्रणालीलाई वैज्ञानिक र दिगो बनाउन रणनीतिक खरिद अध्ययन कार्यदल समेत गठन गरेको छ। यस कार्यदलले 60 दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ। अब स्वास्थ्य बीमा सेवा डिजिटल पहिचान र दावी प्रणालीतर्फ अघि बढ़ेको छ। नेपाल वायु सेवा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले उच्च ब्याजदरको भार र सरकारी निकायबाट लिन बाँकी बक्यौताका कारण निगम गम्भीर आर्थिक संकटमा परेको बताउनु भएको छ। संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा कालाखेतीले निगमको आमदानीको ठूलो हिस्सा ऋणको ब्याज तिर्नमै सकिएको बताउनुभयो। उहाँका अनुसार विगतमा राष्ट्र प्रमुखको विदेश भ्रमण, कोविडकालीन उद्धार र उडान र विभिन्न देशमा गरेको रेस्क्यू फ्लाइट बापतको नेपाल सरकारबाट प्राप्त हुनुपर्ने 13,75,00,000 रूपियाँ उठाउन बाँकी छ। पटक पटक पत्रचार गर्दा पनि यो रकम भुक्तानी नहुँदा निगमको नगद प्रवाहमा चरम समस्या देखिएको छ। ब्याजदर घटाउन वा ऋण पुनर्संरचना गर्न सके निगम सहजै नाफामा जाने दावी गर्दै कालाखेतीले यसका लागि तत्काल राष्ट्रिय सहयोग र वित्तीय सुधारको आवश्यकता रहेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-33-493-555।
5: सीधा कुरा, प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सुनसरी प्रहरले इनरुवा 3 सखुवा गाछी चेक पोस्टबाट 2,566 किलो गाँजा सहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरी सहितको संयुक्त जाँचका क्रममा तरकारी बोकेको ट्रकबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पुष्पराज मल्लका अनुसार गाँजा सहित 2 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चालक धनकुटाका राजु राई र सहचालक सन्दीप राई रहेका सुनसरी प्रहरीले जनाएको छ। बन्दा सहित गाँजा बोकेको ट्रक हिलेबाट इनरुवासम्म पुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। अमेरिकाले बेलायतको आरएएफ फेयरफोर्ड हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमानहरू फिर्ता लगाएको छ। एक अमेरिकी अधिकारीले बेलायती हवाई अड्डामा तैनात सबै अमेरिकी बम वर्षक विमानलाई फिर्ता लगाएको पुष्टि गरे पनि अमेरिकाले विमानहरू फिर्ता बोलाउनुको आधिकारिक कारण

अब खेल खबर। पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जर्ज जेसुसले क्रिस्टियानो रोनाल्डोले चाहेमा टोलीमा फर्कन सक्ने बताएका छन्। नेशन्स लीग अन्तर्गत नर्वे विरूद्धको खेलमा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश नगरेको र डेनमार्कसँगको खेलमा शुरूआती टोलीमा नपर्ने थाहा पाएपछि रोनाल्डोले पोर्चुगलको प्रशिक्षण शिविर छोडेर बाहिरिएका थिए। त्यसपछि उनले सामाजिक सञ्जाल मार्फत राष्ट्रिय टोली छोड्नुको कारणबारे उचित समयमा स्पष्ट पार्ने बताएका छन्। राष्ट्रिय टोलीसँगको आफ्नो समय कसरी टुंग्याउने भन्ने निर्णय रोनाल्डोले नै गर्नुपर्ने प्रशिक्षक जेसुसले बताए। साबिक विजेता पोर्चुगलले रोनाल्डो बिना डेनमार्कमाथि 4-2 जीत हासिल गर्यो र त्यसपछि आइतबार नर्वेलाई पराजित गर्दै 100% नतिजासहित नेशन्स लीगको क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। 5 पटक बालोन डी ओर जितेका रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाड़ी हुन्। उनले 234 अन्तर्राष्ट्रिय खेलमा 146 गोल गरेका छन्। चार बन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीपछिको खोज तथा उद्धार चरण स्थगित। पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्ब भन्दा बढ़ीको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश। कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू। सभापति थापाको राजनीतिक लगायतका प्रतिवेदन पेश। आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन गर्ने। स्वास्थ्य बीमाका लागि पुष 1 देखि राष्ट्रिय परिचय पत्र अनिवार्य। बीमित परिवारले बोर्डको ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य रूपमा अध्यावधि गर्नुपर्ने। अमेरिकाले बेलायती हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमान फिर्ता लगियो। विमान फिर्ता लैजानुको आधिकारिक कारण खुल्न बाँकी। र रोनाल्डोले चाहेमा राष्ट्रिय टोलीमा फर्कन सक्ने पोर्चुगलका प्रशिक्षकको भनाई।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक बङ्गालीबाट किनेर हेर न।
1: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब बङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: बङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् बङ्गाली सु मेटेरियल सेन्टरमा।
4: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब हरेक दिन बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीडाङबाट सेवा दिइरहनु भएको छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गरी विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
4: लामो समयसम्म टाउको दुख्ने, टाउको भारी हुने, मुटुको ढुकढुकी बढ्ने, श्वास रोकिए जस्तो महसुस हुने,
8: धेरै पसिराउने, तर्सनी वा डढाउने, लामो समयदेखि हात खुट्टा झमझम गर्ने वा पोल्ने,
4: काप्ने, छोप्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग वा मिर्गी,
8: धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, उदास भइरहने, जिउमा फुर्ती नहुने, झर्कने, जिउ दुख्ने, निद्रा नलाग्ने, भोक नलाग्ने,
4: स्मरण शक्ति कम हुँदै जाने, यौन इच्छा तथा शक्तिमा कमी हुने, नबुझिने कुरा, अमिल्दो व्यवहार गरेमा बिना कारण सामान्य रूपमा खुसी हुने,
8: बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा उत्पन्न हुने तथा आत्महत्या प्रयास बारम्बार एउटै सोचाइ आइरहने वा एउटै काम बारम्बार असामान्य रूपमा दोहोऱ्याइरहने।
9: अन्य विशेषज्ञ सेवाहरू:
10: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक जाँच सेवा,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ हार जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा।
4: बिरामी जाँच हरेक दिन बिहान 8:30 बजेदेखि भइरहेको छ।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825567218।
14: सूचना: न्यू मनोकामना डेन्टल

0: क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: काठमाडौँ डायबिटिज एण्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
1: सुगर रोग सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार।
1: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँचो निमिति यही असोज 24 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 89594110, मोबाइल नम्बर 98478893 र 98095128371।
3: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू:
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
7: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
7: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
7: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
6: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
7: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
6: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
7: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478826001।
8: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक,
0: प्राइम डेन्टल क्लिनिक, नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान: घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917094, मोबाइल नम्बर 98227794।

0: रंग गाउँदै देश मेरो एभरेस्ट महाचार महापहार
1: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार
0: यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड सिक्स प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच सिक्स एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्

नमस्कार, आवाज हिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो कार्यक्रम लेखबेसीको भाकाको पर्खाईमा रहनुभएका सम्पूर्ण तमाम श्रोताहरूमा हार्दिक स्वागत छ। म शालिकराम चौधरीको तर्फबाट सदाझै आज पनि उपस्थित भइसकेका छौ लेखबेसीको भाका लिएर। आज सोमबारेको बसाईमा छौ। सोमबारेको बसाईमा के गर्छौं त भन्दा हाम्रा रोजाईका भाकाहरू बजाउने गर्दछौ। आज पनि मीठा मीठा लोक भाकाहरू लिएर आएका छौ। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज कुन माध्यमबाट सुन्दै हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ, हामीलाई साथ दिनुहोला यही आग्रह गरे मैले। यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.radioMP.org लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि तपाईँ संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। आजको दिनमा मैले लगातार गीतहरू राख्नेछु। आउनुहोस् कार्यक्रमको दैलो घाँडौं एउटा मिठो गीतबाट स्वीकार्नुहोस्।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यप्रसेन 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। फरक बार फरक तबरले आउने क्रममा आज सोमबारीको बसाईमा छौ। हजुरहरूलाई मनपर्ने मिठा मिठा सुमधुर भाकाहरू यहाँबाट बजाइरहेका छौं। अवश्य पनि मन पराइरहनु भएको छ, मलाई विश्वास छ। कार्यक्रम लेक बेसीको भाका हप्ताको छ दिन शनिबार बाहेक अरू बार फरक फरक फर्म्याट अनुसार दिउँसो 3 बजेको नेपाल खबर पश्चात केही व्यापारिक विश्रामपछि तपाईँको माझमा हामी आउने गर्दछौ। गीत संगीतमा हाम्रा सुख दुःखका कुराहरू, हाँसो रोदन सबै कुराहरू समेटेका हुन्छन् होइन। त्यस कारणले गर्दाखेरि हामीलाई आनन्द प्रदान गर्ने गर्दछ। हामी जुटिराखेका छौं तपाईँको माझमा मिठा मिठा गीत संगीतहरू बजाएर तपाईँलाई मनोरञ्जन दिलाउने प्रयास गरिरहेका छौं। यसै क्रममा फेरि पनि अर्को गीत राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोताहरू यस्तै यस्तै मिठा मिठा भाकाहरू बजाउँदै लेक बेसीको भाकाको यात्रा गरिरहेका छौं। मनोरञ्जन लिइरहनु भएको छ, आनन्द प्राप्त भइरहेको छ भन्ने विश्वास छ मलाई। तपाई जे जस्तो अवस्थामा हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ भने पनि तपाई रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ। हामीले पुराना तथा नयाँ खालका भाकाहरू बजाइरहेका छौं। पुराना भाका पहिले कस्ता थिए होइन, अहिले बजारमा कस्ता आइरहेका छन्, फरक फरक धारमा नयाँपन दिएको जस्तो देखिन्छ, तर आधुनिकताको नाममा हाम्रा मौलिकताहरू नहराउन् नबिर्सौं। हामी यही भन्न चाहन्छु, तपाईँको प्रिय स्टेशन रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ, लेक बेसीको भाकामा हुनुहुन्छ, म छु तपाईँको साथमा शालिग्राम चौधरी। यसै क्रममा फेरि पनि अर्को गीत राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेख बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। आज पनि सोमबारको बसाईमा हामी तपाईँको माझमा मिठा मिठा भाकाहरू राखिरहेका छौं। अवश्य पनि श्रोताहरू, यस कार्यक्रममा हामी हाम्रै गाउँठाउँमा हाम्रै समाजमा गाइने गुन्जने भाकाहरू बजाउने गर्दछौ। उकाली ओह्राली गर्दा होस् या भन्ज्याङ चौतारी गर्दा होस्, मेलापात गर्दा होस्, हामीले गाइने भाकाहरू गुन्जने भाकाहरू हामी यहाँ राख्ने गर्दछौ। श्रोताहरू, लोक दोहोरी लोकगीत भन्न बित्तिकै हामी एउटा हाम्रो परम्परा हाम्रो संस्कृतिसँग जोडिएको हुन्छ। लोकदोहोरीमा हाम्रा भोगाएका कुराहरू होइन विगतका होस् या वर्तमानमा भइरहेका कुराहरू समेटेका हुन्छन्। त्यसकारणले गर्दाखेरि लोकदोहोरी भनेको हाम्रो सुख दुःखको साथी हो। कार्यक्रम लेखबेसीको भाका तपाई हप्ताको छ दिन शनिबार बाहेक रेडियो मध्यपश्चिमबाट प्रसारित कार्यक्रम लेखबेसीको भाका तपाई 3 बजेको नेपाल खबर पश्चात र केही व्यापारिक विश्रामपछि तपाईँ लेखबेसीको भाका सुन्न सक्नुहुन्छ। आज पनि हामी उपस्थित भइसकेका छौं। आज सोमबारको बसाईमा मिठा मिठा गीत संगीत बजाएर तपाईँलाई मनोरञ्जन गराउने प्रयास गरिरहेका छौं। हामी आज तपाईँहरूलाई सहभागी प्रत्यक्ष सहभागी गराएका छैनौं। तपाईँको माझमा हामी लगातार एकलौटी रूपमा हामी गीतहरू बजाइरहेका छौं, भाकाहरू पस्किरहेका छौं। अवश्य पनि सुनेर साथ दिनुहोला। यसै क्रममा अर्को भाका राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति कार्यक्रम एक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। आज सोमबारको बसाईमा हामीले लगातार हाम्रा रोजाइका गीतहरू बजायौं, अवश्य पनि मन पर्यो होला विश्वास लिएको छु। श्रोताहरू हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। यतिन्जेलसम्म शुरूदेखि अन्तिमसम्म सुनेर साथ दिनुभयो सम्पूर्ण श्रोताहरूमा धन्यवाद। अनि र आज बजाइएका गीतका सर्जकहरूप्रति पनि हार्दिक नमन गर्न चाहन्छु। आजको बसाईबाट म शालिग्राम चौधरी बिदा हुन चाहन्छु। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, छोराही दाम,
6: सम्पर्क मोबाइल 98477 2779।
7: र 98578-3689।
8: के तपाईँलाई हिमपाट वा पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
8: हाम्रा विशेषताहरू:
9: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
8: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
9: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
10: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराही दाङ।
11: फोन 562-521।
8: सम्पर्क मोबाइल
10: 98578-32819
12: र 98578-32223।
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
13: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
14: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
13: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
14: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
13: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
14: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ, साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
18: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
17: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
17: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
17: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
7: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
12: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
18: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
12: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
18: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
12: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
18: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
12: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
18: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
12: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
18: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
12: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
18: सम्पर्क नम्बर 082-560-023।
12: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
19: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
20: विस्तृत आँखा परीक्षण उपचार,
21: बाल दृष्टि रोग निदान उपचार,
22: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
20: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
22: कन्ट्याक्ट लेन्स सेवा,
12: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
22: कृत्रिम आँखा फिटिङ गरिन्छ,
20: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
22: दाङ जिल्लाकै पहिलो र एकमात्र
21: भिजन थेरापी सेवाहरू,
22: अल्छी आँखा उपचार,
12: डेढो आँखा उपचार,
22: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
20: डबल भिजन उपचार,
22: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
20: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
22: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
20: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
18: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
12: फोन नम्बर 98-69-84-602 र 98-64-83-84-73।
23: मध्यपश्चिम ट्राङ्क्याक यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले हालको संसदीय अभ्यास कर्मकाण्ड जस्तो भएको बताउनु भएको छ। दाङको घोराहीमा आज पत्रकार संघको भेटघाटमा दाङ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य समेत रहनुभएका महामन्त्री आचार्यले हालको संसदीय अभ्यास कर्मकाण्ड जस्तो भएको भन्दै संसदलाई सृजनशील, उपयोगी र प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। अहिले मन्त्रालयबाट कानूनको मस्यौदा तयार गरी संसदमा पठ्याउने अभ्यास रहेको भन्दै कानून निर्माणको सम्पूर्ण जिम्मेवारी संसदले लिनुपर्ने र संसदलाई कानून निर्माणको वास्तविक थलोका रूपमा विकास गर्नुपर्ने महामन्त्री आचार्यले बताउनु भएको छ। संसदमा सरकारका कमी कमजोरी बारे उठाइने प्रश्न सरकारलाई कमजोर बनाउन नभई अझ जनताप्रति जवाफदेही बनाउनका लागि हुने भएको उहाँको भनाइ रहेको थियो। राज्यका संरचनालाई दलीयकरणबाट टाढा राखिन पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिएको र पार्टीले सरकारको काममा हस्तक्षेप नगरेको पनि बताउनु भएको छ। गत फागुनको निर्वाचनपछि दोस्रो पटक जिल्ला पुग्नुभएका दाङ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य तथा पार्टी महामन्त्री आचार्यले दाङको विकासका लागि तरिगाउँ विमानस्थल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल संस्कृत विश्वविद्यालयको विकासलाई पनि प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ। महामन्त्री आचार्यले भरपर्दो हवाई तथा स्वास्थ्य सेवा नहुँदासम्म दाङको विकासले गति लिन नसक्ने भन्दै जिल्लाको विकासका लागि यी क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो। सरकारले अत्यावश्यक बाहेक हालका लागि भोटेकोशी त्रिशुली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 2100 बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समेतको सिफारिशका आधारमा उक्त निर्णय गरिएको हो। यसैगरी बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 वटा योजना तथा कार्यक्रमका लागि 5,59,17,27,27,00,00 रूपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृत यी योजनाहरूका लागि अर्थ मन्त्रालय मार्फत स्रोत व्यवस्थापन गरिनेछ। त्यसैगरी लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी योजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको छ। स्वास्थ्य बीमा बोर्डले आउँदो पुष 1 गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। बोर्डले सूचना निकालेर पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकहरूले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको हो। बोर्डको बैठकले सेवा प्रवाहमा डिजिटल सुधार गर्न यो निर्णय गरेको सूचनामा बताइएको छ। बोर्डले सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधि गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय समेत गरेको छ। यसबाट दोहोरो आबद्धता नियन्त्रण हुने र दावी व्यवस्थापन थप विश्वसनीय बन्ने बोर्डको विश्वास रहेको छ। त्यस्तै स्वास्थ्य बीमाको भुक्तानी प्रणालीलाई वैज्ञानिक र दिगो बनाउन रणनीतिक खरिद अध्ययन कार्यदल समेत गठन गरिएको छ। यस कार्यदलले 60 दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ। अब स्वास्थ्य बीमा सेवा डिजिटल पहिचान र दावी प्रणालीतर्फ अघि बढ़ेको छ।
राती राजमार्ग अन्तर्गत कपुरकोट तुलसीपुर सडक खण्डमा सुख पहिरो खसेपछि आज बिहानदेखि सवारी आवागमन अवरूद्ध भएको छ। कपुरकोट गाउँपालिका तीन चोरखोला नजिक बिहान करिब 11:30 बजे एक्कासी सुख पहिरो खसेपछि सडक अवरूद्ध भएको हो। पहिरोका कारण ठूलो संख्यामा साना तथा ठूला सवारी साधन सडकमा रोकिएका छन्। सल्यान प्रहरीले चोरखोला नजिक करिब 80 मिटर सडक क्षेत्रमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरूद्ध भएको जनाएको छ। पहिरो पछ्याउने काम शुरू गरिएको छ। सडक अवरूद्ध भएपछि कपुरकोट हुँदै तुलसीपुरतर्फ र तुलसीपुरबाट सल्यानतर्फ जाने सवारी साधन बीच बाटोमै रोकिएका छन्। राप्ती राजमार्ग सल्यानलाई दाङ तुलसीपुर तथा अन्य जिल्लासँग जोड्ने प्रमुख सडक पहिरोका कारण यातायात प्रभावित भएको हो। वर्षातको समय सकिए पनि राजमार्गका विभिन्न क्षेत्रमा सुक्खा पहिरो तथा ढुङ्गा खस्ने जोखिम कायमै रहेकाले यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। हवस् त, अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्ट्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकचाक तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकचाक तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एकसाथ
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
8: फोन नम्बर 082-562-601 98578-35990 98578-31684
9: दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा हाम्रा योग्य इमानदार सक्षम र कर्मठ प्रजातान्त्रिक उद्यमी संघ उम्मेद्वारहरूलाई अमूल्य मत दिई अत्यधिक मतले विजयी बनाऊ प्रजातन्त्र व्यवसायको हकहित र स्थानीय विकास हाम्रो प्रतिबद्धता नरेश कुमार श्रेष्ठ अध्यक्ष भरत प्रसाद रेग्मी वरिष्ठ उपाध्यक्ष मन बहादुर बुढाथोकी उद्योग उपाध्यक्ष माधव खनाल महासचिव सूरज बुढाथोकी सचिव दीपक पण्डित कोषाध्यक्ष पुष्कर राज न्यौपाने वामदेव सह कोषाध्यक्ष सुलोचना गौतम पोखरेल महिला सदस्य निम बहादुर बुढाथोकी

0: मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
8: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
7: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
9: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
11: के तपाईँलाई पायल फुसफुसा फुसा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
12: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847793944 9847793944।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने
4: के गर्ने बाबु? छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
6: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 30 6 8 9।

0: घोराही 14 दान।
1: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-001।
2: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: रेड छकत्र नो इट लाइक प्रो राशि थापा फ्रॉम टू एंड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दिन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 082-563-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-77।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहज जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाडजोर्नी नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
16: इन्डोस्कोपी सेवा,
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
17: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
18: विशेषज्ञ डाक्टरी सेवाहरू:
17: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
18: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
17: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
9: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
20: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
21: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
20: डाक्टरद्वारा दिइने सेवाहरू:
21: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
20: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
21: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
20: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
21: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
9: बिरामी जाँच हुने मिति यही असोज 21 गते बुधबार।
20: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847597193 र 9818989028।
20: खुशीको खबर।
22: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047, 0825908047।
6: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
23: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध। शल्यक्रियाहरू:
23: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
6: बालबालिकाको न्यूरो सर्जरी,
23: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
6: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
23: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
6: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 9709065255।
21: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
22: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029।
0: सम्पर्क मोबाइल नम्बर 97492464 र 98578553825।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
24: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
25: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
26: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 70,000 नेहरू र लेबरको हकमा 50,000 सम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
4: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578454226।
27: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
28: हाम्रा सेवाहरू
27: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
28: छाती, दम, निमोनिया, खोकी, छेरो,
27: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
28: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
27: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
29: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू,
27: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
28: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
27: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
28: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
27: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
28: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
27: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
28: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
27: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
28: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
26: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478426001।
28: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
4: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
28: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
28: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
28: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट, दाङ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै म शान्त कुमार बुढा मगरको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: वर्तमान संसद कर्मकाण्डी भएको राजसभा महामन्त्री आचार्यको भनाई, दाङको समग्र विकासलाई प्राथमिकतामा राखिएको स्पष्टीकरण।
1: असोज 24 गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावको सरगर्मी बढ्दै 3 छुट्टै प्यानल मत माग्न र मतदाता रिझाउन व्यस्त।
0: दाङको बिजौरीदेखि कोठारीसम्मको सड़क स्तर उन्नतिको काम धमाधम चल्दै आगामी चैत भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य।
1: र देउखुरीमा अटो र बस ठोकिँदा 2 जनाको मृत्यु, 3 घाइते।
0: अब खबर विस्तारमा।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले हालको संसदीय अभ्यास कर्मकाण्डे जस्तो भएको बताउनु भएको छ। दाङको घोराईमा आज पत्रकार संघको भेटघाटमा दाङ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य समेत रहनुभएका महामन्त्री आचार्यले हालको संसदीय अभ्यास कर्मकाण्डे जस्तो भएको भन्दै संसदलाई सृजनशील, उपयोगी र प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। अहिले मन्त्रालयबाट कानूनको मस्यौदा तयार गरी संसदमा पठाउने अभ्यास रहेको भन्दै कानून निर्माणको सम्पूर्ण जिम्मेवारी संसदले लिनुपर्ने र संसदलाई कानून निर्माणको वास्तविक थलोका रूपमा विकास गर्नुपर्ने महामन्त्री आचार्यले बताउनुभयो।
2: मलाई संसद कर्मकाण्डी तरिकाले गर्छ भन्ने कुरामा चाहिँ त्यो भन्न चाहिँ मेरो अप्ठ्यारो छैन। मैले संसदमा हरेक पटक स्थापनाको त्यो देवानदेखि हरेक पटक बोल्ने गरेको कुरा चाहिँ के हो भने अहिलेको संसद चाहिँ कर्मकाण्डी भयो। संसदलाई रिफर्म गर्नलाई 275 जनालाई राइट इलेक्सनमा ल्याउनै दिनुभएको कारणले त्यो चाहिँ रिफर्म हुनुपर्छ भन्ने बात त मैले हरेक पटक भनिरहेको छु। मैले त संसदमा हजुरले याद गर्नुभयो भने मेरो त एउटा ठुलो विमति भनेको विधेयक कसरी बन्छ भन्नेमा आफूले जहिले भने अहिले संसदीय अभ्यासमा के हुन्छ भने कार्यपालिकाबाट नै विधेयक बनेर आउँछ, मन्त्रीजीले विधेयक टेबल गर्नुहुन्छ, त्यो विधेयकमा सांसदहरूले केही साना संशोधनहरू हाल्नुहुन्छ अनि त्यो संशोधनहरू पनि मन्त्रीको तजविजमा त्यो सेलेक्ट हुने अथवा नहुने हुन्छ अनि विधेयक पास हुन्छ। मैले जहिले पनि के भन्ने गरेको छु भने नीति नियम बनाउने सांसदहरूलाई नै विधेयक बनाउन दिनुपर्छ। त्यसको ओरिजिन अफ बिल भने नै सांसदहरू हुनुपर्छ, उहाँहरूले विधेयक बनाएर मन्त्रीहरूलाई संशोधनका लागि पठाएर त्यहाँबाट आउने संशोधन चाहिँ सांसदहरूले चेक गर्यो भने बल्ल विधेयक नै सही बन्छ भन्ने त मेरो जहिले पनि म कहाँनिर जोड्या भने संसदीय कुराहरू चाहिँ हामीले धेरै कुराहरू फिक्स गर्नुपर्ने छ। हिज महामन्त्रीका रूपमा चाहिँ मेरो दायित्व पनि भएको कारणले म त्यसमा काम पनि गर्दैछु, त्यो दोस्रो पाठ पनि भयो।
1: संसदमा सरकारका कमी कमजोरी बारे उठाइने प्रश्न सरकारलाई कमजोर बनाउन नभई अझ जनताप्रति जवाफदेही बनाउनका लागि हुने उहाँको भनाइ रहेको थियो। राज्यका संरचनालाई दलीयकरणबाट टाढा राख्न पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिएको र पार्टीले सरकारका काममा हस्तक्षेप नगरेको उहाँले बताउनुभयो। गत फागुनको निर्वाचनपछि दोस्रो पटक जिल्ला पुग्नुभएका दाङ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य तथा पार्टी महामन्त्री आचार्यले दाङको विकासका लागि टरीगाउँ विमानस्थल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल संस्कृत विश्वविद्यालयको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ। महामन्त्री आचार्यले भरपर्दो हवाई तथा स्वास्थ्य सेवा नहुँदासम्म दाङको विकासले गति लिन नसक्ने भन्दै जिल्लाको विकासका लागि यी क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
0: दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज 24 गते हुने निर्वाचनको सरगर्मी यति बेला खोराई बजारमा निकै बढ़ेको छ। नयाँ नेतृत्वको 3 छुट्टै प्यानल मत माग्न र मतदाता रिचाउन व्यस्त रहेका छन्। निर्वाचनको दिन आउन 4 दिन मात्रै बाँकी रहँदा उम्मेद्वारहरू कति सामूहिक त कति एक्ला एक्लै पनि बिहान सबेरैदेखि साँझ अबेरसम्म मतदाता भेटघाटमै व्यस्त रहेका छन्। यसैबीच असोज 24 गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा हालका वरिष्ठ उपाध्यक्ष तथा आगामी नेतृत्वका लागि अध्यक्ष पदका उम्मेद्वार नरेश कुमार श्रेष्ठ नेतृत्वको प्यानलले चुनाव आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। आज घोराईमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष पदका उम्मेद्वार नरेश कुमार श्रेष्ठले प्यानलको साना व्यवसायलाई बिना धितो ऋणको व्यवस्था र सहुलियतपूर्ण कर्जाको व्यवस्था, संस्थाको बलियो आर्थिक स्रोतको पहिचान गरी संस्थालाई आर्थिक रूपले सबल बनाउने, नापतौल कार्यालय दाङमा स्थापना गर्ने, व्यवसायहरूले भोग्दै आएको घरभाडालाई व्यवस्थित बनाउने, करदातालाई त्रसित होइन पुरस्कृत गर्ने वातावरण निर्माण गर्ने लगायतका प्रतिबद्धता सार्वजनिक गरेको छ। 24 गते हुने निर्वाचनमा महासचिवमा माधव खनाल र विकास ओली गरी दुईजनाको उम्मेद्वारी परेको छ। दुवै उम्मेद्वारले आफ्ना चुनावी एजेण्डाका साथ मैदानमा होमिएका छन्। कार्यसमितिमा महत्वपूर्ण मानिएको महासचिव पदमा दुई उम्मेद्वार विकास ओली र माधव खनाललाई आज हामीले तपाईंका चुनावी एजेण्डा के छन् र एक अर्का प्रतिस्पर्धीलाई कसरी लिनुभएको छ भनेर सोधेका छौं।
3: म दाङ जिल्ला उद्योग वाणी संघमा योभन्दा पहिले एक कार्यकाल सदस्य र एक कार्यकाल सचिवको भूमिकामा सफलतापूर्वक निर्वाह गरिसकेको कारणले सचिवपछि महासचिव कार्यकारी भूमिकाको लागि मेरो सचिवको अनुभवलाई कार्यान्वयन गर्ने र आगामी कार्यनीति र महासचिव भूमिकामा रहेर संस्थालाई रनमा गराउने हिसाबले मेरो महासचिवको उम्मेद्वारी रहेको छ भने मेरो आगामी एजेण्डा भनेको दाङ जिल्ला उद्योग वाणिज्य संघलाई डिजिटल मैत्री व्यवसाय संगठन बनाउने र कागजी प्रणाली भन्दा प्रविधिभूतयुक्त प्रणाली सदस्यता प्रणाली बनाउने मेरो पहिलो एजेण्डाको रूपमा रहेको छ भने दाङ जिल्ला उद्योग वाणिज्य संघमा आउने व्यवसायका समस्या, व्यवसायका आर्थिक समस्या, भाडाका समस्या, सम्पूर्ण समस्यालाई समाधान गर्न एकीकृत रूपमा एउटा संयन्त्र स्थापना गरेर अथवा एउटा डेस्क स्थापना गरेर सबै व्यवसायका समस्या समाधान गर्ने दोस्रो एजेण्डाको रूपमा रहेको छ भने तेस्रो एजेण्डाको रूपमा मैले संघलाई सचिवालय चुस्त व्यवस्थापन गर्न एकद्वार प्रणाली संघमा रहेका गतिविधि संघमा प्रदान गर्ने सेवाहरूलाई व्यवस्थापन गर्ने मेरो रहेको छ। स्वाभाविक रूपमा प्रतिस्पर्धा आफैमा प्रतिस्पर्धी नै हुन्छ। मसँग लड्नुभएका मेरो प्रतिस्पर्धी उम्मेद्वारी पनि प्रतिस्पर्धामै हुनुहुन्छ। मैले यसलाई स्वाभाविक प्रतिस्पर्धाको रूपमा लिएछु। मैले मेरो उम्मेद्वारी मेरो जित्ने आधार भनेको मैले एक कार्यकाल सदस्य हुँदा गरेका काम र सचिव हुँदाखेरि गरेका भूमिका, संस्थागत भूमिकामा गरेका काम र मेरो ज्ञान अथवा व्यवसायलाई मैले गर्न सक्ने कन्भिन्स, व्यवसायका समस्याहरू मैले गर्न सक्ने समाधान गर्न सक्ने मेरो क्षमतालाई नै मेरो जितको आधार लिएको छु। किनभने मैले सम्पूर्ण व्यवसायका समस्यालाई नजिकबाट निहालेको छु, व्यवसायको समस्याको निराकरण गर्न सक्ने ल्याकत राख्छु। त्यो कारणले मैले मेरो प्रतिस्पर्धीलाई पनि मेरो म जत्तिकै भए तापनि मेरो क्षमताको आधारमा मैले उहाँलाई उहाँसँग मेरो प्रतिस्पर्धी हो भन्ने बुझेको छु। मैले
4: म महासचिवको उम्मेद्वार भएर भइरहँदाखेरि मेरो विगतको चाहिँ यो उद्योग वाणिज्यको यात्रामा चाहिँ पहिलो 3 वर्ष सदस्य र दोस्रो 3 वर्ष चाहिँ सहकोषाध्यक्ष पदमा रहेर काम गरिरहे। अहिले महासचिवको रूपमा चाहिँ म आएको छु। विशेष गरी मैले चाहिँ व्यवसायीहरूको सडकको समस्या, भाडाको समस्या, अनि तपाईँको चाहिँ यो चाहिँ अनलाइनको समस्या, तपाईँको अन्डरबिलिङको समस्यादेखि लिएर हरेक क्षेत्रबाट चाहिँ यो चाहिँ झोले पोखेको समस्यादेखि लिएर हरेक क्षेत्रमा चाहिँ व्यवसायको समस्या परिरहेको छ। व्यवसायीहरूलाई चाहिँ एउटा चाहिँ तालिमको सेमिनारको व्यवसाय मोटिभेसन क्लासको जे आवश्यक परिरहन्छ त्यस्ता कार्यक्रमहरूमा चाहिँ सहभागी बनाउने र चाहिँ व्यवसायीहरूको व्यवसायलाई चाहिँ सफल पार्न र उहाँको चाहिँ आत्मविश्वास आत्मबल के अरे प्रदान गर्नलाई चाहिँ मेरो चाहिँ भूमिका रहन्छ। विगतका दिनमा मेरो त्यही रह्यो। जो व्यवसायले पीड़ा परेको छ, जो व्यवसायी मसँग चाहिँ सँगै समस्यामा चाहिँ समाधान गर्नेमा चाहिँ हामी लागेर चाहिँ उहाँहरूको समाधान भयो, उहाँले चाहिँ माधव खनालको चाहिँ भूमिका के भन्ने कुरा उहाँले बुझ्नुभएको छ र चाहिँ हामी जहाँनिर समस्या पर्छ त्यहीँनिर हामी म चाहिँ त्यहाँनिर चाहिँ पुगेको हुन्छु र चाहिँ मैले सकेसम्म व्यवसायीको समस्या समाधान गर्नमा म चाहिँ तल्लीन लागेको हुन्छु। प्रतिस्पर्धीको कुरा गर्दाखेरि एउटा लोकतान्त्रिक पद्धति हो, एउटा चुनावी प्रक्रियामा चाहिँ जाँदाखेरि चाहिँ एउटा जित हार भन्ने कुरा चाहिँ एउटा स्वाभाविक कुरा हुन्छ। मैले प्रतिस्पर्धीको रूपमा चाहिँ त्यसले चाहिँ एउटा चाहिँ चुनावी प्रक्रिया हो र चाहिँ एउटा चाहिँ चुनावमा लडिसकेपछि एउटा दुईटा उम्मेद्वार हुँदाखेरि एउटाको जित एउटा हार अवश्य हुन्छ र चाहिँ जित्दै गर्दाखेरि पनि हामी चाहिँ सँगै काम गर्नेछौँ। यदि एकजना जित्ने एकजना हार्ने हो र चाहिँ यदि कि तपाईँको चाहिँ व्यवसायको पक्षमा काम गर्न हामी जहिले पनि चाहिँ प्रतिबद्ध भएर लाग्छौँ र लागिरहनेछौँ।
1: अब बाँकी समाचार। दाङको बिजौरीदेखि कोठरीसम्मको सड़क स्तर उन्नतिको काम धमाधम भइरहेको छ। हाल सड़कको ड्रेन निर्माण तथा सब्वेश राख्ने काम अन्तिम चरणमा पुगेको छ। ₹44,87,00,000 लागतमा 15.58 किलोमिटर सड़क कालोपत्रे हुन लागेको हो। लुम्बिनी प्रदेश सरकार अन्तर्गत संचालित ग्रामीण सम्पर्क सुधार परियोजना अन्तर्गत उक्त सड़क बिजौरी बसद्वारा जमुनी लक्ष्मीपुर दक्षिण कुरिया कब्जावार हुँदै कोठरीसम्म निर्माण हुनेछ। अब छिट्टै कालोपत्रीको काम शुरू हुने निर्माण कम्पनी एमसीएएनएसबीजी जेबी काठमाडौँका प्रतिनिधि सिलन बरालले बताउनुभयो। उहाँका अनुसार निर्माण कार्यलाई छिटो सम्पन्न गर्न तुलसीपुर उपमहानगरपालिकामा सूचीकृत व्यवसाय तथा निर्माण सामग्री आपूर्तिकर्ता र रेन्टल सेवा प्रदायकसँग सहकार्य गरिएको उहाँको भनाइरहेको छ। उहाँका

0: दाङको देउखुरीमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा दुई महिनाकी शिशु र अर्का एकजना गरी दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मृत्यु हुनेमा प्युठानको सरूमा रानी गाउँपालिका पाँच हात्तीखाल निवासी 45 वर्षीय नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमय मगर रहेका छन्। प्रहरीका अनुसार प्युठानबाट लमै बजार आएर प्युठान फर्कने क्रममा लमै नगरपालिका 3 मजगाउँ चोकमा दुर्घटना भएको हो। लमैबाट भालुबाङतर्फ जाँदै गरेको लु प्र 02900001571 नम्बरको अटो र भालुबाङबाट लमैतर्फ जाँदै गरेको यात्रुवाहक बस एक आपसमा ठोकिएका थिए। प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको ट्रकलाई उछिनेर अटो अगाडि जान खोज्दा पूर्वबाट तीव्र गतिमा लमैतर्फ आउँदै गरेको यात्रु बसमा ठोकिन पुगेको हो। दुर्घटनामा अटो चालक सरूमारानी गाउँपालिका पाँच पाखापानीका जितबहादुर पल्ली मगर, सोही ठाउँकी संगीता सोमय मगर र नौवाहिनी गाउँपालिका आठ लुपलुङका 28 वर्षीय गोपाल अधिकारी घाइते भएका छन्। घाइते तीनैजनाको लमै अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: राजपुर गाउँपालिकाबाट प्रहरीले अवैध रूपमा लुकाई छिपाई राखिएको करिब 4 लाख मूल्य बराबरको पटाका सहित एकजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत असोज 18 गते साँझ विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पटाका बरामद गरी 67 वर्षीय खिमा पुनलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय गडवाबाट खटिएको प्रहरी टोलीले राजपुर गाउँपालिका ओडा नम्बर 3 करङखोला स्थित खिमा पुनको घर कोठामा खानतलासी गरेको थियो। सो क्रममा अन्दाजी 4,19,500 रूपियाँ बराबरको विभिन्न किसिमका पटाकाहरू फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएका पटाका सहित पुनलाई नियन्त्रणमा लिई विस्फोटक पदार्थ सम्बन्धी कसुरमा सम्मानित दाङ जिल्ला अदालतबाट 5 दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ।
0: राप्ती गाउँपालिकाले मुक्त कमैया कमलहरी समुदायको आय आर्जन वृद्धि गर्ने उद्देश्यले वितरण गरेको माउ बाख्राको स्थलगत अनुगमन गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष 2082-83 को वार्षिक कार्यक्रम अन्तर्गत मुक्त कमैया कमलहरी समुदायका 50 घर परिवारलाई माउ बाख्रा वितरण गरेको थियो। बाख्रा पालन मार्फत लाभग्राही परिवारको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमको प्रभावकारिता तथा बाख्राको अवस्थाबारे अनुगमन गरिएको हो। गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरी र उद्यम विकास शाखा प्रमुख विनिता चौधरीले लाभग्राहीका घरमै पुगेर बाख्राको अवस्था, पालन पोषण तथा देखिएका समस्याबारे जानकारी लिनुभएको थियो। अनुगमनका क्रममा कार्यवाहक अध्यक्ष चौधरीले वितरण गरिएका बाख्राको राम्रोसँग हेरचाह गरी संख्या वृद्धि गर्न र लाल बाख्रा पालनलाई आय आर्जनको दिगो माध्यम बनाउन लाभग्राहीलाई सुझाव दिनुभयो। उहाँले बाख्राको स्वास्थ्यमा विशेष ध्यान दिन, समयमै खोप तथा औषधि उपचार गराउन र व्यवस्थित खोर निर्माण गरी सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो। उद्यम विकास शाखा प्रमुख चौधरीले बाख्रालाई उचित स्याहार, स्वच्छ पानी तथा सुरक्षित खोरको व्यवस्था गर्न सुझाव दिनुभयो। उहाँले बाख्रा पालनलाई व्यावसायिक रूपमा अघि बढ़ाउँदै उत्पादन वृद्धि गर्न सके परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने बताउनुभयो। अनुगमनका क्रममा लाभग्राहीले बाख्रा पालनमा देखिएका समस्या तथा आवश्यकता बारे जानकारी गराएका थिए। गाउँपालिकाले कार्यक्रमबाट प्राप्त उपलब्धि र चुनौतीका आधारमा आगामी दिनमा आवश्यक सहयोग तथा सहजीकरण गर्ने जनाएको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशनको बन्द सत्र शुरू भएको छ। कांग्रेसको केन्द्रीय कार्य समितिको आज बसेको बैठकले बन्द सत्रमा पेश गर्ने एजेण्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको हो। तीनवटा क्लस्टरमा विभाजन गरेर बन्द सत्रमा छलफल भइरहेको छ। पहाड़, हिमाल र मधेश तराई गरी 3 क्लस्टरमा विभाजन गरी बन्द सत्र शुरू भएको हो। बन्द सत्रका लागि हिमाल हल, पहाड़ हल र तराई मधेश हल निर्धारण गरी प्रदेशगत रूपमा सम्बन्धित प्रतिनिधिहरूलाई हलमा विभाजन गरिएको छ। हिमाल हलमा कोशी, कर्णाली र गण्डकी प्रदेशका गरी 2,331 प्रतिनिधि सहभागी भएका छन्। त्यस्तै पहाड़ हलमा बागमती र लुम्बिनी प्रदेशका गरी 2,226 प्रतिनिधि सहभागी छन् भने तराई मधेश हलमा मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र जनसम्पर्क समिति तथा भातृ संगठनका गरी 3,276 प्रतिनिधि

0: सहभागी भएका छन्। बन्द सत्रमा सभापति गगन कुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीले पेश गरेको विधान तथा पार्टी सञ्चालन सम्बन्धी प्रस्ताव, उपसभापतिले पेश गरेको समसामयिक प्रस्ताव लगायत विषयमा छलफल भइरहेको छ। आउँदो चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, चुनाव अघि गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना नीति, क्षेत्रसंघको सहकार्य, युवा सहभागिता र समुन्नत नेपाल, सम्मानित नेपालीको अवधारणासम्म समेटिएको छ। पछिल्ला दुई दशकमा आफ्नो मूल उद्देश्य भन्दा पद र सत्तालाई प्राथमिकता दिएको स्वीकार गर्दै गठबन्धन व्यवस्थापन, भागबण्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको विषय सभापति थापाको प्रतिवेदनमा उल्लेख गरिएको छ।
1: हिन्दूको महान पर्व दशैं तिहार नजिकिएसँगै रोजगारीका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठूलो संख्यामा स्वदेश फर्किन थालेका छन्। नेपाल भारत नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाले पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपाली अहिले ठूलो संख्यामा स्वदेश फर्किरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय जमुनाका प्रहरी निरीक्षक राजन भट्टराईले चाडपर्व नजिकिएसँगै भारतका नेपाली स्वदेश फर्किने क्रम बढ़ेको बताउनुभयो। उहाँका अनुसार अहिले यो नाकाबाट दैनिक हजार भन्दा बढ़ीको संख्यामा नेपाली स्वदेश फर्किरहेका छन्। स्वदेश फर्केको संख्या दिनदिनै बढ़दो छ। दशैं तिहार मनाउन भारतबाट नेपाल आउने नेपालीको सहजताका लागि नेपाल प्रहरीले आवागमनलाई जमुना नाकामा सहज बनाएको छ। इलाका प्रहरी कार्यालय जमुनाले रिक्सा, ई रिक्सा, बस र होटेल व्यवसायबाट स्वदेश फर्किने नेपाली वर्षेनी ठगिने र लुटिने हुँदा सो सम्भावनालाई हेरेर नेपाल प्रहरीले कड़ा निगरानी गरिरहेको जनाएको छ।
0: स्वास्थ्य बीमा बोर्डले आउँदो पुष 1 गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। बोर्डले सूचना निकालेर पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको हो। बोर्डको बैठकले सेवा प्रवाहमा डिजिटल सुधार गर्न यो निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ।
1: सरकारले अत्यावश्यक बाहेक हालका लागि भुटेकोशी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालन शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुननिर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। जिल्ला शिक्षा समिति, जिल्ला विपद व्यवस्था समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकनको सिफारिशको आधारमा उक्त निर्णय गरिएको हो। यसै गरी बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17,72,27,000 रूपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृत यी योजनाहरूका लागि अर्थ मन्त्रालय मार्फत स्रोत व्यवस्थापन गरिनेछ। यसै गरी लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ।
0: भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै आइतबार तेस्रो दिन पनि प्रदर्शन भएको छ। शुक्रबारदेखि शुरू भएको प्रदर्शन हिजो मुम्बई र नयाँ दिल्लीमा समेत जारी रहेको थियो। मुम्बईमा हजारौं मानिस भारतीय झण्डा बोकेर सड़कमा उत्रिएका भारतीय संचार माध्यमहरूले जनाएका छन्। उनीहरूले मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेका छन्। प्रदर्शनको नेतृत्व विपक्षी दलका नेता तथा कक्रोच जनता पार्टी अर्थात सीजेपीका समर्थकहरूले समेत गरेका छन्। तर भारत सीजेपीका प्रमुख अभिजित दीपकेले सामाजिक सञ्जाल मार्फत स्वतन्त्र र निष्पक्ष निर्वाचनको माग गर्दै प्रदर्शनमा सहभागी हुन आह्वान गर्नुभएको छ। तर भारतीय निर्वाचन आयोगले मतदाता सूची पुनरावलोकन अनियमितता भएको आरोप स्वीकार गरेको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले भने प्रदर्शनकारीले माग गरेको राजीनामाका विषयमा सार्वजनिक प्रतिक्रिया दिनुभएको छैन।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमन, क्यानाडा र नेपाल बीचको त्रिकोणात्मक श्रृंखला खेल्न नेपाली टोली गैराती त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो नेपाली टोलीलाई विदाई गर्यो। क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले खेलाड़ीलाई शुभकामना दिँदै विदाई गर्नुभएको थियो। क्यानका सचिव पारस खड्काले श्रृंखला नेपालका लागि निकै महत्वपूर्ण रहेको भन्दै उत्कृष्ट खेलेर जीत निकाल्न शुभकामना दिनुभएको छ।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.3 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 6.6 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 3 मिटर प्रति सेकेण्ड रहयो भने सापेक्षित आर्द्रता 84% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजाले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नुअघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: वर्तमान संसद कर्मकाण्डी भएको रासोपा महामन्त्री आचार्यको भनाई, दाङको समग्र विकासलाई प्राथमिकतामा राखिएको स्पष्टीकरण।
1: असोज 24 गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावको सरगर्मी बढ़दै 3 छुट्टा छुट्टै प्यानल मत माग्न र मतदाता रिचाउन व्यस्त।
0: दाङको बिजौरीदेखि कोठरीसम्मको सड़क स्तर उन्नतिको काम धमाधम चल्दै आगामी चैतभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य।
1: र देवखुरीमा अटो र बस ठोकिँदा 2 जनाको मृत्यु, 3 घाइते।
0: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा श्रोतालाई पनि धन्यवाद दिँदै
0: म देवा भूषाल
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल्दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: एफएक्स सिनेमाज घोराई 10 चौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र चमेलीको पुई। पेन्सन पट्टा
6: तपाईँको छलमा नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: चङ्गुल
7: विदेश नजानुहोस् न है, मलाई छोडेर नजानु न बाबा।
5: आचार्य
8: जब अन्यायले सीमा नाच्छ
5: बा एक एउटा
8: छोरी पनि ठुली भयो है, अस्ति जस्तो मात्र लाग्छ सानो बच्चा हातमा खेलाएको।
5: साथै हिन्दी कथानाक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ।
9: तु गोवाका सबसे बडा हार्ड वर्किङ क्रिमिनल।
10: मम्मी मम्मी दाँत दुख्यो।
11: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
12: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
13: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
11: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
13: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, पीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
14: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
15: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
13: सम्पर्क फोन नम्बर 082-5902222।
11: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
16: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
17: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
16: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
17: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
16: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
18: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
19: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
18: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
19: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
20: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
10: शिशु क्लिनिक फर्टिलिटी बिचो खोर हाइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
21: राप्ती इंजीनियरिंग कलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
22: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
21: सम्पर्क राप्ती इंजीनियरिंग कलेज घोराही दाङ
22: फोन नम्बर 082-562-601 9857-35990 9857-31684
23: के तपाईँलाई पायल फुसफुसा फुस्रा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
24: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
25: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 9847193944 9847193944

0: गाउँदैथेस मेरो एभरेस्ट
1: स्वर्गदारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र चमेलीको पोइ बा एक योद्धा पेन्सन पट्टा।

0: साथै हिन्दी कथानक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
1: तू गोवा का सबसे बड़ा हार्ड वर्किंग कैमरा लाया,

0: ମୋତେ ପସନ୍ଦ।
1: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम विषय बहसको पर्खाईमा बस्नुभएका तपाई सम्पूर्ण श्रोताहरूलाई। तपाई यति बेला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम विषय बहस सुन्दै हुनुहुन्छ र यो कार्यक्रम हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाई 7 बजेसम्म सुन्दै आउनु भएको छ। हामी कार्यक्रममा हरेक हप्ता विभिन्न क्षेत्रमा आबद्ध रहनुभएका व्यक्तिहरूसँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं र तपाई इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org बाट पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र आजको बसाईमा प्रविधिमा शालिग्रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली। आज हामीले कार्यक्रममा कुराकानी गर्दैछौ नेपाल कुसुण्डा विकास समाजका केन्द्रीय अध्यक्ष हुनुहुन्छ धनबहादुर कुसुण्डासँग, खास गरेर उहाँहरूको समुदायको अवस्था, भाषा, संस्कृति लगायत विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौ।
2: नमस्कार, मेरो नाम धनबहादुर कुसुण्डा, नेपाल कुसुण्डा विकास समाजको केन्द्रीय अध्यक्ष, घर घोराई उपमहानगरपालिका वार्ड नम्बर 18 सुबेलाखुटीमा पर्छ। हाल चाहिँ बसाई त्यही बजारतिरै छ।
1: अहिले पछिल्लो समय कुसुण्डा समाजको तपाईँहरू समुदायको अवस्था कस्तो छ?
2: हाम्रो समुदायको एकदमै हरेक जात जातिहरू भन्दा लोपन्मुख अवस्थाको समुदाय हो। आर्थिक अवस्था एकदमै कमजोरी छ, जीविकोपार्जन गर्नलाई चाहिँ हम्मे हम्मे छ, नोकरी जागिरी पनि छैन, अनि पढे लेखेका छन् नानी बाबुहरूले, तिनको लागि अब एउटा जागिर पनि छैन, एकदमै अवस्था नाजुकै छ भन्नुपर्छ।
1: यहाँहरूले विभिन्न समयमा सरकारसँग विभिन्न मागहरू पनि राख्नुहुन्छ, एकीकृत बस्ती लगायतका, कहाँ पुग्यो त्यो विषय अहिले?
2: अब मैले बारम्बार यो सरकारसँग, केन्द्र सरकारसँग, अनि तपाईँको यो स्थानीय सरकार, प्रदेश सरकारसँग बस्ने बेला कुराहरू, आफ्नो एजेन्डाहरू राख्ने बेला, एकीकृत थोरै समुदायका छौँ हामीहरू, 150 जना मात्रै नेपालमा, एकीकृत बस्तीको व्यवस्था गरिदिनु पर्यो। हामी चाहिँ विभिन्न जिल्लामा थोरै मान्छे भए तापनि छरिएरै बसेका छौँ, एकीकृत बस्ती व्यवस्थापन गरिदिनु पर्यो भनेर बारम्बार कुराहरू राखिरहेको छु। अहिलेसम्म सुनाइ भएको छैन, एकदमै चुनौतीपूर्ण छ यो विषय।
1: अहिले यहाँले जीविको समस्या, आर्थिक रूपमा पनि पछाडि परेको जस्तो कुरा गर्नुभयो, अहिले त यहाँहरूको समुदायले जीविकोपार्जन कसरी गरिराखेको छ?
2: एकदमै जीविकोपार्जन गर्नलाई ज्याला मजदुरी गर्ने हो, त्यही पनि पाइएको छैन ज्याला मजदुरी गर्न पनि। अनि नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता दिएको छ, महिनाको 4,000 रुपियाँ दिन्छ, त्यसैले चाहिँ तपाईँको अब राशन पानी किन्ने, अब उताबाट भत्ता आयो भने दिन्छौँ भन्ने, अरू रोजगारी छैन, त्यही नै बाँच्नको लागि एउटा आधार बनेको छ।
1: जस्तो यहाँहरूले अहिले अब सरकारले यस्तो गर्दै यहाँहरूको आफ्नो समुदायको लागि राम्रो हुन्थ्यो भन्ने केही छ?
2: त्यही हो मेरो बारम्बार माग सरकारसँग, यो थोरै जनसङ्ख्या भएको कुसुण्डा समुदायलाई कुनै पनि ठाउँमा चाहिँ अटाउन सक्ने समुदाय हो, त्यति धेरै छैन, हामीले त्यति धेरै जग्गा जमिन पनि मागेका छैनौँ, हामीले बस्ने बास र सबै कुसुण्डा नेपालभरि 7-8 जिल्लामा त्यो कुसुण्डाहरूलाई एकीकृत बस्ती बनाएर त्यहाँनिर राखिदियो भने हाम्रो भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण हुन्थ्यो भन्ने चाहिँ माग हो हाम्रो।
1: अब जस्तो यहाँहरूको कुसुण्डा समुदायको छुट्टै पहिचान के छ अहिले पनि?
2: हाम्रो पहिचान भनेको दुध दही नखाने, अनि तपाईँको गोबरले नलिप्ने, अनि यति हो पहिचान छुट्टै भनेको, अरू चाहिँ आफ्नो आफ्नो संस्कार सबैका हुन्छन्। वन पूजा, प्राकृतिक पूजक हो हामीहरू, वनमा चाहिँ वन देवी पूजा गर्ने। अब वेशभूषा अब धेरै जस्तो मिल्छन्, अलिकति कलर मात्रै फरक हो, धेरै जस्तो रीतिरिवाजहरू मिल्छ, किनभने सबै नेपाली हो नि, त्यही कारणले गर्दाखेरि अब धेरै जस्तो मिल्न जान्छ। अब भाषा नमिल्नु भनेको विश्वमा कसैसँग एउटा शब्द पनि नमिल्ने चाहिँ कुसुण्डाहरू हो, एउटा शब्द मिल्दैन विश्व, यो चार भाषा परिवार, भोट, बर्मेली, सिखहरू यिनीहरू भन्छ नि, यिनी मध्येमा कुनै पनि भाषा परिवारसँग चाहिँ मेल खाँदैन हाम्रो भाषा।
1: अब यहाँले भने जस्तै पछिल्लो समय यहाँहरूको भाषा लोप हुन थालेको भनेर यहाँहरूले कुरा पनि उठाउनुहुन्छ, अहिले के छ अवस्था, यहाँहरू परिवारमा बोल्नुहुन्छ आफ्नो भाषा?
2: अहिले सिक्ने क्रम छ, अब त्यति अब जुजु गर्ने मान्छे नभएको कारणले, मेरो फुपू हुनुहुन्थ्यो, उहाँ बित्नुभयो, अर्को एकजना फुपू हुनुहुन्छ, उहाँले चाहिँ धेरै अब सँगै बस्ने, कहिले कता हिँड्नुहुन्छ कहिले कता हिँड्नुहुन्छ। यो भाषा आयोगबाट मैले दुई तिन चरणको के अरे कार्यक्रम, भाषा कक्षा सञ्चालन धर्ना स्कुल महेन्द्र माविमा चाहिँ त्यहाँ चाहिँ सुरु गरेर चार वर्ष जति 15-20 जना कुसुण्डाको बच्चाहरू केही चाहिँ आफ्नो भाषाहरू बोल्ने, पूरा चाहिँ नबोले पनि अलिअलि बुझ्ने बोल्ने फर्काउने सक्ने चाहिँ भएका छन्।
1: अब यहाँ त कुसुन्डा समुदायको केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ, यहाँहरू समेत अन्य व्यक्तिहरूले यहाँको समुदायका व्यक्तिहरूले के समस्या अथवा यहाँसँग राख्नुहुन्छ त्यस्तो केही कुराहरू?
2: अब राख्नुहुन्छ नि, अब रोजगार छैन, समस्या छ, कसैले अब के को समस्या हुन्छ, कहिले के छ भने अब त स्वास्थ्य सम्बन्धी समस्या हुन्छ, जस्तो महिलाहरूको जब छुट्टै समस्या हुन्छ, अब महिलाहरूको लागि स्वास्थ्य प्रजननको लागि चाहिँ पैसा हुँदैन, एकदम उपचार गर्नलाई गाह्रो छ, एकदमै आर्थिक अवस्था कमजोरी भएको कारणले गर्दाखेरि अब यो स्वास्थ्यमा पनि एकदमै समस्या छ। हामीलाई पैसा नभएको कारणले उपचार गर्न नपाउने नसकिने अवस्था छ। त्यो सरकारले त्यो निःशुल्क स्वास्थ्य हेरिदियो भने चाहिँ हामीलाई धेरै राहत हुन्थ्यो भन्ने चाहिँ भनाइ हो हाम्रो। हजुर, स्वास्थ्य, शिक्षा, रोजगारको चाहिँ एकीकृत बस्ती सबभन्दा पहिले त एकीकृत बस्तीको माग हो। त्यसपछि एकै ठाउँ बस्यो भने हाम्रो भाषा, एकै ठाउँ बसेर चाहिँ बस्न पाइयो भने हाम्रो भाषा पनि जोगिन्थ्यो, धर्म जोगिन्थ्यो, संस्कार संस्कृति जोगिन्थ्यो। र एक विभिन्न ठाउँमा छरिएर बस्यो भने त आफ्नो आफ्नो तरिकाले बसेका हुन्छ। अब त्यहाँ संगठित नभएको कारणले गर्दाखेरि हाम्रो भाषा, धर्म, संस्कार, संस्कृति लोप हुँदै मृत्यु अवस्थामा पुगेको अवस्था छ अहिले।
1: यहाँले अटो पनि चलाउनुहुन्छ, कति भयो चलाउन थालेको?
2: अटो चलाउन थालेको त भयो धेरै, पहिले चाहिँ 12-13 वर्ष जति भयो होला। यो अटोमा केही कमाइ छ किन, अहिले बिहान 1000 रुपियाँको तेल हालेँ, बल्ल बल्ल तेलको पैसा उठाएको छु। अब यो धेरै अटो पनि चाहिँ धेरै भयो। अब बजारमा चाहिँ चर्ने मान्छेहरू हुन्छ नि, गाउँ गाउँमा सबैले चाहिँ आफ्नो आफ्नो चाहिँ रोजगारीको लागि घर घरमा गाउँ गाउँमा बस्ती बस्तीमा किन्नु भएको छ। त्यस कारणले गर्दाखेरि अब यो व्यवसाय पनि चाहिँ छैन, चल्दैन, नचल्ने अवस्थामा छ। तेलको पैसै उठ्दैन, त्यस्तो समस्या छ।
1: तेल
2: महँगो भएर पनि मान्छे अटो धेरै भएर। अब यो डिजिएम नेपाल, यो आरआरएन अफिसबाट डिजिएम नेपालले चाहिँ एउटा प्रपोजल हालेका थियौँ हामीले टुनातपरी भनेर, अरू अरू जातिहरूले पनि हाल्नु भएको छ। त्यहाँ 22-23 लाख रुपियाँ पारिदिनु भएको छ। त्यो काम गर्नलाई एकदमै गाह्रो छ, किनभने उहाँको सबै मापदण्डहरू भित्र रहेर चाहिँ काम गर्नुपर्ने हुन्छ। अनि एउटा समस्या मैले यो हाम्रो जग्गा छैन, जग्गा जमिन, यो उद्योग खोल्नलाई तपाईँको लाल पूर्जा चाहिँदो रहेछ, यस्तो अप्ठ्यारो छ। हेर्नुहोस्, अब सरकारले अथवा चाहिँ स्थानीय निकायले यो व्यवस्था गरिदिनु पर्ने, अनि त्यो लाल पूर्जा नभएको कारणले एकदम गाह्रो छ हामीलाई त्यो कार्यान्वयन गर्नलाई। पैसा हालिदिइसक्यो, 2 मिसिन अनि एउटा ट्रस्ट बनाउने भनेर चाहिँ उहाँले पैसा हालिदिइसक्नु भएको छ। त्यो अब त्यो निर्माण गर्नलाई एकदम गाह्रो भइरहेछ यो जग्गाको लागि। अब यस विलम्ब र मेरो चाहिँ अनुरोध के छ भने, यस्तो हामी जग्गा नभएको सुकुम्बासी भूमिहीन, हजारौँ पुस्ता भइसक्यो हाम्रो चाहिँ भूमिहीन भएको सुकुम्बासी, वास्तविक सुकुम्बासी भनेको हामीहरू हो क्या। हेर्नुहोस्, कैयौँ पुस्तासम्म हाम्रो चाहिँ जग्गा जमिन छैन अहिलेसम्म। तपाईँको नेपाल अधिराज्यभरिमा कुनै पनि कुसुन्डाको एक धुर, एक कट्ठा जमिन चाहिँ नाममा छैन। त्यस्तो खालको चाहिँ समुदायले सरकारले व्यवस्थित गर्नुपर्ने, उद्योग खोल्नलाई यिनीहरूले चाहिँ छुट दिएर चाहिँ त्यो उद्योग धन्दा चाहिँ मा चाहिँ समावेशी गर्नुपर्ने हो। एकदमै गाह्रो छ, यो चुनौतीपूर्ण छ, कसरी काम गर्ने होला भन्ने चुनौती रहेछ। अब कसरी गर्ने होला यो सबैले चाहिँ सुनाइदिनु होला। यो यस्तो खालको चाहिँ अवस्था छ हाम्रो दयनीय अवस्था, र जग्गा जमिन नभएको कारणले अब चुनौतीपूर्ण रहेको छ यो काम अगाडि कार्यान्वयन गर्नलाई।
1: अहिले दुनाटपरी उद्योग खोल्दै हुनुहुन्छ, सामूहिक रूपमा हो?
2: सबै सामूहिक रूपमा हो, त्यो व्यक्तिगत होइन, यो समुदायलाई दिन्छ। समुदायको नाममा चाहिँ आएको बजेट हो, समुदायले नै काम गर्ने हो। अब समुदायले नै उद्योग चलाउने हो, कोहीले चाहिँ डुना टमरी खुट्ने, कोहीले पाट खरिद समिति हुन्छ, एउटा अनुगमन समिति हुन्छ, अर्को एउटा उत्पादन समिति हुन्छ, एउटा तपाईँको यो व्यवस्थापन अनुगमन समिति, लेखा समिति भनेर 4 समिति गठन गर्ने भनेको छु। अब सुरु हुन्छ, अब सुरु हुँदैछ, अब यही महिनाको यो भदौ महिनाभित्रमा चाहिँ यो पहिलो चरणको चाहिँ काम सम्पन्न भइसक्छ।
1: यो बजारको केही समन्वय गर्नुभएको छ यहाँले बजारको लागि?
2: होइन, बजारसँग अब त्यही पहिले त अब यो आफ्नो त्यो टर्सहरू बनाउनु पर्यो, पहिले त उत्पादन गर्नु पर्यो, दर्ता गर्नु पर्यो, अनि त्यसपछि बजार व्यवस्थापन छन् सबै ठाउँमा भनेको छु। कहीँ पार्ट ल्याइदिनु होला, यस्तो काम गर्न लाग्छु भनेको छु सबै ठाउँमा इष्टमित्रहरूलाई, हुन्छ हामी गर्छौँ भन्नुभएको छ। अब यो बनाउनु उत्पादन गर्न गरिसकेपछि तपाईँको डुना तपाईँको लागि नबिग्ला भन्नु छैन, अन्त पनि जाने रहेछ, एउटा हाम्रो एकजना महिला हुनुहुन्छ, उहाँले चाहिँ आफूले खरिदेर सबै विभिन्न जिल्लाहरू विभिन्न ठाउँ सहर बजारहरूमा चाहिँ सप्लाई गर्नुहुँदैछ। यो अर्ग्यानिक चिज हो, यो प्लास्टिक भन्दा धेरै राम्रो हो, किनभने यो त पूजापाठमा देवी देवता मठ मन्दिरमा चढ्ने चिजहरू, यो पातहरू सालको पातबाट बनिने चिजहरू हो। हामी कहाँ फेरि एकदम सफा गरेर, हाम्रो सम्झौता नै त्यही छ, तपाईँको धोई पखाली गरेर सफा गरेर एकदमै तपाईँको राम्रो खालको चाहिँ उत्पादन गर्ने भन्ने हाम्रो सम्झौता छ। यही महिना भरौ महिनाभित्रमा चाहिँ सुचारू गर्ने चाहिँ हाम्रो चाहिँ सोचाइ छ।
1: यहाँहरूले यो कुसुन्डा समुदायको लागि हो?
2: हजुर, कुसुन्डा समुदायको लागि।
1: अहिले कति हुनुहुन्छ दाङमा त तपाईँहरूको संख्या?
2: हामी 70-80 जना जति छौँ दाङमा, सबै जिल्लामा, सबै चाहिँ ठाउँमा छरिएर बसेको दाङ जिल्लामा, देवघरी लगायत सिक्टामा हुनुहुन्छ, राजपुर सिक्टामा, अनि हजुरको यता डगमारा नाकातिर हुनुहुन्छ, अनि यो नगरपालिकामा तपाईँको 12 नम्बरमा, 18 नम्बरमा, 14 नम्बरमा, अनि यता गोबरडिया गाउँपालिकामा हुनुहुन्छ, पत्रिङ्गा भन्ने ठाउँमा छरिएर बसेर, प्युठानमा पनि हुनुहुन्छ, अलि धेरै भएको प्युठानमा, स्वर्गोदारी नगरपालिकामा हुनुहुन्छ दुई घर जति, अनि सरुमरानी गाउँपालिकामा हुनुहुन्छ 24-25 जनाको समूहमा हुनुहुन्छ उहाँ, अनि तपाईँको यो ऐरावती गाउँपालिकामा हुनुहुन्छ, यति ठाउँमा चाहिँ प्युठानमा 3 ठाउँ लगायत सबैले समेटेको छु, अनि सबै लाभान्वित हुनुहुन्छ। लगभग 100 जनाको हाराहारीमा चाहिँ कुसुन्डा समुदायले त्यो काम गर्ने, सबैमा त्यो उसमा समावेश हुने भनेर चाहिँ हाम्रो निर्णय गरेका छौँ।
1: देशभरमा जता हुनुहुन्छ सबै एकै ठाउँमा बस्ने व्यवस्था हुनु पर्यो भन्ने मागो यहाँ?
2: हजुर हजुर, किनभने त्यति धौसम छोड्ने चाहिँ त्यस्तो अवस्था खालको छैन, किनभने आफ्नो आफ्नो अब ऐलानीमा कोही कतै, कोही कता, कोही झोब्रामा, कोही भाडामा बसेर बसेको अवस्था छ, तिनीहरूले चाहिँ एक ठाउँ बसालेपछि अब बनाउनुहोस् हामी आउँछौँ भन्छन्, अब बसेका ठाउँमा चाहिँ व्यवस्थित नगर्दा छन् कता हिँडाल्ने, त्यही भएर जग्गा जमिन पनि अहिले नापी गर्न लाग्छ अरे भन्ने सुन्छु, कता नापिया छ, के छ, कस्तो छ, अहिलेसम्म हाम्रोमा आएको छैन। अहिलेसम्म म अब उमेर 60 वर्षको उमेर भइसक्यो, अहिलेसम्म 1 कट्ठा जमिन कुसुन्डाहरूलाई कहीँ वितरण गरेको चाहिँ सुनेको छैन मैले, किनभने केन्द्रीय अध्यक्ष भएको कारणले सबै 7-8 जिल्लामा चाहिँ हाम्रो मान्छेहरू हुनुहुन्छ, उहाँहरूको चाहिँ मर्दा पर्दा अनि जन्मदा बिहाबारी हुँदा सबै कुरा मलाई चाहिँ खबर आउँछ, किनभने सबैसँग भेटघाट गरेको छु, त्यहाँको नम्बरहरू मसँग सम्पर्क नम्बरहरू छ, हामीलाई व्यवस्थित गरिदिनु पर्यो, हामी एकै ठाउँ कहिले हुन्छ अनि भन्ने कुराहरू राख्नुहुन्छ। अब गर्दैछु, सरकारसँग माग गर्दैछु, झट्टै अब कहाँबाट होला सुनाइ होला, एक दिन न एक दिन नातिम भन्ने सुझाव दिन्छु, अरू के गर्न सकिन्छ र?
1: जस्तो अब एकीकृत बस्तीका लागि यहाँहरूका समुदायहरू पनि सहमत हुनुहुन्छ यो विषयमा?
2: अनि एकदमै सहमत, कहिले हुन्छ भनेर सोधिरहनुहुन्छ, हामीले एकै ठाउँमा बस्ने व्यवस्था गराउनु पर्यो, कहाँ बस्ने हो, कहाँ जाने हो, छिटो चाहिँ माग गर्नु पर्यो, अब यहाँ हामीलाई त गाह्रो भइरहेछ, यो प्युठान तपाईँको ऐरावती गाउँपालिका छ, बिजुली बत्ती पनि रहन्छ, हेर्नुहोस् त्यहाँ एकदमै गाह्रो छ, त्यस्तो खालको बत्ती सत्ति पनि नभएको, अनि एउटा जिल्लामा एउटा जिल्लामा एउटा, रोल्पा जिल्लामा एकजा घर मात्रै छ, यस्ता खालको अवस्था छ, त्यसैले गर्दाखेरि अब एकीकृत बस्ती नहुँदासम्म हाम्रो चाहिँ उत्थान होला जस्तो लाग्दैन मलाई।
1: यो एकीकृत बस्ती भयो भने यहाँको समुदायले के कुरामा फाइदा पुग्छ जस्तो लाग्छ यहाँलाई?
2: सबैभन्दा त तपाईँको धेरै कुराहरूमा फाइदा हुन्छ, हाम्रो संगठित हुन्छ, एकै ठाउँ बस्ने व्यवस्था हुन्छ, हाम्रो चाहिँ संस्कार जोगिन्छ, भाषा जोगिन्छ, हाम्रो चाहिँ पेसा गर्नको लागि चाहिँ एकै ठाउँ भयो भने पेसाहरू गर्नलाई मद्दत पुग्छ, अनि हाम्रो अब आफ्नो कल्चर अनुसार मर्दा पर्दा अनि जन्मिँदा व्यापारी गर्दा आफ्नो संस्कार अनुसारको चाहिँ हामीले त्यहाँ चाहिँ प्रयोग गर्न पाउँछौँ, हाम्रो पहिचानहरू बच्छ, एकीकृत बस्ती भए पनि सबै चाहिँ पुरानो पुर्खौली हाम्रा ज्ञान सिपका कुराहरू देखि लिएर सबै कुराको संरक्षण गर्न सकिन्छ भन्ने आशा छ।
1: अब यो भाषा संरक्षणमा यहाँको समुदायले कतिको चुनौती देख्नुहुन्छ अहिले पछिल्लो समयमा?
2: सबै कुरामाथि आर्थिकको अभाव पर्छ, मैले बारम्बार गर्ने भन्ने गरेको छु, किताब त छाप्या छ, त्यो एउटा लिपिबद्ध गर्ने सफल भएको छ, किताबमा मात्रै बसेर भएन, किताब मात्रै छापेर भएन, एकीकृत बस्ती भएर एकै ठाउँ संगठित भएर एकै ठाउँ बस्न पायो भने एक आपसमा बोलचाल गर्न पायो भने हाम्रो भाषा चाहिँ रहन्छ भन्ने एकदमै जोरदार मेरो चाहिँ माग छ। सर्वप्रथम एकै ठाउँ बसालेर भाषा कलेक्सन गर्ने, बो एक आपसमा बोलीचाली गर्ने लगाउने भयो भने हाम्रो भाषा चाहिँ रहन्छ। हुनुहुन्छ एकजना मेरै आफ्नै फुपू पर्नुहुन्छ, एकजना मात्रै हुन्छ। अब सरकारी तथ्याङ्क त धेरैजनाले भाषा बोल्ने भनेर लेखेको छ, त्यो अब त्यो सही छैन। कुन नि कस्तो खालको चाहिँ कुन क्रियाकलापले लेख्या हो, कहाँ कसले लेख्या हो, कसले चाहिँ त्यो गराएको हो, त्यो म केन्द्रीय अध्यक्ष भएको कारणले देशभरिका कुसुन्डाको जानकारी मलाई हुन्छ, किनभने त्यो ठाउँमा म पुगेका छु, प्रत्येक घरहरूमा पुगेका छु, त्यहाँको गतिविधिहरू सबै बुझेका छु। त्यस कारणले गर्दा चाहिँ 8 जिल्लाभन्दामा बाहिरमा चाहिँ नेपाल अधिराज्यमा हाम्रो समुदायहरू हुनुहुन्न। अलिअलि भएको समुदाय पनि नेपालमा के छ र सबै इन्डियातिर सेटल भएर बसिसक्नु भयो, त्यस कारणले पत्ता लाउने गाह्रो छ। जो जति रहेका छन् अब यति मात्रै हो, 150 हाराहारीमा छ। हेर्नुहोस् मैले टाउको गनेर चाहिँ गनिरहन्छु कुन ठाउँमा कति छन् कुन ठाउँ, त्यहाँबाट एकदमै यथार्थ तथ्याङ्क चाहिँ पत्ता लाग्छ। मलाई जन्म्याएको पनि खबर आउँछ, मृत्यु भएको पनि खबर आउँछ, बिहाबारी भएको पनि खबर आउँछ। त्यस कारणले मैले यहाँ चाहिँ हर महिना महिनामा चाहिँ आफ्नो जातिहरू कति छन्, कति घटे कति बढे भन्ने मलाई महिना महिनामा एकदम खबर आउँछ। त्यो एकदम वास्तविकता पनि हो त्यो। अब अरूबाट त त्यति चाहिँ जानकारी अब सरकारले कसरी ल्यायो, कति 78 तथ्याङ्क 253 भनेर लेखाएको छ, त्यो कहीँ छैन। हेर्नुहोस् अब हाम्रो मेरो आँकडामा अब मैले गने अनुसार टाउको गनेको 150 माथि जब 51-52 त्यस्तै छन्।
1: अहिले सुपैला खुट्टीमा कति घर परिवार हुनुहुन्छ?
2: हामी यता सुपैला खुट्टीमा 2-3-4 घर परिवार छौँ 18, र यहाँ 2 घर यहाँ ऊ छन् यो अम्मापुरमा 6 घर, अनि 1 घर उहाँ 12 छ, अनि यस्तै गरेर विभिन्न 14 मैले नै बसेको छ र लिँदै यहाँ भाडामा बस्छन्, उनको घरै छैन बिचरा, त्यस्तो खालको अवस्था छ।
1: अब पछिल्लो समय यहाँहरूका माग जस्तो, यहाँ त अब केन्द्रीय अध्यक्ष भएको हिसाबले वार्षिक रूपमा त्यस्ता केही कार्यक्रमहरू पनि गर्नुहुन्छ यहाँहरूले?
2: त्यही साधारण सभा बस्ने, माग गर्ने कुराहरू गर्ने, अब आफ्नो समुदायको चाहिँ लागि के गर्न सकिन्छ भन्ने बैठक बसाल्ने। धेरैचोटि गइयो, माग गर्न गइयो, तपाईँ मानव अधिकार कर्मीहरूसँग कुराहरू राख्न गइयो, अनि तपाईँको विभिन्न सङ्घ संस्थासँग आबद्ध भएको छु म पनि, अनि प्रदेश सरकारसँग पनि ज्ञापन पत्र बुझाउन गइयो, अनि यो स्थानीय सरकारमा ओडामा सबै ठाउँमा चाहिँ आफ्नो गर्ने मागहरू आफ्नो समस्याहरू राख्ने चाहिँ कार्यक्रम जारी नै गरिरहेछ।
1: अब जस्तो निर्वाचनको बेलामा यहाँहरूलाई पनि आश्वासन दिनुहुन्छ होला नेताहरूले, अहिले के भन्नुहुन्छ?
2: त्यो त अब उहाँहरूले अब गर्ने नीति कार्यक्रम नै हो, अब यस्तो बनाइन्छु उस्तो बनाइन्छु भनेर, यो त अब सबै झाल खाइरहेछ, चाल पाइरहेछ, गर्ने कसैले पनि होइन। अब त्यही हो, अब सबैभन्दा मुख्य कुरा त भोटर हो, जसको भोट बहुमत छ, जसको मान्छे छ, त्यसले चाहिँ सेवा सुविधाहरू पाउने हो। अब यो अल्पसंख्यक यिनीको त मान्छे नै छैन, यिनीको त केही बहुमतै छैन, कोही भोटै छैन भनेर राम्रोसँग नहेरेको चाहिँ जस्तो मेरो चाहिँ बुझाइ छ। जतिसुकै चाहिँ आश्वासन दिए पनि उहाँले चाहिँ उहाँहरूले अहिलेसम्म कुनै पार्टीले चाहिँ गरी पुर्याउनु भएको चाहिँ छैन भनौँ। अब
1: जस्तो अब विभिन्न तह अथवा विभिन्न कार्यक्रम विभिन्न सभा सम्मेलनमा यहाँहरूको समुदायबाट त्यो प्रतिनिधित्व रहन्छ कि नै, के छ यहाँहरूलाई खबर हुन्छ?
2: त्यस्तो त अहिले कुनै कुनै आफ्नो चाहिँ अरू गैर सरकारी संस्थाहरूले अब बोलाउनुहुन्छ, अब यो प्रतिष्ठानहरूले जनजातीय महासंघहरूले त्यहाँहरूले बोलाउनु भयो भने जान्छौँ, अब अरू चाहिँ यहाँ सरकारी निकायहरूले बोलाउनुहुन्न, जुन सरकारी निकायहरू हुन्छ उहाँहरूले चाहिँ खबर गर्नुहुन्न, बोलाउनुहुन्न, त्यो सहभागी अब नबोलाएपछि सहभागी हुने कुरै भएन, त्यसमा भरि अब वञ्चितै जस्तो भनौँ। अब यिनीहरूलाई बोलाएर के हुन्छ र अब के हो र अब भन्ने खालको चाहिँ सोध्नुहुन्छ होला, त्यही भएर नै बोलाउनुहुन्न, हामी समावेश हुने चाहिँ अवसर मिल्दैन, किनभने त्यहाँ गएपछि राजनीतिक कुराहरू अब थाहा हुन्थ्यो, त्यो अब भान्सामा पस्न पाए भयो त्यहाँको नुन कस्तो छ, दाल कस्तो छ, तरकारी कस्तो छ, भात पाकेको छ कि छैन भन्ने कुरा थाहा हुन्छ। त्यहाँभित्र नपस्दै अब थाहै हुने कुरा भएन। म योभन्दा पहिले 74 चाहिँ को निर्वाचनमा कार्यपालिकाको सदस्य पनि भएँ र त्यहाँ कुनै अधिकारी हुन रहेन, त्यो सिधै तपाईँको त्यस भाग ल्याउने त्यसपछि सही गर्ने, त्यो कार्यपालिका सदस्य भएको कारणले यहाँ अख्तियारबाट मुद्दा लागेको छ यहाँ मलाई, सबै मलाई मात्रै होइन सबै त्यस बेला कार्यपालिका सदस्यलाई। यो रामपुर भन्ने ठाउँमा 1 वडा कार्यालयमा त्यो जग्गा खरिद गर्ने, स्वास्थ्य चौकी के अरे बनाउने, खरिद गर्ने, खेलकुद मैदान खरिद गर्ने भनेर चाहिँ कार्यपालिका बैठक बसेर निर्णय गर्यो, अनि पछि त्यो निर्णय गरेको बाबत हामीले अब अख्तियारमा मुद्दा हाल्दैछ एकजनाले चाहिँ, यिनीहरूले चाहिँ लापरवाही गरेर मिलामतो गरेर कार्यपालिका सदस्यहरूले चाहिँ हिनामिना गरे पैसा भनेर मुद्दा हालिदिएर अब त्यो मुद्दा खेप्नु परेको छ हेर्नुहोस् वाइयादमा। न त्यो बजेट हाम्रो नाममा बजेट छुट्टिने, कार्यपालिकाको अब सही गर्ने मात्रै काम हुन्छ, अरूले ल्याएका एजेन्डाहरू चाहिँ सही गर्ने, सेवा सुविधाहरू खाने, अब नास्ता खाने त्यही मात्रै हो। अब कार्यपालिका अब नामभरि चाहिँ बोर्ड मेम्बर भइस ठुलै मान्छे हो भन्ने, अब कामसम्म केही भिन्न हुने कार्यपालिकाबाट त्यस्तो खालको व्यवस्था हुने रहेछ।
1: यहाँको भूमिका रहेन, त्यहाँ
2: भूमिका रहेन, भूमिका नभएको चाहिँ कार्यपालिका सदस्य भइयो। त्यो अब कुनै आफ्नो समुदायको लागि, आफ्नो जनताको लागि, छरछिमेकको लागि धेरैले आश गरे हुनुहुँदैछ, अनि खै त कार्यपालिकाको सदस्य भएपछि यहाँ खोला नाला यस्तो बाटो बिग्रिया छ, कता बिग्रिया छ, खै केही पनि गरिनुहोस्, केही पनि किन गरिनुहोस् भन्ने कुराहरू गर्नुभयो जनगुनासोहरू, किनभने आफ्नो नामबाट बजेटै छुट्टिन्न अनि कसरी गर्ने भन्ने कुराहरू सम्झाए। अब के किन बसेछ जस्तो त्यहाँ बजेटै हुन्न भने के काम भयो भन्ने कुराहरू पनि भन्नुभयो, हुन सही हो। अब एउटा जनताले चाहिँ आश गरे, हामी पनि एउटा नेता भइसकेपछि त्यहाँ कार्यपालिकाको सदस्य भइसकेपछि त जनताले त आश गरे हुन्छ नि, त जनताको काम गर्न पाए हुन्थ्यो भने कति खुसी लाग्थ्यो, हाम्रो पनि नाम आउँथ्यो, फलनाले गराएको, फलना कार्यपालिकामा सदस्य हुने बेला फलनाले गराइदिएको भन्ने नाम आउँथ्यो भन्ने जस्तो लाग्छ। अब त्यो भूमिका नहुँदो रहेछ हाम्रो।
1: अब अन्तिम अगाडि धेरै कुरा भनिसक्नु भएको छ, अब सरकारले के कुराहरू गरिदियो भने यहाँहरूलाई अझ सहज हुन्थ्यो जस्तो लाग्छ?
2: त्यही हो, अब हाम्रो समुदायलाई सबैभन्दा महत्वपूर्ण मैले अघि नै पनि धेरैचोटि भनिसके, अहिले गीतको बस्ती, त्यसपछि स्वास्थ्य, निशुल्क स्वास्थ्य, उच्च शिक्षासम्म तपाईँको निशुल्क बनाइदियो भने, अब एउटा जागिरको व्यवस्था गरिदियो भने अब केही परिवर्तन हुन्थ्यो सुन्दाको समुदायमा भन्ने चाहिँ हाम्रो सोचाइ हो। सरकारले चाहिँ त्यो गरिदियोस् भन्ने हाम्रो चाहिँ जोरदार माग हो, किनभने हाम्रो अभिभावक भनेको नै बाबुआमा भनेको नि जे भने नि सरकार हो, सरकारले मात्रै यो गर्न सक्छ, किनभने अरू कुनै व्यक्तिले गरेर हुँदैन, व्यक्तिले गर्ने कुरा पनि भएन। अब मेरो यही कुराहरू चाहिँ माग राख्न चाहन्छु।
1: हस्त, आज कार्यक्रममा महत्वपूर्ण समय दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद हजुरलाई म्याम। अब सबै ठाउँ सुनाइदिनु होला, किनभने हामी हाम्रो आवाज सबै ठाउँमा चाहिँ पुगोस् यो हजुरको चाहिँ मिडिया मार्फत भन्दै बिदा हुन्छु। नमस्कार।
1: आदरणीय श्रोताहरू, आज हामीले कार्यक्रममा कुराकानी गर्यौं नेपाल कुसुन्डा विकास समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डासँग, खास गरेर उहाँहरूको समुदाय, उहाँहरूको हक अधिकार, भाषा संस्कृति लगायतका विषयमा केन्द्रित रहेर आजको बसाइमा हामीले उहाँसँग कार्यक्रममा कुराकानी गर्यौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। प्राविधिक मित्र शालिकरामजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि बिदा हुन्छु। नमस्ते।
0: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
3: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा।
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
3: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोर्नी सम्बन्धी अपरेशन सेवा,
5: अन्य विशेषज्ञ सेवाहरू। वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा।
6: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
7: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा।
9: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
11: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
0: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825362018।
12: मध्य पश्चिम ट्राङ्क्याक यति बेला बेलुकीको 7 बजेको छ।

0: 91 4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धानपछि आविष्कार भएको रुघाखोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराहीदान। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ।

0: वायरनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सब कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: मध्य पश्चिम FM 91.4 MHz।
1: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
2: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
1: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
2: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोश हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
1: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
2: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति यही असोज 21 गते बुधबार।
1: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98188-89028।
5: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
5: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578-34910।
5: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
7: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
8: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
7: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
8: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
7: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
8: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
7: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
8: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
7: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
8: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
7: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
8: सम्पर्क नम्बर 082-560-23।
7: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
9: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
10: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
11: होइन भाइला,
12: लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो। टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
14: ल ल काका गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
11: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरु र लेबरको हकमा 50 हजारसम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
15: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।

0: सीआईएन को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसद्वारा भोटेकोशी प्रभावित क्षेत्रको पुननिर्माणमा कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीको ध्यानाकर्षण, विपदपछिको पुननिर्माणको मापदण्ड फरक हुनुपर्ने प्राधिकरणको प्रस्ताव, नर्वे सरकारको 10 करोड़ नेपाली अनुदान सहायता मन्त्री परिषदबाट स्वीकृत,
1: नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने,
0: सिफारिश गरेका 13 राजदूत विरूद्ध 5 उजुरी, भोलिको बैठकमा सुनाई हुँदै चाडपर्वमा 42 जिल्लामा 61 ठाउँमा सुपथ मूल्य पसल, यस पटक कम्पनीले खसी बोका नबेच्ने,
2: बाटोहरूको अवरोधले गर्दा यो खसी बोका जीवित वस्तु भएको हुँदा त्यसमा अलिक कठिनाई हुने जस्तो देखिएको छ।
0: पूर्व पश्चिम बिजुली रेलमार्ग निर्माणमा विद्युतीय रेलमार्ग निर्माणमा रोकका जग्गा फुकुवा नहुँदा 4,000 भन्दा बढ़ी परिवार समस्यामा, भोलि साँझसम्म पानी पर्ने, बाँकेका अधिकांश किसानको धानबालीमा रोगको प्रकोप,
3: एकदम पसाएर पनि पाक्ने अवस्थामा रहेको छ कुनै धान चाहिँ, बल्ल पसाउन सिलमा पनि एकदम स्पट स्पटमा चाहिँ कुनैमा पसाएको कुनै ठाउँमा कुनैमा चाहिँ नपसाएको जस्तो चाहिँ हामीले त्यहाँ पाइयो।
0: र जापानमा आयोजित 20 एसियाली खेलकुद सम्पन्न, नेपाल 2 काँस्यमा सीमित, जुम्लाका विश्वकीर्तिमानी धावक हरि बहादुर रोकाए नगद सहित सम्मानित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पाका पुस्ताले जीवनका अनेकौं उतार चढ़ाव, संघर्ष र सफलता भोगेका हुन्छन्। पाका पुस्ताबाट हामीले किताबमा नपाइने व्यवहारिक ज्ञान, इतिहास र जीवीको उपयोगी शिक्षा प्रदान गर्न सक्छौ। उमेर ढल्किँदै जाँदा धेरै जस्तो वृद्धवृद्धाहरू एक्लोपनको शिकार हुने भएकाले पनि परिवार र समुदायमा उहाँहरूलाई कुराकानी गर्ने थलो बनाउन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
1: नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान प्राप्त गर्न स्वीकृति दिने सोही मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने, वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने, जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको सचिव पदमा बढ़ुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।
5: यसै गरी बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू स्वीकृति गरेको छ भने वैकल्पिक विकास वित्त परिचालन नियमावलीलाई समेत स्वीकृति प्रदान गरेको छ। त्यस्तै जेएनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा दर्ता भएका फौजदारी मुद्दाहरू फिर्ता लिन सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदनलाई आवश्यक कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रसुवाका बाढ़ी तथा विपद प्रभावित क्षेत्रको पुनस्थापना, राहत, कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदेवले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी संसदमा प्रधानमन्त्रीको उपस्थिति लगायतका विषयमा गम्भीर हुन आग्रह गर्नुभयो। राजमार्गसँग सम्पर्क विच्छेद भएका विभिन्न ओडामा बेली ब्रिज लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने, त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने तथा कानूनी जटिलता भए त्यसलाई समाधान गरेर काम अघि बढ़ाउने विषयमा पनि हामीले ध्यानाकर्षण भएको बताउनुभयो। भेटपछि संचारकर्मीसँग बोल्दै नेता आङदेवले भन्नुभयो,
6: फेरि बेपत्ताहरूलाई चाहिँ मृत्यु घोषणा गर्नको लागि पनि चाहिँ अहिले हाम्रो कानूनले केही अप्ठ्याराहरू राखेको छ। 12 वर्षसम्म त्यसलाई त्यो एउटा समय अवधि होला। कानून संशोधन गरेर उहाँहरूले पाउने चाहिँ जस्तो राहत रकमदेखि लिएर बिमादेखि लिएर सम्पत्ति चाहिँ नामसारी गर्नेदेखि लिएर अन्य धेरै कुराहरू चाहिँ हामीहरूले गर्न सक्ने अवस्थाहरू छ। त्यसको लागि चाहिँ कानून कहीँ कतै चाहिँ रोकिएको जस्तो छ भनेपछि, कानूनले कहीँ कतै अप्ठ्यारो सिर्जना गरेको छ भनेपछि, कानूनले थोरै मात्रै पनि हामीले राहत गरिदिउँ भने उहाँहरूलाई अलिकति भए पनि राहत महसुस हुन्छ भन्ने ढंगबाट पनि चाहिँ मैले जानकारी गराएको छु।
5: यसैबीच नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत बन्द सत्रमा 4 प्रतिवेदन पेश भएका छन्। सभापति गगन थापा, उपसभापति विशुक प्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको छ। सभापति थापाले राजनैतिक प्रतिवेदन, उपसभापति शर्माले समसामयिक प्रतिवेदन, महामन्त्री गुरूराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। यी प्रतिवेदनमाथि बन्द सत्रमा छलफल भइरहेको छ। कांग्रेसले बन्द सत्र 3 हल बनाइएर सञ्चालन गरिएको छ। तराई, पहाड़ र हिमाल गरी 3 हलमा बन्द सत्रमा यी प्रतिवेदनमाथि छलफल भइरहेको प्रवक्ता देवराज चालिसले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदपछिको पुननिर्माणको मापदण्ड फरक फरक हुनुपर्ने प्रस्ताव अघि बढ़ाएको छ। विपदका प्रकृति फरक हुने भएकाले विपदपछिको पुननिर्माणको परिभाषा र मापदण्ड पनि विपद अनुसार फरक हुनुपर्ने भन्दै भोटेकोशी बाढ़ीपछिको राहत तथा पुननिर्माणमा केही समस्या भइरहेको प्राधिकरणको भनाइरहेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेदीले भूकम्पको बेला बनाइएको मापदण्डका आधारमा हाल पुननिर्माण सम्बन्धी काम भइरहेको भन्दै भूकम्प र बाढ़ीबाट हुने क्षतिको प्रकृति फरक हुने बताउनुभयो।
7: 25,000 अर्को किस्तामा 50,000 50,000 चाहिँ भूकम्पले कुनै घर भत्कायो भने त्यही काठ हुन्छ, दाउरा हुन्छ, जीवन घरको चाहिँ कुनै न कुनै भाग त्यहाँ बसेको हुन्छ, इँटा हुन्छ या केही हुन्छ त्यसले काम गर्थ्यो भन्ने एजम्सनबाट भूकम्प पछाडिको पुननिर्माणको लागि चाहिँ 50,000 त भनियो। तर बाढी पछाडिको पुननिर्माण त बाढी त सबै कुरा लगिया छ, न त त्यहाँ केही एउटा झ्याल छ, न कुनै ढोका छ, न कुनै भाग बसेको छ, भनेपछि कम्प्लिट नयाँ भयो। भनेपछि कहिलेकाहीँ हामीले विपदलाई पनि एउटै एंगलबाट परिभाषित गर्दाखेरि पनि हामी कतै पछि पर्छौं कि।
5: विपत्तपछिको पुननिर्माणमा गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र तथा विकास साझेदारको भूमिकालाई समेत प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने उप्रेतीको भनाइ छ। सरकारले चाडपर्वलाई लक्षित गर्दै 42 जिल्लाका 61 स्थानमा सुफत मूल्य पसल सञ्चालन गरेको छ। सरकारी स्वामित्वका संस्थानले सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री शुरू गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले देशभर 38 बिक्री केन्द्र मार्फत चिनी, नुन तेल, चामल, चिउरा लगायतका वस्तुमा छूट दिएको छ। चिनीमा प्रति किलो 5 रूपैयाँ, नुनमा 2 रूपैयाँ तथा अन्य केही खाद्य वस्तुमा प्रति किलो 7 रूपैयाँसम्म छूट दिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि 44 जिल्लाका बिक्री केन्द्रबाट चामल, दाल, तेल, चिनी तथा स्थानीय रैथाने बालीमा प्रति किलो प्रति लिटर 5 रूपैयाँसम्म छूट दिएको छ। तर यस वर्ष दशैंमा सहुलियतका खसी, बोका र च्याङ्ग्रा भने बिक्री नहुने भएका छन्। खाद्य कम्पनीले बजेट अभावका कारण चौपाया खरिद नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्राले सीआईएन बताउनुभयो।
2: बाटोहरूको अवरोधले गर्दा यो खसी बोका जीवित वस्तु भएको हुँदा त्यसमा अलिक कठिनाई हुने जस्तो देखिएको छ। बजेट भन्दा पनि अहिले चाहिँ जुन अहिले बाढ़ी पहिरो लगायतको जुन समस्या देखिएको छ, सड़क अवरुद्धका कुराहरू, त्यसले गर्दाखेरि अब खसी बोका ल्याउनलाई अलिक कठिन हुन्छ। यो अब यो ल्याउँदाखेरि पनि दाङ, वीरगंज अनि नवलपुरतिरबाट ल्याउने गरेका थियो अनि दाङतिरबाट ल्याउने गरेको च्याङ्ग्राहरू, त्यो भएर त्यो ल्याउनलाई अलिक कठिन हुन्छ भन्ने लागेर चाहिँ अहिले कम्पनीले तत्कालै अहिले ल्याउन अलिक कठिन हुने जस्तो चाहिँ ठानिरहेको छ।
5: सरकारले विभिन्न 13 देशका लागि राजदूतमा सिफारिश गरेका व्यक्ति विरूद्ध संसदीय सुनवाई समितिमा 5 उजुरी परेका छन्। सार्वजनिक विधाका कारण उजुरी दिने समय थपिएपछि आजसम्म उजुरी परेको समितिले जनाएको छ। भोलि बिहान सुबह 11 बजे बस्ने समिति बैठकमा ती उजुरी खोल्ने तयारी रहेको छ। धान फल्ने बेला खेतमा रोगको संक्रमण देखिएपछि बाँकेका किसान चिन्तित भएका छन्। धानको पातमा खैरो हरियो थोप्ला देखिने र बोट सुक्दै जाने समस्या देखिएको किसानले बताएका छन्। डुडुवा गाउँपालिका 5 र नेपालगंज 19 लगायतका क्षेत्रमा धानमा रोगको समस्या देखिएको हो। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार केही किसानका खेतमा धान ढलेको र त्यसको बेसी अनुसन्धान भइरहेको बताइएको छ। कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख तथा सूचना अधिकारी सुजिता शर्माले किसानका समस्या समाधानका लागि पहल भइरहेको सीआईएनसँग बताउनुभयो।
3: डुडुवामा मुख्यतः डुडुवामा जुन किसानहरूले लगाउनु भएको राधाचार धानमा चाहिँ बिउमा समस्या पाइएको भनेर चाहिँ किसानहरूले चाहिँ आफ्नो गुनासो गर्नुभयो र त्यो फिल्डमा चाहिँ निरीक्षण गर्दाखेरि धान राधाचारको कुनै धान चाहिँ एकदम पसाएर पनि पाक्ने अवस्थामा रहेको छ। कुनै धान चाहिँ बल्ल पसाउन फिल्डमा पनि एकदम स्पट स्पटमा चाहिँ कुनैमा पसाएको कुनै ठाउँमा कुनैमा चाहिँ नपसाएको जस्तो चाहिँ हामीले त्यहाँ पाइयो। र अर्को भनेको चाहिँ त्यहाँ ब्लास्ट रोग पनि कुनै कुनै ठाउँमा ब्लास्ट रोग र अनि यो खैरो थोप्ला रोग जुन ब्राउन लिफ स्पट डिजिज पनि त्यहाँ पाइयो र हामीले उहाँहरूको धान निरीक्षण गरेर उहाँहरूलाई आर्थिक सहजीकरण पनि गर्यौं।
5: पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि सरकारले 6 वर्ष अघि रोका गरेको झापा मोरङ र सुनसरीका 5,424 किता जग्गा अझै फुकुवा नगर्दा 4,000 भन्दा बढ़ी परिवार समस्यामा परेका छन्। रेलमार्ग निर्माण हुने भन्दै रोका गरिएको निजी जग्गा स्थानीयले किनबेच अंश बण्डा तथा बैंकमा धितो राखेर ऋण लिन समेत पाएका छैनन्। सरकारले न मुआवजा दिएको छ न जग्गा फुकुवा गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। देशका अधिकांश भूभागमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कर्णाली सुदूरपश्चिम गण्डकी आसपासका क्षेत्रमा वर्षा भएको थियो। राति सो क्षेत्रमा केही कम पानी परे पनि भोलि दिउँसोबाट पुनः पानी पर्ने मौसमविद विनु महर्जनले सीआईएनसँग बताउनुभयो।
8: देशका विभिन्न ठाउँमा पनि एक दुई ठाउँमा चाहिँ वर्षा भइरहेको अवस्था रहेको छ। जस्तै अहिलेको विवरण हेर्दाखेरि पनि हाल चाहिँ बागमती प्रदेश अनि यो लुम्बिनी प्रदेश अनि सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको देखिन्छ। रातिको लागि चाहिँ अलिकति वर्षा कम हुने, भोलि बिहानतिर पनि वर्षा अलिक कम हुने, तर फेरि पुनः भोलि दिउँसो साँझको समयमा चाहिँ हल्कादेखि मध्यम वर्षाको नै सम्भावना चाहिँ रहन्छ।
5: गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी मधेस बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव समेत रहेको महाशाखाले जनाएको छ। साझा खबरमा अब खेल खबर। जापानमा आयोजित पिसुङ एसियाली खेलकुद सम्पन्न भएको छ। आइची नागोया एसियाडमा एसियाका 45 देशका 10,000 भन्दा बढ़ी खेलाड़ीले 43 खेलका 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए। खेलाड़ी प्रशिक्षक तथा अफिसियल गरी 17,000 भन्दा बढ़ी सहभागिता थियो। पदक तालिकामा चीन शीर्ष स्थानमा रह्यो। नेपालले भने 20 एसियाडमा 2 काँस्य पदक जित्यो। नेपालले यसपटक 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको थियो। अब 21 एसियाली खेलकुद सन् 2030 कतारको राजधानी दोहामा हुनेछ। जुम्लाका विश्व कीर्तिमानी धावक हरि बहादुर रोकायालाई सम्मान गरिएको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली कर्णाली याक्सले सुर्खेतमा रोकायालाई 2,50,000 रूपियाँ नगद सहित सम्मान गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
0: भित्रावतीमा बेली ब्रिज तयार हुनासाथ नुवाकोट र काठमाडौँमा रहेका स्कूले बालबालिकालाई आफ्नै गाउँ फर्काउने
9: काठमाडौँमा रहनुभएका बच्चालाई हाम्रो चाहिँ यो आवाज आवाज सहज भएपछि भित्रावतीमा बेली ब्रिज बनिसकेपछि ती बच्चाहरूलाई हामी हाम्रो जिल्लामा ल्याउँछौं।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली पाकाको पुस्ताको जीवनको कथा सुनाउने जीवन कैरन कार्यक्रम प्रस्तुता 79 वर्षका रेडियो प्रस्तुतासँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
12: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहारका हड्डी भाँचिएको जोड्ने,
12: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
12: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
12: मेसिनबाट जरेदेखि दाँत भरिने,
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
12: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
10: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
12: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
12: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
13: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: आजका खबरमा अब मिलीजुली नेपाली।
2: तपाईँको घर रसुवामा हो, बाढ़ीपछि नुवाकोट वा काठमाडौँ बसिरहनु भएको छ। अहिलेको बेला तपाईँको बाबु नानीको पढ़ाई रोकिएको हुन सक्छ। यदि रोकिएको छ भने अब उनीहरू गाउँ फर्केर कहिलेदेखि विद्यालय जान सक्छन्।
3: हामीसँग रहनु भएको विद्यार्थी र रसुवामा नभेटिनु भएको विद्यार्थी, नुवाकोटको बट्टार, पिपलटार, काठमाडौँको येलो गुम्बा, तारकेश्वर गुम्बा लगायतका होल्डिङ सेन्टरहरूमा उहाँहरू हुनुहुन्छ। कोमिन स्यामी वाङफेलका करिब 150 जना विद्यार्थीहरू चाहिँ येलो गुम्बा स्वयम्भूमा रहनु भएको भन्ने जानकारी आएको छ र त्यो मध्ये 75 जना चाहिँ गीता माता माध्यमिक विद्यालय डल्लु काठमाडौँमा चाहिँ पढ़िरहनु भएको छ। र त्यसको व्यवस्थापनको सन्दर्भमा शिक्षा विकास तथा समन्वय एकाइ र सम्बन्धित स्थानीय तहको सहकार्यमा काठमाडौँमा रहनुभएका बच्चालाई हाम्रो चाहिँ यो आव जाव सहज भएपछि पेत्रावतीमा टेलिब्रिज बनिसकेपछि ती बच्चाहरूलाई हामी हाम्रो जिल्लामा ल्याउँछौ। उहाँहरूको घर छ, आमा बाबु हुनुहुन्छ, घरमा बसेर पठन पाठन गर्न सम्भव छ, गर्नुहुन्छ। सम्भव छैन भने कोमिनको विद्यार्थीहरूलाई हामी काठमाडौँबाट फिर्ता गरेर कोमिनकै छात्रावासमा, हाम्रो त्यहाँ चाहिँ हिमाली छात्रावास छ, र बाँकी उत्तर गएका विद्यार्थीहरूलाई हामी नौबिजीमावि, भोलाडाँडा, नीलकण्ठमावि, बोगैटार का छात्रावासमा राखेर उहाँहरूको पठन पाठनको व्यवस्थापन गर्छौं।
2: शिक्षा विज्ञान तथा समन्वय इकाई रसुवाका प्रमुख दुर्गा प्रसाद सिलवाल, बेत्रावतीमा बेलीब्रिज तयार हुन साथ नुवाकोट र काठमाण्डुमा रहेका स्कूले बालबालिकालाई आफ्नै गाउँ फर्काउने र होस्टेलमा राखेर पठन पाठन गरिने बताउनुहुँदै तपाईँ हात कुन कुन बेला धुनुहुन्छ? डाक्टरहरूले खाना बनाउनु अघि, खानु अघि, खाइसकेपछि अनि शौचालय गइसकेपछि नबिर्सिकन मिची मिची साबुन पानीले हात धुन सुझाव दिएका छन्।
4: खाना पकाउँदा हात धुनु पर्यो, दिसा पिसाब पछि हात धुनु पर्यो र नानी बाबुहरूलाई नि हात धुने बानी बसाल्नु पर्यो र यो हात मात्रै धोयौं र खाने पानी मात्रै एउटा सफा राख्न सक्यौं भने पनि धेरै नै फाइदा हुन्छ। यो चाहिँ हामीले, मलाई लाग्छ, कोविडको बेलामा धेरै नै कुरा भएको थियो, धेरैजनालाई आउँछ पनि यो नआउने, तर यसलाई फेरि हामीले रिइन्फोर्स गर्ने भने चाहिँ फेरि यसलाई थप यसको विषयमा कुरा गर्यौं भनेदेखि चाहिँ
2: डाक्टर अर्चना नेपाल मिची मिची साबुन पानीले हात धुँदा रोग लाग्नबाट जोगिने बताउनुहुँदै नुवाकोट र रसुवा जिल्लाको सिमाना बेत्रावतीमा बेलीब्रिज जडानको काम यही असोज 21 गतेबाट शुरू हुने भएको छ। बेलीब्रिज जडान 7 दिनभित्र सकिने नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाईले बताउनुभयो। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पाकु पुस्ताको जीवनशैलीको कथा सुनाउने कार्यक्रम जीवन कैरनका प्रस्तुताको कथा
5: अत्यन्त भावुक बनेर रुनु पनि हुन्छ। म पर्खिन्छु उहाँहरूको रुवाईलाई, म कभर गरेर प्रस्तुतै गर्छु, त्यो चाहिँ म डिलिट गर्दिन। र मलाई पनि उहाँहरू रोएको बेलामा आँखामा आँसु चाहिँ आउँछ।
1: जेठो रेडियो प्रस्तुता केदार प्रसाद उपाध्यायसँग गरिएको कुराकानी र उत्प्रेरणा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ। सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि,
8: फोन नम्बर 082-563-479,
6: मोबाइल नम्बर 98-494-67-487।
8: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराईदांग डाक्टर द्वारा दीने सेवा
9: पित्त थैली को पत्थरी को शल्यक्रिया तथा उपचार
8: एपेन्डिसाइटिस हाइड्रोसिल हर्निया को चिरफाड़
9: पुरुष को लिंग संबंधी समस्या
8: पिसाब पोल्ने समस्या
9: स्त्री को स्तन को समस्या को चिरफाड़ तथा उपचार
8: पाइल्स फिस्टुला होमोराइड साइनस को समस्या को चिरफाड़ तथा उपचार
9: शरीर को कुनै पनि भागमा पलाएको गाँठागुठीको चिरफाड़ तथा उपचार
8: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
9: डाक्टर भेट्ने समय
8: बिहान 7 बजेदेखि 8:30 बजेसम्म
9: दिउँसो 1 बजेदेखि 2 बजेसम्म
8: साँझ 5 बजेदेखि 8 बजेसम्म
10: सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 0825 6502 98 78 1817
11: क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ जीवनका कथा भन्न र सुनाउन धेरैलाई मन लाग्दछ बुढेसका लागिपछि त आफ्ना भोगाई र सिकाई सुनाउनुको लागि माध्यम र मञ्चको खोजी नै हुने गर्छ जीवनको कथा सुनाउने यस्तै रेडियो साथी झापाका जीवन कैरन कार्यक्रमका प्रस्तोता 79 वर्षका ज्येष्ठ रेडियो प्रस्तोता केन्द्र प्रसाद उपाध्यायसँग हामीले कुराकानी गरेका छौं
5: यो मलाई सौख पहिल्यैदेखि थियो किनभने बुढाबुढीहरू आफ्नो उमेरमा उर्दो चरा खस्नुलाई चाहिँ परेका हुन्छन् सबै हामी तपाईँ जोसुकै पनि तर पछि बुढेसकालको ऐकनमा परेर सबै कुराबाट बिछोडिएर एउटा अँध्यारो कोठामा एउटा एक्लो खाटमा खोक्दै त्यो बुढेसकालको पीड़ाहरू सधैँ बसेका मान्छेको उनीहरूलाई पनि यसो कमसेकम उनीहरूको जीवनको कुराहरू सोधिदिँदाखेरि के हौसला होस् अनि पुराना उनीहरूले जानेका 3 पुस्ता उताका उनीहरूले सुनेका कुराहरू गर्दाखेरि आजको भाइ बहिनीहरूले 5 पुस्ता अगाडिको चाहिँ जुन कुरोहरू छ हाम्रा पूर्वजहरूले जसरी भुक्तभोग गरे कसरी चलाए त्यतिखेरको समाज त्यतिखेरको स्थिति बाटोघाटो सम्पूर्ण कुराहरू जस्तो अहिलेको जस्तो भौतिक उपकरणहरूको सुविधा थिएन त्यो अन्धकार जीवनमा कसरी बितायो होला ती कुराहरू हामीले सोरसार पारेर ल्याएर त्यो नासो चाहिँ अहिलेका भाइ बहिनीहरूतिर सारिदिने काम चाहिँ मैले गर्न रुचाएको हुँ सर
13: हजुर त्यही पाको पुस्तालाई भेट्दाखेरि उहाँहरूले कथा भन्दै जाँदाखेरि कस्तो भावुक बनिन्छ उहाँहरूसँगै पुरानो आफ्नो बाल्यकालमा पुगिन्छ कि के लाग्छ तपाईँलाई
5: म उहाँहरू 5 वर्षको उमेरमा भोटो लगाएर दौडेदेखि आँगनमा धुलीमाटी खेलेर जब चेतना उहाँ आयो त्यस दिनदेखि उहाँहरूको साथी संगीत बाख्रा वस्तु भाउ गोठालो देखिन् विवाह बसै सराई अनि पहिले देखेका कुराहरू उहाँहरूले घुमेका ठाउँका कुराहरू अनि उहाँहरूलाई मनपर्ने कुराहरू अनि भ्याएसम्म अलिअलि देशको स्थिति राजनीति अथवा दरभाव त्यस्ता कुराहरू सोध्दै जाँदाखेरि कोही ठाउँ उहाँहरू अत्यन्त भावुक बनेर रुनु पनि हुन्छ म पर्खिन्छु उहाँहरूको रुवाईलाई म कभर गरेर प्रस्तुतै गर्छु त्यो चाहिँ म डिलिट गर्दिन र मलाई पनि उहाँहरू रोएको बेलामा आँखामा आँसु चाहिँ आउँछ
13: त्यो रेकर्डर लिएर जानुहुन्छ अनि ल्याएर रेडियोमा त्यो खनाएर आफै सम्पादन गरेर आफै सबै तयार गर्नुहुन्छ
5: हजुर कतिपय सुविधा रेडियोले यहाँ मलाई दिएको छ कतिपय म आफैसँग हुन्छन्
13: कहाँ कहाँ पुग्नुहुन्छ तपाईँको
5: मैले अहिलेसम्म चाहिँ काठमाडौँ पुगेर ल्याएको छु सिक्किमबाट ल्याएको छु खरसाङ जान्छु रेडियो स्टेसनतिर कहिलेकाहीँ त्यहाँ खरसाङमा भेट्नुहुन्छ चिन्छन् मलाई दार्जिलिङबाट पनि 2-4 जनाको ल्याएको छु
13: हजुर
5: त्यसरी टाढा टाढा इलाम यहाँबाट सम्बन्धित भयो अनि यो झापा त जम्मैतिर प्राय
13: हजुर आफ्नो कथा त सबैलाई भन्न मन लाग्छ अनि झन् पाको पुस्तालाई त झन् कसले सुन्देला मेरा पीड़ाहरू मेरा कथाहरू मेरा बाल्यकालदेखि अहिलेसम्म यो जीवनका कथाहरू भन्ने लाग्छ अनि तपाईँलाई कतिको फोनहरू आउँछ मेरो पनि कथा भन्दै भन्ने आउँछ रेडियो सुनेर
5: प्रशस्त जब उहाँहरूले रेडियो सुन्नुहुन्छ
13: हजुर
5: चारैतिर अहिले म जहाँ जहाँ पुगेको छु त्यहाँ सबैजनाले यो रेडियो साथी चाहिँ सुन्नु भएको छ अहिले हजुरलाई थाहा छ हजुर त अब बुझ्नै आउनु भएको छ झापाका 18 वटा FM मध्येमा सबै ठाउँको लागेर यसले चाहिँ कसो कसो टेवा लिइरहे त यो मेरो कार्यक्रम सबैले सुन्छन्, यो एउटा रेडियोको लागि बुकिङ कार्यक्रम पनि भएको मैले अनुभव गरेको छु।
13: अब यो त निरन्तर गर्न पर्यो रेडियोको कार्यक्रम भनेपछि होइन, थाक्न नि भएन, अब यो अङ्क आएन भन्न नि भएन, निरन्तर दिनु पर्यो। अनि यो 79 वर्षको उमेरमा कहाँबाट आयो यो उत्साह?
5: मैले के गर्छु भने मेरा भाइहरू हुनुहुन्छ यहाँ, विनोद हुनुहुन्छ, अभय हुनुहुन्छ, निशान हुनुहुन्छ, है उहाँहरू युवा शक्ति हो, उहाँहरूलाई प्रेरणा मिलोस् भन्नको लागि म घस्रिएर जबसम्म म सक्छु कसैलाई मेरो दुःख नसुनाइकन म दारा किटेर जसरी भए पनि यो कार्यक्रम चलाइरहन्छु सकुन्जेल भन्ने नै भावना राखेको छु। र मैले भाइ बहिनीहरूको लागि प्रेरणाको लागि बल गरेको हो, मैले सामाजिक प्रतिष्ठा पाउँछु, मैले यसबाट 2-4 पैसा कमाएर जोड्छु भन्ने आशय छैन, मलाई प्रशस्त छ मेरो पेन्सन, मेरो ज्येष्ठ नागरिक भत्तादेखि लिएर अरू आमदानी छोराछोरीबाट प्रशस्त छ मलाई।
13: अनि बिहान धार्मिक कार्यक्रम चलाउँदादेखि बेलुकासम्मको त्यो तपाईँको समय हुन्छ, धार्मिक कार्यक्रममा चाहिँ तपाईँको के बढी के जान्छ?
5: मेरो बिहान म आउँछु र सुरुमै गर्छु, आदरणीय श्रोताहरू सर्वप्रथम अभिवादन स्वागत म गर्छु, त्यसपछि म आजको तिथिमिति भन्छु, अनि त्यसपछि धार्मिक कार्यक्रममा म गीता पाठ गर्छु।
13: हजुर,
5: अर्थसहित
13: त्यहाँ समुदायमा जाँदा कथाहरू लिन जाँदा हामीलाई यस्तो समस्या पर्यो लगिदिनुहोस् रेडियोमा तपाईँ रेडियोको मान्छे भन्ने त समुदायले नै आश धेरै गर्छ होला,
5: धेरैले भन्छन् धेरैले भन्छन्, तर म प्राविधिक साथीहरू लिएर गएको छौँ भने चाहिँ हामी छायाङ्कन गर्छौँ, छैन र म एक्लै छु भने चाहिँ ल पक्नुहोस् तपाईँहरूको समस्या सुन्नलाई हामी आउँदैछौँ भन्छौँ। आज संयोग हजुर पनि आउनुभयो, अब हजुर समेत जाउँ न, अब त्यहाँको कुरो बुझौँ।
13: युवा प्रस्तुताहरूको लागि तपाईँको सुझाव?
5: युवाहरूलाई चाहिँ मैले अघि नै पनि मैले हजुरलाई बिन्ती गरेँ, विशेष हाम्रा पूर्वजहरू कस्ता रहेछन्, हामी कसका सन्ततिर छौँ, हामी एकदम आतिनु मातिनु पातिनु हुन्छ कि हुँदैन, पश्चिमी सभ्यतालाई अँगाल्ने आफ्नो बिर्सिने गर्नुहुन्छ कि हुँदैन, हामीले आफ्नो सभ्यतालाई चाहिँ सँगसँगै लैजाउँ। आज अङ्ग्रेजीको युग छ, अङ्ग्रेजी पढौँ, विज्ञानसँग सम्बन्धित रहौँ, तर वेशभूषा अनि यो जिब्रो बटार्ने यस्ता कामहरू चाहिँ वेशभूषा छोट्याउने र बाटो बिराउने काम नगरौं, हामी कसका सन्ततिर छौं त्यो हामीले सुनाउन सकौं र त्यो अनुसरण गरेर आजको वैज्ञानिक युगलाई पनि अगालेर जाउँ भन्ने चाहिँ मेरो भावना र त्यही विशेष चाहना पनि त्यही हो। यो काम मैले गरिरहन पाऊ र मेरो गीता पाठ जुन 18 अध्याय छ, मेरो कृति शेषपछि पनि यो रेडियोले सम्भव भए यहाँ यसले यदि सकेन भने सीआईएनले लगेर माथिबाट पनि त्यो चाहिँ बिहान बिहान बजाइदिने गरोस्, त्यो लोप भएर नजाओस्, यही नै मेरो बिन्ती, नमस्कार।
1: कांग्रेसद्वारा भोटेकोशी प्रभावित क्षेत्रको पुननिर्माणमा कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीको ध्यान आकर्षण, विपद पछिको पुननिर्माणको मापदण्ड फरक हुनुपर्ने प्राधिकरणको प्रस्ताव छ भने नर्वे सरकारको 10 करोड़ नेपाली अनुदान सहायता मन्त्री परिषदबाट स्वीकृत भएको छ। सिफारिश गरेका 13 राजदूत विरूद्ध 5 उजुरी परेका छन्। भोलिको बैठकमा सुनाई हुँदैछ। चाडपर्वमा 42 जिल्लाका 61 ठाउँमा शपथ मूल्य पसल सञ्चालन हुने भएको छ। यसपटक भने कम्पनीले खसी बोका नबेच्ने भएको छ। पूर्व पश्चिम विद्युत रेलमार्ग निर्माणमा रूखका जग्गा फुकुवा नहुँदा 4,000 भन्दा बढ़ी परिवार समस्यामा परेका छन्। भोलि साँझसम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकेका अधिकांश किसानको धान बालीमा रोगको प्रकोप देखिन थालेको छ। जापानमा आयोजित 20 एसियाली खेलकुद सम्पन्न भएको छ। नेपाल भने 2 कास्तीमा सीमित भएको छ। जुम्लाका विश्वकृतिमानी धावक हरिबहादुर रोकायलाई नगदसहित सम्मान गरिएको छ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम चाँड च्याक यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश जोशीसँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: कंग्रेस महाधिवेशनको बन्द सत्रबाट नयाँ विधान पारित, वरिष्ठ उपसभापति पद थपियो, महामन्त्री 3 र सहमहामन्त्रीको संख्या 15 पुर्याइयो।
0: भोटेको सी विपदमा विपत्ता भएकाहरूलाई अब नखोजिने, कानून संशोधन गरेर राहत दिन विपक्षीको आग्रह।
1: दशैंको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गर्न भोलि बैठक बस्ने, दाङ र चितवनमा आज भएका सवारी दुर्घटनामा 3 जनाको मृत्यु।
0: आन्दोलन बीच स्पेनमा संसद विघटन, अर्ली इलेक्सनमा जाने प्रधानमन्त्रीको घोषणा।
1: र सरकारले देशभर 27 रंगशाला र कबड हल बनाउने, भेटरन्स फुटबल प्रतियोगिताको विजेता टोलीले 8,00,000 पुरस्कार पाउने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत जारी बन्द सत्रले पार्टीको नयाँ विधान पारित गरेको छ। संशोधित विधानले पार्टीको केन्द्रीय कार्यसमितिलाई 297 सदस्यीय बनाउँदै व्यापक कार्यक्षेत्र विस्तार गरेको छ। समावेशी प्रतिनिधित्व, युवाहरूको सहभागिता र पेशागत क्षेत्रका विज्ञहरूलाई पार्टीको नीति निर्माण तहमा समेट्ने गरी ल्याइएको यो संशोधनले कंग्रेसलाई थप संगठित र जिम्मेवार बनाउने पार्टीका प्रवक्ता देवराज चासीले दावी गर्नुभएको छ।
3: यो विधान चाहिँ फाइनल भएको छ, किनकि विधान फाइनल नभइकन भोलि चुनावको नामाङ्कन पत्र भर्न सकिँदैन। यी चाहिँ चिजहरू भोलि पनि बहस हुन सक्छ, कि थपघट हुन सक्ला, नीतिमा कसैले आफ्नो कुरा राख्न सक्ला। पार्टीको गाइडलाइन छ, त्यो गाइडलाइन भित्र बसेर आफ्नो केही सुझावहरू राख्नलाई खुला छ, किनकि छलफल हुन बाँकी छ। र हाम्रो साथीहरू, प्रतिनिधि साथीहरू यति विज्ञ काबिल छन्, उनका सुझावहरू अत्यन्त महत्वपूर्ण हुन सक्छन्। यसलाई अझ बढी परिष्कृत गर्नको लागि ती सहयोग सिद्ध हुनेछन् भोलि,
0: जसमा सभापति 1, वरिष्ठ उपसभापति 1 र उपसभापति 4 जना रहने उल्लेख छ। उपसभापतिमा एकजना महिला अनिवार्य गरिएको छ। त्यस्तै महामन्त्री 3 जना रहनेछन्, जसमा एकजना महिला अनिवार्य हुनुपर्नेछ। त्यस्तै सहमहामन्त्रीको संख्या 15 पुर्याइएको छ। कोषाध्यक्ष केन्द्रीय सदस्य मध्येबाट एकजना तोकिनेछ, प्रवक्ता 1 हुनेछन् भने सहप्रवक्ता आवश्यकता अनुसार रहने उल्लेख छ। केन्द्रीय सदस्यहरूमा खुलामा 45 जना रहनेछन्, महिला खुलामा 15 जना तोकिएको छ। हरेक प्रदेशबाट 1 महिला सहित 4 जना हुनेछन्। कंग्रेसमा क्रियाशील सदस्यको संख्या 9,69,842 पुगेको जनाइएको छ। कंग्रेसमा अधिवेशनको दोस्रो दिन आज पत्रकार सम्मेलन गरेर प्रवक्ता चालिसले यस्तो जानकारी दिनुभएको हो। कंग्रेसको 14 महाधिवेशनमा 8,70,000 क्रियाशील सदस्य थिए, अहिले 15 महाधिवेशनमा क्रियाशील सदस्य 1,00,000 को हारेमा पुगेको चालिसले दावी गर्नुभयो। जेएनजीलाई सदस्य बनाउने र केन्द्रीय समितिमा ल्याउने योजनाले गर्दा क्रियाशील सदस्य बढ़ेको उहाँको तर्क छ।
3: जो 35 वर्षभन्दा कम उमेरका युवाहरू छन्, ती युवाहरूलाई पार्टीको नीति निर्माण तह मात्र होइन, अधिवेशन महाधिवेशन मात्रै होइन, कार्यकारिणी तहमै 7-21 जना युवाहरूलाई केन्द्रीय समितिमा विशेष तरिका, उनीहरू मात्रै चुनाव लड्न पाउने, 35 वर्षभन्दा कम उमेरका समूहका युवा मात्रै आउने गरेर 21 जना छुट्याएको छ, 1 महिला छन् ती भित्र पनि।
0: कंग्रेसको महाधिवेशन अन्तर्गत आज दोस्रो दिन बन्द सत्र चल्यो। बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रतिवेदन सहित 4 प्रतिवेदनमाथि छलफल चलिरहेको छ। कंग्रेसले पार्टीको आर्थिक अवस्था कमजोर रहेको स्वीकार गर्दै नियमित लेवी संकलनलाई व्यवस्थित बनाउने प्रस्ताव अघि सारेको छ। पार्टीको आर्थिक स्रोत बलियो बनाउन कोषाध्यक्ष उमेश श्रेष्ठले विभिन्न तह र जिम्मेवारी अनुसार निश्चित लेबी तोक्ने प्रस्ताव गर्नुभएको छ। प्रस्ताव अनुसार कंग्रेसका केन्द्रीय पदाधिकारीले मासिक 2000 रूपियाँका दरले वार्षिक 24000 रूपियाँ, केन्द्रीय सदस्यले मासिक 1000 दरले वार्षिक 12000 र महासमिति र महाधिवेशन प्रतिनिधिले वार्षिक 3000 रूपियाँ तिर्नुपर्ने भएको छ। क्रियाशील सदस्यबाट वार्षिक 200 रूपियाँ लेबी उठाउने प्रस्ताव गरिएको छ। संघीय सांसददेखि वडा अध्यक्षसम्मका जनप्रतिनिधिबाट भने एक महिनाको तलब लेबीका रूपमा लिने प्रस्ताव गरिएको छ। विदेशमा रहेका क्रियाशील सदस्यबाट सम्बन्धित देशकै मुद्रामा नियमावली अनुसार नवीकरण शुल्क पठाउने व्यवस्था प्रस्ताव गरिएको छ।
1: कंग्रेस महाधिवेशनले वर्तमान सरकारलाई झस्काएको छ। जेएनजी आन्दोलनपछि भएको चुनावबाट खुम्चिएको कंग्रेस बदलिएको सन्देश दिएर सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीलाई दबावमा राख्ने मनस्थितिमा आइपुगेको छ। विशेष महाधिवेशनबाट जबरजस्त नेतृत्व हस्तान्तरण गरेको कंग्रेसले नियमित महाधिवेशन गरी राष्ट्रपतिलाई सबक सिकाउने लय देखिएको छ। हिजोको उद्घाटन समारोहमा सभापति गगन थापाले प्रधानमन्त्री संसदमा नगएको भन्दै आलोचना गर्नुभएको थियो। कंग्रेस सभापति थापाले मात्र होइन अन्य विपक्षी दल समेतले सरकारी कार्यशैलीको विरोधमा खरो रूपमा उत्रिएपछि राष्ट्रपतिका सभापति रवि लामिछानेले आफू मंचमा एक्लो भएको बताउनु भएको थियो। संसदमा बलियो सत्तापक्ष भए पनि मंचमा सबैले आलोचना गरेको उहाँको भनाई थियो। खुल्ला मंचमा आफ्ना पार्टीका सभापति घेराबन्दीमा परेपछि बेलुकी प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा धन्न खुल्ला मंच राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएछन् भन्दै कटाक्ष गर्नुभएको थियो। त्यसको काउन्टरमा विभिन्न राजनीतिक दलका नेताले व्यङ्ग्य गरेका थिए। त्यसको भोलिपल्ट खुल्ला मंचमा जारी बन्द सत्रमा सभापति थापाले कंग्रेसले संसदमा गर्ने हस्तक्षेपलाई थप सशक्त बनाउनुपर्ने बताउनुभयो।
4: अब भने योभन्दा अगाडिको यात्रामा नेपाली कंग्रेस पार्टीले संसदमा गर्ने हस्तक्षेपलाई थप सशक्त बनाउनु पर्नेछ, थप मुखर बनाउनु पर्नेछ। विषयवस्तु उठाउने मात्र होइन, उठाएपछि त्यो विषयवस्तुलाई टुङ्ग्याएर छाड्नुपर्नेछ। नागरिकको जुन आवाज हामीले उठाउँछौं त्यसमा नागरिकलाई कांग्रेसले मेरो विषय उठायो मात्र होइन, विषय उठाएर सरकारलाई त्यो विषय सम्बोधन गर्न बाध्य बनायो भन्ने स्थिति हामीले संसदबाट बनाउनु पर्नेछ भन्ने विषयलाई मैले उठाएको छु।
1: त्यति मात्र होइन, थापाले मुलुक बाहिरबाट हेरे जस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनउभार सड़कमा आउन सक्ने चेतावनी सहितको विश्लेषण गर्नुभएको छ। मुलुकमा दुई तिहाईको सरकार चलिरहेका कारण सबै ठिकठाक देखिए पनि जनतामा भित्रभित्रै असन्तुष्टि र आक्रोश चुलिँदै गएको विश्लेषण पार्टीको रहेको उहाँले बताउनुभयो। उहाँले भर्खरै सुनसरी र सिराहा लगायत पूर्वी तराईमा देखिएको साम्प्रदायिक तनावको घटनाको उदाहरण दिँदै जुनसुकै बेला आगो दन्कन सक्ने चेतावनी दिनुभयो।
4: समस्या सरकार वा प्रतिपक्षमा लिमिटेड छैन, अहिले समस्या घर घरमा छ, परिवार परिवारमा छ, समाजमा यति ठूलो अविश्वास, एकअर्काप्रति घृणा छ, निषेध छ, कुनै पनि बेलामा आगो बोल्न सक्छ। यो सरकारले गर्ने काम वा प्रतिपक्षले गर्ने यो दैनन्दिन कामसँग लिमिटेड छैन, त्योभन्दा धेरै व्यापक छ। त्यो जिम्मेवारी कसले निर्वाह गर्नुपर्छ? कांग्रेसले गर्नुपर्छ।
0: कंग्रेस सभापति थापाले सरकार विरूद्ध कड़ा अभिव्यक्ति दिएपछि प्रधानमन्त्री शाहले आज पनि कंग्रेस लक्षित अर्को स्टाटस लेखेर प्रतिवाद गर्नुभएको छ। कंग्रेसले 2015 सालको संसदीय निर्वाचनको घोषणा पत्रमा भूमिहीन किसानलाई जग्गा उपलब्ध वितरण गर्ने लेखे पनि अहिलेसम्म वितरण हुन नसकेको, बरू आफ्नो सरकारले यो काम शुरू गरेको भन्दै टिप्पणी गर्नुभएको हो। देशमा व्यवस्था फेरियो, पञ्चायत आयो, सुधारिएको पञ्चायत आयो, बहुदल आयो, प्रजातन्त्र आयो, गणतन्त्र आयो, विभिन्न समयमा बहुमतका सरकार बने, दुई तिहाईका सरकार बने, मिलिजुली सरकार बने, तर सात दशक अघि राजनैतिक घोषणामा लेखिएको सुकुम्बासीको समस्या आज पनि समाधान छैन उहाँले भन्नुभएको छ। वर्तमान सरकार बने यता 5737 परिवारलाई लाल पूर्जा वितरण गरियो, सुकुम्बासी समस्या समाधान गरी सुकुम्बासी समस्या मुक्त जिल्ला घोषणा गर्ने गरी काम समेत भइरहेको छ, प्रधानमन्त्री शाहले फेसबुकमा लेख्नुभएको छ। तर फेसबुकमा लेख्नुभएका प्रधानमन्त्री शाहलाई आज दिउँसो सिंहदरबारमा भेट्नुभएका कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पहिले भोटेकोशी विपद प्रभावितलाई राहत दिन सुझाएको बताउनु भएको छ।
5: हाम्रो कानूनले पनि के भन्छ भन्दाखेरि बेपत्ताहरूलाई चाहिँ मृत्यु घोषणा गर्नको लागि पनि चाहिँ अहिले हाम्रो कानूनले केही अप्ठ्यारोहरू राखेको छ, 12 वर्षसम्म त्यसलाई त्यो एउटा समयावधि होला। अब यसको आफ्नै संवेदनशीलता छ, तर सँगसँगै पनि विशेष गरी त्यो भोटेकोशी त्यही रसुवा भोटेकोशीको चाहिँ जुन बाढीको छ त्यही त्यही अवस्थालाई विशिष्ट रूपमा हेरिकन त्यो राहत रकमदेखि लिएर बिमादेखि लिएर सम्पत्ति चाहिँ नामसारी गर्नेदेखि लिएर अन्य धेरै कुराहरू चाहिँ हामीहरूले गर्न सक्ने अवस्थाहरू छ।
1: भटेकोशी विपदलाई संयुक्त राष्ट्रसंघको महासभामा प्रमुखताका साथ उठाएको सरकारले आजदेखि विपत्ताको खोज तथा उद्धार कार्य भने स्थगित गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले उद्धार चरण अन्त्य गरी पुननिर्माणलाई गति दिने निर्णय गरेको हो। बरू बैठकले सम्बन्धित निकायहरूलाई तत्काल पुननिर्माण र पुनर्स्थापनामा जुट्न निर्देशन दिएको छ। यसका लागि सरकारले विभिन्न मन्त्रालय र निकायबाट प्राप्त 504 योजना कार्यान्वयन गर्न 5,59,17,00,00,000 रूपियाँ बजेट अर्थ मन्त्रालय समक्ष सिफारिश गरेको छ। परिषदले बाढ़ी पहिरोका मृतकहरूप्रति श्रद्धांजलि व्यक्त गर्दै खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र स्वयंसेवकलाई धन्यवाद ज्ञापन गरेको छ। बैठकको अध्यक्षता गर्नुभएका प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र स्थानीय सरकारको आपसी समन्वयमा भइरहेको र अब पुनर्निर्माण तथा पुनर्स्थापनाको काम पनि त्यसरी नै अघि बढ़ाइने बताउनु भएको थियो।
0: नेपाल परिवेशमा पूर्व प्रधानमन्त्री झलनाथ खनालद्वारा समाजवादी जागरण अभियान घोषणा लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्छ।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: पूर्व प्रधानमन्त्री झलनाथ खनालले समाजवादी जागरण अभियानको घोषणा गर्नुभएको छ गत शनिबार खनालकै नेतृत्वमा भएको भेलाले यो अभियान शुरू गर्ने निर्णय गरेको थियो सो निर्णय आज मात्र सार्वजनिक गरिएको हो थाहा संचार नेटवर्कसँग कुरा गर्दै उहाँले कम्युनिष्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने अभियान सञ्चालन गरिएको बताउनुभयो
5: पहिलो कुरा चाहिँ मैले यो नेकपामा जो रहेको छु त्यो पार्टीमा रहेर नै हामीले यो समाजवादी जागरण अभियान शुरू गरेको हो म अब नेकपामा रहिसकेपछि त्यसबाट अहिले अलग हुन्छ भन्ने कुनै मलाई मेरो मैले त्यो सोचेको पनि छैन तर अब अहिलेको कम्युनिस्ट आन्दोलन चाहिँ एउटा गम्भीर दक्षिणपन्थी भासतिर भासिएको छ यो भासबाट ननिकालिकन यो कम्युनिस्ट आन्दोलनले समाजवादी क्रान्तिर रूपान्तरणको दिशा लिएर अगाडि बढ्न गाह्रो हुन्छ त्यसो हुनाले अहिले सबैभित्रका आम कार्यकर्ताहरू समाजवादको बाटोमा हिँड्न चाहन्छन् यो दक्षिणपन्थी भड्काउबाट मुक्त क्रान्तिकारी वैचारिक क्रान्तिकारी दिशा लिन चाहन्छन् र वैज्ञानिक समाजवाद अर्थात् नेपाली विशेषताको समाजवादको लक्ष्य लिएर अगाडि बढ्न चाहन्छन् त्यो चाहनालाई गोलबन्द गर्नको निम्ति हामीले यो समाज जागरण अभियान सञ्चालन गरेको हो त्यसो गर्दै अगाडि बढेर सिङ्गो कम्युनिस्ट आन्दोलनलाई नै एकीकर्ने विभाजित नेकपालाई एकीकृत गर्ने मेरो चाहिँ अथवा हाम्रो उद्देश्य त्यो हो
4: नेपाली कम्युनिष्ट पार्टी नेकपामा विचारको बहस नभएको र कुनै जिम्मेवारी नपाएका कारण आफूले यो अभियान शुरू गरेको उहाँको भनाइ थियो 76 वर्षीय खनालले ठूला पार्टीका नेताले नेतृत्व नछाडेकाले नेतृत्व हस्तान्तरणका लागि आफूले पहल गर्न अभियान थालेको बताउनु भएको छ यो अभियानमा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियार र नेकपाबाट कार्यवाहीमा परेका नेता हरिबोल गजुरेल लगायत सामेल छन् खनालले अभियान शुरू गरे पछि यस बारेमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी शुक्रबार पार्टीको बैठक बोलाउनु भएको छ
3: खनालसँगको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेदेखि 7 बजेसम्म प्रसारण हुने कार्यक्रम द न्यूज प्लसमा सुन्न सक्नुहुनेछ दाङ र चितौनमा भएका सवारी दुर्घटनामा 3 जनाको मृत्यु भएको छ दाङको देउखुरीमा आज प्राण बस र अटो रिक्सा आपसमा ठोकिएर भएको दुर्घटनामा 2 जनाको मृत्यु भएको छ लमई नगरपालिका 3 मजगाउँ चोकमा लु प्र 02001 1571 नम्बरको अटो रिक्सा र विपरीत दिशाबाट गइरहेको बस आपसमा जुधेका थिए दुर्घटनामा परि प्युठानको सरूमारानी गाउँपालिका 5 हारी खालकी 45 वर्षीय नमसरी बराल र 2 महिनाकै शिशु जेनिसा सोमय मगरको मृत्यु भएको दुर्घटनामा परि 3 जना घाइते भएका छन् घाइते हुनेहरूमा अटो चालक जित बहादुर पल्ली मगर संगीता सोमय मगर र 9 बहिनी नगर गाउँपालिका 8 का 28 वर्षीय गोपाल अधिकारी रहेका छन् घाइतेहरू सबैको लमय अस्पतालमा उपचार भइरहेको छ
4: यस्तै चितवनमा ट्रयाक्टर र बोलेरो जीप ठोक्किँदा 1 महिलाको मृत्यु भएको छ मृत्यु हुनेमा बोलेरोमा सवार कालिका नगरपालिका 3 की 35 वर्षीय लक्ष्मी परियार रहेकी छन् प्रहरीका अनुसार दुर्घटनामा बोलेरो चालक सहित 10 यात्रु घाइते भएका छन् घाइते सबैको अवस्था मध्यम रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ आज दिउँसो ना 6T6444 नम्बरको ट्रयाक्टर र बागमती प्रदेश 3-01-024-34 नम्बरको बोलेरो गाड़ी एक आपसमा ठोकिएका थिए
3: दशैतिहार लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न यातायात व्यवस्था विभागले भने सरकारवालाहरूको बैठक बोलाएको छ विभागको मेन भवन स्थित सभाहलमा भोलि बिहान 11 बजे बस्ने बैठकमा नेपाल प्रहरी उपत्यका ट्राफिक प्रहरी यातायात व्यवसायी राष्ट्रिय महासंघ मजदूर संगठन र बस पार्क व्यवस्थापकहरूलाई बोलाइएको छ यसपालि दशैं अवधिबार 10 लाख भन्दा बढ़ी यात्रुले काठमाडौँ उपत्यका छोड्ने अनुमान छ केही कम्पनीले अनलाइन टिकट बुकिङ शुरू गरे पनि सर्वसाधारणमा अझै अन्यल कायम छ विभागले 4

0: अबमा आउने यात्रुको चाप काठमाडौँ भित्र नै वा बाहिर नै रूटको सहजता र सुरक्षा व्यवस्थाबारे छलफल गरेर अग्रिम बुकिङको मिति घोषणा गर्ने तयारी गरेको छ।
1: सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिने प्रक्रियालाई अघि बढ़ाउँदै दोषी र निर्दोष छुट्याउने कदम चालेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले पूर्व न्यायाधीश बाबुराम रेग्मी नेतृत्वको छानबिन समितिले बुझाएको प्रतिवेदन आवश्यक कार्यवाहीका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको हो। सरकारको प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार आन्दोलनका क्रममा दर्ता भएका कुन कुन मुद्दा फिर्ता गर्न सकिन्छ र कुन सकिँदैन भन्नेबारे विस्तृत अध्ययन गरी समितिले यो प्रतिवेदन तयार पारेको हो। समितिको प्रतिवेदन अनुसार देशका 33 जिल्लामा 1887 जनामाथि 445 फौजदारी मुद्दा दर्ता भएका छन्। तीमध्ये कतिपय अभियुक्त हालसम्म फरार छन् भने केही पूर्वपक्षका लागि थुनामा र केही धरौटी वा तारेकमा छुटेका छन्। सुरक्षाकर्मीमाथि सांघातिक हमला गर्ने, प्रहरी चौकीमा आक्रमण गर्ने र हतियार लुटपाटमा संलग्न हुनेहरूका मुद्दा कुनै पनि हालतमा फिर्ता नलिन समितिले सख्त निर्देशन दिएको छ।
0: सर्वोच्च अदालतले दुर्गा परसाई विरूद्ध प्रहरीले चलाएको अनुसन्धान र म्याथ थप सम्बन्धी सकल फाइल पेश गर्न आदेश दिएको छ। न्यायाधीश नकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले आज प्रहरीको साइबर ब्यूरोलाई महानाधिवक्ताको कार्यालय मार्फत उक्त सकल कागजात पेश गर्न भनेको हो। विद्युतीय कारोबार अन्तर्गतको कसुरमा पक्राउ परेका उनलाई गैर कानूनी थानामा राखिएको भन्दै श्रीमती उमा परसाईले सर्वोच्चमा बन्दी प्रत्यक्षकरणको रिट दायर गर्नुभएको थियो। सो रिटमाथि सुनवाई गर्दै सर्वोच्चले भोलिका लागि पेशी तोकेर अनुसन्धान र जिल्ला अदालतबाट भएको म्याथ थपको सकल फाइल झिकाएर झिकाउन आदेश दिएको हो।
1: नेपाल वैदेशिक रोजगार व्यवसाय संघले मलेसिया रोजगारीमा निश्चित संस्थालाई मात्र समेटिरहेका अधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई तत्काल रोक्न सरकारसँग माग गरेको छ। काठमाडौँमा आज पत्रकार सम्मेलन गरी संघले मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम अन्तर्गत नेपालका 25 संस्थालाई मुख्य र 250 संस्थालाई सहायक संस्थाका रूपमा सूचीकृत गरिएको प्रति गम्भीर आपत्ति जनाएको हो। सूचीकरणको छनौट मापदण्ड र पारदर्शितामाथि प्रश्न उठाउँदै वैदेशिक रोजगार विभागले समेत ती संस्थाहरूसँग स्पष्टीकरण सोधिसकेको छ। संघका अध्यक्ष डिकबहादुर खत्रीले निश्चित व्यवसायलाई मात्र रोजगारीको अवसर दिएर एकाधिकार सञ्चालन गर्न नपाइने बताउनुभयो।
0: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले औद्योगिक क्षेत्रका लागि अड्किएका जग्गाको विषय 14 दिनभित्र टुङ्गो लगाउन सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति रबर अन्सारीले सिमराको आर्थिक क्षेत्र सेच र मोरङ औद्योगिक करिडोरमा रहेको जग्गा तत्काल उपलब्ध गराउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यान आकर्षण गराउनुभयो। सिमरा सेजमा करिब 400 जग्गा खाली रहेको र सज्जीकरण भएमा 2-3 वर्षभित्रै उद्योग स्थापना भए रोजगारी सिर्जना हुने उहाँको भनाइ छ। यस्तै समितिले भन्सारमा रहेका बिग्रिएका स्क्यानर मेसिन पनि तत्काल मरमत गरी सञ्चालनमा ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकमा भन्सार नाकामा हुने अनियमितता नियन्त्रण र कवाडी करको पुनरावलोकनका लागि विषयमा समेत सरकारवाला निकायसँग छलफल भएको छ।
1: इटाभट्टामा काम गर्न भारतबाट ल्याइएका कामदारलाई ठेकेदारले नै अल्पत्र पारेर भागेपछि रौतहट प्रहरीले 42 भारतीय नागरिकको उद्धार गरेको छ। रौतहटको गुजरा नगरपालिका 5 लक्ष्मीपुर स्थित मदिना इटाभट्टामा अल्पत्र परेका 12 पुरूष, 11 महिला र 19 बालबालिका सहित 42 प्रहरीले उद्धार गरी आज भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको हो। उत्तर प्रदेशबाट आगामी असारसम्मका लागि काम गर्न आएका ती कामदारलाई ठेकेदार मोहम्मद नासिरले अलपत्र पारेका हुन्। इटाभट्टा संचालक मोहम्मद मुजामिलका अनुसार राशन खर्चका लागि भन्दै भारतीय ठेकेदार नासिरले 4 दिन अघि 6 लाख रूपियाँ भारतीय रूपियाँ लिएर फरार भएका थिए। प्रहरी नायब उपरीक्षक वसन्त गौतमले कामदार अल्पत्र पारेर भाग्ने भारतीय ठेकेदारको खोजी भइरहेको जानकारी दिनुभयो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।

0: अङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
0: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
0: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
0: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
0: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
0: सम्पर्क नम्बर 98478263।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
7: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
8: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825365509 र मोबाइल 98453065।
9: बेलायत प्रस्थान गर्नुभएको छ। बेलायती सेनाका चीफ अफ द जनरल स्टाफ सर ओली वाकरको निमन्त्रणामा उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले विदाई गर्नुभयो।
10: वीरगंज स्थित सिरसिया सुक्खा बन्दरगाह ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआवजा पाउनुपर्ने माग गर्दै स्थानीयवासीले अनिश्चितकालीन धरना शुरू गरेका छन्। सरकारका सम्बन्धित निकायहरूसँग पटक पटक छलफल, वार्ता र सम्झौता भए पनि लागू नभएको भन्दै आक्रोशित स्थानीयवासीले आजदेखि ड्राइपोर्टको मुख्य ढोकामै धरना शुरू गरेका हुन्।
9: एमबीबीएस इन्टर्न, चिकित्सकको पारिश्रमिक र श्रमिकको श्रमको उचित मूल्यांकन सम्बन्धी सहमति 2 महिना बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै डाक्टर दिल्ली हरिजनले भने पुनः आमरण अनशन शुरू गर्नुभएको छ। उहाँले पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले पालना नगरेको भन्दै आजदेखि अनशन शुरू गरेको बताउनुभयो।
10: नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका इन्जिनियर कृष्ण नारायण यादव विरूद्ध 50,000 रूपियाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज इन्जिनियर यादव विरूद्ध 50,000 रूपियाँ बिगो कायम गरी कैद र जरिवानाको माग दावी सहित आरोप पत्र दायर गरेको हो।
9: नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा आज दोहोरो अंकको गिरावट देखिएको छ। परिसूचक आज 20.48 अंकले घटेर 2566 बिन्दुमा कायम भएको छ। आज 3,27,00,000,000 शेयर किनबेच भएको छ। कारोबारमा आएका मध्ये 242 कम्पनीको शेयर मूल्य घट्दा 32 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 4 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
10: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले देशमा बढ़दो आवास संकट विरूद्ध भइरहेको ठूलो जनप्रदर्शनको दबावका बीच आकस्मिक निर्वाचन घोषणा गर्नुभएको छ। सान्चेजले आफ्नो आधिकारिक निवास म्याड्रिड स्थित मोनक्लोवा दरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै संसद विघटन गरी आगामी नोभेम्बर 29 लागि आकस्मिक निर्वाचन घोषणा गर्नुभएको हो। अब स्पेनी जनताले आफू र आफ्नो देशका लागि कस्तो भविष्य चाहन्छन् भन्ने निर्णय गर्ने समय आएको उहाँको भनाइ छ। स्पेनको आवास संकटलाई लिएर बढ़िरहेको जनदवाब कम गर्ने उद्देश्यले सरकारले ल्याएका आवास सम्बन्धी दुईवटा शाही अध्यादेशलाई संसदको समर्थन जुटाउन नसकेको 72 घण्टा नबित्दै सान्चेजले निर्वाचन घोषणा गर्नुभएको हो। उहाँले अझै धेरै सच्याउन बाँकी रहेको उल्लेख गर्नुभएको छ। आवश्यक सुधार अघि बढ़ाउन असमानताको वर्तमान स्तर घटाउन सकुन् भन्ने उद्देश्यले सार्वजनिक समर्थन नवीकरण र विस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ छ। केही दिनदेखि सयौं मानिस राजधानी म्याड्रिडको मध्यभागमा रहेको पुएर्ता डेल सोलमा शिविर बनाएर देशमा चर्किएको आवास संकट विरूद्ध प्रदर्शन गरिरहेका छन्। आवास संकट समाधानका लागि विभिन्न उपायको माग गर्दै गत एक सातामा स्पेनका विभिन्न शहरमा प्रदर्शन फैलिएको छ।
9: नेपाल परिवेशमा अब खेल समाचार। सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर 27 रंगशाला तथा कबड्डल निर्माण गर्ने जनाएको छ। सो कार्य अघि बढ़ाउन शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपबीच समझदारी पत्र एमओयूमा हस्ताक्षर भइसकेको जानकारी दिएका छन्। आज सिंहदरबारमा आयोजित मन्त्री परिषदको नियमित पत्रकार सम्मेलनमा उनले यो परियोजनाले मुलुकको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनका अनुसार प्रारम्भिक चरणमा देशभरका विभिन्न स्थानमा छनौट गरिएका 27 क्रिकेट र फुटबल रंगशालाका साथै कबड्डल पनि निर्माण गरिनेछ। पूर्वाधार विकास मन्त्रालय र राखेप बीच भएको यो समझदारीले लामो समयदेखि थन्किएका खेलकुद आयोजनालाई गति दिने अपेक्षा गरिएको छ।
10: र फुटबलर्स मिशन टुगेदरको आयोजनामा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता कार्तिक 10 देखि 19 गतेसम्म हुने भएको छ। आयोजकका अनुसार प्रतियोगिताका खेलहरू मध्यपुर थिमी स्थित मध्यपुर युथ एसोसिएशनको खेल मैदानमा सञ्चालन गरिनेछ। 40 वर्षमाथिका खेलाड़ी सहभागी हुने प्रतियोगितामा देशका विभिन्न स्थानका 25 भन्दा बढ़ी टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ।

0: तपाईहरुको घर घरमा रेडियो मध्य पश्चिम
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ सर्जन फिजिसियन हार जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन बिरिबार अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदाङ फोन नम्बर 082-563-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, गुम्सेर बसी छौ
5: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
4: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदाङ सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दिन बागवानद्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 दान। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98479-3500।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हाडजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिथानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
18: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
19: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
0: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
20: श्वेत पर्दा र पिसाब पोल्ने समस्या,
21: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
20: पाठेघरमा मासु पलाउने,
21: निसन्तान महिलाको चेक जाँच,
20: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
12: बिरामी जाँचो निमिति यही असोज 30 गते शुक्रबार
20: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095121।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
23: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: अन्य सेवाहरू,
24: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
26: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 0825166694, सम्पर्क मोबाइल नम्बरहरू 98578301145, 98478301153 र 98649419044।
12: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98430088804, 98430088804, www.pashupatiicare.com।
28: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
28: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ, सम्पर्क फोन नम्बर 0825908029, सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578353825।
29: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू,
12: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
29: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्नियाको चिरफाड,
12: पुरुषको लिंग सम्बन्धी समस्या,
29: पिसाब पोल्ने समस्या,
12: स्त्रीको स्तनको समस्याको चिरफाड तथा उपचार,
29: पाइल्स, फिस्टुला, होमोराइड, साइनसको समस्याको चिरफाड तथा उपचार,
12: को कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार,
29: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: डाक्टर भेट्ने समय
29: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
12: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
29: साँझ 5 बजेदेखि 8 बजेसम्म।
30: सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल, फोन नम्बर 0825562023, 98478617 र 98478635।
1: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
2: ल ल काका, गइहाले म।
29: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
29: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
4: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 70,000 नेहरु र लेबरको हकमा 50,000 सम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
29: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
5: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
6: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
7: विस्तृत आँखा परीक्षण उपचार,
8: बाल दृष्टि रोग निदान उपचार,
9: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
7: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
9: कन्ट्याक्ट लेन्स सेवा,
7: न्यून दृष्टि व्यवस्थापन, पुनस्थापना परामर्श,
9: कृत्रिम आँखा फिटिङ गरिन्छ,
7: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
9: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
7: डेढो आँखा उपचार,
9: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
7: डबल भिजन उपचार,
9: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
7: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
9: एएसडी, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
7: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
7: फोन नम्बर 98699846602 र 98643874373।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा कांग्रेस महाधिवेशनमा अघि बढ़्यो नेतृत्व चयन प्रक्रिया, पछिल्लो विभाजनबारे नेता शेखर कोइराला भन्छन्।
1: पहिलोचोटि फुट्या होइन नि त नेपाली कंग्रेस, होइन तर त्यो पीड़ा त हुन्छ नि, त्यसलाई मिलाउने प्रयास त गर्नु पर्यो नि, कसै न कसैले शुरूआत गर्नु पर्यो।
0: कांग्रेस संस्थापन सामु तत्कालका चुनौती कस्ता?
2: व्यक्तिगत इच्छा आकांक्षा छँदा छँदै पनि हाम्रो सामूहिकता के हो भन्ने विषयमा चर्चा भएन भने चाहिँ विचार र एकताका रूपमा समस्या हुने चाहिँ देखिन्छ।
0: र फ्लाई दुबईको विमानलाई 9/11 को शैलीमा दुर्घटना गराउने प्रयास भएको आरोप सहितका विवरण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर 29 तारीकका लागि मध्यावधि निर्वाचनको आह्वान गरेका छन्। अल्पसंख्यक सरकारले स्पेनको आवास संकट सम्बोधन गर्न अघि बढ़ाएका कदमहरू गत शुक्रबार सदनले अस्वीकार गरेपछि उनले यस्तो घोषणा गरेका हुन्। टेलिभिजन मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री पेड्रो सान्चेजले भने, स्पेनको संसद विघटन गर्न र कानूनले तोकेको समय सीमा अनुसार नोभेम्बर 29 आइतबारका दिन आम चुनाव गराउन मन्त्री परिषदको एउटा असाधारण बैठक आज बिहान आह्वान गर्ने निर्णय मैले गरेको छु। स्पेनी प्रधानमन्त्री स्पेनको पुरातनवादी पीपुल्स पार्टीले यो घोषणाको स्वागत गर्दै अन्तत स्पेन सामु अब एउटा रोजाई हुने उल्लेख गरेको छ। हाल सर्वेक्षणहरूमा सान्चेजको पार्टी पछाडि छ र बीबीसीका स्पेन संवाददाता भन्छन् सान्चेज र विपक्षी दलहरूले सरकार निर्माणका लागि आवश्यक बहुमत जुटाउन कठिनाईको सामना गर्ने देखिन्छ। यस वर्षको चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार एकजना अमेरिकी न्यूरो वैज्ञानिक र दुईजना जर्मन बायोफिजिसिस्टहरूलाई संयुक्त रूपमा दिइएको छ। जेनेटिक इन्जिनियरिङ र प्रकाश विज्ञान प्रयोग गरी विशेष गरी स्नायु प्रणालीसँग जोड़िएका कोशिकाहरूको अध्ययन गर्ने विधि अप्टोजेनेटिक्सका क्षेत्रमा गरेको कामका लागि कार्ल डाइसोरत, पीटर ह्यागम्यान र गोएग नागललाई सम्मानित गरिएको हो। यो विधिले जीवित मस्तिष्कमा रहेका स्नायु कोषहरूले स्मृति, भावना र व्यवहारलाई कसरी प्रभावित गर्छन् भन्ने बुझ्न सघाउँछ। भारतको सर्वोच्च अदालतले अनियमितताको आरोप लागेको मतदाता नामावलीमा गरिएको वृहत स्तरको पुनरावलोकनको निर्णयका कारण खुलाउन सरकार र निर्वाचन आयोगलाई भनेको छ। विपक्षी दल र युवा नेतृत्वको अभियान कक्रत जनता पार्टीले प्रदर्शनहरूको आह्वान गरेका छन् र निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गरेका छन्। उनीहरूले गलत तरिकाले 10 लाख मतदाताको नामावली सूचीबाट हटाइएको आरोप लगाएका छन्। भारतको निर्वाचन आयोगले कुनै गल्ती नगरेको तर्क गरिरहेको छ। जर्मनीको बाह्य गुप्तचर निकायका प्रमुखले रूससँग उनकै शब्दमा हिंसात्मक द्वन्द्वको चेतावनी दिएका छन्। बर्लिनमा सांसदहरूलाई दिइएको ब्रिफिङमा बीएनडी गुप्तचर निकायका प्रमुखले जर्मनी र उसका साझेदारहरू विरूद्ध रूसले थालेको अघोषित र छद्म लड़ाई नयाँ र खतरनाक चरणमा प्रवेश गरेको बताएका थिए। मस्कोले भने यी आरोपहरू अस्वीकार गर्दै आएको छ। र इजरायलका सरकारी संचार माध्यमहरूले इजरायलतर्फ उडान भरिरहेको विमानको ककपिटमा सहकर्मीमाथि आक्रमण गर्ने फ्लाई दुबईका पाइलटले सो विमानलाई तेल अबीब स्थित बेन गुरियन विमानस्थल या शहरको एउटा भवनमा दुर्घटनाग्रस्त बनाउने योजना बनाएको विवरणहरू प्रकाशित गरेका छन्। हमाम अल हमामी ओमानका नागरिक हुन् र उनीमाथि संयुक्त अरब एमिरेट्समा सोधपूछ भइरहेको। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ़ेसँगै पार्टीभित्रको विभाजन थप स्पष्ट भएको नेताहरूले बताएका छन्। संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढ़ाइरहँदा तात्कालिक सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष भने प्रक्रियाबाट बाहिर छन्। विशेष अधिवेशनदेखि नै प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको देउवा पक्षले समानान्तर रूपमा छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ। कांग्रेसको यो महाधिवेशन शुरू भएसँगै पार्टीको एकता प्रक्रिया तत्कालका निम्ति टरेको ठानिएको छ। महाधिवेशनको बन्द सत्रमा आज सभापति गगन कुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। राजनीतिक सहितका अन्य प्रतिवेदनहरूमाथि छलफल सकिएपछि नयाँ नेतृत्व चयनको प्रक्रियाले तीव्रता पाउने महामन्त्री गुरू घिमिरेले बताए। देउवा पक्षसँगको विवादका सन्दर्भमा उनले भने,
4: यसरी विशेष महाधिवेशन गरेर केन्द्रीय कार्य समितिको नवनिर्वाचित विवरण हामीले निर्वाचन आयोगमा अध्यावधिकका लागि हामीले प्रस्तुत गरेका थियौं र निर्वाचन आयोगले अध्यावधिक गराएको थियो। अब नयाँ कार्य समिति आएपछि हामी अध्यावधि गर्छौं। त्यसपछि नेपाली कंग्रेस नामक राजनीतिक दल एउटा रहन्छ।
0: देउबा पक्षले पनि आधिकारिकताको दावी छाडिसकेको छैन। महाधिवेशनको प्रक्रिया समानान्तर रूपमा अघि बढ़िरहेको अवस्थामा दुई पक्षबीच तत्काल समझदारी बन्ने सम्भावना आफूले नदेखेको देउबा पक्षका नेता प्रकाश शरण महतको भनाइ छ।
5: एकता भनेको के? आपसमा सहमति गरेर एकता हुने हो। अब आपसमा सहमति भएर एकता नभएपछि कानूनी प्रक्रियाद्वारा चाहिँ त्यसको चाहिँ को चाहिँ आधिकारिक हो होइन भने चाहिँ टुङ्गो लाउने हो। अब त्यो टुङ्गो लागिसकेपछि त्यो अर्को पार्टी हुन्छ हुँदैन त्यही बेला चाहिँ थाहा पाइने कुरा हो होइन।
0: देउबा पक्षले देशभर महाधिवेशनको तयारी गरिरहँदा नेता शेखर कोइराला भने कुनै पनि पक्षको गतिविधिमा सहभागी भएका छैनन्। आफू अझै पनि पार्टी एकताको पक्षमै रहेको कोइरालाले बीबीसीसँग बताए।
1: यो पहिलोचोटि फुट्या होइन नि त नेपाली कंग्रेस। मैले त देखेको छु योभन्दा पहिले गिरिजा प्रसाद कोइराला र शेरबाजीको प्रजातान्त्रिक काँग्रेस
0: भनेको तपाईँ अहिले समानान्तर गतिविधि भएको बेला पनि दुईटै पक्षसँग मिलम नै भनिराख्ने प्रस्ताव लिएर भेटिराख्नु भएको हो।
1: जानुपर्छ, अहिले पनि म गरिरहेका छु भेटिरहेका छु।
0: तर यो अहिलेको यो बिन्दु चाहिँ विभाजन हो भन्नेमा चाहिँ दुविधा भएन अब होइन त?
1: मलाई छैन होइन, तर त्यो पीड़ा त हुन्छ नि, त्यसलाई मिलाउने प्रयास त गर्नु पर्यो नि, कसै न कसै सुरुवात गर्नु पर्यो। दुईटै पार्टीलाई एक ठाउँमा ल्याउन सकेनौ भने डेमोक्रेसी खतरामा पर्छ।
0: यद्यपि यसअघि देउबा र कोइराला पक्ष निकट मानिएका कतिपय नेताहरू भने संस्थापन पक्षले अघि बढ़ाएको पन्ध्रौं महाधिवेशनको प्रक्रियामा सहभागी भएका बताइएको छ। कांग्रेस महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री हरि शर्मालाई टेलिफोन सम्पर्क गरी शुरूमा नेपाली कांग्रेसको जारी पन्ध्रौं महाधिवेशनको कुन पक्षलाई सबैभन्दा बढ़ी चासोका साथ हेर्नु भएको छ भनेर सोधेका छौं।
2: सबभन्दा चासोको विषय त के हो भने विशेष परिस्थितिमा विशेष अधिवेशन भएको थियो जेएनजी आन्दोलनको लगत्तै पछि। सबभन्दा ठूलो अब यसको तत्कालीन अध्यक्षदेखि लिएर अधिकांश नेपाली कंग्रेसको नेताहरूको सम्पत्तिदेखि लिएर जसरी तहस नहस भयो त्यस बीचमा चाहिँ अब गगन थापा जो अहिलेको सभापति हुनुहुन्छ उहाँको पनि भएको थियो। त्यो विषम परिस्थितिमा उठेर अधिवेशन गरेर त्यसलाई रेगुलराइज गर्ने जुन कुरा हुँदैछ त्यो संस्थागत हुने प्रोसेस छ, विधानले व्यवस्था गरेको कुराहरूबाट आउने, त्यो नै महत्वपूर्ण छ जस्तो लाग्छ मलाई।
0: तपाईँले यो एउटा यसको अनियमित पक्षलाई औल्याइरहँदा त्यहाँ अरू केही पक्षहरू पनि छन्, जस्तै यो पार्टीभित्रको आन्तरिक मेल बेमेल अथवा यो विवादको एउटा अध्याय, अब यो सँगसँगै औपचारिक रूपमा टुङ्गिएको भन्न मिल्छ?
2: होइन, अब यस्तो छ, विचारधारा एकै हो भन्दा भन्दै पनि अहिले हामी सैद्धान्तिक विचारधाराको स्खलनको समयमा छौं। संसारभरि नै पुरानो विचारहरू भत्किने, नयाँ विचारहरू आउने भनिएको तर ठिग्रिसकेको छैन। त्यस सन्दर्भमा पार्टी भन्ने बित्तिकै विभिन्न इच्छा आकांक्षा लिएर आएका मानिसहरू छन्। हिजोको समयमा लोकतन्त्रको संघर्षको निम्ति जेल नेल गर्ने वर्गदेखि लिएर अहिले यसलाई एउटा अपर्च्युनिटी पनि हो कि आफ्नो नेतृत्व विकासको सन्दर्भमा मौका पनि यसमा दिन्छ। यंग मान्छेहरूलाई पनि अब म देशको लागि समाजको लागि अथवा राजनीतिक नेतृत्वमा पस्छु भन्ने मान्छेहरूलाई पार्टीको संरचनाले एउटा बाटो खुलाइदिएको छ। अब त्यो कसरी स्वच्छ प्रतिस्पर्धा हुन्छ भन्ने कुरा चाहिँ चुनौती हो।
0: मैले तपाईँलाई यहाँनिर सोध्न खोजेको चाहिँ नयाँ पुस्ताको आवाजलाई प्राथमिकता दिँदा पुरानो पुस्ता चाहिँ छुटेको जस्तो देखियो, यसले चाहिँ कांग्रेसको आगामी राजनीतिक यात्रामा चाहिँ कतिको अर्थ राख्छ?
2: छुटेको जस्तो लाग्यो होला कतिपयलाई। मैले त्यसलाई कसरी हेरेको छु भने विधान त यति वर्ष यो समूह जस्तो हिजो पनि पार्टीका भातृ संगठनहरूको प्रतिनिधित्व हुने सम्बन्ध के हुने, शुभेच्छा संस्थाको भातृ संगठनहरूको भन्ने चर्चा परिचर्चा नभएको होइन, तर अहिले विधान त यति प्रतिशत महिलाको लागि यति प्रतिशत, विभिन्न जात जाति भाषा भाषीको निम्ति यति प्रतिशत, उमेर समूहको लागि भनेर जुन निश्चित तोकेर आएको छ त्यसले अहिलेसम्म पार्टीमा रहेको जुन अब अघि तपाईँले पुरानो भन्नुभयो अथवा प्रौढ वर्गलाई अप्ठ्यारो लाग्नु त स्वाभाविकै हो जस्तो लाग्छ होइन।
0: त्यसो भए यसलाई चाहिँ यो एउटा पुस्तान्तरणको कुरा मात्रै होइन, समग्रमा राजनैतिक पुनर्संरचनाको कुरा हो।
2: त्यसरी हेर्नु पर्यो किनभने यसले अहिले जसरी चाहिँ तपाईँको यो संविधानले जुन किसिमको राजनीतिक ढाँचाको कल्पना गर्छ तदनुरूप पार्टीहरू पनि परिवर्तन भइरहेको स्थिति छ।
0: हो, यो बदलिँदो परिस्थितिमा चाहिँ विशेष महाधिवेशनदेखि आजको दिनसम्म आइपुग्दा कांग्रेसले त्यो बदलिएको सन्देश दिन सकेको छ त?
2: त्यो अब के छ भने निर्वाचित भएर आउने मानिसहरू कस्ता कस्ता हुन्छन्, कसरी चाहिँ निर्वाचन प्रक्रिया चाहिँ अगाडि बढेर जान्छ, नेतृत्वको अठोट त देखिन्छ, तर साँच्चै गति निर्वाचित भएर आउनेहरू चाहिँ हामी बदलियौं भन्ने भाव लिएर आउँछन् कि आउँछन् त्यो त हेर्न बाँकी छ।
0: त्यसो भए शर्माजी, अब ठ्याक्कै यो महाधिवेशन भइराख्दाखेरि तपाईँ कांग्रेसको सामुन्ने तत्काल अगाडि र दीर्घकालमा चाहिँ कस्ता खालका चुनौती सामना गर्नुपर्ने
2: देखिन्छ? के छ भने जुन किसिमको महत्वाकांक्षा त्यो पार्टीभित्र विभिन्न सदस्यहरूको बढेको देखिन्छ भने तपाईँले सामाजिक सञ्जाल रंगिएको छ यो पद त्यो पद भनेर, त्यसले हामीलाई एक सूत्रमा लिएर आउँछ। हाम्रो व्यक्तिगत इच्छा आकांक्षा छँदा छँदै पनि हाम्रो सामूहिकता के हो भन्ने विषयमा चर्चा भएन भने चाहिँ मान्छे त हुने तर विचार र एकताका रूपमा चाहिँ समस्या हुने चाहिँ देखिन्छ। नेतृत्व भन्ने रिलेटिभ कुरा हो, आफ्नो ठाउँमा आफै नेता भएका मानिसहरू जति छन् उनीहरूले अब सोच्नु पर्यो कि एउटा प्रतिस्पर्धामा गयौं, गइसकेपछि हामीलाई कुन विचार सूत्रले बाँध्दछ, कार्यगत दिशा के हुनेछ, आउने पाँच वर्षदेखि दस वर्ष जुन मुलुकमा यत्रो बाढी पैह्रोदेखि
0: अझ यसलाई यसरी भनिदिनुहोस्, यो बदलिँदो राजनैतिक पृष्ठभूमिमा कांग्रेसले चाहिँ कस्तो प्रभाव पार्न सक्ने देख्नुहुन्छ?
2: सामान्य उदाहरण दिएर तपाईँलाई भन्छु, यो नयाँ गभर्नमेन्ट बनिसकेपछि पार्लियामेन्ट आइसकेपछि यथेष्ट संविधान संशोधनको कुराहरू उठ्यो, सरकारले कार्यदल पनि बनायो, नेपाली कांग्रेसले जबसम्म आफ्नो पोजिसन लिएको थिएन तबसम्म यो एक किसिमको छरपष्ट कता पुग्यो जस्तो लाग्थ्यो, कता जान लाग्यौं भन्थ्यो। जब संविधान संशोधनको विषयमा नेपाली कांग्रेसले एउटा ठोस दृष्टिकोण प्रस्तुत गरिसकेपछि अहिले तपाईँले संविधान संशोधनको चर्चा देख्नुहुन्न, अब यो संस्थागत रूपमा चर्चा हुनुभएको यसको रूप आएछैन। यसको अर्थ के हो भने नेपाली कांग्रेसको ऐतिहासिकताको जुन पृष्ठभूमि छ, यसको नेतृत्व र यसले जुन मध्यमार्गी धार जुन लिएर हिँड्छ त्यसले के दिन्छ भने यसले कुनै पनि विषयमा दृढ़ भएर एक रूपमा चाहिँ आफ्नो दृष्टिकोण प्रस्तुत गर्यो भने मुलुकलाई एउटा मियोको काम गर्छ भन्ने देख्छु। त्यो चाहिँ यो सम्मेलनबाट आओस् भन्ने हामी जस्तो बाहिर बस्ने सुभेच्छुकहरूको इच्छा हो।
0: उनी थिए राजनीति शास्त्री हरि शर्मा। अब एउटा प्रसंग संक्षेपमा, सरकारले अत्यावश्यक बाहेक हालका लागि भोटेकोशी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21औं बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, फ्लाई दुबईको विमानलाई अपहरण गर्न प्रयास गरेको आरोप लागेका सह पाइलटले उक्त विमानलाई तेल अभिवको वेन गुरियन विमानस्थल वा अग्लो भवनमा दुर्घटना गराउने योजना बनाएका अमेरिकी र इजरायली समाचार विवरणहरूले जनाएका छन्। खबरहरूमा ती ओमानी नागरिक कुनै संगठित समूहसँग सम्बन्ध राख्ने भन्दा एक्लै चरमपन्थी गतिविधि गर्ने व्यक्ति रहेका भनिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: ती सहचालक हमाम अल हमामीमाथि यूएईमा सोधपूछ भइरहेको छ र इजरायलका प्रतिनिधिहरूलाई त्यसबारे अध्यावधिक जानकारी गराइएको छ। इजरायली संचार माध्यमहरूले छानबिनबारे जानकार स्रोतलाई उद्धृत गर्दै ती सह पाइलटले क्याप्टेन स्मिथ मचारमाथि आक्रमणपछि आफूले उक्त विमानलाई इजरायली हवाई क्षेत्रतर्फ सामान्य उडान गराउन चाहेको र बेन गुरियन विमानस्थलबाट अवतरणको अनुमति लिने सोच बनाएको उल्लेख गरेका छन्। त्यसपछि उनले उक्त विमानलाई विमानस्थल वा तेल अभिवको मध्यमा अवस्थित टावर ब्लकमा सन् 2001 अल कायदाले अमेरिकामा गरेको आक्रमणकै शैलीमा दुर्घटनाग्रस्त गराउन चाहेको योजना बनाएको भनिएको छ। यूएई वा इजरायलका अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। ओमान एयरले उनको उग्रवादी दृष्टिकोण प्रतिको चिन्ताका कारण उनलाई उडानबाट वञ्चित गरी प्रशासनिक काममा लगाएको क्षेत्रीय अधिकारीहरूले उल्लेख गरेका छन्। पछि उनलाई फ्लाई दुबईले रोजगारी दिएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोर्याब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामी सबैलाई भने बिदा दिनुहोस्, नमस्कार।
6: मध्यपश्चिम जाँग ज्याक, यति बेला रात्रिको 9 बजेको छ।
7: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
8: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
9: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
10: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
11: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
8: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
12: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
13: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98475727977
14: र 98578639।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
1: समस्या
3: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
1: पाठेघरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँचो निमिति यही असोज 30 गते शुक्रबार
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-65-509 र मोबाइल 98453-0653।

स्वर्गधारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र चमेलीको पोई बा एक योद्धा पेन्सन प

आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: 야, 이거 나 놓쳐라 먹는 거요.
1: 다쳐 빼러 멋이라 커. 어서디 거나 자는 분이고 많네 해나.
0: 아야, 어찌 먹거도 어서디 거래고. 미스코 운이서 바꿔 해나.
1: 자빠이 때 어서디 거래 빠치 됐어요 또 운차.
0: 야, 앞으로 해 놓쳐라 먹는 거 벌써 껴. 어떻게 보나 나 까나서 뭐.
1: 거라히 코 호스피털 로드 마라히 코 सगरमाथा डेंटल क्लिनिक मा जानु न अनि चाँडै निको हुन्छ
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेंटल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेंटल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेंटल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराईदाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-027
6: 98-41-68-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
7: दाङवासीको लागि खुसीको खबर
8: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य शुरू हुँदैछ
9: यासुदा सामसुङ पानासोनिक अकारिटेक सानसुई हवाकिन प्रेस्टिज सेम्फोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
8: दसैँ तिहार विशेष अफर
9: इएमआई र एक्सचेन्ज सुविधा
8: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
9: 56 जनालाई विकली विनर प्राइज
8: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजरेटर
9: ग्रैंड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वाशिंग मेसिन जित्ने मौका
10: अब हाम्रै घोराई शहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
7: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ
10: सम्पर्क नम्बर 082-5-63-001 र मोबाइल नम्बर 97-155-63-001
11: मध्य पश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

श्रीमद् भगवद गीता अध्याय 3 कर्मयोग श्लोक संख्या 11 भगवान कृष्ण भन्नुहुन्छ, देवान भावयता नेन ते देवा भावयन्तु वा परस्परं भावयन्ता श्रेय परम वाप्स्यथ। यज्ञ द्वारा तिमीहरू देवताहरूको उन्नति गराऊ अनि देवताहरूले तिमीहरूको उन्नति गरून्। यसरी एक आपसमा उन्नति गर्दै तिमीहरू सबै नै परम श्रेयतामा प्राप्त हुने छौ। उन्नतिको मार्ग के हो? मैले के गरे भने दिगो रूपमा उन्नति हासिल होला? कसरी मैले काम गरे भने, कस्तो खाले कर्म गरे भने, कस्तो सोच राखे, कस्तो भावका साथ कर्म गरे भने सदाको लागि मेरो जीवनमा उन्नति आउला, यो बारेमा बडो मिठो चर्चा गर्छ श्रीमद् भगवद् गीताको यो श्लोक। लोकहित के हो? अघिल्लो श्लोकमा हामीले बुझ्यौं कि व्यक्तिको जीवनमा परम उन्नति कसरी आउँछ। यज्ञद्वारा नै व्यक्तिको जीवनमा पनि परम उन्नति आउँछ र यज्ञद्वारा नै लोकको हित पनि हुन्छ। र यज्ञ कर्मको बारेमा हामीले बुझ्यौं, तीनवटा गुणहरूले भरिएर व्यक्ति जब कर्म गर्छ त्यो कर्मलाई यज्ञ कर्म भनिन्छ। तीनवटा गुण के हुन्? सत्यम, शिवम, सुन्दरम। सत्यम भनेको आफ्नो लागि नियत कर्म, आफ्नो पथ बुझेर कर्म गर्नु। शिवम भनेको लोकको हितको लागि, अरूको हितलाई ध्यानमा राखेर कर्म गर्नु। र तेस्रो सुन्दरम भनेको निजी आकांक्षाबाट, निजी फलाशक्तिबाट फलप्रतिको आसक्ति, सानो कुरामा बाँधिने व्यवहारबाट माथि उठेर कर्म गर्नु। यो तीनवटा कुराको जोड, सत्यम शिवम सुन्दरमको जोडले कर्मलाई यज्ञ कर्म बनाइदिन्छ। र यज्ञ कर्म गर्ने व्यक्ति व्यक्तिगत जीवनमा पनि परम उन्नतिमा उपलब्ध हुन्छ, हामीले यो बुझ्यौं। अब भगवान भन्दै हुनुहुन्छ कि हेर, यज्ञ कर्मबाट नै लोकहित पनि हुन्छ। र लोकहितको बारेमा उहाँले भन्दै हुनुहुन्छ कि तिमी यज्ञद्वारा तिमीहरू देवताहरूको उन्नति गराऊ। देवता भनेको के हो? दुई तीन प्रकारले देवता भन्ने शब्दको अर्थ बुझौ, त्यसपछि हामीलाई सबै कुरा छर्लङ्ग हुन थाल्छ। पहिलो, जति पनि हामी आफ्नो प्रतिभामा जान सक्छौ नि, जस्तो म एउटा कुशल लेखक बन्न सक्छु, म एउटा कुशल खेलाडी बन्न सक्छु होला, म एउटा कुशल वक्ता बन्न सक्छु होला, एउटा म कुशल सर्जक बन्न सक्छु होला, एउटा कुशल संगीतज्ञ बन्न सक्छु होला। यो जुन प्रतिभा छ, संगीतको प्रतिभा होला, सृजनाको प्रतिभा होला, वा कर्मको प्रतिभा होला, यो जुन प्रतिभा छ, प्रतिभाको अन्तिम शिखरलाई देवता भनिन्छ। प्रतिभाको शिखर, प्रतिभाको उत्कर्ष, प्रतिभाको एपेक्सलाई देवता भनिन्छ, पहिलो अर्थ। दोस्रो, देवता भनेको के हो? प्रत्येक व्यक्ति भित्र एउटा गुण हुन्छ। जस्तो हामी आमालाई सम्झ्यौं भने के को लागि सम्झिन्छौं? प्रेमको लागि सम्झिन्छौं, त्यागको लागि सम्झिन्छौं, आमालाई निस्वार्थ सेवाको लागि सम्झिन्छौं। आमा भन्ने बित्तिकै के याद आउँछ? प्रेम याद आउँछ। कोही पनि व्यक्तिले मेरी आमा भनेर घुँडामा वा कम्मरमा हात राख्दैन, आमा भन्ने बित्तिकै अकस्मात हृदयमा हात जान्छ, टाउकोमा हात पनि राख्दैन, हृदयमा हात जान्छ। किन? प्रेम हुन्छ हृदयमा, आमा भन्ने बित्तिकै आफ्नो हृदयको याद आउँछ। त्यसै गरी सेवाको, निस्वार्थ सेवाको, त्यागको, आफूले नखाई नखाइकन, आफ्नो हित पटक्कै नहेरेर, बच्चा बच्चीको हित, बाबा यसले कसरी खाला, कसरी गर्ला, कसरी बढ्ला भनेर छेड छेड घडी घडी आफ्नो जीवनका खुसियालीहरू, सुखहरू, सबै कुरालाई बलिदान दिएर हाम्रो जीवन बनाउनु भयो आमाले। मातृशक्ति त्यो हो, त्यो मातृशक्ति जुन छ नि, त्यसलाई देवता भनिन्छ। जुन गहिरा मूल्यहरू हुन्छन् जीवनका, जुन गहिरा भ्याल्युजहरू भनिन्छ नि, मूल्य मान्यताहरू जीवनका, त्यो मूल्य मान्यतालाई पनि देवता भनिन्छ। र जो व्यक्तिले यी मूल्य देखाउँछ, यी मूल्य जिउँछ,
यी सकारात्मक मूल्यहरू देखाउँछ, आफ्नो जीवनमा आचरण गर्छ, त्यस्तो व्यक्तिलाई पनि देवता भनिन्छ। त्यसकारणले हामी मातृ देवो भव भन्छौ, पितृ देवो भव, आचार्य देवो भव, अतिथि देवो भव, यो खाले संस्कृति हो हाम्रो। जहाँ जहाँ मूल्यहरू, जहाँ जहाँ जीवनका सकारात्मक पक्षहरू उजागर भएर आइरहेका छन्, खुलेर आइरहेका छन्, यति स्वार्थले भरिएको संसारमा आफ्नो हित बाहेक अरू केही पनि नसोच्ने, मेरो मेरो मेरो बाहेक अरू केही पनि नसोच्ने यो भीड़बाट हटेर जसले पनि केही क्रान्तिका सूत्रहरू आफ्नो जीवनमा देखाउँछ, सकारात्मक मूल्यहरू जसको जीवनमा सरपष्ट देखिन्छन्, फैलिएका छन्, जसको जीवनमा सार्थक देखिन्छन्, जो यी मूल्यहरू जिउँछ, त्यो व्यक्तिलाई हामी देवता भन्छौं। यो दोस्रो अर्थ हो। तेस्रो देवताको अर्थ हुन्छ त्यो व्यक्ति जसले दिन जान्यो, त्यो शक्ति जसले दिन जान्यो। हेर्नुहोस् त, हामीले सूर्यलाई के दिन्छौं? कहिले सूर्यलाई केही दिएको याद छ तपाईँलाई? तर सूर्यले हामीलाई के दिएका छैनन्? तापदेखि लिएर जीवनदेखि लिएर के दिएका छैनन्? प्रकाशदेखि लिएर पानीलाई हामीले के दिएका छौं? पानीले त हामीलाई 24 घण्टा दिएको देखिन्छ। त्यसकारणले हामीले इन्द्र देवता भन्यौं, वरूण देवता भन्यौं, सूर्य देवता, चन्द्रमालाई हामीले देवता भन्यौं, पीपललाई हामीले देवता भन्यौं। हामी आफूले केही दिएका छैनौं, केही उसले हामीबाट माग्दा पनि माग्दैन। हामीले हावालाई देवता भन्यौं। हेर्नुहोस् त, हाम्रो संस्कृति कति विराट छ। हामीले उज्यालोलाई देवता भन्यौं, सुगन्धलाई हामीले देवता भन्यौं, जहाँ जहाँ जता जता हाम्रो लागि श्रेयस्कर, हाम्रो लागि हितकर कहीँबाट पनि कसैले के गर्यो भने त्यो शक्तिलाई हामीले देवता भन्यौं। देवता भनेको त्यो शक्ति हो जसले दिइरहन्छ दिइरहन्छ। मेरो एकजना मित्र हुनुहुन्छ, उहाँले बडो मिठो तरिकाले भन्नुहुन्छ कि देवताको त हामी कुरा गर्छौ, तर हामी हौ देवता, देवता हामी होइन, कुरा मात्रै गर्छौ, हामी हौ देवता। लेवता उहाँले भन्नुहुन्छ, ले ले ले भनेर जसले भनिरहेको छ। हेर्नुहोस् त, प्रेम दे भनेर हामी माग्छौ, सानो सानो कुरा मलाई कसैले दिए हुन्थ्यो भन्थान्छौ, यसले मलाई यस्तो बोलिदिए हुन्थ्यो भन्थान्छौ, यसरी मेरो कार्यालयमा प्रमोसन गरिदिए हुन्थ्यो भन्थान्छौ, हुँदाहुँदै हाम्रो नेताहरू पनि बाहिरबाट केही दिए हुन्थ्यो भन्थान्छन्। अरूबाट जो आश गर्छ नि, भिखारीपन जहाँ छ त्यो लेवता, र दिने पनि जहाँ छ दे दे दे दे दे, जसले दिइरहेको छ ऊ देवता, लिने लेवता, दिने देवता। र भगवान कृष्ण भन्नुहुन्छ यो श्लोकमा कि तिमी यज्ञ कर्म गर्यो भने देवताहरू प्रसन्न हुन्छन्। यो पूरै ब्रह्माण्डको अन्तर सम्बन्ध यो सूत्रले देखाउँछ कि हामीले आफ्नो जीवनलाई सम्बुन्नत बनाइरहेका छौँ हाम्रो कर्मले, हाम्रो विचारले, हाम्रो भावले। यदि हामी असल भावले भर्यौं, असल कर्मले भर्यौं, यदि हामी निजी महत्वाकांक्षा भन्दा माथि उठेर, निजी स्वार्थ, निजी कामना भन्दा माथि उठेर केही गर्न थाल्यौं भने यो ब्रह्माण्डमा रहेका जुन गुणै गुणले भरिएका शक्ति हुन्छन्, असली जुन शक्तिहरू हुन्छन्, जुन शुभ शक्तिहरू हुन्छन्, ती शक्तिहरूको श्रीवृद्धि हुन्छ अरे। तिनी शक्तिहरूलाई पनि हामी दरो बनाउँदै लैजान्छौ, ती शक्तिहरू पनि उन्नतितिर जान थाल्छन् रे। एउटा महात्मा गान्धी, एउटा भगवान कृष्ण, एउटा जीसस क्राइस्ट, एउटा गौतम बुद्धले देवताहरूलाई निखार्छ के। त्यो जुन देवता रूप छ, देवता यस्तो हुन सक्छ भन्ने बारेमा देवताको परिभाषालाई उसले नयाँ बनाइदिन्छ, नयाँ उचाइमा लिएर जान्छ। यसरी हामीले आफ्नो प्रतिभा बाट जुन कर्म गर्छौं, यज्ञ कर्म

0: लाइफ पुग्छ, तिमीलाई तिमीले फूल चढाउनु पर्दैन, धूप चढाउनु पर्दैन, तिमीले अक्षरा चढाउनु पर्दैन, केही पनि गर्नु पर्दैन। बस यज्ञ कर्म गर, सत्यम शिवम सुन्दरम, पथले भरिएको कर्म गर, देवताहरू उन्नतिमा प्राप्त हुन्छन्। र देवता उन्नतिमा प्राप्त भयो भने, जस्तो पानीको सम्भावना बढ्यो भने त्यो पानीको फाइदा त मैले पनि पाउँछु नि। प्रकाश बढ्यो भने यो देशमा, यदि विद्युत उत्पादन बढ्यो भने त्यसको अलिकति अंश त मैले पनि पाउँछु नि। त्यसै गरी यो ब्रह्माण्डमा प्रकाश जुन छ, प्रकाशका देवतामा उन्नति भयो भने त्यसको अंश मलाई आफै आउँछ नि, केही गर्नु पर्दैन। राम्रो मूल्यहरू, राम्रा सकारात्मक गुणहरूलाई हामीले जीवनमा बढावा दियौं, हामी आफ्नो जीवनमा सकारात्मकतालाई बढावा दियौं, राम्रा गुणहरूलाई बढावा दियौं, राम्रा मूल्यहरूलाई बढावा दियौं भने तिनीहरूले हामीलाई आफै सिंचित गर्न थाल्छन्, ती गुणहरूले फेरि हामीलाई भर्न थाल्छन्। र यसरी एउटा पूरै जीवन जगतको सम्बन्ध श्रीमद् भगवद् गीताको यो श्लोकले देखाउँछ। तिमीहरू यज्ञ कर्मबाट देवताहरूलाई उन्नत गर, र देवताहरूले पनि तिमीलाई उन्नत गर्नेछन्। आजबाट हामीले म कुन मूल्य जिउँछु त, मेरो मृत्युपछि मनुष्यले मलाई कसरी याद गरून् त भन्ने लाग्छ, त्यसरी जीवन जिउन थाल। के गरे, के को लागि मलाई याद गरून् त, म मेरो मृत्युपछि मलाई सम्झे भने के कारणले सम्झिउन्, र मेरो अभाव कहीँ खड्कियो भने मेरो अभाव मनुष्यले केमा खड्केको अनुभव गरून्। यस्तो एउटा प्रेमले भरिएको व्यक्ति थियो भन्ठानुन्, शान्तिले भरिएको व्यक्ति थियो भन्ठानु, कि सबैलाई माया गर्ने व्यक्ति गयो भन्ठानु, के भन्ठानुहरूले मलाई, म कुन खाले गुण, कुन देवतालाई बढावा दिन चाहन्छु जीवनमा, त्यो देवतालाई मैले बढाउन थाले भने त्यो देवताले नै मलाई बढाउँछ। त्यही भएर हेर्नुहोस् त, जो व्यक्ति गलत कर्म गर्न थाल्छ, बिस्तारै सानो गलत कर्म गर्दा गर्दै ठूलो ठूलो ठूलो ठूलो ठूलो गलत कर्म गर्ने हुन थाल्छ। सानो चोर, शुरूमा त कति चोर्यो होला, 100, 200, 1000, 2000 को भ्रष्टाचारी शुरू गर्यो होला, चोरी शुरू गर्यो होला, विचारै कुख्यात भ्रष्टाचारी भएर निस्किन्छ, कुख्यात चोर भएर निस्किन्छ। सानो गलत कदमले जीवनमा तहस नहस ल्याउँछ भने, एउटा राम्रो सानो कर्मले पनि जीवनमा कति ठूलो श्रीवृद्धि ल्याउँछ, त्यो ठूलो श्रीवृद्धि ल्याउनेतिरको कर्म, यज्ञ कर्मतिर हामी पनि अगाडि बढौं।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जडेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड, घोराहीदाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरीदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक, गोराई न्यू रोड, गणेश चित्रालयको अगाडि।
10: सम्पर्क फोन नम्बर 0825904066, 9829185353।

0: यो तपाईलाई पायल सुस्ता फुस्रा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
1: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
2: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
3: दाङवासीको लागि खुसीको खबर,
4: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य शुरू हुँदैछ।
5: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्पोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
4: दसैँ तिहार विशेष अफर,
5: EMI र एक्सचेन्ज सुविधा,
4: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
5: 56 जनालाई विकली विनर प्राइज,
4: 7 जनालाई बम्पर प्राइजमा यसोदा रेफ्रिजरेटर,
5: ग्रान्ड बम्पर प्राइजमा यसोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका। अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
3: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ,
5: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-0001।

0: श्रीमद् भगवद गीता अध्याय 3 कर्मयोग श्लोक संख्या 12 मा भगवान श्री कृष्ण भन्नुहुन्छ, इष्टान भोगान हि वा देवा दास्यन्ते यज्ञ भाविता तैर दत्तान प्रदायै भ्यो यो भुङ्क्ते तेन एव छ। तिमीहरूले गरेका यज्ञद्वारा सन्तुष्ट भएका देवताहरूले तिमीहरूलाई सहज रूपमा अभिष्ट फलहरू दिनेछन्। उनीहरूले दिएको चीज पुनः उनीहरूलाई समर्पण नगरेर जो मनुष्य केवल आफूले मात्र उपभोग गर्दछ ऊ साँच्ची नै चोर ठहर्दछ। चोरको हो र यज्ञ कर्म गर्ने व्यक्तिको जीवनमा कस्तो किसिमको घटनाहरू घट्छन्, कस्तो फलहरू आउँछ र यज्ञ कर्म नगर्ने व्यक्तिहरूको जीवनमा कस्तो फलहरू आउँछ, यो बारेमा आजको श्लोकले बडो मिठोसँग व्याख्या गर्छ। मेरो एकजना मित्रले एक दिन मलाई सुनाउँदै हुनुहुन्थ्यो कि उहाँको छोरा कुनै एउटा पाठशालामा 9 कक्षामा पढ्दा रहेछन्। त्यहाँ अभिभावकहरू र बच्चा बच्चीहरूसँग भेटघाट भनेर बोलाइएको रहेछ पाठशालामा। उहाँ पाठशालामा जानुभयो, 1 घण्टा लगाएर त्यो पाठशालाका प्राचार्यले प्रिन्सिपलले प्रवचन दिनुभयो विद्यार्थीलाई र अभिभावकलाई। विद्यार्थीलाई भन्नुभयो उहाँले के गर्ने के नगर्ने यस्तो कुराहरू उहाँले बुझाउनुभयो र के भन्नुभयो अरे भने, हेर बाबु आफ्नो चीजहरू आफै सम्हालेर राख्नु। दोस्रो कुरा, जहिले पनि कक्षामा पहिलोमा आउने प्रयास गर्नु, दोस्रोको कामै छैन। अर्को कुरा उहाँले के भन्नुभयो अरे भने, जहिलेसुकै अर्को व्यक्तिलाई देख्दाखेरि तिमीले यस्तै मेरो केही बिगारला कि कहीँ यसले अप्ठ्यारो पार्दैला कि भन्ने पहिले नै थाहा पाएर बस्नु, अलिकति शंका, मान्छेलाई सिधा विश्वास गरि नहाल्नु, अलिकति शंका गर्नु र त्यो शंकाको घेरामा राखेर मात्रै मान्छेलाई हेर्नु, अनि बल्ल तिमीले राम्रो गर्न सक्छौ। मेरो त्यो मित्र कार्यक्रमबाट फर्किनुभयो उदास अनुहार र थिचिएको मन लिएर र मलाई सोध्न थाल्नुभयो उहाँले कि यो कुरा भन्दाखेरि नै मलाई जब उहाँले बताइराख्नु भएको थियो प्राचार्यले पाठशालाका प्रमुख व्यक्तिले, त्यतिखेरै मेरो हृदय मेरो मन यति अशान्त भइरहेछ यो कुरा सुन्दै भने मेरो बच्चाले त्यहाँ कसरी राम्रो गर्ला, राम्रो जीवन कसरी प्राप्त गर्ला भन्ने मलाई लाग्यो, यो मेरो कुरा ठिक हो कि होइन भनेर मलाई सोध्न थाल्नुभयो। वास्तवमा आजको हाम्रो शिक्षाको सार निचोड हेर्ने हो भने यी 3-4 कुरामा अड्छ। पहिलो कुरा त हामी के सिकाउँछौ, आफू अरूबाट बच्नु, अरूले बिगारदिएर अरू जम्मै चोर हुन्, अरू जम्मै फटाहा छन्, सबैसँग म आफू बच्नु पर्छ, अरू जम्मैले बिगारदिन सक्छन्, यस्तो खाले कुरा हामी बच्चाहरूलाई सानैबाट सिकाउँछौ। दोस्रो हामी के सिकाउँछौ, सबैसँग प्रतिस्पर्धा गर्नुपर्छ, संघर्ष गर्नुपर्छ, संघर्ष नगरिकन केही पनि आउँदैन, हामी यो सिकाउँछौ। र तेस्रो कुरा हामी के सिकाउँछौ, व्यक्तिगत महत्वाकांक्षा ठूलो राखेर हिँड्नुपर्छ र त्यो महत्वाकांक्षालाई हासिल गर्न जे गरे पनि हुन्छ। यो 3 कुरा सारमा हामी सिकाउँछौ। म बाहेक अरू जम्मै चोर हुन्, फटाहा हुन्, शोषक हुन्, पीड़क हुन्, म आफू मात्रै ठिक हुँ, यो कुरालाई ख्यालमा राखेर हिँड्नु, अरूसँग प्रतिस्पर्धा गर्नु, अरूसँग संघर्ष गर्नु र जहिलेसुकै व्यक्तिगत महत्वाकांक्षालाई ध्यानमा राखेर काम गर्नु। भगवान कृष्णको यो श्लोक यी 3 जुन आजको शिक्षामा देखिने कुराहरू छन् यसको ठिक विपरीत यात्रातिर संकेत गर्ने श्लोक हो। भगवान भन्नुहुन्छ कि यज्ञ कर्मद्वारा सन्तुष्ट भएका देवताहरूले तिमीहरूलाई सहज रूपमा जे चाहियो त्यही दिनेछन्। सहज रूपमा अध्यात्म सहजताको विज्ञान हो, अध्यात्म संघर्षको विज्ञान होइन। र आजको शिक्षा म एउटा शिक्षक भएको नाताले पनि र अध्यात्मको एउटा विद्यार्थी भएको नाताले पनि म के देख्छु भने आजको शिक्षामा जति पनि समस्याहरू छन् यो कतै न कतै हामीले खोट्याउनुपर्छ, खोदल्नुपर्छ। हामी के सिकाउँछौ? प्रत्येक व्यक्ति चोर छ, यहाँ डाका छ, प्रत्येक व्यक्ति शोषक छ, पीड़क छ। समाजले, राजनीतिले, हाम्रो शिक्षाको पाठ्यक्रमले यही सिकाइरहेको छ। यसले के हुन्छ? सानैदेखि बच्चाको मनमा एउटा त्रास र जुन संघर्ष हामी सिकाउँछौ, व्यक्तिगत महत्वाकांक्षा हामी सिकाउँछौ, सानैदेखि हामी मान्छे कम पशु ज्यादा बनाउन थाल्छौ उसलाई, र यो मनस्थिति बिस्तारै बढ्दै गएर ऊ कसैलाई पनि भरोसा गर्न नसक्ने हुन्छ। श्रीमतीलाई भरोसा गर्दैन, श्रीमानलाई भरोसा गर्दैन, साथीहरूलाई भरोसा गर्दैन। अब निन्द्रा कसरी लागोस् उसलाई? उसको मनमा शान्ति भए कसरी होस्? कसरी शान्ति होस् उसको मनमा? संघर्ष बाहेक केही सिकेकै छैन। लड्नुपर्छ, झगडिनुपर्छ, मैले अरूको चोरेर लिनुपर्छ, झगडा गरेर लिनुपर्छ, अरूलाई झपटा मारेर लिनुपर्छ, अरूको नखोसिकन म केही गर्न सक्दिन। आजसम्म जति पनि धनी भए, अरूको खोसेर धनी भए, मलाई धनी बन्नु छ भने यसको स्वाभाविक निष्कर्ष हो, तार्किक निष्कर्ष हो कि मैले अरूको खोस्न थाल्नुपर्छ आजबाट। यो कुरा सिकाइयो।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एण्ड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5670-021 र होटल दाङगाली नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-62-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ असिस्टेंट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिचियामा कमी, शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
7: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 082-5160-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
10: विशेषज्ञ डाक्टरी सेवाहरू,
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
10: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
9: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
12: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804। www.ospatiicare.com.
14: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना.
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला.
14: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ.
15: फोन नम्बर 082-562-601 98578-35990 98578-31684.
16: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा.
17: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ.
16: डाक्टरद्वारा दिइने सेवाहरू:
17: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
16: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
17: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
16: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार.
17: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला.
12: बिरामी जाँच हुने मिति यही असोज 21 गते बुधबार.
16: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला.
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ. सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098.
18: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
19: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ.
18: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न.
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ.
18: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ.
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल. सम्पर्क मोबाइल नम्बर 98578-34910.
18: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ.
0: र यो सिकाइले नै मनुष्य रुग्ण भयो. मैले यो भन्दाखेरि तपाईँले मलाई भरोसा गर्न पनि गाह्रो हुन्छ, किनभने सयौं वर्षदेखि हाम्रो शिक्षाको पाठ्यक्रममा यही कुराहरू छिरेको छ. हाम्रो घरमा यही कुरो सिकाउँछ. आमा बुवाले बच्चा बच्चीलाई के सिकाउँछ? स्कूलमा शिक्षक शिक्षिकाले विद्यार्थीहरूलाई के सिकाउँछ? यिनै पाठ सिकाउँछ. र यो जुन बिमार मनुष्य छ, जुन तनावले भरिएको, चिन्ताले भरिएको, कुनै पनि बेला युद्धको लागि तत्पर, युद्ध पिपासु मनुष्य, राता राता आँखा भएको, अनुहारमा जहिलेसुकै एउटा घृणाको, एउटा अशान्तिको, एउटा क्रोधको रेसा भएको यो मनुष्य हामीले कसरी जन्मायौं? के योभन्दा फरक जीवन जिउने शैली हुन सक्छ? भगवान कृष्ण भन्नुहुन्छ कि योभन्दा फरक जीवन जिउने शैली छ, प्राकृतिक शैली छ, तिमीले त्यो छोड्यौ. प्राकृतिक शैली के हो? तिमीले आफ्नो कर्मलाई यज्ञ बनाइदेऊ. यज्ञ बनाउनु भनेको के हो? अरूको हितलाई ध्यानमा राखेर कर्म गर. अलिकति हेर कि जसरी तिमी चाहन्छौ कि अरूले तिमीलाई सहायता गरोस्, तिम्रो महत्वाकांक्षामा, तिम्रो जीवनको उद्देश्यमा अरूले तिमीलाई बल पुर्याओस्, त्यसै गरी अरूलाई तिमीले बल पुर्याउनु पर्छ कि पर्दैन? अहिले त मनोविज्ञानले पनि भन्छ कि अरूको सेवा गर्ने व्यक्तिको जीवनमा उच्च रक्तचाप, त्यसै गरी मधुमेह, त्यसै गरी अरू मुटुका कयौं रोगहरू, पेटका रोग, त्यसै गरी शिरका रोगहरू, टाउकोका रोगहरू पनि लाग्न सक्दैन। अल्ट्रुइजम भनिन्छ, सबैको सेवा भाव, अरूको हितलाई ध्यानमा राखेर कर्म गर्ने व्यक्ति, सोच्ने व्यक्ति धेरै रोगको शिकार हुनु पर्दैन। शारीरिक रोगको पनि शिकार हुनु पर्दैन, मानसिक रोगको पनि शिकार हुनु पर्दैन। र यो कुराको जग भगवान कृष्णले गीतामा हाल्नुभएको छ, जहाँ भन्नुहुन्छ नि कि यज्ञ कर्मबाट तिमी देवताहरूलाई सन्तुष्ट बनाउन सक्छौ, र तिमी यज्ञ कर्म बनायौ भने, जीवनलाई यज्ञ रूपी बनायौ भने तिमी संघर्ष गर्नु पर्दैन, अरूसँग प्रतियोगिता गर्नु पर्दैन, आफैसँग प्रतियोगिता गर्न सक्छौ तिमी। अरूसँग तिमी तुलना आफूलाई गर्नु पर्दैन, कहीँ कसैको तिमी खोज्न जानु पर्दैन। तिमी भित्र नै यति धन सम्पदा, शान्ति, आनन्द, जति पनि सद्गुणहरू हुन्छन्, ती सद्गुण उत्पादन गर्न सक्ने क्षमता आउँछ तिमीमा, त्यो क्षमताको अभिवृद्धि भइरहन्छ, नित अभिवृद्धि भइरहन्छ। र यी जम्मै क्षमता छ र सँगसँगै शान्ति पनि छ भित्र। यो नयाँ मनुष्यको विज्ञान हो। यो आजको व्यवस्थापन गर्ने व्यक्ति कस्तो हुनुपर्छ, राजनीति गर्ने व्यक्ति कस्तो हुनुपर्छ, शिक्षक कस्तो हुनुपर्छ, समाजशास्त्री कस्तो हुनुपर्छ, प्रशासक कस्तो हुनुपर्छ, सरकारी कर्मचारी कस्तो हुनुपर्छ, त्यसको रूपरेखा हो यो। आधुनिक मनुष्यको रूपरेखा हो श्रीमद् भगवद् गीताको यो सूत्र। यज्ञ कर्म जसले गर्छ उसको जीवनमा सहज रूपमा, उसले यसको लागि धेरै बढी संघर्ष गरिराख्नु पर्दैन। जीवनमा गरिने कर्महरूलाई यज्ञमा ढालिदियो, रूपान्तरित गरिदियो उसले आफूलाई भित्रबाट भने, उसले सहज रूपमा यो जुन ब्रह्माण्ड छ, यो ब्रह्माण्डमा जति पनि शुभ कारक शक्तिहरू छन् जुनलाई देवता भनिन्छ, यी देवताहरूको आशीर्वाद प्राप्त गर्छ, राम्रो मूल्यमा उसले जीवन जिउँछ, सद्गुणमा उसले जीवन जिउन थाल्छ, आफू पनि सम्पन्न हुन्छ र अरूलाई पनि सम्पन्न गर्छ। र सबैभन्दा ठूलो कुरा भगवान कृष्ण भन्दै हुनुहुन्छ कि हेर, जो व्यक्तिले आफूले कर्म गर्दाखेरि निजी अभिष्ट राख्छ, श्रेय आफूलाई नै दिने प्रयास गर्छ, मैले गरे यसकारणले यो भयो, जति पनि गरेको छु मैले गरेको छु भन्ने जुन श्रेय छ, जसले लिन्छ क्रेडिट जसले लिन्छ, त्यो व्यक्ति चोर हो भगवान भन्दै हुनुहुन्छ। तिमी कर्म त गर, यज्ञ कर्म गर, तर तिम्रो निजी अहंकार यसबाट नभर। चोरी के हो रे, यो ब्रह्माण्डमा भएको शक्तिहरूबाट कर्म हुन्छ। यो जम्मै शक्तिहरू, यो हावा, यो पानी, यो आकाश, यो पृथ्वी, यहाँ भएका हजारौं हजार जुन देखिने नदेखिने शक्तिहरू छन्, ती शक्तिको सहायताले हामी कर्म गर्छौं र ती शक्तिहरूले नै हामीलाई केही प्रदान गर्छन् र त्यहाँबाट हाम्रो जीवन उन्नतितिर बढ्छ। तर त्यो उन्नतिको श्रेय मैले लिएँ भने के हुन्छ, त्यसैलाई चोर भनिन्छ भगवान भन्नुहुन्छ। र यज्ञ कर्म गर्दाखेरि, कर्म गर्दाखेरि फलप्रतिको निजी आकांक्षा जस्तै राख्छ, ऊ चोर हो रे। चोरीबाट बचौं, यज्ञ कर्मतिर अगाडि बढौं।
20: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
21: मम्मी मम्मी दाँत दुख्यो,
22: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
23: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
24: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
22: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
24: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
20: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
1: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
2: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
24: सम्पर्क फोन नम्बर 0825902222।
22: नगरौ क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती दम निमोनिया खोकी छेरो
3: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
5: मधुमेह सुगर मृगौला रोग पिसाब
3: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
3: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
5: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
3: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
24: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9847826001।
25: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
26: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
27: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
28: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
29: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
26: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825607634 र 0825607।